0: अवरुद्ध भएको रसुवाको सडक सञ्चालन सडक पुनः सञ्चालनमा आएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ टोखा छहरी गडखार पुल समर्थली पाटी खर्कहुँदै बोगटी टार कालिका स्थान दुन्चेसम्मको सडक खण्डमा चार पाङ्क्रे साना सवारी साधन सञ्चालन हुने गरी सुरु भएको हो। सडक खण्ड सञ्चालनमा आएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको प्राधिकरणले जनाएको छ। सडक सम्पर्क पुनस्थापित भएपछि बाढी प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका दुई टिमुरेमा माटो मुनि पुरिएकी छ वर्षीय बालिकाको सशस्त्र प्रहरीले शुक्रबार साँझ उद्धार गरेको छ। भोटेको सिबाडीमा परेकाहरूको खोजी तथा उद्धारमा खटिएको प्रहरीले माटो मुनि बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी कार्य सुरु गरी माटो मुनि पुरिएको अवस्थामा बालिकालाई फेला पारेको हो। उद्धारपछि उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टिमुरेमा राखिएको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले भोटेको सिबाडी पीडितको उद्धार तथा राहतका लागि एक महिनाको पेन्सन रकम सहयोग गर्नुभएको छ। उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा 77,000 जम्मा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। पूर्व प्रधानमन्त्री कार्कीले 1 अप्रेल मार्फत विपदबाट पार पाउन सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिनु भएको छ। उहाँले उद्धार राहत उपचार र पुनस्थापनामा अहोरात्र खटिने सबैको सक्रियता र समर्पणको उच्च प्रशंसा गर्दै आफ्नो सामर्थ्य अनुसार प्रभावित परिवार र समुदायको सहयोगमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ। बाढीका कारण नेपालमा भएको मानवीय तथा भौतिक क्षतिको राहत र उद्धारका लागि भारत सरकारले तेस्रो उडान मार्फत थप सहायता सामग्री पठाएको छ। 10 टन मानवीय सहायता सामग्री र विशेष उद्धार टोली बोकेको भारतीय वायुसेनाको विमान हिजो राति काठमाडौँ अवतरण गरेको हो। विमानस्थलमा विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुलले राहत सामग्री बुझ्नु भएको हो। भारतका विदेश मन्त्री एस जयशंकरले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिँदै नेपालको राहत तथा उद्धार प्रयासमा सहयोग पुर्याउन भारत प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँका अनुसार यो तेस्रो उडानमा पोर्टेबल जेनेरेटर सेट, खाद्यान्नका प्याकेट र पानी शुद्धिकरण गर्ने ट्याब्लेटहरू लगायतका अत्यावश्यक सामग्री रहेका छन्। भारतले 11 सदस्यीय एक विशेष टोली पनि पठाएको छ, जसमा चिकित्सक, प्यारामेडिक्स, सुरुङ उद्धार कार्यका लागि विशेष रेस्क्यू टोली समावेश छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: BFBS Kulkar Radio.

0: BFBS Gorkha Radio हो सैन्य समुदाय मा
1: बिलाइन भरी
0: ऑन एयर
1: एप मा
0: अनि स्मार्ट स्पीकर मा भन्नु होस्
2: प्ले BFBS
1: यो BFBS Gorkha Radio हो
0: Gorkha Radio
3: रसुवाको टिमुरे नाका भएर तिब्बत यात्रामा गएका विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट फर्किँदा शुल्क नलाग्ने भएको छ।
4: अध्यागमन विभागले सूचना प्रकाशन गरी हिल्सा नाकाबाट आवत जावत गर्दा विदेशी नागरिकलाई लाग्ने शुल्क मिनाहा गरिएको जनाएको हो। कैलाश मान सरोवर तीर्थयात्राबाट नेपाल प्रवेश गर्दा विदेशी नागरिकका लागि निषेधित क्षेत्रको पदयात्रा दस्तुर मिनाहा गरिएको विभागको भनाइ छ। हुम्लाको हिल्साबाट आवत जावत गर्दा विदेशी नागरिकले निषेधित क्षेत्र प्रयोग गर्नुपर्छ। निषेधित क्षेत्रमा विदेशी नागरिकलाई थप शुल्क लाग्ने गरेको छ। भोटेकोसी बाढीका कारण टिमुरे नाकाबाट आवत जावत बन्द भएको छ। यो बेला तिब्बतबाट फर्किने यात्रुका लागि हुम्लाको हिल्सा र सिन्धुपाल्चोकको तातोपानी नाका विकल्प छन्। हिल्सा नाका सहज भएकाले तिब्बतबाट फर्किँदा यही बाटो आउने गरिएको छ। हिजोदेखि लागू हुने गरी एक साताका लागि पदयात्रा दस्तुर मिनाहा गरिएको अध्यागमन विभागका प्रवक्ता शिव प्रसाद लम्सालले जानकारी दिनुभएको छ।
3: भोटेकोसी बाढी पीड़ितको राहत उद्धार र सहयोगमा कमजोरी देखिएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना पनि हुन थालेको छ। कस्तो छ पीड़ितको अवस्था? धादिङका दीपक दुवाडी बाढीपछि हराएका आफन्त खोज्दै नुवाकोट पुग्नु भएको थियो।
5: खास गरी हाम्रो धादिङबाट मिसिङ हुनुभएका 29 जनाको खोजीमा गएको हो। त्यहाँ हामी त्रिशुली बजारबाट छिरेर माथि गेर्खुटार हुँदै माथि जङ्गल हुँदै चाहिँ बेत्रावती नजिकसम्म पुग्यौँ। त्यहाँ बिचमा भएका स्थानीयहरूसँग भेटघाटमा चाहिँ उहाँहरूले राज्यको उपस्थिति एकदम कमजोर भयो। हामीलाई खाना बहनदेखि लिएर सबै कुराहरूको त अभाव हुँदा पनि कसैको सम्पर्कमा चाहिँ राज्य आइपुगेको छैन भन्ने हिसाबले चाहिँ कुरा गरेका थिए। राज्यको उपस्थिति चाहिँ कमजोर नै देखिन्थ्यो। हामीले प्रशासनमा चाहिँ केही बुझ्न खोज्दा त्यहाँ जुन खालको चाहिँ व्यवहारहरू भयो, तर त्यहाँ जुन समस्याहरू भोगिरहेका छन् ती जनसमुदायहरूको नजरबाट हेर्दा चाहिँ राज्यले सही तरिकाले काम गरेन कि भन्ने चाहिँ सबैलाई त्यो आशंकाहरू उब्जाउने प्रशस्तै ठाउँहरू थिए। डेटा सङ्कलनदेखि लिएर डेटा बुझाउने कुरासम्म हुन्छ नि, त्यसको अलि प्रभावकारी संयन्त्रहरू निर्माण चाहिँ गरेका छैन। के देखिन्थ्यो भने सरकार चाहिँ सौरुङ्कामा जाने, त्यहाँका सिडिओहरूलाई इन्गेज गराउने, आर्मीका चिफहरूलाई इन्गेज गराउने, सुरक्षामा चाहिँ आफ्ना लागि जाने मान्छेहरू बढी खटाउने, त्यस्तो खालको हुन्छ नि। त्यो आक्रोश चाहिँ जनतामा चाहिँ प्रशस्तै देखिन्थ्यो। हेर्नुहोस्, थुप्रै चाहिँ पीडितहरू चाहिँ जङ्गलका आसपासमा अथवा चाहिँ खोलाका किनारहरूमा माथिल्लोतिर बसेका ठाउँहरू त्यस्तो प्रशस्त देखिन्थ्यो। सरकारले केही गरेन भनेर भन्न खोजेको चाहिँ होइन, हामी त्यहाँ गएर हेर्दाखेरि त्यस्तो देखिन्थ्यो। अब अहिले त गरिरहेको होला होइन, हेलिकप्टर उडिरहेकै देखिन्थे, तर जस्तै बेत्रावतीदेखि लिएर यो चाहिँ भैँसीसम्मको ठाउँमा जुन खालको उद्धार हुनुपर्ने, जुन खालको सहयोग पुग्नुपर्ने, त्यस्तो चाहिँ अलिक पुगेको जस्तो चाहिँ लागेको थिएन क्या हामीलाई।
6: पीडितहरू कुन हालतमा छन्?
5: त्यो हिजोको हालत हेर्ने भने त अब त्यो के हालत भन्नु, त्यो चाहिँ बेहालत भन्नुपर्छ होइन। श्रीमान गुमाएका चाहिँ श्रीमतीहरू, श्रीमती गुमाएका श्रीमानहरू, परिवार सबै बगाएर एक्लै बाँचेका चाहिँ बुढाबाहरू होइन, बुढा आमाहरू, खानेकुरा सबै चाहिँ केही छैन, लाउने लुगा हामीसँग मागेर मात्रै लगाएको, यहाँ अब यो राज्यले के गर्छ भन्ने कुरो केही टुङ्गो छैन भनेर चाहिँ त्यो एकदमै किसिमको विताप हुन्छ नि। त्यो त्यस्तो चाहिँ प्रताडित अवस्थामा हुनुहुन्थ्यो होइन। अब यहाँ अहिले राहतका नाममा पनि विभिन्न इन्डिभिजुअल राहतहरू पनि मागेर पुगिरहेका छन्, त्यो कतिको प्रभावकारी भएको छैन त्यो पनि थाहा छैन। राज्यले स्वयंले गर्नुपर्ने काम कसरी गरेर हेलिकप्टर लिएर गएर मान्छे चाहिँ माथि उडाएर हेर्ने कुरा मात्र पनि होइन, अरू एउटा संयन्त्र खडा बनाएर स्थानीय स्तरमै संयन्त्रहरू बनाएर राज्यको चाहिँ अधिकारी व्यक्तिहरू उपस्थित भएर राहत सामग्रीहरू पुर्याउने, घाइतेको उपचार गर्ने, उद्धार गरेर ल्याउने काममा अझै पनि प्रभावकारी भएको छैन। हामीले सामाजिक सञ्जालमा मार्फत पनि सुनिरहेका छौँ। हिजो हामी जाँदा पनि त्यो चाहिँ भएको थिएन। सडकमा उभिएको ट्राफिकलाई भन्दा भित्र हो यो भन्ने कुरा हामीलाई भनेर हुँदैन भनेर भन्नुहुन्छ, गेटमा उभिएको आर्मीलाई भन्दा पनि भित्र हो भन्ने कुरा भन्नुहुन्छ होइन। त्यस्तो थियो सर, त्यहाँ चाहिँ
6: नेता कार्यकर्ताहरू कोही पुगेका छैन त्यहाँ सहयोग लिएर।
5: राजनीतिक दलका नेता कार्य स्थानीय स्तरमा खट्नु पर्ने खट्नु होला होइन, तर एउटा गुमाएको व्यक्तिले अर्को गुमाएको व्यक्तिलाई के सहयोग गर्न सक्छ र? त्यहाँ चाहिँ बाहिरबाट कतिपय चाहिँ हेर्न जाने मात्रै, कतिपय फोटो खिच्न जाने मात्रै पनि देखिन्छ होइन। वास्तविक पीडितहरू कहाँ पुगेर उनले मलमपट्टी लगाउने गरी उहाँलाई हामीलाई राज्यले गर्यो, यो संस्थाले गर्यो, यो समुदायले गर्यो भनेर आवाज दिलाउने खालको काम हिजो हामी त्यहाँ समुन्जेलसम्म चाहिँ कोही पुगेको छैन। हेर्नु,
6: हिजोको तपाईँले देखेको हालत अझै केही दिन कायम रह्यो भने के हुन्छ त्यहाँको स्थिति?
5: त्यो विकराल रहन्छ। हिजै परिस्थिति चाहिँ केही दिनै जान पर्दैन, आज र भोलि मात्रै त्यो परिस्थितिमा राज्य चाहिँ एकदम बेखबर भएर बसेको जस्तो देखिने, कोही सामान्यतया डोजर चलाएर माटो पन्छाउने अनि माथितिर माटो भन्दा मुनि भाला पनि मतलब नगरेर माथि भएकोलाई पनि मतलब नगर्ने हो भने त्यहाँ चाहिँ बाँचेका मान्छेहरू पनि धेरै मान्छे मर्ने सम्भावना हुन्छ नि, गरिरहेकै छ होला राज्य, तर जसरी गर्नुपर्ने त्यो चाहिँ हाम्रो आँखाबाट पनि हेर्दाखेरि त्यो नगरेको प्रश्न पाइएको
6: थियो। हिजो तपाईँ जुन जुन ठाउँ पुग्नु भयो त्यहाँ चाहिँ राज्य पुगेका छैन, त्यहाँसम्म पुगेका छैन भनेर बुझ्दा हुने हो?
5: छैन छैन, सधैँ छैन। हिजो त मलाई लाग्छ गोसाईकुण्डबाट मात्रै मान्छेहरू ओसार्ने काममा लाग्यो होइन, हामी जङ्गलमा हेर्दाखेरि थुप्रै हेलिकप्टर माथि उडिरहेका थिए होइन, तर चाहिँ त्यो जङ्गलको फेदीमा भएका भयले त्रासले गर्दा ओडार मुनि बसेका थुप्रै चाहिँ त्यो जङ्गलमा छन्। हेर्नुहोस् कहीँ बाटै नभएको ठाउँमा चाहिँ बच्चा बोकेर उँभो लागेका मान्छेहरू पनि पारि
3: अवस्था। खबर यति नै, नमस्कार।

0: रेडियो BFBS गोरखा रेडियो हो।
1: हेलो बाउसी हजुर, ल ऊ त डाँडा थुम्को मिलाइदिनु त, थुम्को रोपारलाई गाह्रो हुन्छ के?
2: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ, अर्को साल के हो के हो? ए साइली ए माइली, छिट्टो मुन्टा न छिट्टो मुन्टी।

0: मिलन लामा भन्ने मान्छे त मान्छे पनि राम्रो, काम पनि राम्रो, गीत पनि राम्रो, कस्तो मान्छे खोजेर ल्याएको तैले?
1: एकदमै राम्रो।

0: समुदायमा
1: लाइभ भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: त्रिशुली तथा नारायणी नदी किनारमा भेटिएका 101 शव पहिचान तथा परीक्षणका लागि पोखरा लगिएको छ। शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा सुरु भएको कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो।
4: अहिले कास्की जिल्लामा चाहिँ टोटल 101 शव प्राप्त भइसकेको छ। विशेष गरी अस्तिबाट आउन सुरु भएको तनहुँबाट अघिल्लो लटमा 9, फेरि हिजो 15, यता गोर्खाबाट 11, पूर्वी नवलपरासीबाट 41 र धादिङबाट 27 शव पोखरामा पोस्टमार्टमको लागि तथा व्यवस्थापनको लागि पठाइएको छ। हामीले यो शवहरू यहाँ रिसिभ गर्नेदेखि लिएर अब यसको पोस्टमार्टम प्रक्रिया 9 पोस्टमार्टम पनि भइसकेको छ, बाँकीहरू पोस्टमार्टम हुन बाँकी छ र अहिले अब यो बाँकी शवहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको छ। अब हाम्रो पनि टोटल पोखराको क्षमता भनेको 88 थियो, शवगृह चाहिँ 88 शवको राख्न सक्ने क्षमता थियो, तथापि हामीसँग 101 प्राप्त भइसकेको छ। त्यसमा पनि अलरेडी हाम्रो पनि थिए केही शवहरू, तर पनि हामीले चाहिँ अब यो विपदको टाइममा भनेर हस्पिटलसँग कोर्डिनेसन गरेर प्रमुख जिल्ला अधिकारीजीहरू हामी कोर्डिनेसन गरेर साना बच्चाहरूको शवलाई एउटै फ्रिजमा 2 राख्न सक्ने अवस्था त्यसै गरी म्यानेज गरेर 101 शव चाहिँ छ र यसको पोस्टमार्टम 9 भइसक्यो, बाँकी अहिले प्रक्रिया सुरु हुँदैछ।
3: पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ र सुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले धादिङको बैरेनीदेखि गलौदीसम्मको काठमाडौँ मुगलिन सडकमा लेदो थुपारेको थियो। बाढीले ठाउँ ठाउँमा थुपारेको लेदो पन्छाएपछि गैरातीदेखि सडक एकतर्फी सञ्चालनमा आएको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख दिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा लेदो पूर्ण रूपमा पन्छाउन बाँकी रहेकाले सडक एकतर्फी सञ्चालनमा आएको उहाँको भनाइ छ। सडकमा सवारीको चाप रहेकाले समस्या भएका ठाउँ ठाउँमा सुरक्षाकर्मी राखेर सहजीकरण गरिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र व्यक्तिलाई स्थल मार्गबाट पनि उद्धार गर्न सुरु गरिएको छ। धुन्चेमा रहेका तीर्थयात्री पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यका ल्याउने व्यवस्था मिलाएको हो। यसका लागि मुख्यमन्त्री किरण थापा मगरले समन्वय गर्नुभएको छ। उहाँले उद्धारको पर्खाइमा रहेका अलपत्र यात्रुलाई प्रदेश सरकारले निशुल्क बसको व्यवस्था गरेर काठमाडौँ आइपुग्न सक्ने अवस्था गरेको बताउनुभयो। धुन्चेसँगै चौगटीमा सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको उहाँले जानकारी दिनुभयो। त्यसै गरी बागमती प्रदेश सरकारले त्रिशुली पारेको क्षेत्रमा अवरुद्ध रहेको मध्य पहाडी लोकमार्ग मर्मत गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास थालनी गरेको बताइएको छ। सरकारले बाढीबाट प्रभावित क्षेत्रका लागि 7.25 करोड निकासा गरेको छ।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित 15 स्थानीय तहका लागि शुक्रबारसम्म 6.75 करोड निकासा गरेको हो। प्राधिकरणका अनुसार यो रकम प्रभावित स्थानीय तहलाई आवश्यकता अनुसार वितरण गरिने जनाएको छ। प्राधिकरणको कार्यकारी समितिको 35 बैठकले प्राधिकरणको कोषमा भएको रकम मध्ये उक्त रकम निकासा गर्ने निर्णय गरेको थियो। प्राधिकरणका अनुसार उक्त रकम अति प्रभावित सामान्य प्रभावित वर्गीकरण गरी सोही अनुसार अनुदान सहायता उपलब्ध गराइनेछ। प्राधिकरणका अनुसार रसुवाको उत्तर गया, गोसाईकुण्ड, कालिका र आमा छोदिङ गाउँपालिका, नुवाकोटको बेतुर र बेलकोट नगरपालिका, तारकेश्वर किस्पाङ गाउँपालिका, धादिङको बेनीघाट रोडाङ, गजुरी गल्छी र सिद्धलेख गाउँपालिका, गोर्खाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट र आबुखैरिनीमा भएको क्षतिका आधारमा अनुदान वितरण गरिनेछ।
3: सरकारले भोटेको सिबाडीसँग जोडेर सामाजिक सञ्जालमा फैलिरहेका विभत्स तस्विर र भिडियो, एआई सामग्री, नक्कली क्युआर कोड र मिथ्या सूचना हटाइदिन सामाजिक सञ्जाल प्लेटफर्महरूलाई अनुरोध गरेको छ।
6: सामाजिक सञ्जाल नियमन तथा व्यवस्थापन समूहका संयोजक विजय कुमार रायका अनुसार आज मेटा र टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गरेर आपत्तिजनक र भ्रामक सामग्रीका लिङ्क हटाइदिन आग्रह गरिएको हो। विभत्स र असत्य सामग्री पोस्ट हुने बित्तिकै स्वतः रोकिने गरी आफ्ना अल्गोरिदम प्रोएक्टिभ बनाइदिन सरकारले टिकटक र मेटालाई आग्रह गरेको हो। यति बेला सामाजिक सञ्जालमा पुराना भिडियोलाई नयाँ भनेर शेयर गर्ने, एआईबाट नक्कली तस्विर वा भिडियो बनाएर फैलाउने र सहयोगको नाममा नक्कली क्युआर कोड बनाएर ठगी तथा फिसिङ गर्ने गतिविधि देखिएका छन्।
3: भोटेकोशी विपत्तिको चौथो दिन आज रसुवा सहित चितवन, धादिङ, तनहुँ, गोर्खा, नुवाकोट र नवलपरासी पूर्व लगायतका ठाउँमा सब फेला परिरहेका छन्। अचानक बाढी आएको कारणले जलविद्युत विज्ञ, हिमाल र हिमनदीका विशेषज्ञहरू अध्ययनमा जुटेका छन्। बाढी प्रभावितको उद्धारका लागि नेपाली सेना सहितका स्वयंसेवकहरू घाइतेहरूको उद्धार तथा खोजीमा जुटिरहेका छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: Movie.

फेरि आइसकेको छ नयाँ एपिसोड लिएर तपाईँहरूको लागि, विशेष गरी नेपाली सिनेमाहरूको कलेक्सन लिएर आइसकेको छ। साथमा म सङ्गीता श्रेष्ठ र BFBS गोर्खा रेडियोले हरेक हप्ता तपाईँहरूको लागि लिएर आउने यो कार्यक्रम आज फेरि आइसकेको छ। भनेपछि तपाईँहरू तयार हुनुहोस् आजको मेरो कलेक्सनको लागि। तर कलेक्सनभन्दा अगाडि म गीत सुनाउँछु है तपाईँहरूलाई, किनभने गीत सुनौ, फ्रेस गरौँ मुड, अनि त्यसपछि आजको हाम्रो नेपाली सिनेमाको कलेक्सनको कुरा म तपाईँहरूसँग सेयर गर्नेछु।

आजको कार्यक्रमको सुरुवातमा हामी कुरा गरौँ 2082 सालको र 2082 सालको पनि सुपरहिट भनेर नाम दिएको सिनेमा उनको स्वेटरको बारेमा। यो नाम दिएको मात्र होइन, साँच्चै पनि सुपरहिट भएको सिनेमा हो उनको स्वेटर। है, उनको स्वेटर भने बित्तिकै तपाईँलाई धेरै कुराहरू याद आउँछ होला, यो सिनेमाको गीत याद आउँछ होला, सिनेमाको एकदमै सफ्ट लभ स्टोरी याद आउँछ होला, विपिन कार्की याद आउँछ होला, मेरो नाम अगर याद आउँछ, धेरै कुराहरू याद आउँछ किनकि साँच्चै पनि यो सिनेमा याद गर्ने लायकको सिनेमा थियो। र 2082 सालको सुपरहिट सिनेमाको नाममा चिनिएको उनको स्वेटरको बारेमा आज म कुरा किन गर्दैछु भने अब यो सिनेमाको सिक्वेल बन्ने भएको छ। हालै मात्र काठमाडौँमा एउटा चाहिँ जुन इभेन्ट अर्गनाइज भएको थियो त्यो इभेन्टमा अनाउन्स गरिएको हो यो कुरा कि यो सिनेमाको सिक्वेल बन्ने र सिनेमाको सिक्वेलको नाम भने राखिने कलेजी उनको स्वेटर। पहिलाको सिनेमाको नाम उनको स्वेटर मात्रै थियो भने अबको नाम कलेजी उनको स्वेटर भनिसकेपछि स्वेटर बुनेको जस्तै समथिङ स्लो ग्रो हुने एउटा लभ स्टोरी पार्ट वानमा थियो, पार्ट टूमा पनि हुनसक्छ त्यस्तै होला। र पार्ट टूकै कुरा गर्ने हो भने यो सिनेमालाई रेडी गरेर रिलिज गर्ने टार्गेट चाहिँ 2084 छ है, 2084 सालमा मात्रै यो सिनेमालाई चाहिँ रिलिज गर्ने भनेर टार्गेट राखिएको छ। सो चाँडै नै यसको सुट पनि सुरु गर्ने भनेर कुरा पनि छ। नवीन चौहानको नै लेखन उनैको निर्देशनमा बन्ने हो यो सिनेमा, पहिला पनि उनैको निर्देशन र लेखनमा बनेको सिनेमा हो यो। र अगेन यो सिनेमामा हामीले को को देख्नेछौँ भने अफकोर्स विपिन कार्की त हुने नै भयो, मेरो नाम अगर पनि हुने नै भयो। दुबईको जोडी बिना आई थिङ्क यो सिनेमाको कथा अगाडि बढ्नै सक्दैन, त्यति मिठो लभ स्टोरी प्रेजेन्ट गरिएको थियो उनको स्वेटरमा। त्यो बाहेक पनि सिनेमामा अरू कलाकारहरू जसलाई नोटिस गरियो होइन, जस्तै एलेक्स पारसको कुरा गरौँ, त्यस्तै गरी परीक्षा लिम्बूको कुरा गरौँ होइन, दुबईको चाहिँ जुन केमिस्ट्री थियो, जोडी थियो, त्यो पनि एकदम मन पराएको थियो। दुबईलाई कास्ट गरिएको, दुबईजना माथि पिक्चराइज गरेको भिडियो पनि निकै चर्चामा आएको थियो। र त्यो सबै कुराहरू मिक्स गरेर भनौँ न, पुराना तिनै अनुहारहरूलाई मिक्स गरेर यो सिनेमा तयार हुने त भइ नै हाल्यो। त्यो बाहेक पनि एउटा अर्को रमाइलो कुरा जुन मैले तपाईँहरूसँग सेयर गर्न चाहेँ, त्यो चाहिँ के भन्दाखेरि यो सिनेमामा अबको पार्ट टूमा हामीले बलिउडका चर्चित लेखक अनि एक्टर पियुष मिश्रालाई पनि देख्नेछौँ। हजुर, राइट, सुन्नुभयो तपाईँहरूले, उहाँलाई पनि यो सिनेमामा कास्ट गर्ने भएको छ। सो हामी के बुझौँ भने सिनेमाको टिमको हिसाबले उनीहरूले के बताएका छन् भने योभन्दा अगाडिको जुन उनको स्वेटर थियो त्यसको आफ्नै जर्नी थियो, कलेजी उनको स्वेटरको यात्रा अझ फराकिलो हुनेछ, अझ डिफ्रेन्ट किसिमले हामीले प्रेजेन्ट गर्नेछौँ। योभन्दा अगाडि चाहिँ कथा कतै कतै आधा अधुरो भयो कि कहिले आउँछ यसको सिक्वेल भनेर धेरै क्वेसन आएको कारणले गर्दाखेरि पनि त्यसको लागि हामीले यो लभ स्टोरी लिएर आउन लागेका छौँ। सो तयार हुनुहोस्, असाध्यै असाध्यै मन छुने एउटा लभ स्टोरी लिएर आउँदैछौँ भनेर भनिसकेका छन्। सो पार्ट वानमा हामीले धरणीधर र फुल सिनेमाका क्यारेक्टरहरू होइन, विपिन कार्की र मेरो नाम अगरको लभ स्टोरी चाहिँ इन्कम्प्लिट देखाइयो नि त, सायद त्यसैले पनि धेरैको मन छोएको थियो कि हुनसक्छ अबको पार्टमा दुवैको मन मिल्छ कि, दुवै भेटघाट हुन्छ कि, आधा अधुरो भएको कथा पुरा हुन्छ कि, त्यो पनि हेर्न बाँकी नै छ। तर मैले तपाईँहरूलाई यो सिनेमाको अब बन्ने सिक्वेलको बारेमा जानकारी गराएँ किनकि मलाई थाहा छ तपाईँहरूले असाध्यै मन पराउनु भएको सिनेमाको पार्ट टू कहिले आउँछ होला भनेर पर्खाइ पनि थियो होइन। सो यो जानकारीपछि म तपाईँहरूलाई बताउन चाहन्छु कि आउने दिनमा यो सिनेमालाई लिएर अरू पनि कुनै अपडेट्सहरू आएको खण्डमा म तपाईँहरूसँग इमिडिएटली सेयर गर्नेछु मुभी एन्ड मोरमा नै।

0: Star Radio.
1: कसरी पत्ता लाउने होला?
2: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
2: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पामदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.ukमा गएर डिस्कभर माई बेनिफिट्स को खोज गर्न सक्नुहुन्छ।
3: Movie and more. सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर। तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। सिनेमाको कुरा गर्छौँ हामी, विशेष गरी नेपाली सिनेमाको। भने आउनुहोस् हामी एकैछिन कुरा गरौँ अगस्त्य सिनेमाको बारेमा, जुन सिनेमा केही वर्ष अगाडि रिलिज भएको थियो। सिनेमालाई सौरभ चौधरीले निर्देशन गरेको थियो र सिनेमाको बारेमा राम्रो कुराहरू पनि भएको थियो। तिनै निर्देशक सौरभ चौधरीले बनाउन लागेको नयाँ सिनेमा द राइज अफ साम्राज्य, मैले अलिकति कुरा त तपाईँलाई योभन्दा अगाडि पनि भनिसकेको थिएँ। अबको पालो भने यो सिनेमा द राइज अफ साम्राज्यको चाहिँ कलाकारहरू कास्टिङ हुने क्रममा चाहिँ यसपल्ट नासिर हुसेनलाई पनि फिल्ममा भित्राइएको छ। सौगात मल्ल अलरेडी असाइन भइसकेका छन्, दयाहाङ राई अलरेडी असाइन भइसकेका छन्, अब नाजिर हुसेन पनि। सो यसो हेर्दाखेरि नाजिर हुसेनको भूमिका के होला त? आई मिन, कस्तो किसिमको क्यारेक्टर पोर्ट्रे गर्दै होला नाजिरले, जबकि दयाहाङ राई छ अलरेडी, सौगात मल्ल छ भनेपछि। अनि अर्को कुरा चाहिँ यो सिनेमामा साम्राज्यमा चाहिँ यो निर्देशक सौरभ चौधरी अनि त्यसपछि नाजिर हुसेनको पहिलोचोटि काम गर्न लागेको होइन, योभन्दा अगाडि अगस्त्यमा पनि दुवैले एकसाथ काम चाहिँ गरिसकेका हुन्। सो पक्कै पनि एउटा राम्रो क्यारेक्टर चाहिँ नाजिरको लागि पनि लेखेको हुनुपर्छ जस्तो चाहिँ लाग्छ है। इन्ट्रेस्टिङ पार्ट यो सिनेमा साम्राज्यको इन्ट्रेस्टिङ पार्ट मैले भन्नुपर्दा चाहिँ म के देख्छु भने कर्णाली ब्लुज फिरफिरे। जति कुरा गरे पनि कम, जतिपल्ट पढ्यो भने पनि त्यो मनलाई छुने, मनलाई हल्लाउने, दिमागलाई हल्लाउने कथा उस्ताको उस्तै, कर्णाली ब्लुज पनि उस्तै, फिरफिरे पनि उस्तै। र यो दुवै किताब जुन असाध्यै राम्रो छ, साहित्यको क्षेत्रमा चाहिँ एउटा रेकर्ड सेट गरेको कथा किताब नै भन्छु म चाहिँ। यस्ता यस्ता कथा लेख्नुभएका लेखक बुद्धिसागरको लेखन रहेको छ यो कथामा, अब भन्ने कथामा, साम्राज्यमा, जसको म कुरा गर्दैछु। निकै ठुलो क्यानभासमा यो सिनेमा म उतार्दैछु, ठुलो बजेटमा उतार्दैछु, ताकि नेपाली सिनेमा यसरी पनि बन्न सक्छ है भनेर एउटा इक्जाम्पल सेट गर्नलाई पनि म यो सिनेमा बनाउँदैछु भनेर भनिसकेका निर्देशक सौरभ चौधरीको साम्राज्य साँच्चै पनि निकै ठुलो क्यानभासमा बन्ला जस्तो देखिन्छ। कलाकारहरू कास्टिङ त्यही अनुसार हुँदैछ, सुटिङको तयारी त्यस्तै हुँदैछ, एकदमै भव्य सेटहरू लगाउने तयारी छ भनेपछि एउटा सो हामी के बुझ्न पनि सक्छौँ भने विभिन्न कालखण्डको कथाहरू पनि यो सिनेमामा अटाउनु पर्नेछ अरे। भन्नुको अर्थ, इतिहासदेखि अहिलेसम्म आउँदाखेरि विभिन्न जर्नी हुँदै आउने साम्राज्यमा चाहिँ पुराना दिनहरू, पुराना साम्राज्य, पुरानो समयलाई उतार्न त त्यति सजिलो छैन नि त। त्यो अवस्थामा चाहिँ बिएफएक्स अफकोर्स युज हुने र ओभरअल सबै कुराहरूलाई समेटेर एउटा भव्य साम्राज्यको लुक्स दिने तयारीमा रहेका छन् यति बेला निर्देशक सौरभ चौधरी। भने नाजिर हुसेनको पनि यो सिनेमामा एन्ट्री भइसकेको इन्फर्मेसन मैले तपाईँलाई मुभी इन मोडमा भर्खरै दिएँ भने अब म तपाईँलाई गीत नै सुनाउँछु।

आउनुसम्म हामी एकैछिन कुरा गरौँ एउटा यस्तो सिनेमाको बारेमा जुन सिनेमाले भुटानी, नेपाली र हिन्दी भाषामा बोल्छ। तिनवटा फरक फरक भाषा मैले भनिहालेँ, भुटानी, नेपाली र हिन्दी भाषामा जुन सिनेमालाई नाम दिएको छ टनल 26 भनेर। यो सिनेमाको बारेमा अरू कुरा गर्ने हो भने एक्टर प्रदीप खड्कालाई यो सिनेमामा क्रिएटिभ प्रड्युसरको रूपमा चाहिँ उतारिएको छ। सो यो टिजरमा हामी के देख्छौँ भने एउटा ठुलो टनल छ, डार्क, अनि त्यो टनलमा चाहिँ नि जम्बीहरूबाट बच्नको लागि मानिसहरूले जुन स्ट्रगल गरिरहेको छ त्यो किसिमको कुराहरू देखाइएको छ। अनि सर हेर्दाखेरि तपाईँहरूले यदि ट्रेन टु बुसान हेर्नुभएको छ भने यो सिनेमाको यो टिजरले पनि कति कति झलक छ त्यो पनि दिन्छ क्या, ट्रेन टु बुसानको झलक पनि दिन्छ जुन चाहिँ जम्बीको कथामा आधारित हुन त। नेपालमा यो जम्बीको कन्सेप्ट हलिउड मुभी या बलिउड मुभीहरूको लागि हेर्नलाई चाहिँ इजिली अहिलेसम्म लिएकै थियो होइन, नहेरेको होइन, हेरेको हो। अनि कोरियन फिल्ममा पनि हेरेकै हो होइन जम्बीको स्क्रिप्ट कथा, तर नेपालमा या नेपाली भाषाको सिनेमामा अब यसलाई कसरी लिन्छ त्यो पनि हेर्न त बाँकी नै छ। तर पनि यो सिनेमालाई चाहिँ नि एउटा जम्बीको दुनियाँमा लगेर कनेक्ट गर्न खोजेको देखिन्छ। यो सिनेमाको कुरा मैले यस कारणले पनि गरेँ किनकि यो सिनेमामा हामीले हाम्रै नेपाली कलाकारहरू जस्तै अनुप विक्रम साई भयो, जस्तै आना शर्मा भयो, अनि त्यसै गरी प्रदीप खड्कालाई त देख्ने नै छौँ। त्यो बाहेक पनि हामीले भुटानी एक्टर साङ्गे सेल्ट्रिमलाई पनि यो सिनेमामा देख्नेछौँ। अनि यो सिनेमाको जुन रिलिजको कुरा गर्ने हो भने अक्टोबरमा रिलिज हुन लागेको सिनेमा नेपाल, भारत र भुटान तिनैवटा देशमा चाहिँ एकसाथ रिलिज हुन लागेको छ। यो सिनेमालाई पिक्चराइज गर्दा पनि नेपालका सिनेमाटोग्राफर दीर्घ गुरुङ र भुटानका साङ्गे टी तेन्जिङले छायाङ्कन गरेका हुन् भने यो सिनेमाको राइटिङ, यो सिनेमाको स्क्रिप्ट, डाइरेक्सन, एडिटिङ सबै काम चाहिँ डिडी किन्लेले गरेका हुन्। सो हामी आशा गरौँ यो सिनेमा जुन नेपालको लागि पनि नयाँ टेस्ट हुनेछ होइन, नेपालमा रिलिज भइसकेपछि रेस्पोन्स के कस्तो आउँछ तपाईँहरूसँग म सेयर गर्नेछु। अफकोर्स अहिले भने मेरो तर्फबाट यो इन्फर्मेसन मात्रै थियो तपाईँहरूको लागि मुभी एन्ड मोरमा।

अभिनेत्री रेखा थापाको निर्देशकीय कमब्याक फिल्म हो माया भनेकै यस्तै होला, जसको टिजर केही दिन अगाडि सार्वजनिक भएको थियो। समथिङ एक मिनट अठार सेकेन्ड लामो यो टिजरमा चाहिँ हामीले के देख्छौँ भने लभ स्टोरी देख्न सक्छौँ, आपसमा हुने जुन द्वन्द भन्छौँ नि त्यो द्वन्द देख्न सक्छौँ, प्रेम देख्न सक्छौँ, बाध्यता देख्न सक्छौँ, ट्र्यापमा परेको अब कुनै क्यारेक्टर देख्न सक्छौँ, होइन लाइफमा सिम्पली भन्नुपर्दाखेरि आउने अप एन्ड डाउन्सलाई चाहिँ यो सिनेमामा उतारिएको छ। रेखा थापा जसलाई हामी एक्टरको रूपमा मात्रै होइन उनले केही सिनेमाहरू निर्देशन पनि गरिसकेको कारणले निर्देशक पनि बन्न सक्छौँ उनलाई, र त्यही मध्येको एउटा उनीको निर्देशनमा बनेको सिनेमा हो यो माया भनेको यस्तै होला है, जसको टिजर सायद तपाईँले हेरि पनि सक्नुभएको छ। यो सिनेमाको कुरा गर्नु पर्दा हामीले दुईजना एक्ट्रेस जो राम्रे एक्ट्रेसको रूपमा चिनिन्छन् दुवैजना, सृष्टि श्रेष्ठ र नितिशा दुवैजनालाई हामीले देख्न सक्छौँ यही एउटा सिनेमामा, होइन फिल्ममा एक्टरको रूपमा या दुवैजनासँग इन्भल्भमेन्टको रूपमा चाहिँ देखाइएका एक्टर भने दिल श्रेष्ठ रहेका छन्। र तिज आउँदैछ, तिजको आफ्नै किसिमको मौलिकता छ, आफ्नै किसिमको चाम छ हाम्रो देशमा, होइन सायद यसैलाई टार्गेट गरेर चाहिँ रिलिज गर्न लागि छ यो सिनेमा भादौको 26 गते भनेर त तयारी गरेको छ होइन यो सिनेमालाई रिलिज गर्नको लागि, र केही गीत पनि बाहिर आइसकेको छ, यसको टिजर बाहिर आइसकेको छ, र सबैभन्दा ठुलो कुरा चाहिँ धेरै पछि रेखा थापाले निर्देशन गरेको सिनेमा भनेर पनि यसलाई बाहिर ल्याइएको छ। सिनेमामा मैले अघि भने जस्तै सृष्टि श्रेष्ठ या नीति शाह या दिल श्रेष्ठ मात्रै होइन, हामीले मदन कृष्ण श्रेष्ठलाई पनि देख्छौँ यो सिनेमामा, त्यस्तै गरिकन नम्रता श्रेष्ठलाई, लक्ष्मी गिरीलाई, राजाराम पौडेललाई, विशाल पहाडी, सङ्गम भण्डारी, सुजाता श्रेष्ठ, थुप्रै यस्ता कलाकारहरू छन् जसलाई फिचर गरिएको छ यो सिनेमामा। योभन्दा अगाडि हिम्मत वाली या मल्लिका नाम गरेको सिनेमा रेखा थापा आफैले डाइरेक्सन गरिसकेकी थिइन्, तर फरक के थियो भने ती सिनेमाहरूमा उनी आफै एक्टरको रूपमा पनि चाहिँ प्रस्तुत भएकी थिइन्, एज एन एक्टर डिरेक्टर दुवै काम चाहिँ गरेकी थिए भनेर भनौँ न। तर माया भनेको यस्तै ओलाको कथा चाहिँ कम्प्लिटली डिफ्रेन्ट छ, यो एउटा लभ स्टोरी भएको कारणले पनि हुनसक्छ। यसमा चाहिँ उनले अन्य कलाकारहरूलाई चाहिँ कास्ट गरेकी छिन् र अन्य कलाकारहरूलाई मात्रै डाइरेक्सनको काम गरेकी छिन्। सो हामीले हेर्न चाहिँ एक किसिमको क्युरियोसिटी हाम्रोमा छ कि अबको सिनेमा उनको आफ्नो एक्टिङ बिनाको सिनेमा कस्तो बनेको होला भनेर। सो रेखा थापाको डाइरेक्सनमा बनेको यो सिनेमा माया भनेको यस्तै होलाको इन्फर्मेसन पनि मैले मुभी एन्ड मोरबाट तपाईँलाई दिएँ भर्खरै। अब म फेरि पनि तपाईँलाई गीत सुनाउँछु।

0: ಎಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS Gorkha Radio. Movie and more.

सिनेमा बन्नुभन्दा पहिले सबभन्दा पहिले गरिने काम भनेको स्क्रिप्ट होइन। स्क्रिप्ट तयार भइसकेपछि या कथाको थिम के हो या प्लट रेडी भइसकेपछि अनि मात्रै सिनेमालाई कस्तो लुक्स दिने, कसले डाइरेक्सन गर्ने, के गर्ने भन्ने धेरै कुराहरू आउँछ होइन। अनि एउटा अर्को कुरा के हुन्छ भने कथा लेख्दै गर्दा, स्क्रिप्ट लेख्दै गर्दाखेरि त्यो कल्पना पनि गर्दै गरिन्छ कि यो दृश्य म कहाँ खिच्छु होला, कहाँ देखिन्छ होला, यो अझ राम्रो एउटा सानो घर हुन्छ या एउटा ठुलो घर हुन्छ, कस्तो हुन्छ के हुन्छ, यो सबै कुरा चाहिँ राइटरको इमेजिनेसनमा बनेको कुराहरू हुन्छ जसलाई डाइरेक्टरले उतार्ने काम गरेका हुन्छन्। तर कहिलेकाहीँ हामी सोच्छौँ स्क्रिप्ट राइटर आफै डाइरेक्टर पनि भएको खण्डमा उनको भिजन अझ क्लियर हुन्छ होला भनेर सोच्छौँ होइन, त्यो धेरै हदसम्म ट्रु पनि हो। यति बेला मलाई कुरा गर्न मन लाग्यो नेपाली फिल्ममा चाहिँ स्क्रिप्ट राइटरको रूपमा राम्रैसँग परिचित सुमन गजमेरको, जसले चाहिँ सिनेमाहरू हेर्ने हो भने उनले आफूले बनाएको सिनेमाहरू, उनले आफूले लेखेको सिनेमाको कुरा गर्ने हो भने रङ्गी, एक्कातिन, च्याप्टर वान, सेरवा, भित्ते पात्र जस्ता फिल्महरूमा चाहिँ उनीसँग राम्रो एक्सपिरियन्स छ लेखनको। त्यो बाहेक उनको इन्ट्रेस्ट डाइरेक्सनतिर पनि अफकोर्स छ, उनको झुकाव डाइरेक्सनतिर पनि छ। सायद त्यसरी गर्दाखेरि राइटरको रूपमा मात्रै होइन, उनले चाहिँ सहायक निर्देशकको रूपमा पनि कठपुतली, बाबरी, महापुरुष र बलिदानमा पनि काम गरिसकेका छन् सहायक निर्देशकको रूपमा। यो कुरा मैले जुन गर्दैछु सुमन गजमेरको बारेमा तपाईँले अन्दाज लगाइसक्नु भएको हुनुपर्छ कि पहिला राइटर, त्यसपछि सहायक निर्देशक र अब भने अफकोर्स सुमन गजमेर आफै डाइरेक्सनमा उठेका छन्। उनको डेब्यू डिरेक्टरको रूपमा आउन लागेको सिनेमाको नाम हो हाम्रो सानो घर। हाम्रो सानो घर यसो यो सिनेमाको केही सानो पोर्सन मात्रै बाहिर आएको छ, एउटा सानो फोटो मात्रै बाहिर आएको छ होइन, जसमा चाहिँ हाम्रो सानो घर लेखिएको छ असम बाय सुमन गजमेर भनेर। त्यो पोस्टरमा चाहिँ हामीले के देख्छौँ भने पहाडको छेउछाउतिर एउटा सानो घर छ, त्यो सानो घरलाई नै टार्गेट गरेर बनाउन खोजिएको जस्तो देखिन्छ यसो हेर्दाखेरि। तर त्यति सिम्पल पनि छ जस्तो देखिँदैन पोस्टर हेर्दाखेरि। पोस्टरमा नाम सँगसँगै केही कुराहरू पनि लेखिएको छ, हामीले बनाउने घर, सपनाले बनाउने संसार। अर्को कुरा के लेखेको छ भने रोमान्स, सोसल ड्रामा, थ्रिलर। भनेपछि यो सबैको कम्बिनेसन अफकोर्स राम्रै हुनुपर्छ, किनभने उनले काम गरेको सिनेमाहरूको अघि मैले भने होइन, लिस्ट हेर्ने हो भने रङ्गी, एक्कातिन, कठपुतली, बाबरी, बलिदान, महापुरुष, यस्तो हेर्दाखेरि चाहिँ कम्बिनेसन देखिन्छ लभ स्टोरीको पनि, रोमान्सको पनि, कतै कतै थ्रिलरको पनि, सोसल ड्रामाको पनि। सो हामी आशा गरौँ एउटा राइटर डिरेक्टर भइसकेपछि उनले ल्याउने कथा, उनले ल्याउने सिनेमा कस्तो हुन्छ होला, हामीलाई साँच्चै यसको पर्खाइ छ। सुमन गजमेरले बनाउने सिनेमाको हामीलाई पर्खाइ छ र मैले तपाईँलाई इन्फर्म गरेँ हाम्रो सानो घरको रूपमा उनले ल्याउँदैछन् सिनेमा। सो हाम्रो तर्फबाट अल द बेस्ट स्क्रिप्ट राइटर सुमन गजमेरलाई, एउटा राम्रो डिरेक्टरको रूपमा पनि पक्कै पनि उनले अगाडि आफूलाई ल्याउने नै छन् भनेर।

आजलाई यति नै तपाईँहरूको लागि म नेक्स्ट विक फेरि आउनेछु अनि साथमा मेरो हुनेछ नेपाली सिनेमाको बारेमा लेटेस्ट इन्फर्मेसन. सो तपाईँसम्मको लागि म सङ्गीता श्रेष्ठलाई आजको कार्यक्रमबाट बिदा दिनुहोस्. नेक्स्ट विक तपाईँहरूको लागि अरू कलेक्सन लिएर आउँछु है. तपाईँसम्म सुन्दै गर्नुहोस् पिएफपिएस गोर्खा रेडियो. तपाईँहरूको समय शुभ रहोस्.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
1: BFBS गोर्खा रेडियो हो.
2: क्षति पुगेपछि संचार सेवा प्रभावित भएको हो. सरकार र दूरसञ्चार सेवा प्रदायकले जेनेरेटर, इन्धन तथा वैकल्पिक माइक्रोवेभ लिङ्क प्रयोग गरेर सेवा सञ्चालनमा ल्याइरहेका छन्. एनसेलका प्रभावित 27 साइट मध्ये रसुवाका 3, नुवाकोटका 8 र धादिङका 3 गरी 14 पुनः सञ्चालनमा आएका छन्. बाँकी साइटमा पनि सेवा सञ्चालनको काम भइरहेको एनसेलले जनाएको छ. नेपाल टेलिकमका पनि प्रभावित अधिकांश टावर सञ्चालनमा आइसकेका छन्. तर बाढी र पहिरोका कारण फाइबर तथा विद्युतीय संरचनामा क्षति पुगेका केही स्थानमा सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी छ. सञ्चार सेवा पुनर्स्थापनालाई प्राथमिकता दिँदै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरिएको छ. बाढीका घाइतेको काठमाडौँका वीर ट्रमा टिचिङ लगायतका अस्पतालमा उपचार भइरहेको छ भने आफन्त हराएकाहरू काठमाडौँका अस्पतालमा फोटो लिएर खोजिरहेका छन्. बाढीको छालले बगाएर फ्याँकेका र भागदौडमा परेका मानिस घाइते भएका छन्. घाइतेको उपचार भइरहे पनि अस्पतालमा आफन्त खोज्न आउनेको संख्या पनि बढेको छ. व्यापारका लागि रसुवाको टिमुरे पुगेका दोलखाका तुलसी बहादुर भण्डारी,
3: एक्कासी बाढी आयो, एकदम कहाँबाट आयो कालो मुसो थाहा भएन. त्यसपछि घरहरू सबै ढले, ढलिसकेपछि ढले ढलिसकेपछि भाग्ने क्रममा चाहिँ म चाहिँ भाग्नु पर्यो भनेर चाहिँ भाग्दाखेरि चाहिँ त्यो छालले चाहिँ मिर्कायो मलाई. चाहिँ जस्तो छालले नमिर्का भए चाहिँ नबाँच्ने, जब छालले चाहिँ मलाई पाखा लगाइदियो त्यसपछि चाहिँ बाँच्न सफल भएन.
2: रसुवाका रामकुमार राणा मगरकी 22 वर्षीय छोरी सुरुचि साथीहरूसँग केरुङ घुम्न जानु भएको थियो.
4: भाग्दा भाग्दै छालले हानिदियो अरे, हानेपछि बालुवामा परेर पुरियो अरे, अन्त पुर्दाखेरि हेलिकप्टर निकालेर लिएर आए.
2: नुवाकोटकी 11 वर्षीय रिहाना लामिछाने पनि बाढीको हल्लापछि स्कुलबाट घर फर्कने क्रममा भागदौडमा परेर घाइते हुनुभएको छ. रिहानाका बुवा रमेश लामिछाने,
5: छाल बढ्दो थियो त्यो क्रममा भुराएर भाग्ने क्रममा, अब सबै हो हल्लामा भाग्ने क्रममा लडेर अहिले नानीको अवस्था ठिक छ.
2: आफन्त हराएकाहरू काठमाडौँका अस्पतालमा फोटो लिएर खोजिरहेका छन्। उदयपुरका भोटला सदा रसुवामा हराएका आफन्तको खोजीमा हुनुहुन्छ.
6: धेरैवटा हस्पिटल खोजे, टिचिङ हस्पिटल पनि पुगे, आर्मी हस्पिटल पनि पुगे, यहाँ उसको के अरे आर्मी हस्पिटल पनि पुगे, यहाँ वीर अस्पताल आयो, उतापट्टि गयो. अब यिनीहरूमा यता टिचिङ पछाडि मुर्दा घर रहेछ, त्यहाँ पनि यस्तै फोटो चाहिँ त्यहाँ टाँसेर आएको छु, ताकि अनुहार मिल्दो जुल्दो भयो भने उहाँहरूले खबर गर्नुहुन्छ भनेर.
2: बाढीले घाइते बनाएका अस्पतालमा उपचाररत छन् भने आफन्त गुमाएका आफ्ना मान्छेको खोजीमा अस्पतालका भित्र बाहिर भौतारिरहेका छन्। नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा पुग्नु भएको छ. चीनको साङ्घाईमा भएको सेमी फाइनलमा न्युजिल्यान्डका काशिब मर्डोकलाई स्प्लिट डिसिजनमा हराउँदै ढाँट फाइनलमा पुग्नु भएको हो. 3 राउन्डको प्रतिस्पर्धामा 2 निर्णायकले ढाँटको पक्षमा 29-28 अङ्क दिएपछि उहाँ विजयी हुनुभएको हो. अब ढाँटले फाइनलमा जापानका योर ताजिमासँग प्रतिस्पर्धा गर्नुहुनेछ. ताजिमाले सेमी फाइनलमा भारतका चुङ्ग्रेन कोरेनलाई हराउँदै फाइनलमा स्थान बनाउनु भएको हो. फाइनल जिते ढाँट युएफसीका लागि छानिनुहुनेछ. रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ. सरकारले खोज, उद्धार, राहत तथा पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएको छ. अर्थ मन्त्रालयका अनुसार एसियाली विकास ब्याङ्कले बजेटरी सहयोगका लागि 50 लाख अमेरिकी डलर अनुदान दिने प्रतिबद्धता जनाएको छ. विश्व ब्याङ्कले सहुलियतपूर्ण कर्जाका रूपमा 16 करोड 70 लाख डलर सहयोग गर्ने घोषणा गरेको छ. अमेरिकाले 5 लाख र अस्ट्रेलियाले 10 लाख अमेरिकी डलर नगद सहयोग गर्ने भएका छन्। भारतबाट 3 चरणमा 57.5 टन मानवीय सहायता तथा औषधि प्राप्त भइसकेको छ. चीनले 30 बेली ब्रिज र सब व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोग गर्ने जनाएको छ. विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले पनि खाद्यान्न, अस्थायी आवास, खानेपानी, सरसफाई, स्वास्थ्य तथा उद्धार सामग्री उपलब्ध गराइरहेका छन्। यसैबीच प्रधानमन्त्री राहत कोषमा गैरातीसम्म 4 अर्ब 38 करोड रुपियाँ भन्दा बढी जम्मा भएको छ. थप करिब 10 करोड 38 लाख रुपियाँ बराबरको अमेरिकी डलर पनि कोषमा जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ. बाढीका कारण ज्यान गुमाएकाहरूको सब संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ. रसुवा, नुवाकोट, धादिङ सहित विभिन्न जिल्लामा सुरक्षा निकायले उद्धार, खोज तथा राहतको काम जारी राखेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको साँझसम्म बाढीमा फेला परेका 579 मध्ये 511 जनाको शव विभिन्न अस्पतालमा पुर्याइएको छ. रसुवामा भेटिएका 3 शव जिल्ला अस्पताल धुन्चेमा राखिएको छ। धादिङ र नुवाकोटमा भेटिएका शव भने पोखरा र काठमाडौँका विभिन्न अस्पतालमा राखिएका छन्। चितवन, तनहुँ, गोर्खा, नवलपरासी र पाल्पा लगायतका जिल्लामा भेटिएका शव पनि पाएक पर्ने ठाउँमा राखिएको प्राधिकरणले जनाएको छ। हवस् त, खबर यति नै। नमस्कार।
7: यो BFBS गोर्खा रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र एकजना विशेष नारी, एकजना विशेष पाहुना लिएर आएको छ भनौँ, होइन? र आजको नारीमा प्रत्येक साता हामी विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूसँग कुराकानी गर्छौँ। र आज पनि श्रोताहरू, बीएफबीएस गोर्खा रेडियोको काठमाडौँको यो स्टुडियोमा आउनु भएको छ एकजना विशेष नारी, एकजना विशेष पाहुना। उहाँ शारदा डङ्गोल हुनुहुन्छ, उहाँ म्युजिसियन हुनुहुन्छ श्रोताहरू, र उहाँलाई आज मैले निम्त्याएकी छु र उहाँको यो साङ्गीतिक यात्रालाई हामी बुझौँ, महसुस गरौँ, होइन, उहाँको जिन्दगीलाई अलिकति नजिकबाट चिहाउने कोसिस गरौँ। र आज हाम्रो साथमा शारदा डङ्गोल आइसक्नु भएको छ श्रोताहरू स्टुडियोमा। अब हामी अवेर नगरिकन उहाँलाई स्वागत गरिहालौँ। नमस्ते शारदाजी।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: ठिक छु म।
0: अनि न्यू रोडबाट आइदिनु भएको छ आज है तपाईँ, न्यू रोडबाट टाढै भनौँ, यहाँदेखि जाउँला खेलदेखि बिहान फेरि निकै जाम हुन्छ बाटोमा, होइन, गाडीहरूको, र पनि आइदिनु भएको छ, थ्याङ्क यू सो मच। र तपाईँ एउटा म्युजिसियन हुनुहुन्छ, तपाईँको ग्रुप, आफ्नो ग्रुप छ श्री तारा, होइन? कहिलेदेखि हो यो श्री तारा, कहिलेदेखि फर्म भएको? 2009 भनेपछि धेरै वर्ष भइसकेछ है तपाईँहरू त श्री तारा। तपाईँ ती श्री ताराको मेम्बरहरू कतिजना हुनुहुन्छ?
1: हाम्रो चाहिँ सबै फिमेल भएकोले धेरै चेन्ज भइरहेछ मेम्बरहरू चाहिँ।
0: हजुर हजुर।
1: कोहीको बिहा हुने, कोहीको नानी पाएपछि नआउने, कोही विदेश गयो, त्यस्तो भएकोले धेरैजना आयो गयो भइरहेछ।
0: ए, त्यही त है, फिमेलहरूको त प्रब्लम हुन्छ, त्यसले गर्दाखेरि म्युजिसियनहरू नयाँ नयाँ आउँदै जाँदै फेरि अर्को आउँदै गर्ने, होइन?
1: हामी चाहिँ खास स्टार्ट ब्यान्ड इस्टाब्लिस भएको चाहिँ आनी छोइङ डोल्माजीले चाहिँ, केटीहरूले पनि म्युजिसियन छ, इन्स्ट्रुमेन्ट बजाउने भए चाहिँ ब्यान्ड फर्म गर्नुपर्छ भनेर त्यो हिसाबले हामी फर्स्ट भेटेको थियौँ। त्यति बेला 3 थियो, पछि बिचमा हामीले 5 भएर पनि काम गरे, अनि ओमिनेन्ट कन्सर्ट जाँदाखेरि चाहिँ हामी 5 भएर काम गरेँ, अनि त्यहाँपछि बहिनीहरूको बिहा हुन थाल्यो, कोही विदेश गयो, अनि फेरि त्यो ब्रेक भयो, त्यहाँपछि फेरि हामी 3 मिलेर फेरि अहिले गरिरहेछौँ।
0: अहिले 3 चाहिँ मेन, होइन, को को हुनुहुन्छ 3?
1: सारङ्गी, फ्लुट छ।
0: ए, 3 मेन इन्स्ट्रुमेन्ट्स, होइन, सारङ्गी, फ्लुट र यो तपाईँ चाहिँ के बजाउनुहुन्छ?
1: मादल, स्किन बाजाहरू,
0: छालाको बाजा जति सबै बजाउनुहुन्छ भनेपछि, होइन? र अब यो आनी छोइले गर्दाखेरि चाहिँ विशेष गरेर फिमेलहरू पनि यो क्षेत्रमा उत्रिनु पर्छ तिमीहरू भन्ने हिसाबले चाहिँ उहाँले गर्दाखेरि चाहिँ उहाँको सुझावमा चाहिँ तपाईँहरूले स्टार्ट गर्नुभएछ, ब्यान्ड बनाउनु भएछ, होइन, ब्यान्ड बनिएछ भनौँ न त, होइन? नेवारी समुदायको मात्रै हुनुहुन्छ कि तपाईँहरू?
1: मैले गन्धर्व, सारङ्गी बजाउने गन्धर्व बहिनीसँग पनि काम गरेछु, अनि अर्को भरत गन्धर्व, उहाँसँग पनि काम गरेछु। त्यस्तो हामीले नेवारी समुदाय भनेर सीमित त छैन, तर जो आए नि, जसले चाहिँ सारङ्गी बजाउन सक्छ, बाँसुरी बजाउन सक्छ, हामी काम गर्छौँ।
0: तपाईँहरूको यो डङ्गोल समुदायमा यति धेरै म्युजिसियनहरू हुनुहुन्छ, विशेष गरेर यो छालाको इन्स्ट्रुमेन्टहरू बजाउने हुनुहुन्छ है?
1: हजुर, हाम्रो समुदायमा चाहिँ बाजा सिक्ने चाहिँ एउटा रुल जस्तै हो, उसले सिक्नुपर्छ भने केटाहरूको चाहिँ है, केटीहरूलाई चाहिँ अहिले चाहिँ सिकाउन थालेछ। अहिले पनि घरको मूल जेठो छोरा हुन्छ नि, त्यो गएर त्यहाँ बाजा बजाउने, त्यो एउटा कम्युनिटीमा उसको एक्टिभिटीहरू सबै, हाम्रो फेस्टिभलहरू यो आउँदाखेरि यो गर्ने भन्ने, त्यो मूल मान्छे एउटा चाहिँ गइराख्नुपर्ने एउटा रुल जस्तै हो हाम्रो हाम्रो कम्युनिटीमा चाहिँ।
0: हजुर हजुर, जानै पर्छ, म्युजिक सिक्नै पर्ने, होइन, म्युजिकको बारेमा थाहा हुनै पर्ने, आफ्नो आफ्नो त्यो भनौँ न त
1: गुठी नै हुन्छ, नासा गुठी भनेर भोज खाने, अनि त्यहाँ बाजा बजाउने, डाफाहरू बजाउने,
0: हजुर हजुर,
1: लाइफको एक्टिभिटीमै पर्छ त्यो,
0: कम्पलसरी,
1: हजुर,
0: कल्चर,
1: हजुर,
0: कल्चरमा परेको छ,
1: हजुर। तर केटाहरूलाई है, फेरि केटीहरूको त्यस्तो गुठी छैन फेरि। अनि योभन्दा 15 अगाडि जति नै मैले, म पनि डाफा सिक्ने भनेर हाम्रो कम्युनिटी हुन्छ नि, त्यहाँ कुरा गर्दाखेरि चाहिँ केटीहरूले चाहिँ यो बाजा सुन्न मिल्दैन, ढिमे चाहिँ सिकाउँछौँ हामी, यस्तो खी बाजा चाहिँ मिल्दैन भनेर सिकाउनु भएन.
0: ओके, डाफा भनेको चाहिँ के हो?
1: डाफा भनेको चाहिँ हाम्रो नेवार कम्युनिटी स्पेसल नेवारमै, त्यो चाहिँ एउटा हाम्रो पूर्णिमाको दिन होइन, एउटा हरेक ओकेजनमा चाहिँ ग्रुप मान्छे बसेर गीत गाउने, त्यो चाहिँ क्लासिकल राग बेसमा पर्छ. फेरि
0: हजुर,
1: गाउन पनि गाह्रो, अब तपाईँ आयो तपाईँले गाइहाल्न सक्ने त्यस्तो हुँदैन, त्यसलाई एकदम लामो ट्रेनिङ चाहिन्छ, अनि बल्ल ऊ क्यापेबल हुन्छ त्यो चिज प्रेजेन्ट गर्नलाई.
0: रागमै आधारित हुनेछ. अनि यो श्री तारा चाहिँ नाम चाहिँ कसरी आयो फेरि?
1: आन्जीले नि राख्नुभएको.
0: ए हजुर हजुर, जे होस् धेरै राम्रो काम गर्नुभएको रहेछ हाम्रो आनी छोइङ डोलमाजीले. र कन्ट्याक्टमा हुनुहुन्छ उहाँसँग अहिले?
1: अहिले त्यस्तो छैन. हामी भुइँचाल आउनु अगाडि चाहिँ त्यहाँसम्म चाहिँ हाम्रो थियो, भेटघाट हुन्थ्यो.
0: हजुर,
1: हाम्रो यस्तो भइरहेछ, हामी यस्तो गरिरहेछौँ भन्ने अपडेट थियो.
0: अपडेट है. अनि प्रोग्रामहरू बाहिरतिर, जे होस् आफ्नो समुदायमा, नेवारी समुदायमा त भयो होइन, बाहिरतिर पनि गर्नुहुन्छ तपाईँ?
1: हजुर, अस्ति हामी भूमि फोल्क फेस्टिभल भनेर जनकपुरको मधेसकोहरूले नै हामीलाई बोलाएको थियो, हामी नेवारी सारी लाएरै तिनजना गएर बजाएको थियो.
0: ए हजुर, तिनजनामा पनि राम्रो देख्छ, अझै धेरैमा राम्रो देख्छ है तपाईँहरूको त्यो
1: मधेस उताको हो नि त.
0: हजुर,
1: त्यही पनि हामीलाई बोलायो, हामी गएको थियो.
0: कुन कुन इन्स्ट्रुमेन्ट लगेर जानुभयो?
1: हामीले खी बाजा मादल धिमेहरू नि लगेको थियो, अनि सारङ्गी र फ्लुट त भइहाल्यो.
0: धिमे भने पनि मादल जस्तै हुन्छ होइन?
1: धिमे भनेको चाहिँ खरी हुँदैन त्यसमा,
0: ए
1: स्किनकै मात्र हुन्छ.
0: स्किन मात्रै,
1: हजुर, खरी ठुलो सेपको हुन्छ.
0: हजुर हजुर हजुर, हाम्रो यता ढोलकहरू जस्तो हो,
1: ढोलक भन्दा अझ ठुलो साइजको हुन्छ, त्यो पनि दुई थरी हुन्छ. एउटा चाहिँ धेरै ठुलो खालको, यता राइट लेफ्ट र राइट बराबरै गोलो हुने, अनि सानो धिमे भनेर चाहिँ अलिकति सानो साइजको हुन्छ, तर त्यस्तै गोलो लेफ्ट राइट बराबरकै.
0: ए ओके, तपाईँहरूको त्यो फेस्टिभलतिर त्यो बजाउँदै सडकमा नाच्दै हिँड्नु,
1: त्यो सानो धिमे हो.
0: सानो धिमे है. र अब तपाईँले एउटा बाजा लिएर आउनुभएको छ, हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ आजको नारीमा होइन, एउटा म्युजिसियन आउनु भएको छ जसले चाहिँ श्रोताहरू शारदा डङ्गोल उहाँले चाहिँ छालाले बनेको जति, स्किनले बनेको जति इन्स्ट्रुमेन्ट्स सबै बजाउनु हुँदो रहेछ भनेपछि हामीलाई त नाम पनि थाहा छन्. नाम एकपल्ट सरर भनिदिनु होला,
1: बाजाहरूको नाम.
0: यो स्किनले बनिएको
1: बाजा, अब मेरो कम्युनिटीमा तगौ धिमे भनेर ठुलो खालको धिमे र चिगौ धिमे भनेर दुई थरी भयो, अनि मादल पनि बजाउँछ हाम्रो कम्युनिटीमा, नेवारी गीतमै बजाउँछ, अनि त्यस्तै ढोलक पनि बजाउँछ, तर उनीहरूको अर्कै स्टाइल हुन्छ, फरक हुन्छ. अनि खी बाजा हुन्छ, त्यो चाहिँ विशेष गरी दाफा गीतमा बजाउँछ, अनि नगडा हुन्छ लट्ठीले बजाउने, त्यो पनि स्किनकै हुन्छ. नगडा बाजा
0: मैले त देखेको एउटा दुखी तबला हो होइन, ड्रम अनि मादल, अनि हामी त्यो साई भजनमा बजाउँथ्यौँ डफली होइन, डफली, अनि त्यति नै होला ढोलक, तामाङको डम्फु पनि, त्यस्तोहरू मात्रै देखेको होइन. तपाईँहरूको त धेरै प्रकारको हुन्छ बाजाहरू. तपाईँले के चाहिँ ल्याउनु भएको छ?
1: डप डप भनेर अर्को एउटा नि, हातले नबजाउने त्यसलाई समात्ने मात्र, अनि डम्बरू जस्तो
0: स्किनको भनौँ न, यो बाजा त उहाँबाट सुरु भएको छ है, भगवान शिवजीबाटै सुरु भएको छ, त्यसले गर्दाखेरि त बजाउनु पर्छ. लु बजाउनु त, अब निकालेर के ल्याउनु भएको छ?
1: मैले आज चाहिँ खी बाजा ल्याएछु.
0: हजुर श्रोताहरू, खी बाजा रे, यो चाहिँ ठुलो मादलको डिजाइनको छ, तर ठुलो छ, मादल भन्दा धेरै ठुलो छ. उहाँले बिचाराले एउटा इन्स्ट्रुमेन्ट चाहिँ लिएर आउनुहोस् है शारदाजी भनेको थिएँ मैले, हुन्छ नि म एउटा लिएर आउँछु भन्नुभएको थियो. धेरै ठुलो सामान बोकेर आउनुभएको छ, इन्स्ट्रुमेन्ट भनौँ न होइन, बोकेर आउनु भएको छ. अब यसलाई कसरी बजाउनु छ हाम्रो श्रोता?
1: अहिले मैले बजाउनु लगाएको चाहिँ हाम्रो दाफामै बज्ने सात मात्राको छ यो.

0: पनि मिठो गीत गाउनु हुँदो
1: रहेछ। जे होस् थ्याङ्क यू सो मच, कति म त सुनिरहँ जस्तो लाग्थ्यो, कस्तो मजाले हात तपाईँको त्यो हिर्काउँदाखेरि भनौँ न होइन, कस्तो मजाले त्यो हामी कहाँ सक्छौँ सक्दैनौँ नि आवाज सानो
0: सिकाउँछु पनि
1: सिकाउनु पनि हुन्छ है
0: स्कुलहरूमा सिकाउँछु मेरो युकेमा युकेबाट पनि अनलाइन सिक्ने एउटा स्टुडेन्ट पनि छ।
1: ओहो को हुनुहुन्छ?
0: रबिन, उहाँ इन्जिनियर हुनुहुन्छ अनि मैले चिनेको त होइन, यस्तै सोसियल मिडियाबाटै उहाँले चाहिँ सिक्ने भनेर क्लास लिएको छ।
1: ओके रबिनजी, तपाईँको गुरुमा आजको नारीमा आउनु भएको छ, सुन्नुहुँदै होला होइन, मिठो एउटा सात मात्राको ताल होइन, यता चाहिँ रूपक ताल भन्छौँ नि हामी यसलाई चाहिँ होइन, सात मात्राको ताल बजाइदिनु भयो। तपाईँले त अनलाइन सिक्दै हुँदो रहेछ, कस्तो सिक्दै हुनुहुन्छ, पछि आउँदाखेरि यसो सुन्नु पर्ला होइन। जे होस् थ्याङ्क यू सो मच शारदाजी, यो एउटा इन्स्ट्रुमेन्ट बजाइदिनु भएकोमा। अरू ताल पनि अहिले हामी सुन्नेछौँ होइन, तपाईँको यो मादलभन्दा ठुलो धेरै ठुलो इन्स्ट्रुमेन्ट छ यो, यसको नाम के भन्नुभयो?
0: खि बाजा।
1: खि होइन?
0: हजुर
1: खि बाजा।
0: यही यसैलाई फेरि हाम्रो गाउँतिर चाहिँ समला बाजा भनेर तपाईँले भर्खर अघि गर्नु भने त्यसमा चाहिँ यो यही बाजा हो।
2: BFBS, गोर्खा रेडियो।
3: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
4: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
3: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
4: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
1: र अब श्री तारा फर्म भएको पनि धेरै भइसकेको छ, धेरै प्रोग्रामहरू गर्नुभएको छ, तपाईँहरूले धेरै अनुभव बटुलिसक्नु भएको छ, विदेशतिर चाहिँ जानुभएको छैन होला प्रोग्राम लगेर?
0: छैन, एकचोटि चाहिँ अफर आएको थियो अस्ट्रेलियामा जाने, त्यति बेला म त्यो प्रोग्राम हुने बेला ठ्याक्क 8 months हुने थियो म प्रेग्नेन्ट।
1: ए ओके।
0: अनि त्यही भएर जान पाएन, पछि फेरि जुरेन।
1: बच्चा कत्रो भइहाले? बच्चा कत्रो
0: अहिले? मेरो नानी 8 वर्ष।
1: 8 वर्ष अघि होइन? र अब फेरि पनि हाम्रो श्रोताहरूले सुन्दै हुनुहुन्छ। अनि यता नेपालभरि चाहिँ अब विशेष आफ्नो समुदायमा त प्रशस्तै बजाउनुहुन्छ तपाईँहरू, नेपालभरि चाहिँ कता कता भर्खर जनकपुर गएर आउनुभयो तपाईँहरू? अरू
0: पोखरा गएको छु म, बुटवल हाम्रो लियो क्लबले हामीलाई श्री तारा ब्यानलाई नै बोलाएको थियो त्यति बेला।
1: अनि अनुभवहरू कस्तो छ यसो घुम्दाखेरि? अब लेडिजहरूले स्टेजमा बसेर लहरै बसेर होइन बजाउँदै गरेको देख्दाखेरि भनौँ न अरू महिलाहरू कतिको आकर्षित हुन्छन् तपाईँहरूलाई, आएर के छ कसो छ हामी सिक्न चाहन्छौँ भन्नेहरू कति निस्किन्छन्?
0: हुनुहुन्छ, आउनुहुन्छ, ओहो तपाईँहरू केटी भएर यस्तो बाजा बजाइराख्नु भएको छ कस्तो राम्रो भन्नुहुन्छ, अनि त्यहाँबाट फेरि अरूले नि बोलाउनुहुन्छ, कोहीले सिक्ने भन्नुहुन्छ, अनि त्यसैले कनेक्सन चाहिँ हुन्छ। तर अब ब्यान्डलाई चाहिँ हामीले स्ट्रङली अगाडि लग्न सकेनौँ केटी नै भएको कारण।
1: हजुर हजुर। के कस्ता गाह्रो अप्ठ्यारोहरू के कस्ताहरू फेस गर्नु भएको छ अहिलेसम्म फिमेल ब्यान्ड भएको?
0: हजुर यस्तो म चाहिँ प्रेग्नेन्ट भएको बेला पनि बजाउन गइरहेको थिएँ, तर कति अब फिमेलहरू आउन चाहँदैन त्यसैले नै हामीले ब्रेक हुन्छ। अनि पछि नानी पाइसकेपछि पनि म पोखरामा नानी 3-4 महिना हुँदाखेरि म पोखरा प्रोग्राम गएको छु, कति प्रोग्रामहरूमा म नानीलाई लिएर भामी सर्न जान्ने नभएको बेला हुन्छ नि त्यसलाई यतिकै भुइँमा त्यहीँ राखेर म स्टेजमा प्रोग्राममा पनि बजाएको छु। मैले एक फेर मलाई दीपक बजाचार्यको प्रोग्राममा पनि बोलाएको थियो, त्यति बेला चाहिँ 10-15 मादल प्लेयर चाहिएर मलाई नै एकजना तिम पनि आउनु भनेर नरेश प्रजापतिजीले बोलाउनु भएको थियो, गयो। अनि मम्मीको पनि नभ्याउने, हस्बेन्डको पनि प्रोग्राम थियो, मेरो हस्बेन्ड चाहिँ मङ्गोलियन हटमा फ्लुट बजाउनुहुन्छ।
1: ए हजुर, उहाँको नाम चाहिँ के हो?
0: विनय महर्जन।
1: विनय महर्जन।
0: अनि दुवैजना नभएपछि उसलाई छोड्ने ठाउँ भएन, मैले लिएर गएँ। अनि म स्टेज जाने बेला मैले यत्तिकै साउन्ड सिस्टमको भाइ एकजनालाई मेरो नानी म स्टेज जान्छ एकचोटि पक्रिनु है भनेर मैले त्यसरी पनि काम गरेँ।
1: हजुर, मङ्गोलियन हार्ट भनेपछि हाम्रो राजु लामाको टिम होइन, हस्बेन्ड एन्ड वाइफ दुईजनै म्युजिसियन हुनुहुँदो रहेछ होइन। आराम नि त अब त्यतिको नानीलाई सानो बामी सर्ने बामी सर्नुभन्दा पहिलाको नानीलाई अथवा बामी सर्दै गरेको नानीलाई स्टेजमा एकपट्टि राखेर अब दुईजना म्युजिसियन भएपछि त त्यो पागलपन त हुनु पर्यो नि त होइन।
0: अरू फेरि अब जस्तै मैले यसरी आएँ तिमी पनि यसरी आऊ भनेर मैले अरू मेरो कलिग साथीहरूलाई त आउनु बिहानमा गर्नुपर्छ हामीले भनेर त्यो गर्ने नै हुँदैन। फेरि हामीलाई यो बिहानमा काम गरेर फाइनेन्सियल स्टेबिलिटी छैन, अब एउटा प्रोग्राममा गयो पैसा आउँछ कहिले कहिले कहिले आउँदै आउँदैन होइन, फोनै उठाइदिँदैन काम सकेपछि। अनि त्यस्तो भएपछि मैले साथीहरूलाई नि आउन तिमी जे छोडेर नि आऊ भन्न पनि मिल्दैन।
1: त्यही त अघि बढ्नै गाह्रो फिमेल विशेष गरेर फिमेल ब्यान्ड भएकोले गर्दा श्रोताहरू धन सुरु सुरुमा त अप्ठ्यारो भयो होला तपाईँहरूलाई एउटा फिमेल ब्यान्ड फर्म गरेर त्यसको सुरुवात गर्दाखेरि त धेरै के कस्ता अप्ठ्यारो त्यति बेला चाहिँ मान्छेको भनौँ के गरेको यस्तो घरमा नबसेर भन्ने
0: नेगेटिभ यस्तो त हामीले त्यस्तो कहिले सुन्नु परेन होइन, त्यो एक्सपिरियन्स चाहिँ छैन। केटी भएर किन आएको यस्तो स्टेजमा त्यस्तो छैन, ओहो कति राम्रो गर्यो गर्नुपर्छ गर भन्ने,
1: तर काम चाहिँ अलिक कम पाइयो होइन।
0: हजुर,
1: त्यो नै ठुलो अप्ठ्यारो भयो भने होइन, काम कम पाइयो भने त। तर अहिले जमाना कस्तो छ भने शारदाजी, समय कस्तो छ भने आफ्नो पब्लिसिटी आफै गर्ने खालको समय छ। जबसम्म आफू फ्रन्टमा गएर म यस्तो यस्तो गर्छु होइन भनेर अब समय त्यस्तै छ भनिँदैन, तबसम्म मान्छेले क्या त त्यो किनभने धेरै छन् त अहिले म्युजिसियनहरू धेरै होइन, फिमेल सिङ्गर्सहरू धेरै, आर्टिस्टहरू एकदमै धेरै छ होइन। आफ्नो क्षमता देखाउनलाई आफू पनि अघि जानुपर्ने हुन्छ नि त, के भन्नुहुन्छ यसमा?
0: म तपाईँले भनेको त्यो कुरामा चाहिँ सहमत छु, किनभने मैले मेरो साथीहरूले मलाई कति अगाडि टिकटक खोल्नु तिम्रो बाजा बजाएको राख्नु भनेर कति भन्दा नि मलाई त्यो टिकटक खोलेर मेरो के गर्नु जस्तो हुन्छ नि, आफैलाई धेरै ऊ भयो थियो। तर त्यही टिकटकबाट आज तपाईँले मलाई आज बोलाइरहनु भएको छ, पछि मैले खोलेँ मेरो बाजा बजाउनेहरू सबै राखेँ मैले, त्यसलाई अब मैले कन्टिन्यू त गरिनँ तर क्लिप्सहरू म राख्न थालेँ, एक वर्ष जति भयो होला।
1: हजुर हजुर, त्यसरी आफूले आफूलाई समय भने नि त्यस्तो छ। अहिले कस्तो छ भने समय लुक्स हेरेर हिसाब लगाउँछ होइन, आफ्नो क्षमता पहिला त्यसलाई प्रदर्शन गरेर देखाएर चाहिँ अब त्यति बेला मात्रै एक्सेप्ट गर्ने मान्छेले होइन, चलनहरू छन् त मान्छेलाई यसो हेरेर। हुन त नेभर जज अ बुक बाइ इट्स कभर भन्छ नि होइन, तर अब त्यो छैन।
0: तर म चाहिँ प्रोग्राम आए नि नआए नि मेरो रेगुलर म 2 घन्टा त्यस्तो म रेगुलर बजाउँछु। एक दिन पनि मेरो प्रोग्राम आएन आज हुन्छ नि या प्रोग्राम सोग्राम आएन म बजाउँदिनँ जस्तो फुँग्दैन मलाई, यो अझ पाएँ त म बजाइराख्नु पाए हुन्छ जस्तो हुन्छ। तर घरको काम, फेरि म फार्मासिस्ट हो मेरो फार्मेसी पनि छ, अनि त्यो एकदम टाइम सेड्युल मिलाउन गाह्रो हुन्छ।
1: त्यही त अब मल्टी ट्यालेन्टेड मान्छे मल्टी टास्किङमा होइन हुनुहुँदो रहेछ, फार्मासिस्ट पनि हुनुहुन्छ श्रोताहरू, उहाँको आफ्नै फार्मेसी पनि रहेछ, म्युजिक पनि साथसाथै परिवारलाई पनि लानु पर्यो होइन। अहिले भनाइ छ नि अहिले कलियुगमा अरे कस्तो हुन्छ भने हामी आध्यात्मिकमा जाने यस्तो भन्छौँ नि होइन,
0: साधना गर्ने।
1: अहिले कलियुगमा सांसारिक र आध्यात्मिक जीवनलाई भनौँ, सांसारिक र आध्यात्मिक कुरालाई ब्यालेन्स गरेर सँगसँगै लानुपर्छ अरे, त्यस्तै भएछ तपाईँको त। अब यो तपाईँको त साधना नै हो, आध्यात्मिक साधना नै भनौँ होइन।
0: मलाई त्यति बेला पनि एसएलसी सकेपछि मैले खास पहिला मादल बजाएको चाहिँ स्कुलमै हो, स्कुलमा केटाहरू मादल बजाइरहेको थियो अनि त्यो आवाज सुनेरै म एकदम मलाई खोइ के भयो, म गएँ क्लासमा अनि मादल सिकेँ मैले। पछि एसएलसी सकेपछि पनि मलाई अझ सिक्न मन थियो, मैले नुचेबहादुर ढङ्गोल सरकोमा गएर सिकेँ। मलाई म्युजिक नै पढ्न मन थियो पढ्न चाहिँ, तर मलाई फ्यामिलीमा चाहिँ के भन्नुभयो भने तिमीलाई अब यो म्युजिकले तिमीलाई फाइनेन्सियल्ली सपोर्ट गर्दैन, तिमीले अलिअलि तिम्रो रहर मात्र हो यो तिमीले जीवन चलाउन सक्ने यस्तो केही यसमा हुँदैन, तिमीले पढ्नुपर्छ भनेर। अनि मैले साइन्स पढेँ, म्युजिक नै पढ्न पाएँ, मलाई अझ म्युजिकमै रहन धेरै मन थियो।
1: आफ्नो आफ्नो डेस्टिनी हो।
0: पछि मैले प्लस टू साइन्स पढिसकेपछि डिप्लोमा इन फार्मेसी गरेँ, ब्याचलर पनि सकाएँ। ब्याचलर सकेपछि बिहा भयो मेरो, बिहा भइसकेपछि अब चाहिँ म पढ्छु, अब मम्मीहरूले त्यस्तो भन्नुहुन्न होला नि भनेर कलेज एडमिट पनि आफै गरेर गरेर कलेजहरू जान थालेँ। पछि म प्रिग्नेन्ट भएँ, मैले एक्जामको बेला चाहिँ थ्योरी एक्जाम दिन जानै सकेन, प्र्याक्टिकल चाहिँ दिएँ, मलाई धेरै गाह्रो भयो थियो अनि प्र्याक्टिकल चाहिँ सकाएँ, थ्योरी म दिन जानै सकेन मैले त्यति बेला किर्तिपुर थियो कलेज। अनि त्यहाँपछि नानी पाएपछि अब म पछि यो ठुलो भएपछि जान्छु भनेर बस्दा बस्दा अहिले त्यो समय परिस्थिति आएन। तपाईँले भने जस्तो डेस्टिनेसन रहेनछ,
1: एउटा भनाइ छ नि त्यो भाग्य र लेखेको हुन्छ समय भन्छ नि, हामी समय बलवान भन्छौँ नि होइन। यसको यो एउटा भनाइ छ हिन्दीमा, समय से पहले भाग्य से ज्यादा कुछ नहीं मिलता भन्ने, एउटा हिन्दीमा एक इन्च पनि तलमाथि हुन्न भन्ने भन्छ सुन्छौँ हामी होइन, ईश्वरको इच्छा बिना पत्ता पनि हल्टिँदैन भन्ने कुराहरू, यस्तो कुराहरू म सुनेर पनि अलिकति सन्तुष्टि पनि लिनुपर्छ क्या होइन।
0: होइन म चाहिँ अब भाग्यले नदिए नि म चाहिँ कर्ममा धेरै विश्वास गर्छु, म मेरो प्र्याक्टिस गर्ने, म सिक्ने, म युट्युबहरूमा पनि हेरेर कति यिनीहरूले कसरी गर्दो रहेछ क्लासिकल म्युजिक, त्यहाँबाट पनि म सिक्छु
1: हेरेर। अब यस्तो छ नि शारदाजी, कर्म र सङ्घर्ष हामी त उठेकोदेखि बेलुका सुतिन्जेलसम्म
0: गर्छौँ
1: गर्छौँ, यसो गरेर हुन्छ कि यसो गरेर पो बन्छ कि यसो गरेर पो बन्छ कि भने होइन, त्यो त हाम्रो कन्टिन्यू नै छ जन्मेकोदेखि होइन। र अब त्यसमा अब हुनु नहुनु समयको खेल हो, जे होस् तपाईँ जे हुनुहुन्छ दामी हुनुहुन्छ बिन्दास होइन, र यसैलाई कन्टिन्यू गर्नुहोस्। प्र्याक्टिस त हो सबैभन्दा ठुलो होइन, तपाईँले आखिरी यो बेसिक नलेज पाएपछि त त्यसलाई बढाउने त आफूबाट पनि भर पर्छ होइन। जे होस् अब म्युजिसियनै भेट्नु भएको रहेछ श्रीमान,
0: मैले भेटेकै उहाँलाई इन्स्टिच्युटमा भेटेको।
1: हजुर हजुर, अनि के गर्दै हुनुहुन्छ हाम्रो विनयजी चाहिँ अहिले, कति व्यस्त हुनुहुन्छ?
0: उहाँहरूको युरोपको लागि युरोप टुरको प्रोसेसहरू चल्दैछ।
1: अनि बिस्तारै सुटुक्कै श्रीमानलाई होइन विनयजीलाई म पनि एउटा खि बोकेर जान्छु नि भन्नु मिल्दैन
0: होइन। म अहिले फेरि मेरो मैले चाहिँ यो दाफाको काम गर्नलाई मेरो छुट्टै एउटा प्रोजेक्ट छ अहिले, दाफा धिङताङ दाफा समाज नेपाल भनेर मैले दाफाहरू रेकर्ड गर्ने अनि केटीहरूलाई नै दाफा सिकाउने हुन्छ नि भोकल सिकाउने अनि त्यो गीतहरू रेकर्ड गरेर मैले दुइटा चाहिँ बनाइसकेँ।
1: मलाई दाफा चाहिँ सुन्नु मन,
0: अनि म त्यस्तो कामहरूमै बिजी हुन्छु, फार्मेसी हुन्छ, फेरि बच्चा छ, हामी दुवैजना एकै ठाउँमा हिँड्नै मिल्दैन।
1: तपाईँ डाफा सिकाउने, डाफा अघि भन्नुभएको त्यो त क्लासिकल सिङ्गिङ होइन,
0: हजुर,
1: भनेपछि तपाईँ एउटा भोकलिस्ट पनि हुनुहुन्छ?
0: होइन, मैले यो डाफामा चाहिँ म चाहिँ बाजा बजाउँछु।
1: ए ओके,
0: अनि अरू लेडिज जो इन्ट्रेस्टेड हुन्छ उहाँहरूलाई चाहिँ म हामी यस्तो गरौँ यस्तो यस्तो छ यो पछि यो गर्ने, पहिला रेकर्ड गर्ने, पहिला ट्रेनिङ हुन्छ अनि स्टुडियोमा रेकर्ड गरेर त्यसको भिडियो निकाल्ने।
1: एक दिन तपाईँको डाफा सुन्न चाहिँ म आउँछु,
0: मेरो युट्युबमा छ।
1: होइन लाइभ सुन्ने नि,
0: अब अहिले फेरि हामीले अर्को गर्न लाजौँ, यो एक डेढ महिनामा सुरु हुन्छ,
1: तपाईँहरूको प्र्याक्टिसमा बोलाउनुहोस् न होइन, भइहाल्छ नि त्यति बेला। अब यही नोटमा एउटा कुनै एउटा ताल सुनाउन त,
0: म एउटा सानो टुक्रा बजाउँछु,
1: टुक्रा मात्रै,
0: एउटा सानो टुक्रा क्लासिकल
1: ओके
0: बेसमा।

0: यो चाहिँ के ताल हो?
1: यो चाहिँ तीन ताल, धा दिन दिन धा धा दिन सोह्र मात्राको, अनि मैले अहिले भर्खर टुक्रा बजाएको चाहिँ चक्रधार, एउटै तिनचोटि रिपिट गरेर।
0: अनि अब तपाईँको जुन चाहिँ श्री तारा, यसलाई अब अघि बढाउनलाई होइन, अब फेर्दै भनौँ, केटीहरू बहिनीहरू होइन,
1: बिस तिसजनासँग काम गरिसक्यो होला।
0: जे होस् अब आफूलाई त रोक्नु भएन नि त तपाईँ।
1: हजुर, मैले चाहिँ अब अहिले नै हाम्रो टेवा नेपालबाट एउटा प्रोग्राम आएछ, अनि अब अहिले चाहिँ कस्तो भएछ भने प्रोग्राम आयो भने हामी भेट्ने अनि बल्ल त्यो प्रेजेन्टेसनलाई ध्यान दिएर गर्ने भइरहेछ। पहिलाको जस्तो हामी ग्रुपमा बसेर प्र्याक्टिस गर्ने त्यो चाहिँ छैन
0: छैन है,
1: कन्टिन्यू गर्न गाह्रो भयो। एक त फेरि म आफैमा पनि बिजी भएँ।
0: तपाईँको त आफ्नै बिजिनेस पनि रहेछ होइन, यस्तोमा चाहिँ भेला हुनु गाह्रो होइन, कोही कता कोही कता कोही हस्पिटल,
1: अनि फेरि कोही को भ्याउँदैन, उसको के छ भने कि फेरि को छ म खोज्छु, अनि
0: र पनि सम्हाल्दै हिँड्नु भएको छ।
1: हजुर,
0: सम्हाल्दै अँगाल्दै खाली भएको ठाउँमा अरूलाई खोज्दै है, कस्तो छ यात्रा? यो यात्रा चाहिँ
1: पहिला त साह्रै रुन मन लाग्थ्यो मलाई, खोजेर नि नपाउने। कोरिया जानुभयो हाम्रो फ्लुटिस होइन, अनि सारङ्गीमा पनि कोही भएन, अनि त्यहाँपछि मैले साढे दुई वर्षसम्म इन्ट्रेस्टेड दुईजना बहिनी अलिअलि बजाउने चाहिँ भेटेँ, अनि उहाँहरूलाई दुई साढे दुई वर्षसम्म हामीले प्र्याक्टिस गरेर अनि बल्ल स्टेजमा गएको। त्यसरी जेरोबाट पनि सुरु गर्ने,
0: दुई तिन दिन सिकाएर
1: होइन, दुई साढे दुई वर्ष।
0: ए ओके,
1: मैले फेसबुकबाट खोजेँ को छ फ्लुट बजाउने, को छ सारङ्गी बजाउने भनेर खोजेपछि भेटाएँ, अनि हामी भेटेर अनि ल उहाँहरू दुईजना चाहिँ बजाउन चाहिँ हुन्थ्यो, उहाँ भोइलिन बजाउनु हुन्थ्यो, अनि ल अब सारङ्गी बजाउनु पर्छ भनेर त्यसरी दुई साढे दुई वर्ष कुरेर प्र्याक्टिस गरेर हामी स्टेजमा फेरि आएको। तर त्यो बहिनीहरूको अहिले हामी भूमि फोल्कमा पनि मैले फोन गरेको थिएँ, तर उहाँहरूको चाहिँ नानी प्रेग्नेन्ट, अहिले नानी सानो सानो छ उनीहरूको।
0: तर यसरी जुन प्रकारले तपाईँ हिँड्दै हुनुहुन्छ होइन, मान्छे खोज्दै फेरि लैजाँदै, अर्को खाली हुन्छ फेरि मान्छे खोज्दै लैजाँदै, सिकाउँदै तपाईँ जुन गर्दै हुनुहुन्छ, यो अब तपाईँको ड्रिम हो होइन, यसलाई तपाईँ छोड्नु सक्नुहुन्न।
1: म्युजिक पनि एउटा किसिमले मलाई चाहिँ के मैले भोगेको सबैलाई त भन्दिनँ, एडिक्सन जस्तै भयो मलाई,
0: ड्रग वन्स यु टेस्ट इट होइन, एकपल्ट टेस्ट गरिसकेपछि यसको टेस्ट त्यो जिप्रोको पामा बसिरहन्छ, कहीँ कतै अलिकति सुन्यो भने।
1: म मेरो प्लस टूको एक्जाम हुँदाखेरि बाहिर केटाहरू गिटार बजाएर गीत गाउँथ्यो, मलाई नि एकचोटि मादल बजाउनु पायो भनेर रुन्थ्यो म।

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: BFPS गोर्खा रेडियो।
2: म सानोमा नाच्थेँ स्कुल पढ्दा, सुन्नु न मेरो कुरा, स्कुल पढ्दा म नाच्थेँ, कस्तो साह्रो नाच्थेँ। अनि स्कुलको प्रोग्राममा पुरा नाच्थेँ, नि गाउँको प्रोग्रामतिर पनि लिन आउँथेँ क्या, मामाहरू लिन आउने गाउँको मामाहरू। त्यो जानु दिएन भन्ने कम्ता आँसु आउँदैन थियो मलाई, है घुवा गरुनु पनि नसक्ने, या मन दुखेर कस्तो आँसु आउने, है त्यस्तै नै अब है। म त्यति बेला नच्री थिएँ स्कुल पढ्दा, नच्री नाच्नु भनेपछि हुन त अझै पनि नाच्छु त। तर चाहिँ गीत सङ्गीतको जुन चाहिँ छ डान्स भन्दाखेरि पनि अझै डान्स त अब गीत तालमा मलाई लाग्छ सबैको खुट्टा अलिअलि हल्लिन्छ, सबैको अलिकति त्यो तबलाको तालमा म्युजिकमा होइन। एउटा कुनै फिल्मी गीत बज्दैछ आफूलाई मनपर्ने भनेपछि अलिकति खुट्टा मान्छेहरू यसो टाउको होइन खुट्टा हल्लाउँछ। तर यो सङ्गीत जुन चाहिँ गीत छ होइन गीत सङ्गीत यसको चाहिँ मैले भने नि वन्स यु टेस्ट इट यु नेभर फर्गेट होइन। कहिले पनि त्यो टेस्ट जिब्रोको पामा बसिरहन्छ, कहीँ कतै अलिकति धुन सुन्यो भने आहा भन्ने त्यहीँ डुबिजाउँ जस्तो हुन्छ, मलाई पनि हुन्छ किनभने मैले पनि अलिकति टेस्ट गरेको छु है। र अब सपना के छ त हो, अब यो श्रीतारालाई के गर्ने त, कसरी अगाडि लैजाने, कसरी अलिकति सबैको सामु भनौँ होइन देखाउने, हामी पनि छौँ नि यहाँ भनेर के छ।
3: अब अहिले चाहिँ मैले म्युजिक नै युनिभर्सिटीमै म्युजिक नै पढ्ने बहिनीहरू भेटाएको छु, अनि अब होप उहाँहरूले चाहिँ कन्टिन्यू हुन्छ नि पछिसम्म पनि लामो लङ रेस होला भनेर म होपमा छु।
2: त्यही त धेरै राम्रो नि। अब
3: मेन त फाइनेन्सियली स्टेबिलिटी हुनु पर्दो रहेछ, अनि मेम्बर पनि टिक्छ
2: हो,
3: सपोज्नु पऱ्यो पहिला।
2: अब त्यो बिना त हुँदै भएन नि, अब बाजा मात्रै बजाएर पेट चाहिँ कुही कुही छ भने त मजा आएन नि होइन। अनि त्यो गर्नलाई चाहिँ तपाईँले के सोच्नु भएको छ, प्लान तपाईँको स्टेप, अब फर्दर स्टेपहरू के छ, तपाईँको प्लान के गर्नु भएको छ, मनमा कल्पना त आउँछ नि किनभने आफू पनि छोड्नु सक्दिनँ।
3: अब अहिले म नै त्यो अर्कै बाटो गएको जस्तो हुन्छ नि, मैले मेरो डेस्टिनेसन भन्ने के हो मलाई थाहा छैन। मैले भने नि मैले एउटा संस्था इस्ट्याब्लिस गरेर केटीहरूको दाफा प्रेजेन्टेसन निकाल्ने भनेर म त्यसैमा लागिरहेको छु। मैले फर्स्ट चाहिँ हारतीमाको दाफा गरेको थियो, त्यसबाट चाहिँ मलाई केएमसीबाट पनि सपोर्ट छ, अनि मैले त्यो गरेँ। अब अहिले म यही दाफाकै प्रोजेक्टमा छु, अनि स्टिल त्यो जुन हाम्रो श्रीताराकै बहिनीहरू पनि त्यसमा पनि इन्भल्भ छन्।
2: श्रीतारा कति राम्रो नाम है, हाम्रो आनी छोइङजीले राख्नु भएको रहेछ श्रोता, यो श्रीतारा उहाँहरूको ब्यान्डको नाम, जसमा चाहिँ फिमेल म्युजिसियनहरू मात्रै हुनुहुन्छ उहाँहरू। जे होस् अहिले चाहिँ अलिक भनौँ न पछिसम्म लान सकिन्छ कि भन्ने खालको म्युजिसियन
3: अहिले भेटिरहेको हुन्छु दाफाको काममा, अनि श्रीताराको प्र्याक्टिस पनि भइरहेको छ।
2: तपाईँले पो लक्कीली म्युजिसियन हस्बेन्ड भेट्नु भएछ त, अब सबैको उसमा के हो के हो, तर कोसिस चाहिँ जारी हुनु पर्यो तपाईँहरूको, यो श्रीतारालाई अगाडि लैजाने कोसिस चाहिँ तपाईँहरूले जारी नै राख्नुपर्छ होइन। तपाईँहरूले यति राम्रो ब्यान्ड फिमेलहरू अगाडि आउनु जरुरी छ, अहिलेसम्म देखिँदैन नि फिमेल ब्यान्डहरू, फिमेल म्युजिसियनहरू सबै बसेर बजाएको देखिँदैन पनि। देख्यो भने ए केटीहरू पो रहेछ कि भन्यो सक्यो गर्छ है, तर त्यो थट प्रोसेस जुन चाहिँ छ होइन, लेट ए के बहिनीहरू पो रहेछ त है बजाउनेहरू पनि हुन्छ, त्यो थट प्रोसेस त्यसलाई चेन्ज गराउन कसरी सकिन्छ त तपाईँ, त्यसको लागि त मैले भनिहालेँ अगाडि आउनु पऱ्यो, हामी पनि छौँ है भनेर।
3: एउटा चाहिँ कन्टिन्युटी हुनुपर्छ, कन्टिन्युटी मेन हो, अनि एउटा पेसेन्स हुनु पर्यो. म यसैमा गर्छु, म यसमा गर्न सकिन्छ भनेर एउटा पोजिटिभ एटिच्युड पनि चाहियो होइन, एउटा चाहिँ फाइनेन्सियल्ली स्टेबिलिटी पनि चाहियो त्यो कुरामा. त्यो तिनवटा भयो भने सकिन्छ.
2: आफू पनि अलिकति फाइनेन्सियल्ली स्ट्रङ छ भने त्यो एउटा ब्याक फोर्सको काम गर्ने भयो होइन.
3: नभए त म्युजिसियनै भएर नहुने पनि होइन, भइरहेछ, गर्नेहरू पनि छ, तर इन्स्ट्रुमेन्टल बजाउनेमा चाहिँ धेरै गाह्रो छ.
2: गाह्रो छ. जे होस्, श्रोताहरू सुन्दै हुनुहुन्छ आजको नारीमा हाम्रो शारदा डङ्गोल हुनुहुन्छ, उहाँ म्युजिसियन हुनुहुन्छ. उहाँको एउटा ब्यान्ड चाहिँ श्री तारा, फिमेलहरू मात्रै उहाँहरू को ब्यान्ड रहेछ. यसो तपाईँहरू हेर्नुहोला टिकटकमा हाम्रो शारदा डङ्गोल हुनुहुन्छ. एउटा श्री ताराको चाहिँ छैन आफ्नो ब्यान्ड चाहिँ, त्यो भन्नाले
3: टिकटक चाहिँ छैन
2: छैन, त्यो तपाईँहरूले बनाउनु जरुरी छ.
3: युट्युबमा चाहिँ छ.
2: ए हजुर हजुर हजुर. आजकल त युट्युब भन्दा पनि धेरै टिकटक
3: हेर्छन्
2: मान्छे, किनभने टिकटकको क्लिपले एउटा दुइटा क्लिप हेऱ्यो पनि सबै कुरा बुझिन्छ क्या. अझै कमेन्ट बक्समा जानुपर्छ है, ए माथिको भिडियो यस्तो रहेछ भनेर बुझिन्छ है. त्यस्तो जमाना छ, फास्ट एकदमै होइन. यस्तो बेलामा हामी पनि छौँ है भन्ने चाहिँ जनाउनुपर्छ तपाईँहरू है. र कतिजना हुनुहुन्छ जम्मा तपाईँहरू अहिले?
3: अहिले चाहिँ तिनजना मात्रै हो.
2: अहिले तिनजना मात्रै, चाहिएको बेलामा बहिनीहरूलाई बोलाउनु.
3: हजुर.
2: ए अनि स्कुलहरूमा पढाउनुहुन्छ, कुन कुन स्कुलमा?
3: स्कुलमा मादल सिकाउने, अस्ति भर्खर मैले यो केएमसीकै प्रोजेक्ट थियो फ्राइडे, हाम्रो उनीहरूको बुक फ्री फ्राइडे भनेर हुँदो रहेछ, त्यसमा चाहिँ महानगरपालिकाबाटै मादल सिकाउने थियो थियो. त्यहाँ चाहिँ मैले कन्या मन्दिर जेपी स्कुलमा सिकाएँ, अनि त्यो चाहिँ सर्टेन पिरियडको हुन्छ, वर्षभरिको छैन, तर अहिले निकाल्ने छ उहाँहरूको प्लान चाहिँ. अनि डिलाइट भन्ने एउटा स्कुल छ ताइवानबाट, ताइवानको पर्सनल फन्डिङबाट नेपालमा चाहिँ उनीहरूले बाजा किनिदिने, टिचर हालिदिने, त्यसरी एउटा संस्था छ त्यहाँ. त्यहाँको पनि टिचर हो म.
2: ए हजुर हजुर. जे होस्, स्कुलमा पनि पढाउनु हुँदो रहेछ म्युजिक. अनि तपाईँको श्रीमान पनि फ्लुटिस्ट हुनुहुन्छ होइन, विनय महर्जन, मङ्गोलियन हार्टको होइन एउटा मेम्बर हुनुहुन्छ, फ्लुटिस्ट हुनुहुन्छ, म्युजिसियन हुनुहुन्छ, वाइफ पनि म्युजिसियन. के कस्तो सपोर्टहरू पाउनुहुन्छ श्रीमानबाट, कतिको इन्करेज गर्नुहुन्छ?
3: पहिला पहिला त नबजाइदिए हुन्थ्यो जस्तो उहाँले पनि त्यस्तै गर्नुहुन्थ्यो. अब फ्रेङ्कली स्पिकिङ, अनि मैले चाहिँ म गर्छु, मैले गर्नुपर्छ भनेर म धेरै अगाडि बढेँ, अनि कामहरू यसरी गर्ने उसो गर्ने त्यो चाहिँ गर्नुहुन्छ.
2: जे होस्, अहिले चाहिँ अलिअलि सपोर्ट गर्नु.
3: हजुर.
2: आफ्नो समुदायको
3: होइन, हाम्रो यो कम्युनिटी नै, हाम्रो समाज नै त्यस्तै छ क्या, केटीहरू चाहिँ बाहिर गएर एक्सपोज नभए हुन्थ्यो भन्ने.
2: हजुर हजुर.
3: त्यो मेन्टालिटी,
2: काम होइन,
3: घरकै काम गरेर
2: टिक्का सिक्का लगाएर
3: यताउता नहिने हुन्थ्यो जस्तो उसलाई नै हुन्थ्यो पहिला.
2: हजुर हजुर.
3: नगए हुन्थ्यो जस्तो गर्नुहुन्थ्यो पहिला चाहिँ. अब अहिले चाहिँ हाम्रो यो प्रोजेक्टको काम, सेफ दाफा प्रोजेक्ट भनेर गरेको छौँ हामीले, त्यो प्रोजेक्टको काममा पनि उहाँले धेरै हेल्प गर्नुहुन्छ.
2: जे होस्, समय आउँछ होइन, सबैको समय आउँछ
3: होइन,
2: त्यसले गर्दा समय, अब समयमा
3: म एउटा, म नानी पाइसकेपछि त बिचमा एकचोटि मलाई डिप्रेसन जस्तो पनि भएको थियो, म केही गर्नै नसक्ने हुन्छ नि, मैले अब छोड्नुपर्छ म्युजिक, म गर्दिनँ होला जस्तो पनि एउटा. त्यो श्री तारा ब्यान्डमा पनि मेम्बर्स थिएन त्यति बेला, अनि एकदम होपलेस भइसकेको थियो. अनि मैले त्यति बेला चाहिँ उजाला महर्जन भेटाएँ, उहाँले चाहिँ फिमेल म्युजिसियनहरू नै खोजिरहनु भएको रहेछ. उहाँ चाहिँ राइटर हुनुहुन्छ, उहाँ ऱ्याप पनि गर्नुहुन्छ, तर फिमेल
2: गाउनुहुन्छ.
3: हजुर. फिमेल

0: एकदम धेरै दबाएर पनि बसेको थियो। म डिप्रेसनमै गएको थिएँ क्या। म त्यति बेला म अब म्युजिक छोड्ने भन्ने ठाउँतिरै पुगेको थियो। पछि होइन, उसले तिमीलाई कसैले आएर तिमी बाजा बजाऊ, तिमीलाई बाजा बजाएपछि म यहाँ लग्छु त्यहाँ लग्छु भनेर कसैले भन्दैन। पहिला तिमीले बजाउनु पऱ्यो भन्ने कुरा चाहिँ मेरो दिमागमा त्यो चाहिँ आयो। त्यहाँ पछि अनि बाटोहरू पनि बन्दै गयो। मैले स्कुलहरूमा सिकाउन थालेँ, यताउता धेरै गर्न थालेँ। म एकछिन पनि फ्री नहुने, इन्भल्भ भइरहने एउटा इन्भाइरोमेन्ट नै बन्यो।
1: ठुलो सपोर्ट पाउनु भएछ। उज्ज्वला महर्जन भन्नुभयो, ऱ्यापर पनि हो उहाँ, राइटर पनि हो। ऱ्यापरले त आफ्नो कथा आफै लेख्छ होइन, र उहाँको नम्बर पनि पाऊँ है मलाई अहिले जाने बेलामा होइन। जे होस्, एउटा राम्रो सपोर्ट पाउनु भएको रहेछ सङ्गीतको क्षेत्रमा। तपाईँले सपनाहरू छन् धेरै होइन, पुरा गर्नु होला। अहिलेलाई चाहिँ अब एउटा फेरि सुनौँ न, एउटा कुन चाहिँ ताल होइन, कुन चाहिँ सुनाउनु।
0: अब अहिले चाहिँ हाम्रै कम्युनिटी नेवारीमा बज्ने नेवारी
1: हजुर हजुर
0: नयाँ नयाँ

0: आहा, थ्याङ्क यू सो मच. जे होस्, अब आजको नारीको समय प्राय समाप्त हुन लागेको छ. शारदाजी, तपाईँको स्टुडेन्ट पनि हुनुहुन्छ युकेमा, होइन, र अब अनलाइन अझै क्लासहरू कोही श्रोताहरू गर्न चाहनुहुन्छ भने शारदा डङ्गोल उहाँ हुनुहुन्छ टिकटकमा, हजुर टिकटकमा, र उहाँलाई यसो फलो गर्नुहोला, अनलाइन क्लासहरू गर्नुहोला. जे होस्, अब हाम्रो विश्वभरि बस्नुभएका, भनौँ न विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई जाँदा जाँदै एउटा म्युजिसियन शारदा डङ्गोल के भन्न चाहनुहुन्छ?
1: म एउटा फिमेल भएकोले चाहिँ फिमेलहरूले म्युजिसियन अथवा फिमेलहरू कसैलाई केही गर्ने इच्छा हुन्छ, आफ्नो रहर हुन्छ, तर मेलहरूलाई यस्तो सजिलो हुँदैन, केटीहरूलाई गाह्रो हुन्छ, उनीहरूलाई चाहिँ एउटा प्रोत्साहन चाहिन्छ. अनि म पनि त्यस्तै एक्सपेक्ट गर्छु. तपाईँ अरू पनि तपाईँहरूको घरमा दिदीबहिनी हुनुहुन्छ नि, उहाँहरूलाई चाहिँ प्रोत्साहन इन्करेज गरिदिनु होला. केही गर्छ, कोही राइटर हुनसक्छ, कोही के गर्न, तर उसलाई चाहिँ फ्रिडम हुँदैन. उसमा तिमीलाई जे मन लाग्छ तिमी गर न भन्ने चाहिँ हुँदैन क्या. त्यो चाहिँ उसले राम्रो काममा कसैले के गरेछ भने चाहिँ प्रोत्साहन चाहिँ दिनु होला. अनि मेरो युट्युब च्यानल छ, त्यसमा गएर मेरो कामहरू हेरिदिनु होला, कस्तो छ प्रतिक्रियाहरू दिनु होला, सब्सक्राइब गरिदिनु मेरो च्यानल, अनि त्यसले गर्दाखेरि चाहिँ म अझ धेरै गर्न सक्ने बन्छु.
0: हजुर श्रोताहरू, उहाँको युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला, उहाँको कामहरू हेर्नुहोला, उहाँ एउटा राम्रो म्युजिसियन हुनुहुन्छ. र शारदाजी, समय दिनुभयो, यो यसको खी होइन बाजाको नाम, खी बजाइदिनु भयो, होइन, आनन्द आयो, धेरै कुराहरू सेयर गर्नुभयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद. र तपाईँलाई र तपाईँको टिम श्री तारा टिमलाई हामी सबैको तर्फबाट, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट, हाम्रो तर्फबाट अल द बेस्ट.
1: थ्याङ्क यू. मलाई पनि तपाईँले यहाँसम्म बोलाइदिनु भयो, मेरो कुराहरू राख्नलाई एउटा स्पेस दिनुभयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद.
0: हस्, थ्याङ्क यू. हजुर श्रोताहरू, आजको नारीको निम्ति तोकिएको समय अब प्राय समाप्त हुन लागेको छ, र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस्. नमस्ते, बाई.

0: भरि हिल्सा नाकाबाट आवत जावत गर्दा विदेशी नागरिकलाई लाग्ने शुल्क मिनाहा गरिएको जनाएको हो। कैलाश मान सरोवर तीर्थयात्राबाट नेपाल प्रवेश गर्दा विदेशी नागरिकका लागि निषेधित क्षेत्रको पदयात्रा दस्तुर मिनाहा गरिएको विभागको भनाइ छ। हुम्लाको हिल्साबाट आवत जावत गर्दा विदेशी नागरिकले निषेधित क्षेत्र प्रयोग गर्नुपर्छ। निषेधित क्षेत्रमा विदेशी नागरिकलाई थप शुल्क लाग्ने गरेको छ। भोटेकोसी बाढीका कारण टिमुरे नाकाबाट आवत जावत बन्द भएको छ। यो बेला तिब्बतबाट फर्किने यात्रुका लागि हुम्लाको हिल्सा र सिन्धुपाल्चोकको तातोपानी नाका विकल्प छन्। हिल्सा नाका सहज भएकाले तिब्बतबाट फर्किँदा यही बाटो आउने गरिएको छ। हिजोदेखि लागू हुने गरी एक साताका लागि पदयात्रा दस्तुर मिनाहा गरिएको अध्यागमन विभागका प्रवक्ता शिव प्रसाद लम्सालले जानकारी दिनुभएको छ।
1: भोटेकोसी बाढी पीड़ितको राहत उद्धार र सहयोगमा कमजोरी देखिएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना पनि हुन थालेको छ। कस्तो छ पीड़ितको अवस्था? धादिङका दीपक दुवाडी बाढीपछि हराएका आफन्त खोज्दै नुवाकोट पुग्नु भएको थियो।
2: खास गरी हाम्रो धादिङबाट मिसिङ हुनुभएको 29 जनाको खोजीमा गएको हो। त्यहाँ हामी त्रिशुली बजारबाट छिरेर माथि गेर्खुटार हुँदै माथि जङ्गल हुँदै चाहिँ बेत्रावती नजिकसम्म पुग्यौँ। त्यहाँ बिचमा भएका स्थानीयहरूसँग भेटघाटमा चाहिँ उहाँहरूले राज्यको उपस्थिति एकदम कमजोर भयो। हामीलाई खाना बहनदेखि लिएर सबै कुराहरूको त अभाव हुँदा पनि कसैको सम्पर्कमा चाहिँ राज्य आइपुगेको छैन भन्ने हिसाबले चाहिँ कुरा गरेका थिए। राज्यको उपस्थिति चाहिँ कमजोर नै देखिन्थ्यो। हामीले प्रशासनमा चाहिँ केही बुझ्न खोज्दा त्यहाँ जुन खालको चाहिँ व्यवहारहरू भयो तर त्यहाँ जुन समस्याहरू भोगिरहेका छन् ती जनसमुदायहरूको नजरबाट हेर्दा चाहिँ राज्यले सही तरिकाले काम गरेन कि भन्ने चाहिँ सबैलाई त्यो आशंकाहरू उब्जाउने प्रशस्तै ठाउँहरू थिए। डेटा सङ्कलनदेखि लिएर डेटा बुझाउने कुरासम्म हुन्छ नि त्यसको अलि प्रभावकारी संयन्त्रहरू निर्माण चाहिँ गरेका छैन। के देखिन्थ्यो भने सरकार चाहिँ सदरमुकाममा जाने त्यहाँका सिडिओहरूलाई इन्गेज गराउने आर्मीका चिफहरूलाई इन्गेज गराउने सुरक्षामा चाहिँ आफ्ना लागि जाने मान्छेहरू बढी खटाउने त्यस्तो खालको हुन्छ नि त्यो आक्रोश चाहिँ जनतामा चाहिँ प्रशस्तै देखिन्थ्यो। हेर्नुहोस् थुप्रै चाहिँ पीडितहरू चाहिँ जङ्गलका आसपासमा अथवा चाहिँ खोलाका किनारहरूमा माथिल्लोतिर बसेका ठाउँहरू त्यस्तो प्रशस्त देखिन्थ्यो। सरकारले केही गरेन भनेर भन्न खोजेको चाहिँ होइन, हामी त्यहाँ गएर हेर्दाखेरि त्यस्तो देखिन्थ्यो। अब अहिले त गरिरहेको होला होइन, हेलिकप्टर उडिरहेकै देखिन्थे। तर जस्तै बेत्रावतीदेखि लिएर यो चाहिँ भैँसीसम्मको ठाउँमा जुन खालको उद्धार हुनुपर्ने जुन खालको सहयोग पुग्नुपर्ने त्यस्तो चाहिँ अलिक पुगेको जस्तो चाहिँ लागेको थिएन क्या हामीलाई।
3: पीडितहरू कुन हालतमा छन्?
2: त्यो हिजोको हालत हेर्ने भने त अब त्यो के हालत भन्नु, त्यो चाहिँ बेहालत भन्नुपर्छ होइन। श्रीमान गुमाएका चाहिँ श्रीमतीहरू, श्रीमती गुमाएका श्रीमानहरू, परिवार सबै बगाएर एक्लै बाँचेका चाहिँ बुढाबाहरू होइन, बुढा आमाहरू, खानेकुरा सबै चाहिँ केही छैन, लाउने लुगा हामीसँग मागेर मात्रै लगाएको, यहाँ अब यो राज्यले के गर्छ भन्ने कुरो केही टुङ्गो छैन भनेर चाहिँ त्यो एकदमै किसिमको विताप हुन्छ नि त्यो, त्यस्तो चाहिँ प्रताडित अवस्थामा हुनुहुन्थ्यो होइन। अब यहाँ अहिले राहतका नाममा पनि विभिन्न इन्डिभिजुअल राहतहरू पनि मागेर पुगिरहेका छन्, त्यो कतिको प्रभावकारी भएको छैन त्यो पनि थाहा छैन। राज्यले स्वयंले गर्नुपर्ने काम कसरी गएर हेलिकप्टर लिएर गएर मान्छे चाहिँ माथि उडाएर हेर्ने कुरा मात्र पनि होइन, अरू एउटा संयन्त्र खडा बनाएर स्थानीय स्तरमै संयन्त्रहरू बनाएर राज्यको चाहिँ अधिकारी व्यक्तिहरू उपस्थित भएर राहत सामग्रीहरू पुर्याउने, घाइतेको उपचार गर्ने, उद्धार गरेर ल्याउने काममा अझै पनि प्रभावकारी भएको छैन। हामीले सामाजिक सञ्जालमा मार्फत पनि सुनिरहेका छौँ, हिजो हामी जाँदा पनि त्यो चाहिँ भएको थिएन। सडकमा उभिएको ट्राफिकलाई भन्दा भित्र हो यो भन्ने कुरा हामीलाई भनेर हुँदैन भनेर भन्नुहुन्छ, गेटमा उभिएको आर्मीलाई भन्दा पनि भित्र हो भन्ने कुरा भन्नुहुन्छ होइन, त्यस्तो थियो सर। त्यहाँ चाहिँ
3: नेता कार्यकर्ताहरू कोही पुगेका छैन त्यहाँ सहयोग लिएर?
2: राजनीतिक दलका नेता कार्य स्थानीय स्तरमा खट्नु पर्ने खट्नु होला होइन, तर एउटा गुमाएको व्यक्तिले अर्को गुमाएको व्यक्तिलाई के सहयोग गर्न सक्छ र? त्यहाँ चाहिँ बाहिरबाट कतिपय चाहिँ हेर्न जाने मात्रै, कतिपय फोटो खिच्न जाने मात्रै पनि देखिन्छ होइन। वास्तविक पीडितहरू कहाँ पुगेर उहाँले मलमपट्टी लगाउने गरी उहाँलाई हामीलाई राज्यले गर्यो, यो संस्थाले गर्यो, यो समुदायले गर्यो भनेर आवाज दिलाउने खालको काम हिजो हामी त्यहाँ समुन्जेलसम्म चाहिँ कोही पुगेको छैन। हेर्नु
3: हिजोको तपाईँले देखेको हालत अझै केही दिन कायम रह्यो भने के हुन्छ त्यहाँको स्थिति?
2: त्यो विकराल रहन्छ, हिजै परिस्थिति चाहिँ केही दिनै जान पर्दैन, आज र भोलि मात्रै त्यो परिस्थितिमा राज्य चाहिँ एकदम बेखबर भएर बसेको जस्तो देखिने। कोही सामान्यतया डोजर चलाएर माटो पन्छाउने अनि माथि र माटो भन्दा मुनि भाला पनि मतलब नगरेर माथि भएकोलाई पनि मतलब नगर्ने हो भने त्यहाँ चाहिँ बाँचेका मान्छेहरू पनि धेरै मान्छे मर्ने सम्भावना हुन्छ नि, गरिरहेकै छ होला राज्य, तर जसरी गर्नुपर्ने त्यो चाहिँ हाम्रो आँखाबाट पनि हेर्दाखेरि त्यो नगरेको प्रश्न पाइएको
3: थियो। हिजो तपाईँ जुन जुन ठाउँ पुग्नुभयो त्यहाँ चाहिँ राज्य पुगेका छैन, त्यहाँसम्म पुगेका छैन भनेर बुझ्दा हुने हो?
2: छैन छैन, सधैँ छैन। हिजो त मलाई लाग्छ गोसाइकुण्डबाट मात्रै मान्छेहरू ओसानिकामा लाग्यो होइन, हामी जङ्गलमा हेर्दाखेरि थुप्रै हेलिकप्टर माथि उडिरहेका थिए होइन, तर चाहिँ त्यो जङ्गलको फेदीमा भएका भयले त्रासले गर्दा ओडार मुनि बसेका थुप्रै चाहिँ त्यो जङ्गलमा छन्। हेर्नुहोस् कहीँ बाटै नभएको ठाउँमा चाहिँ बच्चा बोकेर उँभो लागेका मान्छेहरू पनि।
1: हवस् त, खबर यति नै, नमस्कार।
4: BFBS गोर्खा रेडियो हो।

भनिन्छ नि आपत विपद यो प्राकृतिक प्रकोप अथवा मानिसहरूलाई सङ्कट जुन एकदम आपतकालीन अवस्था छ नि त्यो बाजा बजाएर आउँदैन। त्यो यसरी आउँछ कि हामीलाई अगाडि पछाडि दायाँ बायाँ केही सोच बुझ गर्ने समय नै दिँदैन। यस्तोसँग हाम्रो जीवनमा त्यो आइपुग्छ कि हामी समयको बहावसँगै बग्ने गर्दछौँ। बेला बेलामा यो प्राकृतिक प्रकोपले हामीलाई सताइरहेको छ, दुःख दिइरहेको छ। गएको वर्ष पनि मेलम्ची फुटेर सिन्धुपाल्चोकमा कति नोक्सानी भयो। 72 सालकै भूकम्पको कुरा गरौँ। विपत्ति भनेको यस्तोसँग आइलाग्छ कि अब अहिलेको कुरा हेरौँ न, जुन भोटे कोसी फुट्नाले कति धनजनको नाश भयो, कति मानिसले ज्यान गुमाए, गाउने सखाप बजारे सखाप, कैयौँ क्षेत्र प्रभावित भयो, कैयौँ भौतिक संरचनाहरू तहस नहस भए, कैयौँ मानिसको ज्यान गयो, कैयौँ विस्थापित भए, कैयौँ आफन्तहरू कहाँ छन् भनेर हाहाकार गुहार गर्दैछन्, कैयौँ टाढा काँडा चढेर ज्यान बचाउँदैछन्, कैयौँ माटो मुनि पुगे, कैयौँलाई कहाँबाट बगाएर कहाँ पुर्यायो। सहयोगी मनहरू, सङ्घ संस्थाहरू, समाज सुधारकहरू, सामाजिक कार्यकर्ताहरू खटिएका छन्। नेपाल प्रहरी, आर्मी, नेपाल सरकार सबै लागि परेका छन्। यो विपत्कालीन अवस्थामा कसैको ज्यान नजाओस् भनेर तत्पर छन्। तर यस्तोसँग त्यो प्राकृतिक प्रकोप बढ्यो कि मानिसले के गर्ने के नगर्ने, भाग्दा भाग्दै, दौडिँदा दौडिँदै, ए भन्दा भन्दै पनि आफ्नो सबै जय जाथा उनीहरूले गुमाउनु परेको अवस्था छ। हामी सबै मिलेर यो दुःखको सामना गर्नु छ। ईश्वरसँग यही प्रार्थना छ, धनजनको नाश नहोस्, जनजनको ज्यान बचोस्। हामी प्रार्थना गर्दछौँ जति सक्दो छिटो यो विनाश बन्द होस्, जति सक्दो छिटो मानिसहरूको उद्धार होस्, धनजनको रक्षा होस्। ज्यान गुमाएका सम्पूर्ण प्रति श्रद्धा सुमन अर्पण गर्दछु र जसले आफन्तहरू गुमाउनु भएको छ, यो पीडामा हुनुहुन्छ, उहाँहरूमा त्यो धैर्य धारण गर्ने शक्ति मिलोस्, उहाँहरूको स्वास्थ्य राम्रो होस्, उहाँहरूको छिटोभन्दा छिटो उद्धार होस् भन्ने प्रार्थनाका साथ अत्यन्तै दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै मनको आवाजलाई अगाडि बढाउँछु।

एउटा अत्यन्तै दयालु व्यक्ति थियो होइन। ऊ चाहिँ आफूले सकेको सेवा गर्दाखेरि दङ्ग पर्थ्यो। एक दिन के भयो भने ऊ आफ्नो खेतमा जाँदै थियो, जाँदा जाँदै उसले एउटा घाइते चरोलाई भेट्यो। बिचरा चरा फटफटाइरहेको थियो। उसले त्यो चरालाई बोकेर घरमा लिएर आयो, मरमपट्टी गर्यो, औषधि लगाइदियो, हेरविचार गर्यो अनि त्यो चरा केही दिनपछि निको भयो। जब ऊ उड्न सक्ने भयो अनि उसले त्यो व्यक्तिसँग बिदा माग्यो, अब म सक्षम भएँ, म अब उड्न सक्छु, म अब आफ्नै संसारमा फर्किन्छु, यो तपाईँको जुन सहयोग, जुन तपाईँले मलाई मद्दत गर्नुभयो, तपाईँले जुन म प्रति स्नेह दया देखाउनु भयो, यसका लागि म हृदयबाट नै आभार प्रकट गर्दछु भनेर उसले त्यो व्यक्तिलाई धन्यवाद दिएर ऊ उड्यो। एक हिसाबले हेर्ने हो भने त एउटा चरा घाइते भयो, कुनै एक दयालु व्यक्तिले उसलाई बचायो र जब ऊ निको भयो ऊ आफ्नो संसारमा उड्यो। कुरो त सिद्धियो नि, तर यो कथा अहिले सिद्धिएको छैन। यो कथाको रोचक भाग बाँकी छ, म अन्तिममा तपाईँलाई बताउनेछु। तपाईँ साथै बस्नुहोस् मनका आवाजमा रेडियो स्टेशन BFBS गोर्खा रेडियो, र तपाईँलाई मनका आवाजमा थुप्रै थुप्रै मायाका साथ स्वागत।

हरेक व्यक्ति स्वतन्त्र जन्मिन्छ र ऊ स्वतन्त्र भएर बाँच्न चाहन्छ। स्वतन्त्रताको अर्थ यो पनि होइन कि जे मन लाग्यो त्यही बोलौँ, जे मन लाग्यो त्यही गरौँ, जे मन लाग्यो त्यही भनौँ। हामी सामाजिक प्राणी हौँ र सामाजिक प्राणी भएको नाताले एउटा हाम्रो समाजको जुन घेरा छ त्यसलाई नाघ्यौँ भने हामीले नै दुःख पाउँछौँ। त्यो संस्कृति, त्यो सामाजिक रीतिरिवाज, त्यो घेरालाई मान्दा मान्दै पनि मान्छे निश्चिन्त भएर बाँच्न पाउनु चाहिँ स्वतन्त्रता हो। कसैले भेडा बाख्रा जस्तो गरेर खोरमा राखेर बाँध्नु पनि हुँदैन र स्वतन्त्र भन्न साथै हाम्रो दायरालाई नाघेर स्वतन्त्रता पाउने पनि होइन। स्वतन्त्रता भनेको मनबाट विचारबाट हुनु पर्यो, जुन चाहिँ असल के हो, गलत के हो, मैले के गर्नुहुन्छ, मैले के गर्नुहुन्न भन्ने अरूलाई सोध्नै पर्दैन, यो मनले हामीलाई आफै उत्तर दिन्छ। तसर्थ सामाजिक प्राणी भएको नाताले सामाजिक मर्यादालाई ननाघिकन कुरीतिलाई चाहिँ हटाउनु पर्यो। यदि व्यक्तिको भलो हुन्छ, यदि समाजमा त्यसले नयाँ रूपान्तरण ल्याउँछ र सबैको हित हुन्छ भने, होइन भने चाहिँ अब स्वतन्त्रताको नाममा जे पाए त्यही गर्दाखेरि दुःख आइलाग्छ। सूर्यलाई थुक्यौँ भने के हुन्छ? सूर्यसम्म त्यो थुक पुग्दैन, अनि कहाँ खस्छ भन्दा आफ्नै टाउको माथि। हरेक शब्द निकाल्दा विचार पुर्याएर मात्र शब्द।

0: एस गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियो मा मन को आवाज़।

सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा मन्दिरा छु र एउटा सानो कथा तपाईँको लागि छ आज पनि। एउटा चोर थियो, उसको कामै चोर्ने। चोर्दै हिँड्दा हिँड्दै एक रात चाहिँ ऊ एउटा साधुको कुटीमा बास बस्न पुगेछ। अनि साधुले, को आऊ तिमी, कहाँबाट आएको? उसले चाहिँ भन्यो, म त चोर हुँ, आज यहाँ आइपुगेँ त्यही भएर बास माग्न आएको। तिमीले मैले भनेको मान्यौ भने चाहिँ म तिमीलाई बास दिन्छु भनेछन् होइन साधुले। अनि उसले भनेछ, हुन्छ ठिक छ, तर एउटा कुरा चाहिँ नभन्नुहोस् है भनेछ। के भन्दाखेरि चाहिँ, म चोर हुँ, नचोरिकन बस्न सक्दिनँ। यदि तपाईँले मलाई नचोर भन्नुभयो भने चाहिँ म तपाईँको वचन मान्न सक्दिनँ, तर मैले चोर्न पाएँ भने अरू तपाईँले जे भने पनि म मान्छु भनेर चाहिँ उसले वचन दिएछ। त्यसो हो भने तिमी आज यहीँ बस, तर तिमीले एउटा कुरा मान्नुपर्छ, तिमीले जहिले पनि सत्य बोल्नु, कहिले पनि झुटो कुरा नबोल्नु, जहाँ जस्तो सुकै परिस्थिति आए पनि सत्य बोल्नु। अब चोरलाई त आपत पर्यो, उसको कामै चोर्ने। अब चोरेर आउँदाखेरि पुलिसले समात्यो अथवा कसैले सोध्यो भने त को होस् भन्दा म चोर हुँ भन्नु परिहाल्यो, के चोरेर लिएर आइस् भन्दा यो चोरे भन्नु परिहाल्यो। अब यसै पनि पुलिसले समात्ने भयो, उसै पनि समात्ने भयो। तै पनि उसले हुन्छ भन्यो। त्यसपछि त्यो रात ऊ त्यहीँ बस्यो। भोलिपल्ट साधुसँग बिदाबारी भएर ऊ फेरि चोर्ने काममा हिँड्यो। त्यो रात चाहिँ ऊ चोर्नको लागि कतै जाँदै थियो। बाटोमा उसले अर्को एकजना व्यक्तिलाई भेट्यो। अनि त्यो व्यक्तिले त्यो चोरलाई सोध्यो, तिमी को हौ, यति राति कहाँ जान लागेको? अब त्यो चोरलाई आपत पर्यो, किनकि उसले त साधुलाई सत्य बोल्ने वचन दिएको छ। उसले सत्य नै बोल्यो, म चाहिँ चोर हुँ, चोर्न जान लागेको। अब कहाँ जाउँ, के चोरौँ भनेर सोच्दैछु, तर तिमी चाहिँ को हौ? उसले चोरले त्यो अर्को व्यक्तिलाई सोध्यो। खासमा त्यो अर्को व्यक्ति चाहिँ त्यो देशको राजा थिए। उनले चाहिँ आफ्नो देशको वातावरण बुझ्नको लागि, सबै कुरा हेर्नको लागि चाहिँ भेष बदलेर चाहिँ राति राति हिँडिरहेका रहेछन् होइन। अनि राजाले पनि भनेछन्, म पनि चोर हुँ भनेर राजाले भनेछन्। अब त्यसो भए के गर्ने त, आज कहाँ चोर्न जाने त? राजाले भनेछन्, मलाई एउटा ठाउँ थाहा छ, म तिमीलाई चोर्नलाई मद्दत गर्छु, सबै कुरा म देखाइदिन्छु तिमीलाई, तर चोर्नु चाहिँ तिमीले पर्छ हुन्छ, अनि तिमीले चोरेर लिएर आएको सम्पत्ति चाहिँ आधा आधा गर्नुपर्छ। राजाले त्यसो भनेपछि चोरले भनेछ, ल ठिक छ, हुन्छ, म चोर्छु र चोरेर लिएर आएको सम्पत्ति म आधा दिन्छु। राजाले सबै बाटो देखाइदिए, गोप्य सम्पत्ति लुकाएको ठाउँ समेत पनि बताइदिए। अनि चोरले भन्यो, ल ठिक छ, म अब चोर्न जान्छु। राजा बाहिरै बसे, ऊ चोर्नलाई भित्र पस्यो। त्यसपछि के भयो यो गीतपछि म तपाईँलाई सुनाउँछु। आज मनको आवाजमा यो चोर।

हजुर, त्यसपछि त्यो चोर राजाले बताए अनुरूप त्यो गोप्पे कोठामा पुग्यो जहाँ धन सम्पत्ति राखिएको थियो र उसले सबै खोलेर हेर्दाखेरि त्यहाँ अरू त केही भेटेन होइन, एउटा सानो बाक्सामा चाहिँ 3 झलझल गर्ने मोती भेट्यो। असल मोती कि त्यो कोठै चम्किरहेको थियो। अनि उसले सोच्यो, ओहो, आधा आधा गर्ने भनेको छ, यहाँ 3 मात्रै मोती छन्, 3 कसरी आधा गर्ने? अब एउटा चाहिँ म यहीँ छोडिदिन्छु, 2 मोती म लिएर जान्छु, एउटा मलाई, एउटा त्यो अर्को चोरलाई, भनेर उसले एउटा मोती त्यही भाँडोमा राखिदियो र 2 मोती खल्तीमा राखेर रा ऊ फर्केर आयो। अनि राजाले सोधे, चोर्यौ त? उसले भन्यो, चोरे। अनि के पायौ त? उसले भन्यो, त्यो बाक्सामा चाहिँ यस्तो राम्रो, सुन्दर, असल, एकदमै सक्कली मोती रहेछ 3। मैले 3 कसरी बाँड्ने भनेपछि चाहिँ एउटा मोती त्यहीँ छोडिदिएँ त्यही भाँडोमा, अनि 2 लिएर आएँ ताकि हामीलाई आधा आधा गर्न सजिलो होस्। यो तपाईँको भाग ललिनुहोस्, यो मेरो भाग। त्यसपछि चोर आफ्नो बाटो लाग्यो। भोलिपल्ट राजाले आफ्ना मन्त्री लगायत सबै सेना बेनालाई बोलाए, त्यो मोती राखेको ठाउँ हेर्न पठाए। त्यहाँ हेर्दाखेरि चोरले चोर्यो भनेर सबैले थाहा पाए। थाहा पाइसकेपछि मन्त्री जुन हेर्न गएका थिए उनले भाँडोमा हेर्दाखेरि एउटा मात्रै मोती बाँकी थियो, 2 चोरी भएको थियो। मन्त्रीले सोचे, यो खल्तीमा हाल्छु र भन्छु सबै चोरले चोरेछ। दरबारमा राजाको अगाडि उनले भने, हजुर, सबै चोरले चोरेछ, केही पनि छैन। होइन, त्यहाँ केही हुनु पर्ने, त्यहाँ त केही पनि छोडेन चोरले, सबै लगेछ, केही पनि थिएन। त्यसपछि राजाले भने, ल त्यो चोरलाई खोजेर लिएर आऊ। अनि चोरलाई समातियो, उसलाई सोधियो, खोइ मोती? उसले भन्यो, मैले 2 मात्रै मोती चोरेको हुँ, एउटा त्यहीँ थियो, एउटा मैले लिएँ, अनि एउटा चाहिँ मेरो अर्को चोर पार्टनर थियो, म चिन्दिनँ, राति भेट भएको थियो, उसले नि मलाई चोर्नको लागि यहाँ यहाँ छ भनेर बताएको थियो, मैले एउटा उसलाई दिएँ, उसको भाग, मेरो भाग मैले लिएँ र म गएँ, यही एउटा मात्रै हो मैले चोरेको। उसले सत्य कुरा बतायो। त्यसपछि राजाले ती मन्त्रीलाई भने, अर्को एउटा मोती थियो, त्यो तिमीले नै चोरेको हुनुपर्छ। तर मन्त्रीले होइन कि होइन भने, तर खान तलासी गर्दाखेरि त्यो मोती उनकै खल्तीमा भेटियो। त्यसपछि ती मन्त्रीलाई चाहिँ सजाय भयो, त्यो चोर जसले सत्य बोले, चोरले पनि यस्तो सत्य बोल्ने, म चोर हुँ, मैले यतिवटा चोरे, यति तिमीलाई दिएँ, यति मैले लिएँ, यति त्यही छोडे, यस्तो सच्चा असल व्यक्ति कहाँ पाइन्छ भनेपछि ती मन्त्रीलाई कारागारमा हालियो र त्यो चोरलाई चाहिँ राजाले मन्त्री बनाए। विश्वासपात्र, सत्य बोलेको हुनाले चाहिँ उसले मन्त्रीको पद पायो। अब यसबाट जसले जस्तो शिक्षा लिन चाहे पनि भयो, तर संगतको असर, सत्य कुराको अनुसरण गर्दाखेरि त्यो चोर मन्त्री बन्यो। संगतको असर भनेको यस्तो।

एउटा गाउँमा एउटा केटो थियो होइन, केटो बस्दा थियो र ऊ गरिब थियो तर सपना धेरै देख्थ्यो र उसको एउटा धोको के थियो भन्दा डक्टर बन्न पाए हुन्थ्यो भन्ने उसको सपना थियो तर परिवार भने गरिब थियो। अब गरिबको छोराले डक्टर कसरी बन्ने, पैसा छैन। त्यसपछि उसले के गर्यो भन्दाखेरि चाहिँ राति दियो बालेर किताबहरू खोजेर लिएर आएर पढ्न थाल्यो। कहिले मागेर कहिले खोजेर लिएर आएर उसले त्यो किताबहरू पढ्न थाल्यो। अनि एक दिन उसले के भन्यो भने, यदि मैले आज मेहनत गरेँ भने भोलि त पक्कै पनि मेरो भविष्य परिवर्तन हुनसक्छ, चेन्ज त केही न केही आउला नि। त्यसपछि उसले दिन दिनै मेहनत गरेर एउटा रुटिन अनुसार अगाडि बढ्न थाल्यो। सानो सानो पाइला बढाउँदै गयो बढाउँदै गयो बढाउँदै गयो बढाउँदै गयो। थुप्रै वर्ष बित्यो अनि उसले एक दिन आफ्नो सपना पुरा गर्यो। कसरी भन्दाखेरि, उसको जुन मनको सपना थियो नि, उसले त्यो सपनालाई मर्न दिएन। उसले त्यो आफ्नो डक्टर बन्ने सपनालाई पुरा गर्नको लागि चाहिँ भएभरको काम मागेर हुन्छ कि कतै खोजेर हुन्छ कि सापट गरेर हुन्छ कि कतैबाट पाएर हुन्छ कि भनेर चाहिँ उसले यति प्रयास गर्यो र 10 वर्ष लगाएर आफूलाई डक्टर बनाएर छोड्यो। कारण के हो भन्दाखेरि चाहिँ उसको मेहनत, उसको डेडिकेसन, उसको लगनशीलता, उसको धैर्यता। दिनभरि काम गरेर भए पनि, उसले राति टुकी बालेर भए पनि उसले पढ्यो र आफूलाई डक्टर बनायो। भन्नुको मतलब, ट्यालेन्ट छ, खुबी छ, प्रतिभा छ भन्दैमा मानिसले सबै कुरा गर्न सक्छ भन्ने छैन, तर त्यो सबै कुरा हुँदा हुँदै पनि लगनशीलता र त्यो हार्ड वर्क छ नि, त्यसले चाहिँ मान्छेलाई सफल बनाउँछ भन्ने कुरा चाहिँ यही केटाको कथाबाट नै सिद्ध हुन्छ। यो त अब एउटा कथा हो होइन, तर हामीले साँच्चैकै वास्तविक जीवनमा हेर्ने हो भने पनि जसले जसले मेहनत गरे, जसले जसले हार्ड वर्क गरे, उनीहरू सफल भएकै छन्, उनीहरूले एउटा शिखर चुमेकै छन् भन्दा सफलताको लागि कडा परिश्रमको पनि आवश्यकता पर्दछ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: BFPS Gorkha Radio मा मन को आवाज़।

मनको आवाजलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको नजिकै मन्दिरा छु। तपाईँले घाटे वैराग्य भनेको सुन्नु भएको छ? कसैले घाटे भूत भन्छन्, कसैले घाटे वैराग्य भन्छन्, होइन कसैले के भन्छन्। उदाहरणका लागि त्यो प्रयोग गरिने शब्द विविध भए पनि त्यसको भावार्थ एउटै हो, त्यसको चुरो कुरो एउटै हो। त्यो के भन्दाखेरि जब कोही व्यक्तिको निधन हुन्छ, हामी पशुपति आर्यघाटमा पुग्छौँ, अथवा देश परिस्थिति काल अवस्था अनुसार कोही व्यक्तिको निधन भएको बेलामा हामी समवेदना प्रकट गर्न जान्छौँ नि, त्यति बेला के हुन्छ भन्दाखेरि त्यो व्यक्ति संसार छोडेर जान्छ। उसले केही पनि लिएर जाँदैन। राम्रो थियो, नराम्रो थियो, जे जस्तो थियो, त्यो व्यक्तिले यस संसारलाई छोडेर जाँदाखेरि हाम्रो मन रुन्छ, हाम्रो मन दुख्छ। अनि उनीहरूको आफन्त परिवारजन रोएको देख्दा हामीलाई यति वैराग्य लागेर आउँछ कि ओहो, संसारमा केही पनि रहेनछ, यो संसार मिथ्या, यानि कि यो संसार झुटो रहेछ, यो संसारमा लिएर जाने केही होइन रहेछ। बाँचुन्जेल खायो पियो, अब कसैसँग मित्रता हुन्छ, कसैसँग रिस राग द्वेष झगडा आदि इत्यादि व्यवहारमा आइहाल्छ, अनि लोभ गर्यो, मेरो भन्यो, तेरो भन्यो, आखिरमा छोडेर एक्लै जानुपर्छ, यस्तो अवस्था हुन्छ। त्यो देखेपछि मानिसहरू झसाङ्ग पनि हुन्छन्, अनि सबै आफूले गरेका क्रियाकलापलाई चाहिँ सर एकचोटि व्यक्तिले सम्झिन्छ। मैले पनि यसै गरी एक दिन जानुपर्छ, ओहो अब म नराम्रो काम गर्दिनँ, पाप गर्दिनँ, अथवा कसैलाई नराम्रो गर्दिनँ, कसैको कुभलो चिताउँदिनँ, लोभ गर्दिनँ आदि इत्यादि त्यो मान्छेको मनमा आउँछ। तर जसै त्यो क्रियाक्रम सकिएर हामी आफ्नो बाटो लाग्छौँ नि, 2 मिनट पनि भएको हुँदैन त्यो सबै सिद्धिएको कुरा, त्यसपछि हामीलाई लोभ, ईर्ष्या, रिस, घमण्ड, द्वेष, घृणा यति चिजले समातिहाल्छ कि हामीलाई ती चिजले समात्यो भनेर पनि हामीले अनुभूति पनि गर्दैन। एकैछिन गरेको जुन प्रण छ नि, त्यो पनि पताभङ्ग हुन्छ। यस्तोलाई भनिन्छ घाटे वैराग्य। एकैछिनमा त्यस्तो सोचेको, त्यस्तो अब यो गर्दिन

व्यक्तिको र एउटा चराको कथा सुनाउँदै थिए होइन। एउटा व्यक्ति कतै जाँदै थियो, उसले बाटोमा घाइते चरोलाई भेट्यो र त्यो घाइते चरो देखेपछि उसलाई अत्यन्तै दुःख लाग्यो र यो चरा मर्न लागेको रहेछ, यसलाई बचाउनु पर्यो। उसले रुनु कराउनु अथवा आ होसै भनेर छोड्नुको सट्टा त्यो चरालाई टपक्क टिप्यो र घर लग्यो। उसले औषधि उपचार गरेर त्यो चराको उसले हेरविचार गर्यो। जब ऊ निको भयो, जब ऊ उड्न लायक भयो, त्यसपछि एक दिन चरोले त्यो व्यक्तिसँग भनेछ, अब म ठिक भएँ, तपाईँको सहयोगको लागि धन्यवाद, म आफ्नो संसारमा उड्छु। ऊ त्यो व्यक्तिसँग विदाबारी भएर उड्यो। यतिसम्म त तपाईँले सुन्नुभयो। अब यसभन्दा पछाडि के हुन्छ भन्दाखेरि, समय बित्यो, हप्ता दिन, दुई हप्ता, तिन हप्ता, चार हप्ता, पाँच हप्ता, छ हप्ता, चरो उसको घरबाट उडेको। अब एक दिन के भयो भन्दा, यति ठुलो आँधी, बेरी, हुरी, बतास आयो है। अब सबै बाली नष्ट हुने अवस्थामा पुग्यो। अब त्यो चराले के गर्यो भने, भयभरका चरालाई बोलाएर लिएर आयो। हरेक बालालाई त्यसका पखेटाले छोपेर त्यो उसको अन्न बालीलाई चाहिँ ती चराहरूले बचाए। सबैको खेत सोत्राम थियो हुरी बतास पानीले, तर उस

को खेतका धान बालीहरू भने केही पनि नोक्सान भएका थिएनन्। सबै चराहरू जति पनि जंगलमा चराहरू थिए तिनलाई बोलाएर लिएर आएर ती धानका बालाहरूलाई चाहिँ ती चराहरूले बचाए र भोलिपल्ट हेर्दा सबैको खेतबारीको अन्न बालीहरू नासिएका थिए तर उसका बालीका अन्न बालीहरू हराभरा थिए र झुलिरहेका थिए। कसको कारणले भन्दा त्यो चरा र ती चराका अरू थुप्रै चराहरूको कारणले। हेर्दाखेरि सानो कथा छ, सुन्दाखेरि सानो अपत्यारिलो कथा छ, तर यसले हामीलाई के नैतिक पाठ पढाउँछ भने जुन हामीसित भएको दयालुपन छ, दयालुता छ, त्यो सदैव यदि हामीले कसैप्रति देखायौँ, कसैप्रति सहानुभूति जतायौँ, कसैलाई मदत गर्यौँ, कसैका बारेमा राम्रो सोचिदियौँ भने त्यसको प्रतिफल एकदमै सकारात्मक भएर आउँछ, त्यसले सुखद फल दिने गर्दछ, आत्मा सन्तुष्टिको भावना जगाउने गर्दछ जसले मानिस सन्तुष्ट रहन सक्छ। तपाईँ हाम्रो मनलाई, तपाईँ हाम्रो हृदयलाई त्यो सन्तुष्टिको आवश्यकता छ र त्यो दयालुपन, त्यो दयालुता हामी भित्रै छ। त्यसलाई खुम्च्याएर नराखौँ, त्यसलाई उदार भएर जति सकिन्छ त्यसलाई चाहिँ अगाडि ल्याउँ।

0: आफूलाई राख्न
1: ल हजुर, सुखी रहनुहोस्, खुसी रहनुहोस्, तपाईँको जीवनमा सुख शान्ति समृद्धि र सुस्वास्थ्य आओस्, यसैले जीवनलाई समृद्ध बनाउँदछ। र आजलाई तपाईँसँग म बिदा माग्दछु, अर्को साता फेरि राम्रा राम्रा कोसिलीहरू लिएर तपाईँलाई भेट्न अवश्य नै आउनेछु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ, यो स्वर्गमा खुसी भएर बाँच्छ। हवस् त।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सबको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा सुरु भएको कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो।
4: अहिले कास्की जिल्लामा चाहिँ टोटल 101 शव प्राप्त भइसकेको छ। विशेष गरी अस्ति बटाउन सुरु भएको तनहुँबाट अघिल्लो लटमा 9, फेरि हिजो 15, यता गोर्खाबाट 11, पूर्वी नवलपरासीबाट 41 र धादिङबाट 27 शव पोखरामा पोस्टमार्टमको लागि तथा व्यवस्थापनको लागि पठाइएको छ। हामीले यो शवहरू यहाँ रिसिभ गर्नेदेखि लिएर अब यसको पोस्टमार्टम प्रक्रिया 9 पोस्टमार्टम पनि भइसकेको छ, बाँकी अरू पोस्टमार्टम हुन बाँकी छ र अहिले अब यो बाँकी शवहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको छ। अब हाम्रो पनि टोटल पोखराको क्षमता भनेको 88 थियो, शवगृह चाहिँ 88 शवको राख्न सक्ने क्षमता थियो, तथापि हामीसँग 101 प्राप्त भइसकेको छ। त्यसमा पनि अलरेडी हाम्रो पनि थिए केही शवहरू, तर पनि हामीले चाहिँ अब यो विपदको टाइममा भनेर हस्पिटलसँग कोर्डिनेसन गरेर प्रमुख जिल्ला अधिकारीज्यूहरू हामी कोर्डिनेसन गरेर साना साना बच्चाहरूको शवलाई एउटै फ्रिजमा दुईवटा राख्न सक्ने अवस्था, त्यसै गरी म्यानेज गरेर 101 शव चाहिँ छ र यसको पोस्टमार्टम 9 भइसक्यो, बाँकी अहिले प्रक्रिया सुरु हुँदैछ।
3: पृथ्वीराज मार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ र सुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले धादिङको बैरेनीदेखि गलौदीसम्मको काठमाडौँ मुगलिन सडकमा लेदो थुपारेको थियो। बाढीले ठाउँ ठाउँमा थुपारेको लेदो पन्छाएपछि गैरातीदेखि सडक एकतर्फी सञ्चालनमा आएको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख दिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो। पृथ्वीराज मार्ग अन्तर्गत धादिङको बैरेनीमा लेदो पूर्ण रूपमा पन्छाउन बाँकी रहेकाले सडक एकतर्फी सञ्चालनमा आएको उहाँको भनाइ छ। सडकमा सवारीको चाप रहेकाले समस्या भएका ठाउँ ठाउँमा सुरक्षाकर्मी राखेर सहजीकरण गरिएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र व्यक्तिलाई स्थल मार्गबाट पनि उद्धार गर्न सुरु गरिएको छ। धुन्चेमा रहेका तीर्थयात्री पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यका ल्याउने व्यवस्था मिलाएको हो। यसका लागि मुख्यमन्त्री किरण थापा मगरले समन्वय गर्नुभएको छ। उहाँले उद्धारको पर्खाइमा रहेका अलपत्र यात्रुलाई प्रदेश सरकारले निशुल्क बसको व्यवस्था गरेर काठमाडौँ आइपुग्न सक्ने अवस्था गरेको बताउनुभयो। धुन्चेसँगै चौगटीमा सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको उहाँले जानकारी दिनुभयो। त्यसै गरी बागमती प्रदेश सरकारले त्रिशुली पारेको क्षेत्रमा अवरुद्ध रहेको मध्य पहाडी लोकमार्ग मर्मत गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास थालनी गरेको बताइएको छ। सरकारले बाढीबाट प्रभावित क्षेत्रका लागि 7.25 करोड निकासा गरेको छ।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित 15 स्थानीय तहका लागि शुक्रबारसम्म 6.75 करोड निकासा गरेको हो। प्राधिकरणका अनुसार यो रकम प्रभावित स्थानीय तहलाई आवश्यकता अनुसार वितरण गरिने जनाएको छ। प्राधिकरणको कार्यकारी समितिको 35 बैठकले प्राधिकरणको कोषमा भएको रकम मध्ये उक्त रकम निकासा गर्ने निर्णय गरेको थियो। प्राधिकरणका अनुसार उक्त रकम अति प्रभावित, प्रभावित, सामान्य प्रभावित वर्गीकरण गरी सोही अनुसार अनुदान सहायता उपलब्ध गराइनेछ। प्राधिकरणका अनुसार रसुवाको उत्तर गया, गोसाईकुण्ड, कालिका र आमा छोदिङ गाउँपालिका, नुवाकोटको बेतुर र बेलकोट नगरपालिका, तारकेश्वर किस्पाङ गाउँपालिका, धादिङको बेनीघाट रोराङ, गजुरी गल्छी र सिद्धलेख गाउँपालिका, गोर्खाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट र आबुखैरेनीमा भएको क्षतिका आधारमा अनुदान वितरण गरिनेछ।
3: सरकारले भोटेकोसी बाढीसँग जोडेर सामाजिक सञ्जालमा फैलिरहेका विभत्स तस्विर र भिडियो, एआई सामग्री, नक्कली क्युआर कोड र मिथ्या सूचना हटाइदिन सामाजिक सञ्जाल प्लेटफर्महरूलाई अनुरोध गरेको छ।
6: सामाजिक सञ्जाल नियमन तथा व्यवस्थापन समूहका संयोजक विजय कुमार रायका अनुसार आज मेटा र टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गरेर आपत्तिजनक र भ्रामक सामग्रीका लिङ्क हटाइदिन आग्रह गरिएको हो। विभत्स र असत्य सामग्री पोस्ट हुने बित्तिकै स्वत रोकिने गरी आफ्ना अल्गोरिदम प्रोएक्टिभ बनाइदिन सरकारले टिकटक र मेटालाई आग्रह गरेको हो। यति बेला सामाजिक सञ्जालमा पुराना भिडियोलाई नयाँ भनेर शेयर गर्ने, एआईबाट नक्कली तस्विर वा भिडियो बनाएर फैलाउने र सहयोगको नाममा नक्कली क्युआर कोड बनाएर ठगी तथा फिसिङ गर्ने गतिविधि देखिएका छन्।
3: भोटेकोशी विपत्तिको चौथो दिन आज रसुवासहित चितवन, धादिङ, तनहुँ, गोर्खा, नुवाकोट र नवलपरासी पूर्व लगायतका ठाउँमा सब फेला परिरहेका छन्। अचानक बाढी आएको कारणले जलविद्युत विज्ञ, हिमाल र हिमनदीका विशेषज्ञहरू अध्ययनमा जुटेका छन्। बाढी प्रभावितको उद्धारका लागि नेपाली सेना सहितका स्वयंसेवकहरू घाइतेहरूको उद्धार तथा खोजीमा जुटिरहेका छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS, Gorkha Radio.

बिया बिया गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटि दाहालको शुभ प्रभातम। बिया बिया गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिया बिया गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आदरणीय श्रोता, आज शनिबार हो। शनिबार हामी भगवान शिवका विविध स्वरूप हरूको उपासना गर्ने गर्दछौँ, समग्रमा पनि गर्ने गर्दछौँ। अर्थात् शिव पार्वतीको रूपमा पनि, भैरवादी देवताको रूपमा पनि, शक्ति स्वरूपिणी देवीको रूपमा पनि, र भक्तहरूका राजाको रूपमा रहनुभएका हनुमानजीको स्वरूपमा पनि हामी भगवान शिवकै उपासना गर्ने गर्दछौँ। आशुतोष औडर दानी भगवान शिव नीलकण्ठ हुनुहुन्छ। त्यस्ता भक्तहरूका प्रिय गर्ने भगवान शिवको उपासनाबाट हामी सदैव सन्तुष्ट रहन सकौँ, सदैव भगवान शिवको उपासना गर्न सकौँ, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

0: आदरणीय श्रोता, हामी बिह पियस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरणमा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। त्यसै अन्तर्गत आदरणीय श्रोता, आज हामी भाद्र कृष्ण पक्ष प्रतिपदा तिथिको दिनमा आइपुगेका छौँ र यस दिनलाई गाई जात्राको नामले नेपाली परिवेशमा मनाउने गरिन्छ, एउटा चाडको रूपमा। त्यसैले हामी यही चाडको विषयमा चर्चा गर्ने छौँ र चर्चा विद्वानका जानकारका मुखबाट गराउने चेष्टा गर्दैछौँ। र आज हामी इतिहासकार विद्वान प्राध्यापक दिनेश राज पन्तसँग कुराकानी गर्नेछौँ। उहाँ प्रामाणिक इतिहासकारको रूपमा नेपाली जगतमा मानिनुहुन्छ, त्यसैले उहाँकै मुखबाट, उहाँकै शब्दबाट हामी केही गाई जात्राका ऐतिहासिक पक्षहरूको विषयमा चर्चा गरौँ। आउनुहोस्, उहाँलाई स्वागत गर्छु। नमस्कार।
1: धन्यवाद। नमस्कार बाबु।
2: यो खासमा यो गाई जात्रा भनेर मनाउँदै आएको हामीले पनि धेरै देखिसक्यौँ र हामीभन्दा धेरै पहिलेदेखि यो चल्दै आएको हो। खासमा यसको यो किन चलो र कहिलेदेखि चलो भन्ने विषयमा थोरै जानकारी गराइदिनु।
1: मुख्य कुरा के भने, पहिले चाहिँ एउटा कुरा के थियो भने, प्रताप मल्लका छोराहरू क्रमशः मर्दै गएका हुनाले काठमाडौँका राजा प्रताप मल्लको उनले रानीहरू विह्वल भए र रानीहरूलाई चाहिँ सान्त्वना दिनको लागि वर्ष दिनभरिमा मरेका मानिसहरूको गाई जात्राको रूपमा सिँगारेर हनुमान ढोका दरबारमा देखाउने चलन थियो, चल्यो भन्ने कुरा मैले पनि बाल्यकालदेखि नै सुन्दै आएको हो। तर पछि अनुसन्धान गर्दै जाँदा, खोज्दै जाँदा अहिलेसम्म प्रताप मल्ल भए, प्रताप मल्लको मृत्यु भएको विक्रम सम्बत 1731 हो, उनी विक्रम सम्बत 1680 जन्मिएका हुन्। यसबाट विचार गर्दा अहिले करिब 350-350 वर्ष भयो। उनीभन्दा धेरै अघिको, करिब 650 वर्ष अगाडिको गोपाल राजवंशावली भन्ने पुस्तक छ, त्यो चाहिँ प्रताप मल्लका पुर्खा स्थितिराज मल्लको पालामा तयार भएको हो। त्यसमा पनि गाई जात्राको उल्लेख आएकोबाट प्रताप मल्लको पालामा केही कुरा त्यहाँ थपियो होला, तर के भने पहिलेदेखि नै चलिरहेको रहेछ भन्ने कुराहरू हामीहरू बुझ्न सक्छौँ।
2: प्रताप मल्लबाट आएको यो परम्परा भनेर बुझिरहेको अब गलत हुने भयो,
1: गलत हुने भयो। त्यो मात्रै होइन, त्योभन्दा अघिदेखि नै थियो। त्यसै गरी अब लिच्छवी कालमा अभिलेखहरूको अनुगमन गर्दाखेरि गाई जात्रा लिच्छवी कालमा चलेको थियो भन्ने खालका, त किनभने लिच्छवी कालका पनि जति कुराहरू त, जस्तो पछिल्लो मल्लकालका भए, शाहकालका कुराहरू भए, हामी अभिलेख बाहेक अरू पनि धेरै प्रमाणहरूबाट, पुस्तकहरूबाट थाहा पाउन सक्छौँ। तर लिच्छवी कालका चाहिँ जति कुरा थाहा पाउने भनेका चाहिँ अभिलेखको आधारमा मात्रै हो, र अहिलेसम्म लिच्छवी कालका 216 अभिलेख बाहिर आएका छन्। तिनबाट गाई जात्राको चलनको त कुरा हामी केही पाउँदैनौँ, तर गोयुद्ध भनेर गाईलाई लडाएर, साँढेलाई लडाएर मनोरञ्जन गर्ने किसिमका कुराहरूको उल्लेख चाहिँ लिच्छवी अभिलेखहरूमा पनि पाइने हुनाले, अब हाम्रो खोजीको कमीले, सामग्रीको कमीले गर्दा त्यो अझ माथि पनि जान सक्छ। मैले भन्न खोजेको कुरा त्यो हो,
2: भनेको लिच्छवी कालसम्म चाहिँ हामी पुग्न सक्ने प्रमाणहरू
1: पनि हुन सक्छ, कमसे कम थिति राजमल्लसम्म त पक्कै पुग्यौँ। र यो के देखिएको छ भने, अहिले पनि बाबुलाई पनि याद छ, गाई जात्राको दिन चाहिँ नेपाल अब त नेपाल राज्य भयो, नेपाल राज्यभरि बिदा हुँदैन र उपत्यकाभरि मात्रै यो बिदा
2: हुन्छ।
1: त्यसैले झन्डै यो काठमाडौँ उपत्यकाको स्थानीय चाडमा को रूपमा छ, र मुख्यतया नेवार कम्युनिटीहरू, नेवार बस्तीहरू जाँदा छ, उपत्यका बाहिर पनि त्यहाँ चाहिँ छ, र अरू पर्वतेमा अरूमा छैन। जस्तो हाम्रो घरमै पनि कसैको मृत्यु भएको खण्डमा गाई जात्रा चाहिँ पठाउने चलन छ। चलन भएको के भने, अब हामी दुई चार पुस्तादेखि नै यहाँ काठमाडौँमा आएर बस्यौँ, यताको जस्तो हाम्रा कति कुराहरू नेवार बन्धुहरूले लिनुभयो, जस्तो पहिले पहिले चाहिँ गुबाजुहरूको, बद्राचार्यहरूको बिहा गर्दाखेरि चाहिँ वर चाहिँ जन्ती जाने चलन थिएन, पछि उहाँहरूले हामीसँग लिनुभयो।
2: बेहुला चाहिँ जन्ती जाँदैन,
1: बेहुला जन्ती जाँदैन, जान्थेन, पछि चले भने जस्तै। हामीले यी कुराहरू पनि यहाँ बस्दै गएपछि, अरू बाहुन क्षेत्रले पनि भनौँ न, पर्वते भनौँ, उनीहरूले पनि लिँदै गएपछि, र नेपालको फेरि एउटा वैशिष्ट्य के हो भने, बरु अहिले कहिले काहीँ अहिले अलि टुक्रिन टुक्रिन खोजेको जस्तो छ, परस्परको चाहिँ आदान प्रदान चाहिँ नि सांस्कृतिक आदान प्रदान गर्ने पद्धति अनुसार आएको भए तापनि मुख्यतः नेवार बन्धुहरूको र नेवार बन्धुहरूमा पनि यो जति चाहिँ शैव मार्गीहरूमा बढी छ नि शैव मार्गीहरूमा बढी छ नेवारहरूमा पनि बौद्ध मार्गीहरूमा कमै छ त्यसैले गर्दाखेरि अहिले पनि पाटनमा चाहिँ यो यात्रा गर्दा गाई यात्रा गर्दा हिरण्यवर्ण महाविहार भन्ने प्रसिद्ध विहार छ त्यसको चाहिँ मगिज पुग्दाखेरि चाहिँ त्यसको ढोका बन्द गरिन्छ भनेर पनि विद्वानहरूले लेखेका छन् कति ठाउँमा के छ भने काठमाडौँ बाहिरको नेवार बस्तीहरूमध्येमा प्रसिद्ध नेवार बस्ती चाहिँ चितलाङमा पनि छ र त्यो चितलाङमा भएको बस्तीमा चाहिँ अशोक चैत्य भनेर जुन पाटनमा चारतिर चारवटा अशोक चैत्य अशोकले आएर बनाए भन्ने कुरा वास्तवमा अशोक ने काठमाडौँ खाल्डोमा आएको कुरा प्रामाणिक त होइन नभए तापनि त्यो परम्परादेखि सयौँ वर्षदेखि चलेर आएकोमा अशोक चैत्यलाई परिक्रमा गर्ने चितलाङ वरिपरिका नेवार बन्धुहरूले गाई जात्रा ल्याउँदाखेरि र चितलाङभन्दा बाहिरका टिस्टुङतिरकाबाट आएकाले पनि त्यहाँ बुद्ध मूर्ति पनि राखेर गर्ने भनेपछि यसले एउटा हाम्रो सुरुदेखि नै कमसेकम हामी लिच्छवी कालदेखि भन्न सक्छौँ समन्वयवादी दर्शनलाई पनि अँगालेको छ र अर्को कुरा यसले के गरेको छ भनेदेखि अप्रत्यक्ष रूपले राज्यले गर्नुपर्ने कुरालाई त्यो बेलामा सानो सानो सहरलाई पनि देश भन्थे मृत्यु गणनाको काम पनि यसले गर्ने गरेको छ।
2: हजुर म यहाँलाई थोरै रोक्न चाहन्छु भजन प्रस्तुत गर्ने बेला भएको छ म यो भजन प्रस्तुत गर्दछु आदरणीय श्रोता भक्तिपूर्वक श्रवण गरौँ।

0: गाई जात्राको कुरो गर्दाखेरि प्रताप मल्लबाट आएको भनेर सामान्य जानकारीमा राख्ने हामीहरू जस्ताले अब त्योभन्दा अगाडि जाने पर्ने अवस्था आयो र प्रताप मल्लले यो मृत्युको कारणले परिवारमा कसैको मृत्यु भएको कारणले प्रारम्भ गरे भन्ने बुझ्यो अथवा परिष्कार गरे भन्ने बुझ्यो। त्योभन्दा पहिलेकोमा यसमा अरू धार्मिक पक्षहरू केही जोडिएका छन् कि छैन?
1: किनभने अब हाम्रो त यो सामान्य बयान मात्रै गाईलाई सा यात्रा भनेर नेवारीमा सा भन्या हुनाले त्यो यात्रा भयो भन्ने वर्णन मात्रै पाइया छ, त्यस्तो डिटेल वर्णन पाइएको छैन। हामीले त्यति आधारमा मात्रै यो कालदेखि चलेको रहेछ भनेर अब खोजीको कमीले होला। र अर्को कुरा अब हाम्रो अहिले पनि अन्तिम अन्तिम कालबाट यदि मृत्यु भइसकेपछि पनि वैतरणी गर्नको लागि गाईको चाहिँ चाहिन्छ, गाईको पुच्छरबाट सर्ने भनेर गाईदान गर्ने चलन हुन्छ, त्यो जलनको पनि कुनै न कुनै रूपको चाहिँ किन मृत्युसँग जोडिएको हुनाले त्यतापट्टिको जुन हाम्रो प्राचीन कालको नेवार बन्धु अतिरिक्त हामी भनौँ न हिन्दू भनौँ बौद्ध भनौँ यी सबैको यतापट्टिको चाहिँ हाम्रो उसँग पनि यो जात्राको कुनै जोडिएर आएको कुरा। र अर्को कुरा के भने अब अहिले जस्ता मनोरञ्जनका साधन थिएनन्, गाई जात्रा चाहिँ भाद्र कृष्ण प्रतिपदबाट सुरु भएर सात दिनसम्म गर्ने र अप्रत्यक्ष रूपबाट यसले चाहिँ के भने अरू बेला मान्छेले एउटा नियममा बस्नुपर्ने राजाहरूको शासकहरूको चौताराहरूको मन्त्रीहरूको बन्देजमा बस्नुपर्ने कुरामा आफ्नो मनमा लागेका कुराहरूलाई अलिकति लाजभाँडका कुरा पनि अलिकति शासन पद्धतिमा आएका असन्तुष्टिका कुराहरू पनि गरेर त्यसरी गरेर जनताको मनोभावना बुन्ने किसिमको कामलाई पनि शासकहरूले प्रयोग गरेका थिए भनेर पनि यसलाई हेर्न सकिन्छ।
0: हजुर, जस्तो अब अहिले पनि हामीले देख्छौँ गाई जात्राको विषयमा चाहिँ मुक्त कण्ठले आफूलाई लागेका कुराहरू ठुलो सानो नभनिकन सबैका आलोचनाहरू गर्ने खासमा त्यो चौतारीको रूपमा यसलाई लिइएको पाइन्छ वर्तमान समयमा। यो के त्यो केही कुनै पनि क्षेत्र मान्छेको कुरा राख्ने कुनै ठाउँ नहुँदा यसलाई प्रयोग गरेकै अवस्थाबाटै आएको हो यो?
1: वास्तवमा के भन्नु नभए त विस्फोट हुन्छ, शासकले पनि कसरी बुझ्ने? जासुस खटाएर चर पठाएर हाम्रा कौटल्यहरूले पनि भनेका छन्, अरूले पनि भनेका छन्, नदीका तटमा पूजापाठ भएका ठाउँमा धार्मिक ठाउँमा गएर चाहिँ राधाले चाहिँ आफ्ना चरद्वारा राधाको अथवा शासकको अप्रत्यक्ष रूपले निन्दा गरेको जस्तो कुरा उठाउन लाउनु अनि त्यहाँबाट मानिसको कसरी हुन्छ भने जस्तै गरेर बुझ्नु भने जस्तै यो चाहिँ खुला रूपमा भनेपछि त मान्छेले चाहिँ के भने त्यो भन्ने मान्छेले पनि त आखिरमा हास्यकै रूपमा भन्दा पनि व्यङ्ग्यकै रूपमा भन्दाखेरि पनि गालीकै रूपमा भन्दाखेरि पनि भएकै कुरालाई त्यसमा केही थपथाप होला घरिभरि होला भन्ने हुनाले शासन चलाउने पद्धतिको लागि पनि सजिलो हुने दृष्टिकोणले पनि प्रयोग गरेका थिए कि भनेर अहिलेसम्मका सामग्रीहरूको अनुगमन गर्दाखेरि अलिकति देखा पर्छ।
0: हामी प्राध्यापक दिनेश राज पन्तज्यूसँग गाई जात्राको विषयमा कुराकानी गरिरहेका छौँ। हजुर पन्तज्यू, जस्तो यो गाई जात्राको वर्तमान अवस्था हेर्दाखेरि यो वास्तवमा धार्मिक भन्दा पनि यो के एउटा सांस्कृतिक चाडको रूपमा विकास
1: के भने धार्मिक भन्दा पनि एउटा मनोरञ्जनात्मक भनौँ न कुनै कुराको पनि एउटा हाम्रो उखान छ नि त। जस्तो हामीले चाहिँ के भने कोही मान्छेलाई चाहिँ आफूलाई परेका पिरमर्का सुनायौँ गऱ्यौँ भनेदेखि त्यो मान्छेले भोलि आफूलाई अर्को रूपले हेर्ने दृष्टिकोण फरक भए तापनि आफूमा भएर गुम्सिरहेका पाकिरहेका अप्ठ्यारा भएका कुराहरू निकालेपछि शान्ति हुन्छ भने जस्तै मनोरञ्जनका साधनहरू अत्यल्प भएको बेलामा यसले मनोरञ्जनको साधनतिर पनि एकातिर गर्ने भयो, अर्कोतिर तात्कालिक चाहिँ जस्तो प्रताप मल्लको चाहिँ रानीसँगको जोडिएको किनभने प्रताप मल्लको एउटा जस्तो रानी पोखरी जुन छ नि त्यो रानी पोखरी प्रताप मल्लले आफ्ना छोरा असाध्य मन परेका छोरा चक्रवर्तेन्द्र उनले केही काल चाहिँ उनलाई राजाको रूपमा घोषणा गरेर आफ्नो जीवनकालमै उनको नाउँमा टक पनि छापेका थिए, त्यो मृत्यु भएको हुनाले त्यसैले मोक्ष प्राप्ति होस् भनेर रानी पोखरी बनाउन लगाएका हुन्। त्यसै गरेर अर्का उनका केही अरू छोराहरू पनि को मृत्यु भएको कुरा साँचो हो, त्यसैले उनीहरूलाई सान्त्वना दिनको लागि किनभने यो संसार छ अनित्य छ यसो छ हाम्रो छोरा मात्रै मरेका होइनन् अरू पनि हुन्छन् लहेर त त्यो वर्षमा गर्दाखेरि हनुमान ढोका दरबारको छ छेउबाटै जानुपर्ने नियम लागेकोबाट त त्यो चाहिँ के भने देखाउनै हो भन्ने कुरा पक्का भएन। अप्रत्यक्ष रूपले त्यसले मृत्यु गणनालाई पनि थियो होला, कर्मचारीहरू थियो होला,
0: तै पनि त्यो पनि सहयोगीको रूपमा
1: गरेर गर्ने भावनाले र मनोरञ्जनात्मक र चाहिँ एउटा भनौँ न चाहिँ अब नेपालको इतिहासको सुरुदेखि नै फेरि केन्द्र धेरै भएर आएको हुनाले धेरै कालदेखि हरेक दृष्टिकोणले ठुला ठुला चाहिँ बाढी पहिरो नजाने, ठुला ठुला हिमपात नहुने, यस्तो भएर अलिक सुरक्षित भएका नेपाल उपत्यकाका खाल्डोका बासिन्दाहरूले चाहिँ यसलाई चाहिँ प्रमोट गरेको छ नि चाडको रूपमा।
0: आदरणीय दिनेश राज पन्तज्यू, हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ र हाम्रा आदरणीय श्रोता विदेशमा बसेर नेपालीहरूको गौरव वृद्धिमा र आफ्नो व्यक्तित्व विकासमा संलग्न हुनुहुन्छ, त्यस्ता हाम्रा आदरणीय श्रोताहरूलाई यो गाई जात्राको उपलक्ष्यमा योसँग सम्बन्धित भएर केही छोटो केही बताउन चाहनुहुन्छ बताइदिनुहुन्छ?
1: मुख्य कुरा के भने अब पहिले जुन दृष्टिकोणले गरिएको भए तापनि जे गरे पनि अब अहिले गाई जात्रा चाहिँ नेपालको संस्कृतिका विविध पक्षहरूलाई झल्काउनेदेखि लिएर अहिले मैले सुरुमा भने सुरुमा चाहिँ नेवार बन्धुहरूले गरेको भए तापनि त्यसमा भएको जुन हाम्रो लिच्छवी कालदेखिकै परस्परको कुरा लिने भन्ने हुनाले एउटा संस्कृतिको अङ्ग हुँदै गएको छ र यसले चाहिँ मनोरञ्जनका र यसको माध्यमबाट गर्ने नाटकहरू गर्ने कविता लेख्ने अब चाहिँ पहिले अहिले त अलिक कम पनि भएको छ, एकताको त विशेषाङ्कहरू निकाल्ने गरा सृजनात्मकताको नेपाली साहित्यको सृजनात्मकताको दृष्टिले पनि गर्दैमा यसलाई समसामयिक सुधार गर्दै अघि बढ्दाखेरि नै हाम्रो संस्कृतिको एउटा विविध एउटा चाहिँ उज्जवल पक्षलाई प्रकाश पार्ने काम हुन्छ र सबैको ध्यान त्यतापट्टि जानुपर्छ जस्तो मलाई लाग्छ।
0: हजुर, हामीसँग आएर यति धेरै जानकारीहरू गराइदिनु भयो हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरू र बिएफबिएस गोर्खा रेडियोको तर्फबाट हामी हार्दिक आभार प्रकट गर्छौँ यहाँ समक्ष।
1: र मलाई पनि यति बन्ने मौका दिनुभएकोमा त्यो रेडियोलाई र विशेष गरेर लेशमणि दाहाल उपप्राध्यापक लेशमणि दाहाल बाबुलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु।
0: हस् नमस्ते। यसै चर्चाका साथ साथै आदरणीय श्रोता आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल विदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस् सर।

0: SBS गोर्खा रेडियो हो।
1: सैन्य समुदाय मा
0: लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
3: रसुवाको भोटेको सिबाडीमा परेर मृत्यु हुने 616 जनाको शव फेला परेको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार हालसम्म रसुवामा 13, धादिङमा 45 र गोर्खामा 48 जनाको शव फेला परेको छ। नवलपुरमा 158, नुवाकोटमा 41 र चितवनमा 233 जनाको शव फेला परेको छ। तनहुँमा 31 र नवलपरासी पश्चिममा 47 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। सबैभन्दा बढी चितवनमा 233 वटा शव फेला परेको छ। बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि 4008 प्रहरी खटाइएको र 27 जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएको पनि प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकाका अस्पतालमा 140 जना घाइतेको उपचार भइरहेको छ। गुगलले नेपालमा बाढी तथा प्राकृतिक विपदका बेला नागरिकलाई छिटो सूचना दिन आपतकालीन सूचना सेवा सुरु गरेको छ। अब बाढी वा अन्य विपदको जोखिम हुँदा गुगलको होम पेजमा नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स नामको लिङ्क देखिनेछ। लिङ्कमा विपद प्रभावित क्षेत्रको नक्सा, बाढी सम्बन्धी गुगलका अलर्ट र अन्तर्राष्ट्रिय सञ्चार माध्यमका समाचार एकै ठाउँमा हेर्न सकिनेछ। आपतकालीन अवस्थामा नागरिकलाई सचेत गराउन र सही सूचना प्रवाह गर्न सेवा प्रभावकारी हुने अपेक्षा छ। बाढीबाट अति प्रभावित 5 जिल्लाका 15 स्थानीय तहलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ। सरकारले रसुवा, नुवाकोट र धादिङका 4-4, तनहुँका 2 र गोर्खाको 1 स्थानीय तहलाई 3 महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो। रसुवाको उत्तर गया, गोसाइकुण्ड, कालिका र आमा छोदिङमो गाउँपालिका सङ्कटग्रस्त क्षेत्रमा परेका छन्। नुवाकोटको बिदुर, बेलकोटगढी, किसपाङ र तारकेश्वर तथा धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङलाई पनि सङ्कटग्रस्त घोषणा गरिएको छ। तनहुँको देवघाट र आबु खैरेनी तथा गोर्खाको गण्डकी गाउँपालिका पनि ग्रस्त क्षेत्रमा परेका छन्। सङ्कटग्रस्त क्षेत्र घोषणा भएपछि राहत, पुनर्स्थापना र पुनर्निर्माणमा प्राथमिकताका साथ अघि बढाउन सहज हुने सरकारले जनाएको छ। बाढीपछि चितवनमा सङ्कलन भएका, पहिचान हुन नसकेका तथा व्यवहारिसी शव व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जिल्लामा हालसम्म 233 शव सङ्कलन भएका छन्। तीमध्ये 8 वटा शवको पहिचान भएको छ भने बाँकी शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका छन्। केही शव तथा शवका अवशेष सडे गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेको प्रशासनले जनाएको छ। शव तत्काल व्यवस्थापन नगरे संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य विज्ञको राय रहेकाले व्यवस्थापनको प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ। भोटेकोसी बाढी प्रभावितको उद्धारमा 15,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा बढी सैनिक परिचालित छन्। नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल सहित करिब 15,431 सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। जिल्ला प्रशासन काठमाडौँले बाढी पीडितका लागि राहत सङ्कलन गर्न आह्वान गरेको छ। कार्यालयले खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा र घरायसी सामग्री राहत स्वरूप प्रशासनलाई उपलब्ध गराउन सङ्घ संस्था, कम्पनी, क्लब र सर्वसाधारणलाई आग्रह गरेको छ। सङ्कलित सामग्री सुरक्षा निकाय र विपद जोखिम प्राधिकरणसँगको समन्वयमा पीडित समक्ष पुर्याइने कार्यालयले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा आज मध्यमदेखि भारी वर्षा हुने जनाएको छ। बाढी प्रभावित 1-8 ठाउँमा भारी वर्षा हुन सक्ने भएकाले खोज र उद्धार प्रभावित हुन सक्ने मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो। महाशाखाका अनुसार आज अधिकांश हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रसहित केही ठाउँमा भारी र राति 1-2 स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। धादिङमा त्रिशुली नदीले बगाएर ल्याएको ब्याङ्कको सेफ फोड्ने 29 जनालाई प्रहरीले पक्रेको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उनीहरूबाट 92,68,505 रुपियाँ बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पक्राउ परेकामाथि कानुनी प्रक्रिया अघि बढाउने तयारी छ। रसुवाको भोटेकोसी बाढीबाट प्रभावितका लागि स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ। सरकारले खोज, उद्धार, राहत तथा पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार बाढी प्रभावित 10,000 परिवारलाई खाद्यान्न र आपतकालीन खानेपानी आवश्यक छ। नेपालमा बाढीका कारण 500 भन्दा बढीको मृत्यु पुष्टि भइसकेको छ। चीनमा पनि बाढीका कारण 7 जनाको मृत्यु भएको छ। थप वर्षाको पूर्वानुमान रहेकाले उद्धार तथा खोजी कार्य थप चुनौतीपूर्ण बन्न सक्ने बताइएको छ। चीनको बेजिङबाट बीबीसीकी लौरा बेकर
2: Chinese rescuers have finally made it to the worst affected area. Now, that area is known as Geerong Port. They've told state media that all that they can find are the ruins of buildings. I think the one thing to point out is only 21 of them have made it. And I've been watching state media carefully. And what you saw were the pictures of them on foot, making their way through torrents of water and basically hiking through the Himalayas to get to this area.
3: र नेपाली फाइटर रविन्द्र ढाट रोड टु युएफसीको फाइनलमा पुग्नु भएको छ. चिनको साङ्घाईमा भएको सेमी फाइनलमा न्युजिल्यान्डलाई हराउँदै ढाट फाइनलमा पुग्नु भएको हो. हवस् त, खबर यति नै. नमस्कार.
0: यो बीएफबीएस गोर्खा रेडियो हो.

नमस्कार, सुस्वागतम यहाँहरू सबै सबैलाई आजको प्रभातकालीन प्रस्तुति सुनौलो बिहानी कार्यक्रममा स्वागत गर्न चाहन्छु। म रूपा राणा। समय बिहानको 7:11 जान लागिरहेको छ। नेपालमा पनि अहिले दिनको 12 बज्नको लागि 4 मिनट मात्र बाँकी रहेको छ भने ब्रुनाईमा बिहान नभएर श्रोता दिनको 2:11 गयो। आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 13 गते, तदनुसार आज शनिबार 29 अगस्त सन् 2026 हो। अब यो समर सिजन होइन बिस्तारै ढल्कँदैछ अनि हामी फेरि अक्टोबरदेखि विन्टर सिजनमा प्रवेश गर्छौँ र अब यो तपाईँहरूको लेट समर सिजनमा पनि यस विकेन्डमा तपाईँहरू अत्यन्तै व्यस्त हुनुहुन्छ। तपाईँहरू हरेक विकेन्डमा केही न केही एक्टिभिटिजहरू भइरहेका हुन्छन् तपाईँको र यी सबै एक्टिभिटिजहरू आज पनि धेरैभन्दा धेरै कार्यक्रमहरू रहेका छन्। तपाईँहरूको कार्यक्रम एकदमै सुमधुर रहोस् हामी यही कामना गर्दछौँ र तपाईँको दिनचर्या भनौँ न अब नेपालको परिस्थिति, नेपालमा के भइरहेको छ भन् यस विषयमा भनिराख्नु पर्दैन। तपाईँहरू सबै यसमा भनौँ न अभ्यस्त भइराख्नु भएको छ। तपाईँका आफन्तजन, इष्टमित्र, साथीभाइ अथवा देशको कुनै पनि नागरिकलाई परेको घटनामा एकले अर्कोलाई साथ दिइरहेको अवस्था पनि हो र यही समयमा हामीले आज कार्यक्रमको पहिलो घन्टामा पनि देशभक्ति भावनाले सजिएको यो देशको माटो भन्ने बोलको राष्ट्रिय गीत सुन्यौँ र बाँकी समयमा भने म अन्य गीतहरू पनि तपाईँहरूको साथमा राख्दै जानेछु। यो कार्यक्रमको पहिलो घन्टा हो। कार्यक्रमको पहिलो घन्टामा सदाजे आज पनि तपाईँले मौसम, वैदेशिक विनिमय दर, सुनचाँदीका दर भाउ अनि तपाईँको आजको राशिफल सुन्न सक्नुहुनेछ। कार्यक्रमको दोस्रो घन्टा र तेस्रो घन्टामा पनि हामी मिठा मिठा गीतहरू सुन्दै जानेछौँ र अन्य कार्यक्रमहरू पनि म तपाईँहरूको साथमा राख्दै जानेछु। आउनुहोस् आजको दिनको कुराकानी गर्नुपर्दा आज भने गाई जात्रा हो। नेपालीहरूको चाडपर्व, रीतिरिवाजहरू आफ्नै ठाउँमा छन् होइन र गाई जात्रा पनि नेपालमा मनाइने राष्ट्रिय एउटा सांस्कृतिक पर्व हो। यो विशेष गरेर नेवार संस्कृतिबाट प्रारम्भ भएकोले खास गरी काठमाडौँ उपत्यका र देश विदेशमा पनि नेवारहरूको बसोबास बढी भएको सहरहरूमा उनीहरूले यो कार्यक्रम मनाउने गर्छन् अथवा यो चाड मनाउने गर्छन् र नेवार समुदायमा वर्ष दिनभित्र दिवंगत पितृहरूको सम्मान तथा मुक्तिको लागि गाई जात्रा मनाउने मौलिक यो परम्परा रहेको छ भन्दा पनि फरक पर्दैन र यही परम्परा अनुसार प्रत्येक वर्ष जनै पूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्ण पक्ष प्रतिपदादेखि अष्टमीसम्म भने गाई जात्रा मनाउने चलन छ र यो गाई जात्रा ऐतिहासिक प्रमाण अनुसार पनि मध्य युगका राजा प्रताप मल्लले गाई जात्रा मनाउने चलन चलाएका हुन् र उनले पुत्र शोकले भाव विहल भएकी आफ्नी रानीको मन शान्त पार्ने उद्देश्यले दुनियाँले आफ्नो जस्तै शोक बिहर्नु परेको यथार्थ देखाउनको लागि ज जसको घरमा मृत्युवरण गरिएका छन् अथवा जसको घरमा वर्ष दिन भित्रमा मानिसहरूको मृत्यु भएको छ त्यस घरबाट एकजना गाईको भेषमा हरेक मृतकका आफन्तहरू घर बाहिर निस्किएर जात्रामा सहभागी बनेको देखेपछि रानीको शोक पनि केही कम भएको थियो भन्ने विश्वास गरिन्छ र रानीको मन शान्त नभएपछि विभिन्न हास्य प्रहसन र व्यङ्ग्य बाण समेत प्रस्तुत गरी उनलाई हँसाउन सफल भएको पनि राजाको आदेश बमोजिम त्यसै बेलादेखि हरेक वर्ष गाई जात्रा मनाउने चलन भएको पनि किंवदन्ती पाइन्छ। ओके, र जात्रा मनाउने क्रममा पाएसम्म गाई र नपाएमा बालबालिकाहरूलाई अथवा अन्य मानिसहरू पनि सिँगार पटार गरेर विभिन्न देवी देवताको भेषमा आफ्नो लोकल भनौँ न सहर, बजार अनि के छ नगरहरू परिक्रमा गराइन्छ र बिहानदेखि नै काठमाडौँ उपत्यका तथा मुलुकका मुख्य सहरहरूमा अथवा अन्य साना टोल छिमेकमा पनि यसरी गाई जात्राको झाँकी देख्न
पाइन्छ। ओके, र यसका साथै विभिन्न बाजा गाजा सांस्कृतिक नाच र खानपानले पनि यो पर्वमा रौनकता थपेको पाइन्छ। अनि नेपालको राजधानी उपत्यकाको ठुलै पर्व रहेकोले पनि यस दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने गर्दछ, तर आज भने यो वर्षको लागि भने शनिबार नै परेको छ। ओके, यति भन्दै आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु उत्तम लिम्बू र दिपा लामाको स्वरमा यो गीत।

0: एक्सप्रेस गोरखा रेडियो गोरखा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
0: यो PFBS गोरखा रेडियो हो।

समय बिहानको 7:29 गयो। अहिले प्रस्तुत गीत हामीले सुनिरहेका थियौँ सोनु निगम र अल्का याग्निकको युगल स्वरमा। आज बेलायतको मौसम, तपाईँहरू अब लङ विकेन्डमा हुनुहुन्छ श्रोता, र अनसेटल ब्याङ्क हलिडे भनिएको छ र आजको मौसम पनि यस्तै यस्तै छ। सुरुमा धेरैजसो स्थानहरूमा बिहानी पख भने हल्का फुल्का वर्षा भएको थियो, कुनै कुनै स्थानहरूमा भने अलि धेरै वर्षा नै भयो र बिहानी पख पनि चिसो हावा सहित उत्तर पश्चिमी क्षेत्रतिर भने पानी परिरहेको अवस्था हो, अनि बिस्तारै बिस्तारै मेघ गर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। र आज सेन्ट्रल भूभाग अनि त्यस्तै गरी स्कटल्यान्डको उत्तरी क्षेत्र र सेन्ट्रल भूभागमा भने मौसम सुक्खा रहने र बादल देखा पर्ने अनुमान गरिएको छ भने बाँकी स्थानहरूमा घाम, बादल र वर्षा हुन सक्ने अनुमान गरिएको छ। आजको लागि अधिकतम तापक्रम भने 22 डिग्री सेल्सियस हो। लन्डनमा पनि आज प्राय गरेर कुनै समयमा मेघ गर्जनसहित वर्षा भइसकेपछि भने घाम देखा पर्न सक्ने अनुमान गरिएको छ। आज युकेमा सूर्योदय बिहानको 6:09 भयो र सूर्यास्त भने बेलुकी 8:00 लागि 8 मिनट बाँकी छँदा हुनेछ। आज रातको समयमा पनि प्राय गरेर धेरैजसो स्थानहरूमा भने पानी पर्ने र मौसम सुक्खा हुने अनुमान गरिएको छ। अनि आज रातको समयमा सेन्ट्रल भूभाग र दक्षिणी भूभागका स्थानहरूमा पानी परिसकेपछि भने आकाश सफा देखिनेछ र बाँकी स्थानहरूमा भनौँ न स्कटल्यान्डको पूर्वीय क्षेत्र र इङ्ल्यान्डको पूर्वीय भूभागका केही स्थानहरूमा भने रातको समयमा पानी पर्ने सम्भावना रहेको छ। अनि यसको प्रभाव भने नर्दर्न आयरल्यान्डमा पनि हुनेछ रातको समयमा। अनि भोलि आइतबारको बिहानीमा पनि पानी परिसकेपछि भने धेरैजसो स्थानहरूमा मौसम सुक्खा रहने अनुमान गरिएको छ र समय समयमा बादल लागि पानी पर्नेछ इङ्ल्यान्डको उत्तरी क्षेत्र, स्कटल्यान्डका पूर्वीय भूभाग र त्यस्तै गरी नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा पनि भोलि पानी पर्ने सम्भावना रहेको छ। भोलिको लागि अधिकतम तापक्रम भने 22 डिग्री सेल्सियससम्म पुग्नेछ। आउनुहोस् अब मौसमपछि हामी साङ्गीतिक विश्राम लियौँ सुनिता लिम्बू थेबेको स्वरमा जिन्दगी।

सुनिता थेबेले गाउनु भएको जिन्दगी कहिले आगो भइजल्छ, दियो भइजल्छ, होइन? जिन्दगी कहिले के हुन्छ, कहिले के हुन्छ, जिन्दगी यो यस्तै हो। जिन्दगी कसैले सोचेको जस्तो हुने भए होइन, नेपालमा यस्तो दुर्घटना हुँदा सबै मानिसहरू जीवित हुन्थे। अब सोचेको भए त्यहाँ घर, त्यस्तो थाहा पाउने भए त्यहाँ घर नै बनाइँदैन्थ्यो। यस्तै हो जिन्दगी, होइन? ओके, जिन्दगीसँग मेल खाने एउटा मिठो गीत हामीले सुनिरहेका थियौँ, सुनिता थेबे लिम्बुको स्वरमा। आउनुहोस् आज हुने कार्यक्रमको बारेमा पनि जानकारी लिँदै जाउँ। तपाईँहरूको आजको दिनमा विभिन्न किसिमको एक्टिभिटिजहरू छ, घरियासी भेला होला, कसैको बिहे होला, कसैको भनौँ न वेडिङ एनिभर्सरी अथवा जन्मदिनको कार्यक्रमहरू, अथवा तपाईँहरूको लोकल एरियामा पहिले नै यो कार्यक्रम आयोजना गरिसक्नु भएको भेटघाट कार्यक्रमहरू पनि हुनसक्छ। यसै क्रममा खोटाङ सेवा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम भने आजको दिनमा हुन गइरहेको छ। श्रोता, आज तपाईँहरूले यो कार्यक्रम को साथमा इन्जोय गर्न सक्नुहुनेछ खोटाङवासीहरूको लागि, र तपाईँहरूले इन्जोय गर्नुहोला यो कार्यक्रम। आज शनिबार 29 अगस्तको दिनमा बिहानको 11 बजेदेखि 7 बजेसम्म हुनेछ, र यो कार्यक्रम तपाईँहरूको किरात राई हाउस गेम्बल लेनमा हुन गइरहेको छ। अनि यस विषयमा तपाईँहरूले थप जानकारीको लागि चन्द्र जयपाललाई सम्पर्क गर्न सक्नुहुनेछ 0758817। यसलाई फेरि सुन्नुहोस्, 0758813702 थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुनेछ। अब गाउँदै हुनुहुन्छ, अब गाउने पालो भएको छ जगदीश समाल र मौसमी गुरुङको।

0: गोर्खा रेडियो
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
0: यो BFPS गोर्खा रेडियो हो।

हजुर, आज शनिबार हो श्रोता। शनिबार 29 अगस्त सन् 2026 को दिनमा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर भने यस प्रकार रहेको छ। अमेरिकी डलर एकको खरिदर 152.31 रुपियाँ र बिक्री दर 152.91 रुपियाँ। युरोपियन युरो एकको खरिदर 177.30 रुपियाँ र बिक्री दर 177.99 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर 206.88 रुपियाँ र बिक्री दर 207.69 रुपियाँ। स्विस फ्रैंक एकको खरिददर 189.40 रुपियाँ र बिक्री दर 190.15 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिददर 109.62 रुपियाँ र बिक्री दर 110.05 रुपियाँ। कनेडियन डलर एकको खरिददर 109.90 रुपियाँ र बिक्री दर 110.34 रुपियाँ। सिङ्गापुर डलर एकको खरिददर 119.84 रुपियाँ र बिक्री दर 120.31 रुपियाँ। जापानिज यन 10 को खरिददर 9.54 रुपियाँ र बिक्री दर 9.58 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिददर 40.57 रुपियाँ र बिक्री दर 40.73 रुपियाँ। कटारी रियाल एकको खरिददर 41.78 रुपियाँ र बिक्री दर 41.95 रुपियाँ। साउथ कोरियन वन 100 को खरिददर 11.10 रुपियाँ र बिक्री दर 11.14 रुपियाँ। र हङकङ डलर एकको खरिददर 19.43 रुपियाँ र बिक्री दर 19.50 रुपियाँ।

हजुर, यो मिठो पल दिलमा छ दिलमा हर पल, मिठो गीत हामीले सुनिरहेका थियौँ। आउनुहोस् आजको दिनमा खुकुरी च्याम्पियनसिप, गोर्खा गल्फ सोसाइटी युकेले आयोजना गरेको च्याम्पियनसिप हो श्रोता। 2026 द बिगेस्ट गल्फ इभेन्ट हो आजको दिनमा, तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। आज यो गल्फ कम्पिटिसन भने आज शनिबार 29 अगस्तको दिनमा हुँदैछ। विभिन्न टिम क्याटेगोरिजमा तपाईँहरूले खेल्दै हुनुहुन्छ भन्नाले पनि तपाईँहरूको ह्यान्डिक्याप टिममा अब कति एलिजिबिलिटी रहने, म्याक्सिमम् ह्यान्डिक्याप कतिसम्म रहने आदि इत्यादिहरू त छँदैछन् होइन। र तपाईँहरू आज इन्जोय गर्न सक्नुहुनेछ।

यो कार्यक्रम अथवा यो इभेन्ट यो स्पोर्ट अथवा गल्फ कम्पिटिसन हुन गइरहेको छ वाटरलू कोर्समा यो सेफिल्ड वर्क्स गल्फ क्लबमा हो श्रोता पोस्टकोड RG27 0S Bay ओके सम्पूर्ण गल्फरहरूलाई शुभकामना छ सबैले राम्रो खेल्नुहोला जित्नै पर्छ भन्ने पनि छैन होइन गल्फमा गएर तपाईँहरूलाई मेडिटेसन हुन्छ एक्सर्साइज हुन्छ फिट एन्ड फाइन अनि राम्रा राम्रा साथीहरूसँग तपाईँहरूको फ्लाइटमा कतिजना हुनुहुन्छ उहाँहरूसँग रमाइलो कुराकानी होइन देश विदेशको यी सबै कुराकानीहरू हुन्छन् जित्नु मात्रै ठुलो कुरो होइन तर तपाईँहरूलाई जित्नको लागि पनि धेरै धेरै शुभकामना सधैँ छ भन्दै आउनुहोस् अब भने हामी यो कार्यक्रमको पहिलो घन्टाको अन्तिम चरणतिर छौँ समाचार सुन्नुभन्दा अगाडि हामी अर्को एउटा गीत सुनौँ र समाचार सुन्दै हामी कार्यक्रमको दोस्रो घन्टामा भेट्नेछौँ

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: उद्धारमा ढिलाइ गरेको भन्दै नुवाकोटका बाढी पीडितले गृहमन्त्री सुदूर्ण गुरुङसँग आक्रोश पोखेका छन्। आज नुवाकोटको त्रिशुलीमा नेपाली सेनाको एक नम्बर सैन्य तालिम केन्द्र पुगेका गृहमन्त्री गुरुङसँग घटनास्थलमा दुर्गन्ध फैलिसक्दा समेत सरकारले व्यवस्था गरेको भन्दै आक्रोश पोखेका हुन्। 22 हेलिकप्टर प्रयोग गरेर उद्धार गरिरहेको भन्दै गृहमन्त्री गुरुङ चर्किन थालेपछि बाढी पीडित थप आक्रोशित भएका थिए। उनीहरूले सरकारको उद्धार पर्याप्त नभएको र जनशक्ति अभाव भए स्थानीयलाई उद्धारमा खटिन दिनुपर्ने माग गरेका छन्। गृहमन्त्री गुरुङसँग भनाभन भएपछि सुरक्षाकर्मीले बाढी पीडितलाई रोकेको थियो। रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या 626 पुगेको छ। हालसम्म चितवनमा 233 जनाको शव फेला परेको छ। त्यस्तै रसुवामा 13, नुवाकोटमा 51 र गोर्खामा 48 जनाको शव फेला परेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। त्यस्तै धादिङमा 45, नवलपरासी पूर्वमा 158, नवलपरासी पश्चिममा 47 र तनहुँमा 31 जनाको शव फेला परेको प्राधिकरणले जानकारी दिएको छ। हालसम्म 2426 जना बेपत्ता छन्। जलविद्युत सुरुङभित्र मात्रै 933 जना हराइरहेको प्राधिकरणले जनाएको छ। 517 जना विदेशी नागरिक बेपत्ता छन्। नेपाल प्रहरीका 27 जना, नेपाली सेनाका 45 र सशस्त्रका 13 जना बेपत्ता छन्। भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 र लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना कर्मचारीको पनि खोजी भइरहेको प्राधिकरणले जनाएको छ। यो अवधिमा जलविद्युत आयोजनाको सुरुङबाट 151 सहित 4451 जनाको उद्धार भएको प्राधिकरणले जनाएको छ। 129 विदेशी नागरिकको उद्धार गरिएको छ। रसुवाका 526, नुवाकोटका 115 र मकवानपुरका 65 जना बेपत्ता छन्। रसुवा टिमुरेको अध्यागमन कार्यालयका 1 जना कर्मचारीको शव नवलपरासीमा फेला परेको छ। शाखा अधिकृत यादव भण्डारीको शव फेला परेको हो। भण्डारीको परिवार गुल्मीको सत्यावती गाउँपालिकाबाट बसाइँ सरेर नवलपरासी सुस्ता गाउँपालिका 1 बस्दै आएको थियो। दाजु चुनामुढी भण्डारीले शव पहिचान गर्नुभएको हो। यसअघि भण्डारीले गुल्मीको सत्यावती गाउँपालिका लगायतका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्नुभएको थियो। चितवनमा फेला परेका 233 शव मध्ये पहिचान हुन नसकेका 229 शवको गाडेर व्यवस्थापन गरिने भएको छ। होल्डिङ सेन्टर, स्वास्थ्य संस्था र नदी किनारमा फेला परेका शव सड्ने अवस्थामा पुगेको र दुर्गन्ध फैलिएर महामारी फैलिने उच्च जोखिम देखिएको भन्दै चितवन प्रशासनले पहिचान हुन नसकेका शव जमिनमा गाड्ने निर्णय गरेको हो। ती शव भरतपुर 1 देवघाटको खुला ठाउँमा समाधिस्थ गरिने जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको हो। हालसम्म फेला परेका शवमध्ये 4 मात्रै परिचय खुलेको छ। तर भविष्यमा आफन्तले खोजबिन गर्दा पहिचान गर्नका लागि सबै शवको डिएनए नमुना र सङ्केत नम्बर भने अभिलेखमा सुरक्षित राखिने चितवनका सिडिओ गणेश रियाले जानकारी दिनुभएको छ। बाध्यात्मक परिस्थितिका कारण ती शव जमिनमै व्यवस्थापन गर्नुपरेको भन्दै प्रशासनले पीडित परिवारसँग क्षमा पनि मागेको छ। बाढीमा घाइते भएकाहरू काठमाडौँको अस्पतालमा उपचाररत छन्। आफन्त हराएकाहरू फोटो बोकेर अस्पताल चारिरहेका छन्।
4: बाढीको छालले बगाएर फ्याँकेका र भागदौडमा परेका मानिस घाइते भएका छन्। घाइतेको उपचार भइरहे पनि अस्पतालमा आफन्त खोज्न आउनेको संख्या पनि बढेको छ। व्यापारका लागि रसुवाको टिमुरे पुगेका दोलखाका तुलसी बहादुर भण्डारी,
5: 81 बाढी आयो, एकदम कहाँबाट आयो कालो मुसो थाहा भएन। त्यसपछि घरहरू सबै ढले ढलेपछि भाग्नु पर्यो भनेर भाग्दाखेरि चाहिँ त्यो छालले चाहिँ मिर्कायो मलाई। चाहिँ जस छालले नमिर्का भए चाहिँ नमार्ने, जब छालले चाहिँ मलाई पाखा लगाइदियो त्यसपछि चाहिँ बाटो सफल भयो।
4: रसुवाका रामकुमार राणा मगरकी 22 छोरी सुरुचि साथीहरूसँग केरुङ घुम्न जानु भएको थियो।
6: आग्दा भाग्दै छालले हानिदियो अरे, हानेपछि बालुवामा परेर पुर्यो अरे, अन्त पुर्दाखेरि हेलिकप्टरलाई निकालेर लिएर।
4: नुवाकोटकी 11 रिहाना लामिछाने पनि बाढीको हल्लापछि स्कुलबाट घर फर्कने क्रममा भागदौडमा परेर घाइते हुनु भएको छ। रिहानाका बुवा रमेश लामिछाने,
7: छाल बढ्दो थियो, त्यो क्रममा भुराहरू भाग्ने क्रममा अब सबै हुल्लामा भाग्ने क्रममा लडेर अहिले नानीको अवस्था ठिक छ।
4: आफन्त हराएकाहरू काठमाडौँका अस्पतालमा फोटो लिएर खोजिरहेका छन्। उदयपुरका भोटला सदा रसुवामा हराएका आफन्तको खोजीमा हुनुहुन्छ।
8: धेरैवटा हस्पिटल खोजे, टिचिङ हस्पिटल पनि पुगे, आर्मी हस्पिटल पनि पुगे, यहाँ वीर अस्पताल आयो, उतापट्टि गयो। अब यिनीहरूमा अब यता टिचिङ पछाडि मुर्दा घर रहेछ, त्यहाँ पनि यस्तै फोटो चाहिँ त्यहाँ टाँसेर आएको छु, ताकि अनुहार मिल्दो जुल्दो भयो भने उहाँहरूलाई खबर गर्नुहुन्छ भनेर।
4: बाढीले घाइते बनाएका अस्पतालमा उपचाररत छन् भने आफन्त गुमाएका आफ्ना मान्छेको खोजीमा अस्पतालका भित्र बाहिर भौतारिरहेका छन्।
3: पृथ्वी राजमार्गमा यातायात नियमित भएको छ। भोटेकोसीको बाढीका कारण चितवनको नारायणघाटसम्म प्रभावित भएपछि भदौ 10 पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको थियो। अवस्था खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, आई मिस यु एभ्री सिङ्गल डे. हामीले मिठो गीत सुन्यौँ सुरेश कुमारको स्वरमा. समय बिहानको 8:12 जान लागिरहेको छ. नेपालमा पनि दिनको 1 लागि अब 3 मात्र बाँकी रहेको छ भने ब्रुनाईमा दिनको 3:12 जान लागिरहेको छ. हजुर, नेपालको खबरहरू तपाईँहरूले सुनिराख्नु भएको छ श्रोता. आउनुहोस् अब भने हामीलाई हाम्रा धेरै साथीहरूले नेपालकै प्रसङ्गमा धेरै चर्चा गरिराख्नु भएको छ र यसै क्रममा हामीलाई सम्पर्क गर्नुभएको छ चेम थापाज्यू. उहाँ अहिले हङकङमा जानुभएको रहेछ, हङकङदेखि पनि सुन्नुभएको रहेछ, हामीलाई खुसी लाग्यो. अनि शोभा गुरुङज्यू हुनुहुन्छ अल्डर्सटबाट, उहाँले पनि यो कार्यक्रम सुन्ने मौका पाउनु भएको रहेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छु. अनि गङ्गा थापा आमा हुनुहुन्छ फानबरबाट, उहाँले पनि शुभ बिहानी, आज रूपा नानीको स्वर सुन्न पाउँदा खुसी लाग्यो भन्नुभएको रहेछ. र यसभन्दा अगाडि भने हामी छुट्टीमा थिएँ जसले गर्दा आउन सकिएन, होइन. आज तपाईँ हाम्रो भेट भएको छ, हामी बिहानको 10 सँगै रहनेछौँ, बाँकी समय पनि इन्जोय गर्नुहोला. अनि त्यसै गरी हामीसँग जुम्बहादुर गुरुङ मामा हुनुहुन्छ, उहाँ स्विन्डनदेखि, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. अनि त्यसै गरी उहाँले ब्युटिफुल कार्ड पठाइदिनु भएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु. ओम पूर्जाज्यू हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. गोल्ड सिस्टरबाट गुड मर्निङ, नमस्ते रूपा बहिनी, हजुरको कार्यक्रम सुनिरहेको छु. बुधबार भोटेको सीमा आएको कहाली लाग्दो बाढीमा परि मृतक हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु. ज जसले परिवार गुमाएका छन् उनीहरूको मनमा पनि एकदमै धैर्य गर्ने साहस बढोस् भन्नुभएको रहेछ. ओम पूर्जा कोल सिस्टरबाट थ्याङ्क यू सो मच भन्न चाहन्छु. अनि लोक सुब्बा थेबेजी हुनुहुन्छ, उहाँ रेडिङदेखि आउने गर्नुहुन्छ. अनि उहाँले पनि नमस्कार सेवारू बहिनी, लौ सुनौलो बिहानी कफीको चुस्की लिँदै ड्युटीबाटै हाजिर जनाएँ है भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच. अनि नेपालमा आएको बाढीमा परि मृत्यु हुनेहरूमा हार्दिक श्रद्धाञ्जली र घाइतेहरूमा सुस्वास्थ्यको कामना गर्दै समय मिलेमा 1974 AD सम्बोधन बोलको गीत सुनाइदिनु होला भन्नुभएको छ. हामी अबको केही क्षणमा नै सम्बोधन बोलको गीत सुन्नेछौँ. अनि त्यस्तै गरी हाम्रो नियमित श्रोता हुनुहुन्छ भुवानी गुरुङ दाई फानबरबाट, उहाँले पनि नमस्कार रूपा बहिनी, छज्यालो हजुरको लोकप्रिय कार्यक्रम सुनौलो बिहानी सुन्दैछु. रसुवा टिमुरेमा ज्यान गुमाउनुभएका मृतात्माहरूको शान्तिको कामना साथै सम्पूर्ण घाइतेहरूमा स्वास्थ्य लाभको कामना गर्दछु भुवानी गुरुङ फानबाट, थ्याङ्क यू सो मच दाई. तपाईँहरू सबैले नेपालको यो परिस्थिति हेरेर एकदमै दुःख व्यक्त गरिराख्नु भएको छ धेरैले नै, र यो हामी नेपालीहरू एकले अर्कोलाई पर्दा सहानुभूति मात्र होइन, हामीले हरेक कुराबाट सहयोग गर्न सक्छौँ. थ्याङ्क यू सो मच तपाईँहरूको विचारको लागि. ओके, अब यति भन्दै आउनुहोस् अब भने सेकेन्ड जिआर सिरमुर राइफल डेली डे पनि भनिन्छ, होइन तमान्डु डे पनि भनिन्छ. सेकेन्ड जिआर सिरमुर रेजिमेन्टको एनुअल पार्टी हुन गइरहेको छ श्रोता. यो डेली डे तपाईँहरूले मनाउँदै हुनुहुन्छ. यसपटक भने डेली डे 211 डेली डे हो. अनि सेकेन्ड जिआर सिरमुर रेजिमेन्टले आयोजना गरेको यो कार्यक्रम विभिन्न स्थानमा हुन गइरहेको छ. र सेकेन्ड जिआर सिरमुर राइफलले रेडिङ, बेजिङ स्टोक, अनि प्लम स्ट्रिट, केन्ट, वर्किङ, गिलफोर्ड अनि क्याम्बर्ली, फानबर र अल्डर्सट एरियामा उहाँहरूले यो डेली डे कार्यक्रम मनाउँदै हुनुहुन्छ. र सबै इलाकामा उहाँहरूले मनाउँदै हुनुहुन्छ 13 दिनमा, आइतबार 13 दिनमा विभिन्न लोकेसनमा तपाईँहरूले डेली डे मनाउँदै हुनुहुन्छ. र सेन्ट्रल सेलिब्रेसन हुन गइरहेको छ अल्डर्सटमा. अनि त्यस्तै गरी नर्थ अथवा क्याट्रिक ग्यारिजन नर्थ योर्कमा भने उहाँहरूले पनि आयोजना गर्नुभएको छ. मिडल्यान्ड एरियामा बसोबास गर्नुहुने जसमा सिरमुरिस
साथीहरू हुनुहुन्छ, ननिटन टाउन सेन्टरको सेरोफेरोमा बस्नुहुने, अनि त्यस्तै गरी साउथ वेस्ट युके अथवा स्विन्डनको सेरोफेरोमा पनि मनाउँदै हुनुहुन्छ, अनि साउथ इस्ट फोक्सटन केन्टमा पनि हुँदैछ। ओके, तपाईँहरूले क्विन्स ट्रन्चन निसानी माईलाई छोएर परेड पनि खेल्नुहुनेछ, इन्जोय गर्नुहोला। तपाईँहरू सबै सबैलाई यस कार्यक्रममा सहभागिता जनाउनको लागि जेन्टलम्यानको लागि रेजिमेन्टल मफ्टी साथै ज्याकेट र बिग साइजको मेडल, अनि रेजिमेन्ट को लागि हो भने अब लेडिज जेन्टलम्यानको लागि हो भने लेडिजहरूको लागि साडी अथवा तपाईँहरूको आआफ्नो जातीय ड्रेस पनि लगाउन सक्नुहुनेछ, अनि एन्ट्री फी सेन्ट्रल सेलिब्रेसनको लागि 25 रहेको छ। अन्य लोकेसनमा तपाईँको कोअर्डिनेटरलाई सम्पर्क गर्नुहोला। आइतबार यो कार्यक्रम हुन गइरहेको छ श्रोता, 13 सेप्टेम्बरको दिनमा आइतबार पर्दछ। यो डेली डे सिरमुरी साथीहरूको लागि तपाईँहरू सबै सबैलाई शुभकामना छ भन्दै आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई अर्को गीत सुनाउँछु। त मैले अघि नै भनिसकेको छु एउटा गीत सुनाउँछु भनेर, यो गीत रहेको छ सम्बोधन।

हजुर, 1974 एडीबाट सम्बोधन बोलको गीत सुनौ र यो गीतको लागि धेरै श्रोताहरूले सुनाउनको लागि हामीसँग बिहानदेखि नै सम्पर्क गरिराख्नु भएको छ। हामीसँग भुवानी गुरुङ दाई, लोक सुब्बा थेबेज्यू, ओम पूर्जाज्यू, झुम्बहादुर गुरुङ हुनुहुन्छ स्विन्डनबाट, गङ्गादेवी थापा हुनुहुन्छ फानबरोबाट, शोभा गुरुङ, चेम थापा हङकङदेखि, उहाँहरू सबै सबैले सम्बोधन बोलको गीत सुनाइदिनको लागि अनुरोध गर्नुभएको छ। यति बेला नेपालमा गएको यो बाढी पहिरोबाट जति प्रभावित हुनुभएको छ, रसुवा अनि त्रिशुली अनि त्यस्तै गरी विभिन्न स्थानहरूमा, होइन, यो रसुवा, टिमुरे आदि स्थानहरूमा ज जसले ज्यान गुमाउनु भएको छ, समाचारमा पनि तपाईँले सुन्नुभयो लासहरू भेटिँदैछन् र अहिले डिएनए दिने क्रम पनि बढिरहेको कुराहरू पनि तपाईँहरूले सुनिराख्नु भएको छ। ओके, आउनुहोस् अब भने उहाँहरू सबै सबैलाई सम्झेर हामी 1974 एडीबाट यो गीत सुनौँ।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको?
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो PFBS गोर्खा रेडियो हो।

बीएबीएस रेडियोबाट तपाईँ हुनुहुन्छ सुनौलो बिहानी कार्यक्रमको दोस्रो घण्टामा। कार्यक्रमको थर्ड आवरमा भने तपाईँहरूले युथ ड्रिम्स कार्यक्रम सुन्न सक्नुहुनेछ। आज युथ ड्रिम्समा गोर्खा कम्पनी आइटी सेक्रेटरीमा रेक्रुट इन्टेक 2026 भाइहरू हुनुहुन्छ, उहाँहरूसँग हामी कुराकानी गर्नेछौँ। कार्यक्रमको थर्ड आवरमा सुन्न नभुल्नुहोला। आउनुहोस् अहिलेको लागि भने यो 16 सगरमाथा कफको बारेमा जानकारी लिनुहोस्। यो सगरमाथा कफको लागि पनि सगरमाथा गोर्खा नेप्लिस कम्युनिटीले आयोजना गर्ने यो एउटा इभेन्ट हो। तपाईँहरूले आज नभएर श्रोता भोलिको दिनमा तपाईँहरूले आइतबारको दिनमा इन्जोय गर्न सक्नुहुनेछ सगरमाथा कफको लागि। र यसपटक भने स्प्रे पोइन्ट पेभिलियन द रिज केनिङटन एसफोर्ट केन्टमा यो इभेन्ट हुन गइरहेको छ। पोस्टको TN249ET र यसमा विभिन्न टिम क्याटेगोरिजमा तपाईँहरू खेल्न सक्नुहुनेछ। मेन टिम, भेटरन, सुपर भेटरन र इन्जोय गर्नुहोला। अनि त्यस्तै गरी भोलि 30 अगस्तको दिनमा हुने नेपाली मेला पनि छँदैछ र नेपाली मेला हरेक वर्ष केप्टन पार्क रेस कोर्समा हुने गर्छ। बिहानको 10 बजेदेखि बेलुकीको 8 बजेसम्म हो। तमुदी युकेले आयोजना गर्ने यो कार्यक्रममा विभिन्न जात जातिहरूले आफ्नो पहिचान झल्कने संस्कार संस्कृति वेशभूषाको बारेमा प्रदर्शनी गर्दछन्। इन्जोय गर्नुहोला, यो पनि भोलिको दिनमा हुँदैछ। अनि त्यस्तै गरी एनआरएनए कप, यो थर्ड एनआरएनए कप फुटबल टुर्नामेन्ट हो, स्प्रिङ वेस्ट एकाडेमी फेल्थममा हुन गइरहेको छ। ओके, मैले फोक्सटन भन्नै लागिरहेको थिएँ, फोक्सटन होइन श्रोता, यो फेल्थम लन्डनमा पर्छ। पोस्टको TW137EF हो। यो कार्यक्रम तपाईँहरूले एनआरएनए कपको फुटबल टुर्नामेन्ट भने शनिबार 19 सेप्टेम्बरको दिनमा बिहानको 8 बजेदेखि हुनेछ। 9-a-side फुटबल टुर्नामेन्ट हो र तपाईँहरूले मेन टिम, भेटरन टिम र लेडिज टिम को लागि प्रतिस्पर्धा गर्नुहुनेछ। इन्जोय गर्नुहोला। अनि अब 30 कार्यक्रम हुँदैछ, एकदमै धमाधम 30 कार्यक्रम हुँदैछ तपाईँहरूको विभिन्न स्थानहरूमा 30। अनि 30 पछि पनि तपाईँहरूको 10 कार्यक्रमहरू पनि हुँदैछन्। हामीलाई प्राप्त भएका सूचनाहरू हामी तपाईँहरूको साथमा राख्दै जानेछौँ। रेडियो सुन्दै गर्नुहोला। यो 30 कार्यक्रम तपाईँहरूको लोकल एरियामा हुँदैछ, कहाँ हुँदैछ, कसरी हुँदैछ, सायद तपाईँहरूले जानकारी लिइराख्नु भएको छ होला। यसै क्रममा 1 RJR लेडिजहरूको 30 कार्यक्रम भने शुक्रबार 4 सेप्टेम्बरको दिनमा सेन्ट्रल कुक हाउसमा हुन गइरहेको छ। सर जोन मोर ब्यारेक्समा बिएबिएस स्टेसनको अगाडि हुँदैछ। अनि 1 RJRका लेडिजहरू तपाईँहरू विभिन्न स्थानमा छरिएर बस्नुभएको छ, तपाईँहरू सबै सबैलाई तिजको धेरै धेरै शुभकामना। अनि तपाईँहरू आउनुपर्नेछ 7 बजे त तपाईँहरूको अन्य एक्टिभिटिज सुरु हुनेछ। 5 बजे आइपुग्नु होला तपाईँहरूलाई, 5 बजे आइपुग्नु पर्नेछ। कहिलेकाहीँ अब घरमा बालबच्चा हुन्छ, हेर्ने मान्छे ढिलो आउनुपर्ने हुन्छ, त्यस्तो अवस्थामा भने अलिकति ढिलो आउँदा पनि माफी नै हुनेछ, तर सकभर 5 बजे आइपुग्नु पर्नेछ। अनि 6 बजे त तपाईँहरूको सेफ्टी ब्रिफिङ, फोटोग्राफ अनि वेलकम ड्रिङ्क्स हुनेछ। त्यसपछि भने विभिन्न किसिमको एन्टरटेन्मेन्ट, राफल ड्र होइन, अनि तिजमा त नाचेर नै तपाईँहरूले रमाइलो गर्नुहुन्छ होइन। यो खुट्टा दुख्ने गरेर महिलाहरू तिजमा एकदमै भनौँ न बडो हर्ष उल्लासको साथमा नाच्ने गर्नुहुन्छ। वर्षभरिको यो दुःख पीडाहरू सबै हराउँछ तिजमा नाच्दा भनेको पनि हामी सुनेका छौँ होइन। कसले त्यो फिल गर्नुभएको छ त? ओके, इन्जोय गर्नुहोला। यो त भयो 1 RJRका लेडिजहरूको लागि तिज पार्टी। त्यसै गरी तपाईँहरूको पनि आफ्नो लोकल एरियामा विभिन्न गोर्खा ब्रिगेडका युनिटहरूका लेडिजहरूको पनि 30 पार्टी हुँदैछ। अनि हाम्रो नेपाली समुदायमा तपाईँहरूको आफ्नो लोकल एरियामा पनि 30 पार्टी मनाउँदै हुनुहुन्छ। सम्पूर्ण दिदीबहिनीहरूलाई तिजको धेरै धेरै शुभकामना। ओके, आउनुहोस् अब भने हामी अर्को एउटा गीत सुनौँ। अहिलेको लागि म तपाईँलाई कुन गीत सुनाउँ त होइन। ओके, मसँग धेरै गीतहरू छन्,
अहिलेको लागि भने म तपाईँलाई अर्को एउटा मिठो गीत सुनाउँछु. यो गीत सुनेर इन्जोय गर्नुहोला.

0: FBS गोरखा रेडियो
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरुको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो यो सँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरु जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दोकानहरुका साथै थुप्रै रेस्टुरेन्ट देखि लिएर सिनेमाका टिकटहरु सम्ममा छुट पाउन सक्छौ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रीटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

हजुर, हामीले दुईवटा गीत सुनायौँ। मनु राणा बहिनी वेलिङटन ब्यारिक्सबाट आउनु भएको थियो, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। र आज धेरै लामो समयपछि शनिबारको बिहानीमा दिदी हजुरको आवाज सुन्न पाइयो, एकदमै खुसी लागिरहेको छ। यदि समयले साथ दिन्छ भने कोहिनूरबाट मलाई यो लभ सङ, मैले नै गाएको गीत सुनाइदिनुहोस् न भन्नुभएको छ उहाँले आफ्नो प्यारो श्रीमान नूर राणालाई। मुटु भरिभरिको माया र अविस्मरणीय सम्झना को साथमा यो गीत सुन्न र सुनाउन चाहनु भएको थियो। र त्यसपछि भने हामीले एक हिन्दी गीत सुन्यौँ, त्यो हिन्दी गीतमा पनि हाम्रो धनु बहिनी हुनुहुन्थ्यो फानबरबाट, उहाँले पनि आफ्नै

0: हजुर बेलुकी 8 बजे ल्यान्ड भएर पुरा क्लियर गरेर 10:50 को बसमा चढेर घरमा चाहिँ झन्डै 1 बजेर रातिको 3 मिनटमा आइपुगे
1: है। अनि कति सिटै निन्द्राले छोडेछ त तपाईँलाई त होइन?
0: ओइ के गर्ने अब यहाँ जागिर गर्ने समय 5:30 को घन्टी लाग्छ, म त छिटै उठिहाल्छु त्यही भएर चाहिँ उठेर यसो मुख धोएर हजुरको चाहिँ प्रोग्राम सुनिराखेको थिएँ।
1: ओहो एकदमै खुसी लाग्यो दाई। हो तपाईँ आफ्नो दिनचर्यामा एकदमै अडिग हुनुहुन्छ होइन, जुन बिहान उठेर 5 बजे उठेर आफ्नो दैनिकी अघि बढाउनुहुन्छ, एकदमै खुसी लाग्यो। अनि नेपालमा रहँदा नेपालको सिचुएसन अहिलेको यो स्थिति छ दाई, के कस्तो तपाईँले अनुभव गर्नुभयो यो बाढी पहिरो जाँदा?
0: हजुर अरू त के भनौँ, जुन जुन दिन बुधबारमा जुन घटना भयो मेरो चाहिँ अब आउने त मेरो मङ्गलबारको उठ्यो तर पोखरामा अलिकति काम त्यही अफिसको काम अलिकति नभ्याएर चाहिँ मैले चाहिँ बुधबारको बिहान 7 बजे बुक गरेको थियो बहिनी बस, टुरिस्ट बस। अनलकी त्यो बेला फेरि बस कुनै बसको टोलीले चाहिँ 7 बजेको चेन्ज भयो, तपाईँ 8 बजे भनेर फेरि 8 बजे आए र 8 बजे बस स्टपबाट काठमाडौँको लागि हिँडे। हिँडेर बिचमा अलिकति चिया पानी खायो, त्यसपछि जब कुरानी टारमा हामी पुग्यो झन्डै 10 बजेभन्दा पहिला त्यहाँ लन्च ब्रेक गरिसकेपछि बल्ल हामीलाई खबर आयो पुलिसबाट र अरू त्यो बसको चाहिँ ड्राइभर खलासीले, लो अब चाहिँ उता चाहिँ यस्तो घटना भयो, हाम्रो बस अगाडि जान सक्दैन, अरू बसहरू पनि फर्काउँदैछ, तपाईँहरू के गर्नुहुन्छ, यहीँ कुरेर बस्ने कि अब पोखरा जाने? भन्दाखेरि हाम्रो बसभित्र कोही अब त्यही दिन चाहिँ कोरिया जाने, कोही कता जाने, सबै त्यहाँ थियो, तर वेट गरौँ नै एकछिन भनेर हामी चाहिँ झन्डै 1 घन्टा जति वेट गरेँ। अरू बसहरू अगाडि गए पनि फर्केर गयो भन्दाखेरि लौ हामी पनि जाऊँ भनेर चाहिँ त्यहाँबाट फर्के पनि।
1: हजुर भनेपछि तपाईँहरू कुरिन्टारबाट फर्किनु भयो?
0: हजुर बहिनी कुरिन्टारबाट भात खाएर फर्के। यदि भात नखाएको भए हामीभन्दा पहिलो चाहिँ मेरो आफन्त नातौकता जुन एन्ड ओभरमा बस्नुहुन्छ उहाँहरू चाहिँ प्राइभेट गाडीमा आएको उनीहरू क्लियर भयो बहिनी,
1: हामीसँग
0: काठमाडौँमा कन्ट्याक्ट भएर एउटै फ्लाइटमा फेरि यहाँ हिजो आएको कि बहिनी।
1: हजुर हजुर उहाँहरू बडो लक्की हुनुभएको रहेछ। अनि तपाईँहरू कुरिन्टारबाट पोखरा फर्किनु भयो, पोखराबाट फेरि प्लेनमा आउनुभयो दाइ?
0: हजुर पोखरा फर्के, पोखरा फर्किँदाखेरि अब के कसो फेरि भरे फ्लाइट पाउँछ पाउँदैन भनेर मैले बिचमा आफन्त नाता मेरो चाहिँ जेठीआमाको छोरा चाहिँ दीपक राणा नेपालमा उसको आफ्नै पाइलट हेलिकप्टर कम्पनी छ, उस त्यो भाइ र उसको छोरा बाउ छोरा नै पाइलट बहिनी होइन।
1: मैले
0: उनीहरूलाई अन कल गरेँ, खबर गरेँ, लौ भाइ यस्तो यस्तो भयो के कस भन्दाखेरि त्यो भाइले चाहिँ मलाई चाहिँ के भने मेरो हेलिकप्टर पुरा रेस्क्युमा गइसक्यो, म साथीको उसमा चाहिँ म तपाईँलाई मिलाउन दाइ भनेर कुरा गर्नुभयो। जुन चाहिँ यो फोन नम्बर चाहिँ मलाई कन्ट्याक्ट गरिदिनु भएको हजुरहरू सबै ब्रिगेड अफ गोर्खाले चिन्नुहुन्छ, क्याप्टन गणेश बहादुर गुरुङ जुन चाहिँ उहाँ बित्नुभयो, उहाँको श्रीमती मेरो आमा सानियामा पढ्नुहुन्छ चन्द्र कुमारी गुरुङ, उहाँले चाहिँ यो हेलिकप्टरको कनेक्सन मिलाइदिनु भएको बहिनी।
1: ओके भनेपछि तपाईँ पोखराबाट काठमाडौँ चाहिँ हेलिकप्टरमा आउनुभयो?
0: होइन होइन अनकल त्यो राखेँ, तै पनि फेरि जहाजको टिकट पाउँछ पाउँदैन बडो उठ्यो घुइचो, जब सबै मान्छे एयरपोर्टमै जाने त्यहाँदेखि जहाजको टिकट जब 7,000 थियो भने हामीले 8,000 बल्ल बल्ल लास्ट फ्लाइटको पायो बुद्ध आएर आएरको मैले।
1: कतिजना हुनुहुन्थ्यो तपाईँहरू पोखराबाट आउने?
0: पोखराबाट आउने त बसमा फुलै थियो र त्यो जहाजभित्र पनि 72 जनाको सिट भन्थ्यो फुलै। हामी त
1: होइन प्लेनबाट आउँदाखेरि नि दाइ हजुरहरू प्लेनबाट आउँदा कतिजना हुनुहुन्थ्यो तपाईँको साथमा, तपाईँ अनि अरू?
0: म मेरो जान, मेरो छोरा ठुलो छोरा बुहारी, नाति नातिनी, मेरो छोरी सार्जन दुची गुरुङ, मेरो कान्छो छोरा राजेन्द्र गुरुङ, हामी 8 जना परिवार थियो बहिनी।
1: हजुर
0: फ्यामिली चाहिँ अहिले चाहिँ नेपालमा चाहिँ हाम्रो एउटा

0: प्रोग्राम राखेको थिएँ, जुन तपाईँलाई मैले मेसेजमा भनिराखेको थिएँ कि एउटा मेरो छोरीको नाममा चाहिँ बाटो उद्घाटन गर्ने कार्यक्रम थियो, त्यो गर्नको लागि गएको थियो, त्यो सफलता त भयो र बाटोमा चाहिँ यात्रामा चाहिँ अलिकति
1: हजुर. अनि तपाईँको छोरीको जुन नाममा बाटो खोल्नु भएको अथवा बनाउनु भएको यो समाजसेवाको हिसाबले होला है?
0: हजुर हजुर बहिनी.
1: कुन ठाउँमा गर्नुभयो?
0: पोखरा राम बजार वडा नम्बर 10 मा जुन चाहिँ दाहिनेपट्टि पर्छ उत्तम चौक, बाँयपट्टि चाहिँ गौरी मार्ग इन्डियन पेन्सी क्याम्पको बाटो र बिचमा चाहिँ मेरो छोरीको नाममा मैले 2058 सालमा चाहिँ नामाकरण गरेको थियो. बल्ल उद्घाटन गर्ने मौका यसपल्ट पाएँ बहिनी.
1: ए ओके, एकदमै रमाइलो भइरहेको रहेछ होइन है? तपाईँहरू सपरिवार जानुभएको एकदमै खुसी लाग्यो.
0: हजुर, चाहिँ टोलवासीले चाहिँ बडो राम्रोसँग त्यो प्रोग्राम रन गर्नुभयो, हामीलाई छक्कै पऱ्यो बहिनी.
1: है
0: लागेको थिएन बहिनी.
1: हजुर, अनि त्यसको लागि के गर्नुभयो त दाइ? तपाईँले बाटो बनाउनको लागि त्यो नाम दर्ता गर्नको लागि के गर्नुभयो?
0: नाम दर्ता गर्न लागि सबभन्दा पहिला जुन चाहिँ वडामा चाहिँ के अरे हाम्रो वडा अध्यक्ष भूपुनी थियो, ब्रिगेड अफ गोर्खा सबैले चिनाउँछ, 77-87 WTO ओमबहादुर गुरुङ, उहाँले चाहिँ त्यो वडा अध्यक्ष छाड्नुभएको थियो. तर क्याप्टेन फतेबहादुर गुरुङ सेकेन्ड इयरको उहाँ चाहिँ बहलवाला हुनुहुन्थ्यो. उहाँ दुईजना हुने बेलामा लो भाइ मलाई मात्रै नभएर अरू सबैलाई आफ्नो नाममा बाटो राख्न सक्छ भन्दाखेरि मैले त्यो खबर पाएर तुरुन्त गएँ वडा अफिसमा. जाँदाखेरि अरू मान्छेहरू पनि गएको थियो र मैले चाहिँ ल मेरो छोरीको नाम राख्न पर्यो भन्दाखेरि त्यहाँ कोही पनि अरू मान्छे मलाई उ गर्ने कोही निस्केन. एकजना अमरबहादुर कार्कीको छोरा महेन्द्र भन्ने आएको थियो. मैले चाहिँ उहाँलाई के भन्यो भने तपाईँको बाबाको नाममा र मेरो छोरीको नाम अमर दुची राखौँ भन्दा उहाँले चाहिँ भो भो यसो नगर्ने दाइ, भो तपाईँको एकलोटी छोरीको राख्नु भन्नुभयो र मेरै छोरीको नाममा चाहिँ राख्न सफल भयो भने.
1: हजुर, एकदमै राम्रो. थ्याङ्क यू सो मच दाइ. अब हामी समाचार सुन्ने बेला भएको छ. तपाईँ सकुशल आउनुभयो है, यति धेरै यात्रामा दुःख पाउनुभयो र पनि परिवार सकुशल युकेमा आइपुग्नुभयो. तपाईँहरूलाई युकेमा एकदमै स्वागत छ. हामी पछि कुराकानी गरौँला, अहिलेलाई हामी समाचार सुनौँ. हस्, थ्याङ्क यू, बाई दाई.
0: थ्याङ्क यू बहिनी, बाई. समय दिनुभएकोमा धेरै धेरै धन्यवाद बहिनी.
1: हस, बाई. हजुर, आदरणीय श्रोताहरू, दुर्गा गुरुङ दाई हुनुहुन्थ्यो स्विन्डनबाट. अब हामी समाचार सुनौ.
2: सैन्य समुदायमा
3: बेलायत भरि
2: अन एयर
3: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस. यो बीएफबीएस गोर्खा रेडियो हो.
2: गोर्खा रेडियो.
4: नेपाली काङ्ग्रेसले बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन माग गरेको छ. काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर विदेशी उद्धार टोलीलाई खटिने अनुमति दिन माग गर्नुभएको हो. सुरुङ भग्नावशेष सहितका ठाउँमा फँसेकाहरूको उद्धारका लागि अन्तर्राष्ट्रिय उद्धारकर्ता र विशेषज्ञको सहयोग लिनुपर्ने काङ्ग्रेसको भनाइ छ. नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि काठमाडौँ फर्केर आङ्दम्बेले प्रधानमन्त्री शाहलाई भेट्नु भएको हो. उहाँले अब यो उद्धार थप प्रभावकारी बनाउन पनि सुझाव दिनुभएको छ. नेपाली सेनाले गरिरहेको काम राम्रो भए पनि रसुवा र नुवाकोटका लागि छुट्टा छुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्नुपर्ने उहाँको सुझाव छ. उद्धारमा ढिलाइ गरेको भन्दै नुवाकोटका बाढी पीडितले गृहमन्त्री सुदन गुरुङसँग आक्रोश पोखेका छन्. आज नुवाकोटको त्रिशुलीमा नेपाली सेनाको एक नम्बर सैन्य तालिम केन्द्र पुगेका गृहमन्त्री गुरुङसँग घटनास्थलमा दुर्गन्ध फैलिसक्दा समेत सरकारले व्यवस्था गरेको भन्दै आक्रोश पोखेका हुन्. 22 हेलिकप्टर प्रयोग गरेर उद्धार गरिरहेको भन्दै गृहमन्त्री गुरुङ चर्किन थालेपछि बाढी पीडित थप आक्रोशित भएका हुन्. उनीहरूले सरकारको उद्धार पर्याप्त नभएको र जनशक्ति अभाव भए स्थानीयलाई उद्धारमा खटिन दिनुपर्ने माग गरेका छन्. गृहमन्त्री गुरुङसँग पनावन भएपछि सुरक्षाकर्मीले बाढी पीडितलाई रोकेको थियो. बाढी पीडितको सहायका लागि बेलायतको विपद प्रतिकारी टोली आज नेपाल आउँदैछ. रसुवाको भटेकोसी बाढीपछि 33 बेलायती नागरिक बेपत्ता छन्। ब्रम्लीका प्रज्वल हल्दियाका अभिभावक पनि बाढीपछि सम्पर्कमा छैनन्. यता चीनबाट पनि सुरुङ सम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउँदैछ. जलविद्युत आयोजनाको टनेलमा फँसेकाहरूको उद्धारका लागि चिनिया विज्ञ टोली आउन लागेको हो. भटेकोशी बाढीमा 90 अमेरिकी बेपत्ता भएका छन्। अमेरिकी विदेश मन्त्रालयले विनाशकारी बाढी पहिरोपछि आफ्ना 90 नागरिक अझै सम्पर्कमा नआएको जानकारी दिएको हो। विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोडले 5 अमेरिकी नागरिकको सफल उद्धार भएको भन्दै काठमाडौँ र बेजिङका अमेरिकी दूतावासले सुरक्षा निकायसँग समन्वय गरेर बेपत्ता नागरिकको खोजी जारी राखेको जानकारी दिनुभएको छ। रसुवाको टिमरेमा माटो मुनि परिएकी 6 वर्षीय बालिकाको 3 दिनपछि जीवितै उद्धार गरिएको छ। गोसाई कुण्ड 2 टिमरेमा पहिरो र माटो मुनि परिएकी 6 वर्षीय बालिकालाई सशस्त्र प्रहरीको टोलीले गएको साँझ सकुशल उद्धार गरेको हो। माटो मुनिबाट बालिका रोएको आवाज सुनेपछि सशस्त्रको टोलीले माटोको थुप्रोबाट निकालेर सशस्त्रको बोर्डर आउटपोस्ट टिमरे पुर्याएको थियो। पोस्टमा न्यानो बनाएर राख्दा पनि बालिकाको स्वास्थ्य कमजोर बन्दै गएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी भएको छ। रसुवाको भटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या 626 पुगेको छ। हालसम्म चितवनमा 233 जनाको शव फेला परेको छ। त्यस्तै रसुवामा 13, नुवाकोटमा 51 र गोर्खामा 48 जनाको शव फेला परेको विपद व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। हालसम्म 2426 जना बेपत्ता छन्। जलविद्युत सुरुङभित्र मात्रै 933 जना हराइरहेको प्राधिकरणले जनाएको छ। रसुवा बाढी प्रभावित क्षेत्रमा अब संक्रमणको जोखिम बढ्न सक्ने भन्दै चिकित्सकहरूले सतर्कता अप्नाउन आग्रह गरेका छन्। अब मृत्यु भएका मान्छे र जनावर कुहिन थालेसँगै दुर्गन्ध र रोग फैलन सक्ने भन्दै उनीहरूले सबैलाई सतर्कता अप्नाउन सुझाव दिएका हुन्। अब उद्धार राहतसँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको भनाइ छ। दूषित पानी र असुरक्षित खानपानका कारण झाडापखाला ज्वरो लगायत स्वास्थ्य समस्या देखिन थाल्ने भन्ने उहाँले सजगता अप्नाउन सुझाव दिनुभएको छ। बाढीको फोहर र दूषित पानी वातावरणमा मिसिएर ब्याक्टेरिया र भाइरसको संक्रमण फैलिने जोखिम बढी हुने डाक्टर पुनको भनाइ छ। चितवनमा फेला परेका मध्ये 229 वटा शवको गाडेर व्यवस्थापन गरिने भएको छ। होल्डिङ सेन्टर स्वास्थ्य संस्था नदी किनारमा फेला परेका शव सड्ने अवस्थामा पुगेको र दुर्गन्ध फैलिएर महामारी फैलिने उच्च जोखिम देखिएको भन्दै चितवन प्रशासनले पहिचान हुन नसकेका शव जमिनमा गाड्ने निर्णय गरेको हो। ती शव भरतपुर 1 देवघाटको खुला ठाउँमा समाधिस्थ गरिने जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको हो। रसुवा टिमरेको अध्यागमन कार्यालयका 1 कर्मचारीको शव नवलपरासीमा फेला परेको छ। शाखा अधिकृत यादव भण्डारीको शव फेला परेको हो। भण्डारीको परिवार गुल्मीको सत्यवती गाउँपालिकाबाट बसाई सरेर नवलपरासी सुस्त गाउँपालिका 1 बस्दै आएको थियो। दाजु चुडामणी भण्डारीले शव पहिचान गर्नुभएको हो। 3 दिनपछि काठमाडौँबाट पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा आएको छ। भटेकोशीको बाढीका कारण चितवनको नारायणगढसम्म प्रभावित भएपछि भदौ 10 पृथ्वी राजमार्गमा यातायात चलाउन रोक लगाइएको थियो। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

युवाहरूको संसार युथ ड्रिम्स. यस कार्यक्रममा युवाहरूको चिन्तन, मनन र युथ भिजनका बारेमा चर्चा हुनेछ. विश्वमा सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक र विकास निर्माणमा युवाहरूको सक्रिय भूमिका र सफलता रहँदै आएको छ. युवा संसार अथवा युथ ड्रिम्समा युवाहरूको जीवनको सङ्घर्ष, सफलता, चाहना र भविष्यका योजनाहरू सेयर गर्नेछौँ. युवा समय भनेको जोस, जाँगर र सृजनात्मक, रचनात्मक नलेज, एबिलिटिज एन्ड स्किल्सबाट नै घर, परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो. आउनुहोस् अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ.

0: गोर्खा रेडियो सुनिराख्नु भएको छ। आज भने युथ ड्रिम्स कार्यक्रममा गोर्खा कम्पनी आइटी सिक्याट्रिकमा अघिल्लो हप्ता जस्तै यो हप्ता पनि हामी गोर्खा कम्पनी आइटी सिक्याट्रिकमा इन्टेक 2026का भाइहरूमा ट्रेनी राइफलम्यान किस्मत माभो र ट्रेनी राइफलम्यान रिजन जबेगुसँग हामी आजको युथ ड्रिम्समा कुराकानी गर्दैछौँ। र भाइहरू तपाईँहरू दुवैजनालाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ। अनि भाइहरू अब सोफार अहिलेसम्म गोर्खा कम्पनी आइटी सिक्याट्रिकमा ट्रेनिङ गर्दै हुनुहुन्छ, कस्तो भइरहेको छ सुनाउनुहोस्।
1: हजुर दिदी, सुरुमा आउँदा चाहिँ अब यो नयाँ ठाउँ हामीलाई नयाँ अब एउटा आर्मी लाइफ सिभिल लाइफबाट आर्मी लाइफमा आउँदा केही कदम हामीलाई गाह्रो भएको थियो, तर अब हामी बिस्तारै अब गुरुजीहरूले पनि सिकाउँदै जानुभयो, साहबहरूले, अनि हरेक कुरा नम्बरहरूमा पनि एउटा टिम बोनको तरिकाले हामीले यहाँ सिकेर अहिले चाहिँ हामीलाई धेरै नै सजिलो छ, ट्रेनिङहरू पनि राम्रो हुँदै आइरहेको छ दिदी।
0: अनि रिजन भाइ, तपाईँलाई कस्तो भइरहेको छ ट्रेनिङ?
2: दिदी अहिलेसम्म चाहिँ सफा राम्रै भइरहेछ र आउँदो दिनमा अनि राम्रै हुन्छ होला भन्ने चाहिँ आशा गर्दै आफूले अनि मेहनतै गरिरहेको छ।
0: ट्रेनिङको पनि विभिन्न फेज हुन्छ नि, पहिलो कदम, दोस्रो कदम, होइन तेस्रो कदम, अहिलेसम्मको सोफार कतिवटा कदमहरू गरिसक्नु भयो?
1: हजुर दिदी, हामीले चाहिँ अस्ति भर्खरै बिटी फेज सक्यौँ, जुन चाहिँ बेसिक ट्रेनिङ हो, र अब हामी चाहिँ बेसिक ट्रेनिङदेखि अब हामी चाहिँ आइटिटी फेजमा छौँ दिदी। र अब यो आइटिटी चाहिँ हाम्रो यो ट्रेनिङ, 9 month ट्रेनिङ चाहिँ दुईटा डिभाइड हुन्छ, जुन चाहिँ बिटी र आइटिटी हो। र बिटी चाहिँ हामीले सकिसकेको छौँ र अब हामी आइटिटीमा छौँ। अब हामी चाहिँ अब अहिले आइटिटी फेज आइटी फेजमा ट्रेनिङ गरेको छौँ दिदी।
0: अनि तपाईँहरूको लाइफ फायरिङ कुन फेजमा हुन्छ?
1: हजुर, हाम्रो चाहिँ लाइफ फायरिङ अस्ति बिटी फेजमा पनि हामीले हाम्रो भइसकेको छ, र अब अरू वेपनहरूमा पनि अब हामी बिस्तारै गर्दै जानेछौँ।
0: ओके, लाइफ फायरिङमा त मजा आयो होला होइन भाइ, कस्तो भयो?
1: हजुर, अलिकति धेरै नै अब लाइफ फायरिङ गर्दै गर्दा चाहिँ धेरै सतर्कता अप्नाउनु पर्छ, र धेरै थोरै सुरुमा त अलिक डर पनि लागेको थियो, तर बिस्तारै अब आर्मी भएपछि अब लाइफ फायरिङ चलाउनु डराउनु त्यो अब स्वभावले पनि दिँदैन, र त्यसै गरी लाइफ फायरिङमा धेरै कुरा सिकियो पनि र इन्जोय पनि गरियो दिदी।
0: रिजन भाइ, तपाईँ भर्ती हुनुभन्दा अगाडि नेपालमा के गर्नुहुन्थ्यो?
2: दिदी म चाहिँ भर्ती हुनुभन्दा अगाडि चाहिँ नेपालमा आफ्नो ट्वेल्भ क्लास सकेर म ट्रेनिङ गर्नकै लागि बसिरहेको थिएँ, र त्यतिकैमा मैले चाहिँ फर्स्ट टाइम भेट्दा चाहिँ मेरो अनसक्सेस भयो, अनि दोस्रो टाइम हो यो चाहिँ म मैले एकदम मेहनत गरेर यो ठाउँसम्म पुग्न सकेँ।
0: ब्रिटिस आर्मी जोइन गर्नको लागि कतिको गाह्रो हुन्छ है? फर्स्ट टाइम तपाईँको असफल भयो, सेकेन्ड टाइममा तपाईँ सक्सेस हुनुभयो, तपाईँ जस्तै असफल जिन्दगीभर असफल हुनेहरू पनि छन् होइन, तपाईँ जस्तै सेकेन्ड थर्ड टाइममा पनि राम्रो गर्नेहरू पनि छन्। ब्रिटिस आर्मी जोइन गर्नको लागि प्रोसेस छ, त्यसमा कतिको गाह्रो साह्रो पर्छ?
2: सुरुबाटै बेसिकबाटै अब आफूले बिल्डअप गर्दै ल्याउनु पर्छ, बिल्डअप गर्दै ल्याउनु पर्छ, गाह्रो चाहिँ हुन्छ नै दिदी म भन्छु, र तर अब आफ्नो मनले चाहेको छ भने जे कुरा पनि गर्न सकिन्छ दिदी। मलाई जहाँसम्म लाग्छ अब मैले गर्न पनि सकेँ र यो ठाउँसम्म पुगेर मैले चाहिँ त्यो अनुभव भयो दिदी।
0: अनि तपाईँले बाहिर क्लास पनि लिनुभएको थियो ट्रेनिङको?
2: हजुर दिदी।
0: अनि किस्मत भाइ, तपाईँले पनि लिनुभएको थियो?
1: हजुर हजुर दिदी, म पनि मेरो रिजन नम्बर जस्तै म मेरो सेकेन्ड एटेम्पमा भर्ती भएको दिदी।
0: ओके,
1: र म चाहिँ फर्स्ट एटेम्पमा चाहिँ फाइनल, जुन फाइनल हुन्छ पोखरामा, त्यहाँबाट आउट भएको थिएँ, र मेरो दोस्रो वर्ष हो, र मैले पनि महिनामा हिसाब गर्नु भने 9 महिना जति, सबै जोड्दा चाहिँ 9 महिना जति बाहिर ट्रेनिङ सेन्टरमा बसेर ट्रेनिङ गरेको थिएँ।
0: ट्रेनिङ सेन्टरमै बसेर ट्रेनिङ गर्दा कति कस्ट लाग्छ?
1: कस्ट त अब यो हेरी हेरी हुन्छ, अब एज अ स्कुल जस्तै लिउँ यसलाई, र अब कस्तोमा गर्नु चाहियो त्यसले म्याटर गर्छ, त्यो अब राम्रोमा पढ्नु चाहियो भने राम्रै हुन्छ, त्यो ट्रेनिङ अब आफ्नो तरिकाको आफूले गराउनुहुन्छ, तर अब सेम गोल हो, तर त्यही भएर अब मन्थली चाहिँ अब एभरेजमा हेर्नु भने 15,000 हुन्छ पढ्नु जान्छ होस्टेल फी, र त्यस्तै 15,000 चाहिँ त्यस्तै हो दिदी।
0: ओके, ट्रेनिङ लिँदा फिजिकल ट्रेनिङ मात्रै हुन्छ कि थियोरी पनि हुन्छ?
1: हजुर, हामीले चाहिँ ब्रिटिस आर्मीमा चाहिँ मेनली म्याथ र इङ्ग्लिसको टेस्ट दिनुपर्ने हुन्छ, र त्यसमा पनि त्यसलाई नै मेनली फोकस गरेर एजुकेसन टेस्टहरू एजुकेसन क्लासेसहरू पनि हुन्छ.
0: अनि गोर्खा कम्पनी आइटिसी क्याटरिङमा पनि तपाईँहरूले फङ्सनल स्किल म्याथ र इङ्ग्लिस पढ्नुहुन्छ क्यारे?
1: अहिले चाहिँ हामीले इङ्ग्लिस मात्र पढ्यौँ दिदी, पढिसकेको 7th विकको हामीले अस्ति नै गरिसकेको छौँ बिटी.
0: फङ्सनल स्किल्स कोर्स लेभल कुन पढ्नुभयो तपाईँले?
1: मैले चाहिँ अब मैले लेभल 1 को एक्जाम दिएको दिदी, मैले त्यो चाहिँ अब एचिभ गरेँ. अब कसैलाई चाहिँ इन्ट्री लेभल 3 मात्रै दिइन्छ, हेरी हेरी हुन्छ दिदी. अब कसले चाहिँ अब जसले चाहिँ सक्छ त्यसलाई चाहिँ अब टिचर उहाँ पढाउने टिचरले चाहिँ दिनुहुन्छ, र मैले चाहिँ लेभल 1 को मैले एक्जाम दिएको थिएँ.
0: अनि रिजन भाइ तपाईँले कुन लेभलको दिनुभयो?
2: दिदी मैले चाहिँ लेभल 3 मात्रै दिन पाएँ, अनफर्चुनेटली मैले चाहिँ अलिकति
0: एन्ट्री लेभल 3. ठिक छ, केही छैन, पछि भइहाल्छ. वीर गोर्खालीको सन्तति हाम्रा पुर्खाहरूले फर्स्ट वर्ल्ड वारदेखि लिएर सेकेन्ड वर्ल्ड वार लड्नुभयो र वीर गोर्खाली भनेपछि संसारभर चिनिन्छ. तपाईँलाई कुन कुराले बढी ब्रेभ फिल हुन्छ किस्मत भाइ?
1: हजुर दिदी, अब हामी सुरुबाट नै चाहिँ अब एउटा प्राउड गोर्खाको हिस्ट्री क्यारी गर्दै गर्दा मेन त अब साहबहरूले हामीलाई हरेक ब्रिफिङमा भन्नुहुन्छ युआर द फ्युचर अफ द गोर्खा. सो त्यो वर्डले नै अब हामीलाई एकदमै मनमा छुन्छ दिदी. मेन त अब हामी आफ्नो एकोमोडेसनदेखि लिएर वरिपरि हेर्दा हाम्रो भित्ताहरूमा हाम्रो भिसी होल्डरहरूको फोटो, भिसी होल्डरहरूको बायोग्राफी हिस्ट्री हुन्छ, जुनले चाहिँ अब हामीलाई हरेक मर्निङ हरेक इभिनिङमा हामी देखिरहेको हुन्छौँ. र सो हाम्रो लिजेन्डरी एन्सेस्टरहरूले नै गर्दा हामी यहाँसम्म छौँ. र अब हाम्रो ब्रिगेड जुन अब हाम्रो भविष्य आउँदो पुस्ताहरूलाई यो जुन ब्रिसाइनमा भर्ती गराउने अब उनीहरूलाई मौका दिने हाम्रो हातमा छ. सो हाम्रो लिजेन्डरी एन्सेस्टरले गरेको हरेक काम र उहाँले देखाउनु भएको वीरता बहादुरता नै त्यही नै हो प्रेरणाको स्रोत जस्तो लाग्छ.
0: रिजन भाइ तपाईँलाई कस्तो लाग्छ?
2: मलाई एकचोटि क्वेसन,
0: तपाईँलाई कुन चिजले बढी गर्खास भनेर ब्रेभ फिल हुने, आफ्नो कर्तव्यमा निष्ठ भएर अघि बढ्नको लागि कुन कुराले तपाईँलाई बढी प्रभावित बनाउँछ?
2: दिदी मलाई चाहिँ हाम्रा पुर्खाहरूले 210 वर्षदेखि भन्दा अगाडिदेखि गर्दै आएको सेवा र उहाँहरूको एकदम लोयल भएर काम गर्दै आउनुभएको र उहाँहरूको बहादुरी र उहाँहरूले धेरै ठाउँबाट चाहिँ राम्रो काम गरेर चाहिँ भिक्टोरिया कमाउनु भएको त्यो देखेपछि चाहिँ मलाई एउटा प्राउड फिल पनि हुन्छ र आफ्नो पुर्खाहरूप्रति पनि एकदम गर्व लागेर आउँछ. त्यही कुराले चाहिँ मलाई अलिकति राम्रो मोटिभेट गर्छ. त्यही हो
0: हाम्रा पुर्खासहरूले गर्नुभएको बहादुरी. अहिलेसम्म हामी संसारभर गोर्खासको सन्तति भनेर चिनिएका छौँ र यो कुरा तपाईँहरू जस्तो भेरी यङ सोल्जर्सहरूलाई पनि अझै प्रेरणाको स्रोत बनोस् हामी आशा गर्छौँ. तपाईँहरू पनि अझै राम्रो काम गर्दै जानुहुनेछ फ्युचरमा. अब हामी साङ्गीतिक विश्राम लिउँ. साङ्गीतिक विश्राम लिनुभन्दा अगाडि तपाईँहरूलाई सङ्गीत कतिको मनपर्छ? के तपाईँहरू स्वयं आफै गाउनुहुन्छ?
1: हजुर दिदी, अब त्यस्तो गाउने कलाई त छैन दिदी, तर अब यसो साथीहरूले
0: गाउनु आउँछ
2: दिदी? मलाई त्यस्तो गाउनु आउँदैन.
0: प्रोफेसनल कलाकारले जस्तै गाउनुपर्छ भन्ने छैन. अब हामी सुनौ न त तपाईँहरू दुवैजनाको स्वरमा एउटा गीत सुनाउनुहोस्. कुन चाहिँ गीत सुनाउने?
1: गीत त दिदी ठ्याक्कै त
0: जस्तो कि अब तपाईँहरूको पार्टी फङ्सनमा होइन एन्टरटेनमेन्ट प्याकेजमा पनि तपाईँहरूले गाउनुहुन्छ नि, जस्तो कि पहिले पहिलेको रातरानी फुले झैँ होइन, अरू अरू पनि छ. अब अहिलेको गीतहरू पनि होइन तपाईँहरूलाई अहिले सोसल मिडियामा बढी चहल पहल भएका गीतहरू पनि मनपर्छ होला, अथवा जुन आउँछ त्यही गाउन सक्नुहुन्छ तपाईँहरूले?
1: गीत त स्वर पनि त्यस्तो राम्रो छैन दिदी.
0: पहिला सुनाउनुहोस् न त, स्वर राम्रो छ या छैन म भन्छु है, पछि सुन्ने त ठिकै छ. अब म एउटा कलाकारको गीत सुनाउँछु. तपाईँहरूलाई कुन जनरको गीत मनपर्छ त?
1: हामी दुवैजना पूर्वेली हो दिदी. हामी चाहिँ पक्कै पनि पूर्वको गीत, हाम्रो जुन हाम्रो पूर्वे पूर्वको ठाउँहरूलाई समेट्ने गीत.
0: अबको प्रस्तुतिमा हामी एउटा मिठो गीत सुनौ. गीत पछि भने सेकेन्ड पार्टमा तपाईँहरूसँग अझ रमाइलो कुराकानी गर्नेछौ.

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: बीएबीएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। आजको युथ ड्रिम्समा गोर्खा कम्पनी आइटीसी क्याट्रिकमा रेक्रुट इन्टेक 2026का भाइहरूले नेपालबाट भर्ती भएर आइसकेपछि 9 महिनाको ट्रेनिङ गर्दै हुनुहुन्छ। अहिले सोफार उहाँहरूको ट्रेनिङ भने 5 महिना भइसक्यो र उहाँहरूले इन्जोय गरिराख्नु भएको छ। ट्रेनिङहरूदेखि लिएर यहाँको रहनसहन, पढाइ लेखाइ सबै रमाइलो भइराखेको छ। आज मसँग हुनुहुन्छ ट्रेनी राइफलम्यान रिजन जबेगु र ट्रेनी राइफलम्यान किस्मत माबु। भाइहरू, तपाईँहरू दुवैजनालाई पुनः कार्यक्रममा स्वागत छ।
1: धन्यवाद दिदी।
0: किस्मत भाइ, तपाईँको हबिजहरू के छ?
1: दिदी, म चाहिँ फुटबल खेल्नु रुचाउँछु दिदी, र सँगसँगै म समय पाएँ भने चाहिँ नयाँ ठाउँहरू घुम्नु पनि उत्तिकै रुचाउँछु दिदी।
0: नेपालबाट तपाईँ कुनै क्लबमा खेल्नुभयो?
1: त्यस्तो स्पेसिफिक क्लबै त खेलिनँ दिदी, तर अब स्कुल लेभलमा स्कुललाई रिप्रेजेन्ट गर्दै त्यहीमा सँगसँगै आफ्नो वाडा गाउँपालिकासम्म चाहिँ खेलियो दिदी, रमाइलोको सिलसिलामा।
0: ओके, तपाईँको गाउँ कहाँ पर्यो?
1: मेरो दिदी पूर्वी नेपाल पाँचथर जिल्ला दिदी।
0: पाँचथर जिल्ला, ओके, त्यहाँबाट खेल्ने मौका पाउनुभयो। कुन टिमलाई बढी सपोर्ट गर्नुहुन्छ?
1: म अर्जेन्टिनालाई जित।
0: लियोनल मेस्सी हो तपाईँको पनि? ओके, भनेपछि लियोनल मेस्सीले जस्तै ड्रिब्लिङ गर्न आउँछ? ओके, नेपालमा अर्जेन्टिनालाई सपोर्ट गर्ने धेरै प्लेयरहरू नम्बर 10 जर्सी नै लगाउने खुब चलन छ है? अनि रिजन जबेगु भाइ, तपाईँको हबिज?
2: हजुर दिदी, मेरो हबिजको कुरा गर्नु पर्दा चाहिँ दिदी मलाई हाइकिङ ट्राभलिङहरू गर्न चाहिँ एकदम मनपर्छ दिदी।
0: यसभन्दा अगाडि पनि तपाईँ हाइकिङ ट्राभलिङको लागि कहीँ कतै जाने मौका पाउनु भएको छ?
2: हजुर दिदी, म थुप्रै ठाउँ आफ्नो गाउँको दाजु दिदीहरूसँग साथीहरूसँग गएको छु दिदी। यस ठाउँमा आएर पनि हामीले चाहिँ एटी जाने एउटा मौका पायौँ, जहाँ चाहिँ हामीले एडभेन्चर त्यस्तै हाइकिङहरू चाहिँ गर्न मौका पायौँ दिदी।
0: अनि तपाईँको स्पोर्ट्समा कतिको रुचि छ?
2: स्पोर्टमा त्यस्तो रुचि त छैन, तर फुटबलहरू चाहिँ यसो घरतिर हुँदा चाहिँ म साथीहरूसँग खेलिदिन्छु बेसी, त्यस्तो तर फुल्ली इन्ट्रेस्ट छैन, आफूले यत्तिकै रमाइलोको लागि।
0: ओके, वर्ल्ड कपमा तपाईँले कसलाई सपोर्ट गर्नुभयो?
2: वर्ल्ड कपको कुरा गर्नुपर्दा म अर्जेन्टिनालाई दिने।
0: ओहो, तपाईँहरू दुवैजना अर्जेन्टिनाको फ्यान। ओके, आउनुहोस् अब भने हामी रमाइलो कुराकानी गरौँ है त भाइहरू। म तपाईँहरूलाई सिम्पल रिडल पनि गर्छु, तपाईँहरू दुवैजनाले जसले उत्तर दिनुभए पनि हुन्छ। प्रश्न यस प्रकार छ: दाँत मेरो अनगिन्ती, कपाल मेरो साक्षी, घनघोर बाक्लो जङ्गलमा गर्छु तल र माथि, के हो? प्रश्न यस प्रकार छ: दाँत मेरो अनगिन्ती, कपाल मेरो साक्षी, घनघोर बाक्लो जङ्गलमा गर्छु तल र माथि, के हो? बाघ भालु हो कि के हो? अब 10 सेकेन्ड बाँकी। भाइहरू गोर्खा कम्पनी आइटिसी क्याट्रिकमा हुनुहुन्छ, म भने स्टुडियोमा छु, मैले देखेको छैन उहाँहरूले के गरिराख्नु भएको छ। भाइहरू, तपाईँहरूलाई अब फाइनल टाइम दिन्छु। पास पास, ओके, ठिकै छ, केही छैन होइन। यसको सही उत्तर हो, ए हो, के हो ल भन्नुहोस् त? ब्रस, के भन्नुभयो? रङ आन्सर। यसको सही आन्सर हो दाँत मेरो अनगिन्ती, कपाल मेरो साक्षी, घनघोर बाक्लो जङ्गलमा गर्छु तल र माथि, काइयोले कोरेको। यो एउटा सिम्पल रिडल हो। अब तपाईँहरू नेपालीमा एकदमै राम्रो हुनुहुन्छ होइन, म एउटा नाता सोध्छु है त, हुन्छ? ओके, मामाको बहिनीको छोरीको भाइहरू नाता के पर्छ? मामाको बहिनीको छोरीका भाइहरू तपाईँहरूको के नाता पर्छ? नेपालमा त हामी हेलो गाइस भन्दैनौँ नि होइन, नेपालमा त प्राय गरेर
1: छोरीको के पो भन्नुभयो? मामाको छोरी,
0: मामाको बहिनीको छोरीका भाइहरू, सुन्नुहोस् न, मामाको बहिनीका छोरीका भाइहरू तपाईँको के नाता पर्छ?
1: मामाको छोरीको बहिनीको छोरीको
0: तपाईँको के नाता पर्छ? अब 10 सेकेन्ड बाँकी,
1: मेरो छोरीको नाता, त्यो त मेरो दिदी अथवा भाइ अथवा भाइ भयो।
0: यस, मामाको बहिनीको छोरीका भाइहरू तपाईँको के नाता पर्छ? यो तपाईँहरूले एक मिनटभन्दा बढी समय लगाउनु भयो तर एन्सर चाहिँ दिनुभयो है, राइट एन्सर नै हो दाजुभाइ, वेल डन भाइहरू। अब इङ्ग्लिस वर्डहरूलाई नेपालीमा, मैले गत हप्ता पनि सोधेको थिएँ तपाईँहरूको नम्बरीहरूलाई, किबोर्डलाई नेपालीमा के भनिन्छ?
1: किबोर्ड भन्नुभयो
0: नि? हजुर, कम्प्युटरको किबोर्ड हुन्छ नि होइन?
1: हजुर,
0: त्यसलाई नेपालीमा के भनिन्छ? अब 10 सेकेन्ड बाँकी,
2: किबोर्ड नै भनिँदैन र दिदी?
0: किबोर्ड इङ्ग्लिस वर्ड हो होइन, यसको नेपाली वर्जन पनि छ। अनि त्यस्तै गरी रेफ्री, तपाईँहरूले देख्नुभएको छ नि फुटबलमा रेफ्रीले कुन प्लेयरले कहाँ के गल्ती गरे हेर्नुहुन्छ नि रेफ्री,
2: हजुर,
0: यसको नेपाली वर्जनमा के भनिन्छ?
1: निरायक।
0: फेरि भन्नुहोस् त।
1: निरायक भन्छ
0: दिदी। निरायक, ओके, निरायक तपाईँले भन्न खोजेको होला, खेल निर्णायक। ओके, यो पनि सही आन्सर हो, निर्णायक भन्नुपर्छ है भाइ, खेल निर्णायक। ओके, रेफ्रीको नेपाली भर्जनमा त्यो भनिन्छ भने फोटोकपी, हामी सबैले फोटोकपी गर्छौँ नि होइन, कति डकुमेन्टहरू अरिजिनल हुन्छ, कति डकुमेन्ट चाहिँ फोटोकपी हुन्छ, फोटोकपीलाई नेपालीमा के भनिन्छ? फटाफट आन्सर,
2: प्रतिलिपि।
0: प्रतिलिपि पनि हो तर यसको एउटा टिपिकल नेपाली वर्ड छ, भेरी क्लोज, भन्दै जानुहोस्, फोटो कपी। तपाईँले त्यति धेरैसम्म आउँछ भनेपछि तपाईँ धेरै नजिक आउनु भएको छ, प्रतिलिपि पनि हो यसको। खै त प्रतिलिपि भनेको हामी सुन्छौँ होइन, प्राय गरेर अफिसतिर गयो भने यसको प्रतिलिपि बनाएर लिएर आउनुहोस् त भनिन्छ, त्यो पनि हो तर यसको टिपिकल नेपाली नाम छ। जस्तो कि हामी आमालाई मम्मी भन्छौँ, मामी भन्छौँ, माँ भन्छौँ होइन, यसको टिपिकल आमा त्यस्तै, यसको पनि टिपिकल नेम छ। अह, ठुलै आयो त आवाज। अब लेख्रो तानेपछि त आउँछ आउँछ होला भाइ, ल भन्नुहोस् त के हो, पास गरौँ होइन। कसले भनेको यो छवि के भनेर? फोटो कपी होइन, यसको छवि पत्र हो है, यसको नाम छवि पत्र। कार्यक्रमको करिब करिब अन्तिम चरणमा आइपुगेका छौँ भाइहरू, गोर्खा रेडियो कतिको सुन्नुहुन्छ?
1: हाम्रो चाहिँ माथि हाम्रो रुम पटुन हामी बस्छौँ, हाम्रो हरेक रुम हुन्छ र हाम्रो रुममा चाहिँ अस्ति नै गुजीहरूले सुरुमा आउँदा हामीले इनिसियलमै हामीलाई राखिदिनु भएको छ र हामीले चाहिँ जब हाम्रो एडमिन टाइम पाउँछौँ, जुन हामी आइरन ब्रसहरू गरेर ब्रस बोर्ड ब्रस गरेर हुन्छ, हामीले सुनिरहेको हुन्छौँ दिदी हजुरहरू
0: प्रोग्रामहरूमा।
1: पछि चाहिँ हामी नेपाली गीत पनि मिस गर्छौँ र त्यहाँ चाहिँ गीतहरू पनि बसिरहेको हुन्छ र हामी त्यो पनि इन्जोय गर्छौँ।
0: हवस्, नेपाली गीतहरू बस्छ, इन्जोय गर्नुहुन्छ। तपाईँहरूलाई पर्टिकुलर कुन जनरको गीत मनपर्छ भाइहरू?
1: म चाहिँ दिदी, मलाई चाहिँ पूर्वेली नै गीत मनपर्छ र पश्चिमेली पनि मनपर्छ, तर म चाहिँ अब पूर्वेली गीत सुन्नु चाहिँ अलिकति सक्छु।
0: ओके, किस्मत भाइ होइन, अनि रिजन भाइ?
2: हजुर, मलाई पनि पूर्वेली सँगै मनपर्छ।
0: अनि पूर्वेली गीत यस्तो विधि मन पराउनेले एउटा गीत गाउनुहोस् न त, तपाईँहरू दुवैजना मिलेर पूर्वकै गीत सुनौँ हामी। ओके, सकिन्छ? बाँकी दिनहरूमा होइन। ओके, राम्रो एन्सर दिनुभयो भाइहरू, ठिकै छ। ओके, थ्याङ्क यू, बाई
1: बाई।

0: यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

मैक्सम खाती र मेलिना राईले गाउनुभएको मैक्सम खाती र मेलिना राईले गाउनुभएको यो मिठो गीत सँगसँगै हामी कार्यक्रमलाई अघि बढाइरहेका छौँ। हजुर, आउनुहोस् अब भने हामी केही सूचनाहरू पनि राखौँ। 5 सेप्टेम्बरको दिनमा भने तितवर्थ नेपाली समुदायले पनि यो भनौँ न तिज पार्टी आयोजना गर्दै हुनुहुन्छ। तपाईँले दिपा राईजीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसमा यो सेप्टेम्बर 5 तारिकको दिनमा हुन गइरहेको छ। तपाईँहरूको कार्यक्रम दिनको 4 बजेदेखि मिड नाइटसम्म हुनेछ। प्यालेस रहेको छ हिमालयन औसिसमा, ओके, तितवर्थमा हो। पोस्टकोड SP97NR रहेको छ। अनि त्यस्तै गरी यसले गोर्खा नेप्लिस एसोसिएसनले पनि उहाँहरूले पनि अब 12 सेप्टेम्बरको दिनमा, शनिबार 12 सेप्टेम्बरको दिनमा जति पनि यसले गोर्खा नेप्लिस एसोसिएसनका दिदीबहिनीहरू हुनुहुन्छ, लेडिज तिज पार्टी कार्यक्रम गर्दै हुनुहुन्छ, इन्जोय गर्नुहोला। अनि भोलि 30 अगस्तको दिनमा भने थकाली वेलफेयर सोसाइटी युकेले वार्षिक भेटघाट कार्यक्रम आयोजना गरेको छ, बिहानको 11 बजेदेखि बेलुकीको 8 बजेसम्म। यो कार्यक्रम इन्जोय गर्नुहोला।

अब त्यसै गरी सेभेन गर्खा राइफल युकेको मेमोरियल कार्यक्रम हुन गइरहेको छ. सेभेन्थ गर्खा राइफल यानि कि सेभेन जिआरले यो युके मेमोरियल अनावरण कार्यक्रम आयोजना गरेको छ र यो कार्यक्रम शनिबार 10 अक्टोबरको दिनमा बेलुकी 4 बजेदेखि 8 बजेसम्म हुन गइरहेको छ. सेन्ट पोल्स क्याथेड्रल लन्डनमा हुन गइरहेको छ. करिब करिब 250 जनादेखि 300 जना समुदायमा रहने कुरा पनि बताइएको छ. त्यति धेरै मानिसहरूको सहभागिता रहनेछ. यो स्मारक सेभेन जिआरका वीर सैनिकहरूको सेवा, उहाँहरूले दिनुभएको बलिदान, योगदान, होइन, गौरवशाली इतिहास आदि इत्यादिको सम्झनामा यो सम्मान गरिने कार्यक्रम हो. श्रोता, मेमोरियल अनावरण कार्यक्रम हुन गइरहेको छ. यो विषयमा थप जानकारीको लागि नवीन शिवा 07786516482 मा थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुनेछ.

हजुर, त्यसै गरी तमु पेलु संघ युकेले आयोजना गरेको अर्को एक कार्यक्रम छ श्रोता। यो कार्यक्रम तपाईँहरू आउन सक्नुहुनेछ। यो दिदी बहिनीको वार्षिक भेटघाट कार्यक्रम भनिएको छ। यो कार्यक्रम 26 सेप्टेम्बरको दिनमा हुन गइरहेको छ, शनिबार। दिनको 12 बजेदेखि बेलुकीको 9 बजेसम्म यो कार्यक्रम हुनेछ। रेडिङमा हो, पोस्टकोड RG28QA, र यसमा विभिन्न किसिमका एक्टिभिटिजहरू रहनेछन्। राफल ड्र हुनेछ, अनि यो कार्यक्रममा राम्रो डान्स गर्नेलाई ट्रफी पनि रहेको छ, क्राउन विशेष पुरस्कार भनिएको छ। अनि यो विषयमा थप जानकारीको लागि सम्पर्क टेलिफोन नम्बर 07838545712 थप जानकारीको लागि सम्पर्क गर्नुहोला। आउनुहोस् अहिले भने हामी पानी पर्यो, रोहित जोन छेत्रीको स्वरमा सुनौ यो गीत।

हजुर, समय बिहानको 10 बज्नको लागि अब 6 मिनट मात्रै बाँकी रहेको छ। हिजो शुक्रबारको दिनमा तपाईँहरूले प्रिमियर लिग हेर्ने मौका पाउनुभयो होला। क्रिस्टल प्यालेस 1, म्यान्चेस्टर सिटी भने 4 भएको छ। त्यस्तै गरी आज पनि प्रिमियर लिगको 2 म्याच भने तपाईँहरूले 3 बजे हेर्न सक्नुहुनेछ। एउटा म्याच भने 12:30 बजे सुरुको म्याच, अनि त्यसपछि अर्को म्याच भने 5:30 बजे हेर्न सक्नुहुनेछ। पहिलो म्याच आजको दिनमा 12:30 बजे लिभरपुल भर्सेस नटिङ्गम फरेस्ट हुँदैछ, अनि दिनको ठिक 2 बजे भने 3 बजे भने तपाईँहरूले 2 म्याच हेर्न सक्नुहुनेछ। बर्नमाउथ भर्सेस एभर्टन, कोभेन्ट्री सिटी भर्सेस हल सिटी, र 5:30 बजेको समयमा पनि टटनम भर्सेस न्यू क्यासल युनाइटेडको म्याच आजको दिनमा इन्जोय गर्न सक्नुहुनेछ। अनि त्यस्तै गरी भोलि आइतबार, आइतबारको दिनमा पनि प्रिमियर लिग अन्तर्गत 3 म्याच भने 2 बजे हुनेछ, जसमा चेल्सी भर्सेस ब्राइटन, लेट्स युनाइटेड भर्सेस ब्रेन्टफोर्ड, सन्डरल्यान्ड भर्सेस फुलम, र 4:30 बजेको समयमा भने म्यान्चेस्टर युनाइटेड भर्सेस इप्सविच टाउनको म्याच तपाईँले इन्जोय गर्न सक्नुहुनेछ। अनि त्यस्तै गरी सोमबार बेलुकी ठिक 8 बजे पनि तपाईँहरूले एस्टन विला भर्सेस आर्सेनलको म्याच इन्जोय गर्नुहोला भन्दै हामीलाई गीत सुन्न र सुनाउनुको लागि धेरै साथीहरू आउनुभएको छ। अनि आज त कौरा भाकाको गीत आएन पनि भन्नुभएको छ। कौरा भाकाको गीत म तपाईँको साथमा राख्दैछु। ओके, गाउने कलाकारहरू रहेका छन् सागर आले अनि प्रवीण बेटवाल र मेलिना राईले स्वर भरेका छन्। आउनुहोस् यो गीत हामी सुन्नेछौँ। र हामीलाई केही साथीहरूले सम्झिनु भएको छ, कृष्ण गुरुङजी हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। धनकुमारी तुलाचन्दज्यू हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। थ्याङ्क यू सो मच, गुड मर्निङ रूपा बहिनी, प्रस्तुति एकदमै रमाइलो भइरहेको छ, सुनिरहेको छु भन्नुभएको छ। थ्याङ्क यू सो मच। अनि त्यस्तै गरी हामीसँग देवबहादुर गुरुङ दाई पनि हुनुहुन्छ, धनवीर पुन दाई, उहाँले वाओ कति राम्रो पिक्चर पठाइदिनु भएको, कति धेरै होइन। ओके, थ्याङ्क यू सो मच यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्दै, समयको अभावले म तपाईँहरूको इन्डिभिजुअल गीत आज सुनाउन सकिनँ, हामी कुनै दिन सुन्ने नै छौँ। अहिलेको लागि भने यही कौरा भाकाको गीत सुनाउँदै आजको यस बिहानी सुनौलो बिहानी कार्यक्रमबाट म पनि छुटिन्छु। तपाईँको बाँकी पल सुमधुर रहोस्। नमस्ते, बाबाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: भनेपछि बाढीको चपेटामा परेको रसुवा फेरि सडक सञ्जालसँग जोडिएको छ। विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार काठमाडौँ टोखा सहरी सरमथली पार्टी खर्क हुँदै बोगटी टार कालिका स्थान तुन्चेसम्मको सडक खण्डमा चार बाङ्ग्रे साना गाडी चलाउन मिल्ने गरी सडक खुलाइएको हो। रसुवाको त्रिशुली जलविद्युत आयोजनाको सुरुङभित्र फँसेकाहरूको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास भइरहेको छ। सुरुङभित्र थुप्रै मान्छे फँसेको गुनासो आएपछि टोली परिचालन गरेर लेदो र भग्नावशेष बचाउँदै प्रवेशद्वार खोल्ने प्रयास भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सुरुङको मुख खोलेर उद्धारका लागि गैरातीदेखि सेनाका 62 सहित सशस्त्र र नेपाल प्रहरीका 20 जनाको टोली खोटिएको सचिवालयको भनाइ छ। उद्धारको सहायकका लागि आएको भारतीय टोली पनि त्रिशुली पुगेको छ। भारतीय टोलीले सिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमनपछि उद्धारको काम थाल्ने तयारी गरेको छ। राष्ट्रकवि माधव घिमिरेका जेठा छोरा पनि भोटेकोसीको बाढीपछि बेपत्ता भएको खबर आएको छ। विद्युत प्राधिकरणको अपर त्रिशुली 3 जलविद्युत परियोजनाका प्रोजेक्ट म्यानेजर इन्दिवर घिमिरे बुधबार बिहानदेखि सम्पर्कविहीन हुनुभएको हो। वरिष्ठ इन्जिनियर इन्दुवीर घिमिरे सहित रसुवाको सिरुपानी प्रोजेक्ट स्थलका कर्मचारी सम्पर्कविहीन भएको आफन्तले जानकारी दिएका हुन्। यो क्षेत्रका परियोजना बस्ती बजारमा आज बिहानसम्म उद्धारको काम हुन सकेको छैन। बाढी पहिरोको कारण सडक र यातायात प्रभावित भएपछि काठमाडौँ कुवा तरकारीको भाउ वात्तै बढ्ने आशंका गरिएको थियो। तर प्रमुख थोक बजार कालीमाटीमा भने अहिले तरकारीको मूल्य खासै बढेको देखिएको छैन। बजारमा विभिन्न क्षेत्रबाट नियमित आपूर्ति भइरहेको व्यापारीहरूले बताएका छन्। आरती लम्सालको रिपोर्ट।
4: बाढी पहिरोका कारण सडक तथा यातायात प्रभावित भएपछि काठमाडौँमा तरकारीको आपूर्ति घट्ने र मूल्य बढ्ने उपभोक्ताको आशंका थियो। तर कालीमाटी बजारमा त्यस्तो अवस्था देखिएन। धादिङ काठमाडौँ उपत्यकामा तरकारी भित्र नै प्रमुख क्षेत्रमध्ये एक हो। धादिङतर्फको सडक प्रभावित भए पनि अरू जिल्लाबाट तरकारी बजारमा आइरहेको व्यापारी बताउँछन्। राजन श्रेष्ठ।
5: चेतन माखलाबाट हुँदै आयो अलिअलि, अनि धादिङको धादिङ पारिपट्टि त्यो पुल पारिपट्टिबाट आएन, धादिङको यता भएको रोड साइडको आयो।
4: कालीमाटी बजारमा अहिले पनि विभिन्न प्रकारका तरकारीको कारोबार सामान्य छ। केही तरकारीको मूल्य प्रति किलो 25-30 रुपियाँ आसपास रहेको व्यवसायीहरूको भनाइ छ। व्यापारी भरत रिजाल।
6: त्यस्तो महँगो हुने कुरा हुँदैन, त्यो के भने मान्छेलाई एउटा सोचाउटी मात्रै हो। अब उत्तलतिरबाट माल आएपछि महँगो हुन्छ यताउति भन्ने कुरा मात्रै हो, त्यो नेगेटिभ पोजिसनको कुरा हो, त्यस्तो हुँदैन। अब खोइ उत्तलतिरबाट माल आएको छैन, यहाँ माल पनापन छ, माल बिके होइन, अब 20-25 रुपियाँ किलो त्यो यो घेराउला सबै सामान छ। पालुङको आउनलाई बन्द हुँदैन, माल त्यतिकै आइहालेछ। एउटा के छ भने तराईको मालको चाहिँ अलिकति परवल सरवल बोडी सोडी कुरा हो, बोडी पनि 5 खालको छ। परवल एउटा त अब नआउँदा के फरक पर्छ र, तर यो मान्छेहरू चाहिँ बाटो बन्द हुन्छ, माल महँगो हुन्छ भन्ने कुरा सोचाइ उल्टो हो। यो
4: ढुवानीमा केही समस्या देखिए पनि त्यसको असर अहिले तरकारीको मूल्यमा परेको छैन। बरु सडक सञ्जाल असहज भएपछि आफूले अरू जिल्ला पठाउँदै आएको तरकारी नजानेमा भने व्यापारी चिन्तित छन्। तरकारी उत्पादक किसान एवं व्यापारी नवराज सुनेल।
5: रसुवा जाँदैन, अब त्रिशुलीको पारिपट्टि अब पुल गइसकेपछि पारिपट्टि जाँदैन, धादिङ बेसी जाँदैन पुलको समस्याले, होइन पुल बनिसकेपछि जान्छ।
3: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन माग गरेको छ। काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर विदेशी उद्धार टोलीलाई खटिने अनुमति दिन माग गर्नुभएको हो। सुरुङ भग्नावशेष सहितका ठाउँमा फँसेकाहरूको उद्धारका लागि अन्तर्राष्ट्रिय उद्धारकर्ता र विशेषज्ञको सहयोग लिनुपर्ने काङ्ग्रेसको भनाइ छ। नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि काठमाडौँ फर्केर आङदम्बेले प्रधानमन्त्री शाहलाई भेट्नु भएको हो। आङदम्बेले नेपाली सेनाले गरिरहेको उद्धार राम्रो भए पनि रसुवा र नुवाकोटका लागि छुट्टा छुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्नुपर्ने सुझाव पनि दिनुभएको छ। उहाँले बेली ब्रिज राखेर तत्काल पुल र सडक खुलाउन, बिजुली र सञ्चार सेवा नियमित गराउन, बेपत्ताको खोजी र सब व्यवस्थापनको काम तीव्र बनाउन पनि माग गर्नुभएको छ। साथै रसुवा र नुवाकोटका अस्पतालमा पर्याप्त अक्सिजन, औषधि र स्वास्थ्य कर्मीको व्यवस्था गर्न, स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न र राहत वितरणका लागि सामाजिक संघ संस्थालाई समेत समेट्न सुझाव दिनुभएको छ। उहाँले त्रिशुली लगायत नदी क्षेत्रमा तत्काल तुइनको व्यवस्था गर्न पनि माग गर्नुभएको छ। बाढी पीडितको सहायका लागि बेलायतको विपद प्रतिकार्य टोली आज नेपाल आउँदैछ। रसुवाको भोटेकोसी बाढीपछि 33 जना बेलायती नागरिक बेपत्ता छन्। यता चीनबाट पनि सुरुङ सम्बन्धी विज्ञको 2 टोली नेपाल आउँदैछ। विद्युतको आयोजनाको टनेलमा फँसेकाहरूको उद्धारका लागि चिनिया विज्ञ टोली आउन लागेको हो। रसुवा बाढी प्रभावित क्षेत्रमा अब संक्रमणको जोखिम बढ्न सक्ने भन्दै चिकित्सकहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। अवस्था खबर यति नै।
2: यो PFBS गोर्खा रेडियो हो।
7: It's like a breath of fresh air.
8: Gorkha Connection, connecting Gorkhas around the world. Gorkha.

0: BFBS Gorkha Radio.
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: यो BFBS Gorkha Radio हो।

0: BFBS Gorkha Radio
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ।
2: BFBS गोर्खा रेडियो।

0: बिएसएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। रसुवा नुवाकोट बाढी पहिरोपछि मृत्यु हुनेको संख्या 626 पुगेको छ। प्रहरीले 626 जनाको शव फेला परेको जानकारी दिएको छ। अहिले पनि उद्धारकर्मीले शवको खोजी कार्यलाई जारी राखिरहेका छन्। यस्तै चितवनमा हालसम्म 233 जनाको शव फेला परेको छ। रसुवामा 13, नुवाकोटमा 51 र गोर्खामा 48 जनाको शव फेला परेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। त्यस्तै धादिङमा 45, नवलपरासी पूर्वमा 158, नवलपरासी पश्चिममा 47 र तनहुँमा 31 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। हालसम्म 2426 जना बेपत्ता छन्। जलविद्युत सुरुङभित्रै मात्रै 933 जना हराइरहेको प्राधिकरणले जनाएको छ। 517 जना विदेशी नागरिक बेपत्ता छन्। नेपाल प्रहरीका 27 जना, सेनाका 45 र सशस्त्रका 13 जना पनि बेपत्ता नै छन्। बाढी पीडितको सहायका लागि बेलायतको विपद प्रतिकारी टोली आज नेपाल आउँदैछ। रसुवाको भोटेकोसी बाढीपछि 33 जना बेलायती नागरिक पनि बेपत्ता छन्। ब्रम्लीका प्रज्वल हल्दियाका अभिभावक पनि बाढीपछि सम्पर्कमा छैनन्। रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेकाहरूको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास भइरहेको छ। सुरुङभित्र थुप्रै मान्छे फँसेको गुनासो आएपछि टोली परिचालन गरेर लेउदो र भग्नावशेष पन्छाउँदै प्रवेशद्वार खोल्ने प्रयास भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सुरुङको मुख खोलेर उद्धारका लागि गैरातीदेखि सेनाका 62 सहित सशस्त्र र नेपाल प्रहरीका 20 जनाको टोली खटिएको सचिवालयको भनाइ छ। रसुवाका जलविद्युत परियोजनाको सुरुङमा फँसेकाहरूको उद्धारमा सहयोग गर्न चीनले पठाएको विज्ञसहितको हेलिकप्टर आइपुगेको छ। जनमुक्ति सेनाका सुरुङ उद्धारक 4 जना विज्ञसहितको टोली आएको हो। चिनिया टोलीको हेलिकप्टर केरुङपट्टिबाट सिधै विद्युत गृह क्षेत्रमा उत्रिएको खबर छ। उद्धारको सहयोगका लागि आएको भारतीय टोली पनि त्रिशुली आइपुगेको छ। भारतीय टोलीले चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमनपछि उद्धारको काम थाल्ने तयारी गरेको छ। बाढीमा घाइते भएकाहरू काठमाडौँको अस्पतालमा उपचार छन्। आफन्त रहेकाहरू फोटो बोकेर अस्पतालमा चहारिरहेका छन्।
1: बाढीको छालले बगाएर फ्याँकेका र भागदौडमा परेका मानिस घाइते भएका छन्। घाइतेको उपचार भइरहे पनि अस्पतालमा आफन्त खोज्न आउनेको संख्या पनि बढेको छ। व्यापारका लागि रसुवाको टिमुरे पुगेका दोलखाका तुलसी बहादुर भण्डारी,
2: एक्कासी बाढी आयो, एकदम कहाँबाट आयो कालो मुखो थाहा भएन। त्यसपछि घरहरू सबै ढले ढलेपछि भाग्न पर्यो भनेर भाग्दाखेरि चाहिँ त्यो छालले चाहिँ मिर्कायो मलाई, चाहिँ जस छालले नमिर्का भए चाहिँ नबाच्ने, जब छालले चाहिँ मलाई पाखा लगाइदियो त्यसपछि चाहिँ बाँच्न सफल भएन।
1: रसुवाका रामकुमार राणा मगरकी 22 वर्षीय छोरी सुरुचि साथीहरूसँग केरुङ घुम्न जानु भएको थियो।
3: भाग्दा भाग्दै छालले हानिदियो अरे, हानेपछि बालुवामा परेर पुर्यो अरे, अन्त पुर्दाखेरि हेलिकप्टरलाई निकालेर लिएर आयो।
1: नुवाकोटकी 11 वर्षीय रिहाना लामिछाने पनि बाढीको हल्लापछि स्कुलबाट घर फर्कने क्रममा भागदौडमा परेर घाइते हुनु भएको छ। रिहानाका बुवा रमेश लामिछाने,
4: छाल बढ्दो थियो, त्यो क्रममा भुराहरू भाग्ने क्रममा अब सबै हुल्लामा भाग्ने क्रममा लडेर अहिले नानीको अवस्था ठिक छ।
1: आफन्त हराएकाहरू काठमाडौँका अस्पतालमा फोटो लिएर खोजिरहेका छन्। उदयपुरका भोटला सदा रसुवामा हराएका आफन्तको खोजीमा हुनुहुन्छ।
5: धेरैवटा हस्पिटल खोजे, टिचिङ हस्पिटल पनि पुगे, आर्मी हस्पिटल पनि पुगे, यहाँ वीर अस्पताल आयो, उतापट्टि गयो। अब यिनीहरूमा अब यता टिचिङ पछाडि मुर्दा घर रहेछ, त्यहाँ पनि यस्तै फोटो चाहिँ त्यहाँ टाँसेर आएको छु, ताकि अनुहार मिल्दो जुल्दो भयो भने उहाँहरूले खबर गर्नुहुन्छ भनेर।
1: बाढीले घाइते बनाएका अस्पतालमा उपचाररत छन् भने आफन्त गुमाएका आफ्ना मान्छेको खोजीमा अस्पतालका भित्र बाहिर भौतारिरहेका छन्।
0: भोटेकोसी बाढी प्रभावितको उद्धारमा 15,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा बढी सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित 15,431 सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। रसुवा बाढी प्रभावित क्षेत्रमा अब संक्रमणको जोखिम बढ्न सक्ने भन्दै चिकित्सकले सतर्कता अपनाउन आग्रह गरेका छन्। मृत्यु भएका मान्छे र जनावर कुहिन थालेसँगै दुर्गन्ध र रोग फैलिन सक्ने भन्दै उनीहरूले सबैलाई सतर्कता अपनाउन सुझाव दिएका छन्। अब उद्धार र राहतसँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको भनाइ छ। उद्धारमा ढिलाइ गरेको भन्दै नुवाकोटका बाढी पीडितले गृहमन्त्री सुदन गुरुङसँग आक्रोश पोखेका छन्। आज नुवाकोटको त्रिशुलीमा नेपाली सेनाको 1 नम्बर सैन्य तालिम केन्द्रमा पुगेका गुरुङसँग घटनास्थलमा दुर्गन्ध फैलिसक्दा समेत सरकारले व्यवस्था गरेको भन्दै उनीहरूले आक्रोश पोखेका हुन्। खबर यति नै। नमस्कार, म महेन्द्र।
6: एफबीएस गोर्खा रेडियो हो।
7: It's like a breath of fresh air. Gorkha Connection. Connecting Gorkha.

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: SBS गोरखा रेडियो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: BFPS, the forces station. Bags the music.

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: परराष्ट्र मन्त्री श्री शेर खनालले बढी ओजन बोक्ने ड्रोन दिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ। बाढी प्रभावित क्षेत्र सडक सम्पर्कबाट विच्छेद भएकाले औषधि र खाना पुर्याउन सक्ने ड्रोन उहाँले माग गर्नुभएको हो।
4: Making sure that these relief supplies, medicine gets to the people and community is challenging, so we're seeking heavy lift drones to supply these medicines and relief supplies also. So we're what we're doing is understanding our own context, and based on the feedback we get from our ground team, especially security people, we're reaching out to foreign governments for specific support we need.
3: सबलाई आफन्तको जिम्मा लगाउन फोरेन्सिक प्रविधिको अभाव रहिरहेको पनि उहाँले बताउनु भएको छ।
4: But unfortunately our capabilities are low, so we've been asking for foreign government support, other international institutions also, to see if they can provide us with freezing capabilities as well. Again, given the context, we need forensic capabilities, DNA sampling, DNA testing and reporting.
3: बाढी प्रभावित क्षेत्रमा 15,000 घर नष्ट भएको अनुमान छ। सरकारले रसुवा बाढीमा परि ज्यान गुमाउने र उपचारत व्यक्तिको जानकारी लिनका लागि सम्पर्क माध्यम निर्धारण गरेको जनाएको छ। नेपाल प्रहरीले सब प्राप्त भएका र परिचय नखुलेका नागरिकको जानकारी वेबसाइटमा राखिएको जनाएको छ। प्रहरीले हराइरहेका आफन्त खोजिरहेका व्यक्तिले udb.nepalpolice.gov.np खोज्न सकिने जनाएको छ। यस्तै विपद व्यवस्थापन प्राधिकरणले आफ्नो फेसबुक पेज मार्फत उद्धार गरिएका घाइते उपचारत अस्पताल र सम्पर्क नम्बर सार्वजनिक गरेको छ। संयुक्त राष्ट्रसङ्घले नेपालमा अन्तर्राष्ट्रिय सहयोग जरुरी भइरहेको जनाएको छ। महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफानी दुजारिकले बाढी प्रभावित क्षेत्रमा 20,000 मानिसलाई खानाको अभाव भइसकेको बताउनु भएको छ।
5: Our partners working on food security estimate that at least 20,000 households across the Nuwakot and Rasuwa districts may need food assistance. Over 50,000 people require emergency water, emergency sanitation and emergency hygiene.
3: युरोपेली संघ र क्यानाडाले सहयोग प्याकेज पठाउने घोषणा गरेका छन्। प्रमुख प्रतिपक्षी कङ्ग्रेसले सुरुङभित्र थुनिएका नागरिकलाई उद्धार कार्यमा ढिलाइ नगर्न भनेको छ। बाढी प्रभावित क्षेत्र हेरेर फर्केपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्दै कङ्ग्रेस नेता विष्णुराज आङदम्बेले थुनिएका श्रमिकलाई जीवितै उद्धार गर्न ढिलाइ भइसकेको जानकारी गराएको बताउनु भएको छ।
6: र त्यहाँ चाहिँ नि अहिले वेदर अलिकति खराब भएको हुनाले त्यहाँ पुग्न अलिक असजिलो भइराखेको छ, तर अब चाँडै त्यहाँको पनि चाहिँ नि रेस्क्युहरू सुरु हुन्छ भनेर भनेको अवस्था हो। तर अब आज 3 दिन भइसक्यो, चाँडै चाँडै भन्दाखेरि त्यहाँनिर टनेलभित्र रहेको मान्छेहरूको बडी मात्रै प्राप्त गर्ने अवस्था भयो भने त्यो पनि राम्रो भएन। त्यसले गर्दाखेरि यसलाई चाँडो चाहिँ नि झन् तीव्रताका साथ चाहिँ यसलाई अगाडि लानुपर्छ भन्ने विषयमा चाहिँ नि मैले पिएमको ध्यान आकर्षण गराएको छु।
3: सो अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले अन्तर्राष्ट्रिय उद्धार कर्मीको टोली आउने क्रममा रहेका जानकारी दिनुभएको छ।
6: पिएमले पनि चाहिँ हिजै चाहिँ हामीले अनुमति दिइसकेको अवस्था हो। चाइनाका साथीहरू हिजै आउनु खोजिराख्नु भएको थियो, तर वेदरको कारणले सकिराख्नु भएको छैन। अन्य साथीहरू पनि आउने क्रम छ, यसलाई हामीले यो र त्यो भनेर बन्देज गरेका छैनौँ भन्ने खालको पिएमले भन्नुभएको छ। अहिलेसम्मको यही हो।
3: नेता आङदम्बेले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन सक्नेतर्फ सचेत हुन भनेको बताउनु भएको छ। अहिले पक्की र झोलुङ्गे सबै पुल बगिसकेका हुनाले तत्काल बनाउन सकिने ट्विनको व्यवस्था गर्न उहाँले भन्नुभएको छ।
6: र अर्को तत्कालै जस्तो हेलिकप्टरले पनि रेस्क्यु गर्दाखेरि एकचोटिमा 5-6 जनादेखि बढी ल्याउन सक्दैन। सेनाको हेलिकप्टर ठुलो हुन्छ, त्यो जताततै ल्यान्ड हुने खालको चाहिँ नि अवस्था पनि छैन। र अर्को वेदरले पनि गाह्रो पारिराखेको बेलामा त्यहाँका साथीहरूले बेली ब्रिज पनि नबनिराखेको अहिलेको अवस्थामा तुरुन्तै तुइनको व्यवस्था गरिदिनु पर्यो भनेर साथीहरूले भनिराख्नु भएको अवस्था छ। त्यसले गर्दाखेरि तुइनको अवस्था चाहिँ तुरुन्तै त्यहाँनिर विभिन्न ठाउँहरूमा तुइनहरू चाहिँ तुरुन्तै राख्ने भनेर पनि मैले सल्लाह दिएको छु त्यहाँको साथीहरूको भनाइ। र पिएमले पनि हिजोसम्ममा 3-4 ठाउँमा तुइनहरू राखिसकेको भन्ने खालको मलाई जवाब दिनुभएको छ।
3: चितवनमा फेला परेका मध्ये 229 शवको गाडेर व्यवस्थापन गरिने भएको छ। होल्डिङ सेन्टर, स्वास्थ्य संस्था र नदी किनारमा फेला परेका शव सड्ने अवस्थामा पुगेको र दुर्गन्ध फैलिएर महामारी फैलिने उच्च जोखिम देखिएको भन्दै चितवन प्रशासनले पहिचान हुन नसकेका शव जमिनमा गाड्ने निर्णय गरेको हो। ती शव परतुर एक देवघाटको खुला ठाउँमा समाधिस्थ गर्ने जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको छ। हालसम्म फेला परेका शवमध्ये 4 मात्रै परिचय खुलेको छ, तर भविष्यमा आफन्तले खोजबिन गर्दा पहिचान गर्नका लागि सबै शवको डिएनए नमुना र सङ्केत नम्बर भने अभिलेखमा सुरक्षित राखिने चितवनका सिडिओ गणेश अर्यालले जानकारी दिनुभएको छ। राष्ट्रकवि माधव घिमिरेका ज्येष्ठ छोरा पनि भोटेकोसीको बाढीपछि बेपत्ता भएको खबर छ। विद्युत प्राधिकरणको अप्पर त्रिशुली त्रिवी जलविद्युत परियोजनाका प्रोजेक्ट म्यानेजर इन्दुवीर घिमिरे सम्पर्कविहीन हुनुभएको हो। खबर यति नै। नमस्कार।

0: प्रहरीले उद्धार तथा राहतका क्रममा आइरहेका चुनौती जानकारी गराएको छ। प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले ड्रोनको उपयोग गर्न पाएमा धेरै काम गर्न सकिन्थ्यो भन्नुभएको छ। नदी किनारको दलदलमा जान सक्ने खालका बुट पनि भएमा अरू छिटो काम गर्न सकिने उहाँको भनाइ छ।
1: चुनौती सामना गरिरहेको विषयहरूमा चाहिँ खास गरी जो घटनास्थलहरू छ अर्थात् खोलाको जुन अहिले बाढीले दलदल छ त्यो दलदलमा हिँड्न सक्ने गरीको चाहिँ त्यो खालको बुट माउन्टेरिङ टाइपको बुटहरू प्राप्त भएको खण्डमा वा चाहिँ त्यो जो उसको जुन छाउँहरू छ त्यसकोमा जस्तै वायरलेस ट्र्याकिङ डिभाइसेसहरू भयो भने सजिलो हुन्थ्यो भनेर हामीले कम्तीमा 10 हुँदाखेरि राम्रो हुन्थ्यो भनेर त्यसमा नि पहल गरिरहेको अवस्थाहरू छ। ट्रान्सपोर्टेसन डिभाइसेस विथ 100 केजी क्यापेसिटीको ड्रोनहरू व्यवस्थापन गर्न सकियो भने पनि त्यो सहज हुन्थ्यो भन्ने लागेको छ। र त्यसै गरी कतिपय स्थानमा प्रायोरिटीमा राखी ट्रान्सपोर्टेसनको कामहरू गरिरहेको अवस्थाहरू छ। मोर फोरेन्सिक डक्टर्सहरूको आवश्यकताको कुराहरू छ।
0: बाढीपछि टेलिफोन र सडकबाट विच्छेद भएका गाउँहरूमा सम्पर्कका लागि ड्रोनको प्रयोग उपयोगी देखिएको छ। सशस्त्र प्रहरीले रसुवाका केही गाउँमा मोबाइल चार्ज गर्ने पावर ब्याङ्क र सहयोग चाहिने मानिसको सङ्ख्या यकिन गर्न ड्रोन उपयोग गरिरहेको हो। सशस्त्र प्रहरीका इन्सपेक्टर विजयले सम्पर्क विच्छेद भएको तर मानिस बसेको ठाउँमा ड्रोन पुर्याएर सूचना आदान प्रदान गरिरहनु भएको छ। इन्सपेक्टर विजयले उडिरहेको ड्रोन नजिकै बसिरहेका मानिससँग कुरा गरिरहनु भएको छ।
2: हजुरहरूको बसोबास क्षेत्रमा 20 भन्दा बढी हुनुहुन्छ भने एउटा हात मात्र खडा गर्नुहोस्। 40 भन्दा बढी हुनुहुन्छ भने दुईटा हात खडा गर्नुहोस्।
0: रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा 120 मिटरभित्र पस्ने अवस्था नरहेको माउन्टेन गाइड एसोसिएसनले जनाएको छ। एसोसिएसनको टोलीले नेपाली सेनासँग भित्र गएर अवलोकन गर्दा थप खोजीका लागि यन्त्र नै प्रयोग गर्नुपर्ने अवस्था रहेको जनाएको छ। माउन्टेन गाइड एसोसिएसनका आशिष गुरुङ, दोर्जी शेर्पा, जेनजेन लामा र सबिन ठगरीको टोली उद्धारका लागि चिलिमे हाइड्रो पावरको सुरुङमा पुगेर फर्केको एसोसिएसनको भनाइ छ। एसोसिएसनले अन्य सुरुङको खोजीका लागि आवश्यक परेमा सम्पर्क गर्न पनि आग्रह गरेको छ। चिलिमेको सुरुङमा पुर्याएका जनशक्तिको यकिन भने भएको छैन। अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घ आइएफआरसीले नेपालमा अबका 72 घण्टासम्म खाना र पानी आपूर्तिका लागि काम गर्नुपर्ने जनाएको छ। आइएफआरसीका म्याथ ब्याडेनले तत्कालको खाना र पानी उपलब्ध गराएपछि बस्ने बास र अन्य स्वास्थ्यमा काम गरिने स्पष्ट पार्नुभएको छ।
3: Right now, it's about the next 72 hours, which will be food, water, and non-food items. Shelter will certainly be a huge priority. And once we can kind of establish those emergency needs, we'll likely move into other forms of programming to support livelihoods, getting people back into a more permanent shelter.
0: बाढीमा बेपत्ता परेका सहितको सहायताका लागि बेलायतले पनि आफ्नो देशका विज्ञ टोली नेपाल पठाउन लागेको छ। संयुक्त राष्ट्रसङ्घले नेपालमा अन्तर्राष्ट्रिय सहयोग जरुरी रहेको जनाएको छ। महासचिव एन्टोनियो गुतेरेसका प्रवक्ता स्टेफानी डुजारिकले बाढी प्रभावित क्षेत्रमा 20,000 मानिसलाई खानाको अभाव भइसकेको बताउनु भएको छ।
4: Our partners working on food security estimate that at least 20,000 households across the Nuwakot and Rasuwa districts may need food assistance. Over 50,000 people require emergency water, emergency sanitation, and emergency hygiene.
0: 20,000 परिवारलाई खानाको अभाव भएको उहाँको भनाइ छ। युरोपेली संघ र क्यानाडाले सहायक प्याकेज पठाउने घोषणा गरेका छन्। बाढीले त्रिशुली नदीको गोर्खातर्फको बगरमा ल्याएका शवको अन्त्येष्टि गरिएको छ। प्रशासन कार्यालयले जिल्लामा हालसम्म फेला पारेका 55 शवमध्ये 29 अन्त्येष्टि गरेको जानकारी दिएको छ। पहिचान खोल्न नसक्ने शरीरका विभिन्न अङ्गको अन्त्येष्टि गरेको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद श्रेष्ठले बताउनु भएको छ। शवबाट आवश्यक डिएनए स्याम्पल लिएर अन्त्येष्टि गरिएको उहाँले जानकारी दिनुभएको छ। गोर्खामा 23 पहिचान खोल्न सक्ने सग्लो शव भेटिएका छन्। हालसम्म फेला परेका सग्ला शवमध्ये 11 पोखरा पठाइएको छ। बाँकी शव भने प्रदेश अस्पताल गोर्खा एवं एनपिआई गोर्खा अस्पतालको शवगृहमा राखिएको र केही शव अस्पतालसम्म लगिँदैछ। सरकारले रसुवा बाढी परि ज्यान गुमाउने र उपचाररत व्यक्तिको जानकारी लिनका लागि सम्पर्क माध्यम निर्धारण गरेको जनाएको छ। नेपाल प्रहरीले शव प्राप्त भएका र परिचय नखुलेका नागरिकको जानकारी वेबसाइटमा राखिएको जनाएको छ। प्रहरीले हराइरहेका आफन्त खोजिरहेका व्यक्तिले udb.nepalpolice.gov.np खोजी गर्न सकिने जनाएको छ। यस्तै विपद व्यवस्थापन प्राधिकरणले फेसबुक पेज मार्फत उद्धार गरिएका घाइते उपचाररत अस्पताल र सम्पर्क नम्बर दिएको छ। खबर यति नै। नमस्कार।
5: SBS गोर्खा रेडियो हो। Movie and more.

मुभी मोड आज फेरि आइसकेको छ, नयाँ एपिसोड लिएर तपाईँहरूको लागि, विशेष गरी नेपाली सिनेमाहरूको कलेक्सन लिएर आइसकेको छ। साथमा म संगीता श्रेष्ठ र बिएफबिएस गोर्खा रेडियोले हरेक हप्ता तपाईँहरूको लागि लिएर आउने यो कार्यक्रम आज फेरि आइसकेको छ। भनेपछि तपाईँहरू तयार हुनुहोस् आजको मेरो कलेक्सनको लागि। त र कलेक्सनभन्दा अगाडि म गीत सुनाउँछु है तपाईँहरूलाई, किनभने गीत सुनौ, फ्रेस गरौँ मुड, अनि त्यसपछि आजको हाम्रो नेपाली सिनेमाको कलेक्सनको कुरा म तपाईँहरूसँग सेयर गर्नेछु।

अनुसाजकको कार्यक्रमको सुरुवातमा हामी कुरा गरौँ 2082 सालको र 2082 सालको पनि सुपरहिट भनेर नाम दिएको सिनेमा उनको स्वेटरको बारेमा। यो नाम दिएको मात्र होइन, साँच्चै पनि सुपरहिट भएको सिनेमा हो उनको स्वेटर। है, उनको स्वेटर भनेपछि तपाईँलाई धेरै कुराहरू याद आउँछ होला, यो सिनेमाको गीत याद आउँछ होला, सिनेमाको एकदमै सफ्ट लभ स्टोरी याद आउँछ होला, विपिन कार्की याद आउँछ होला, मेरो नाम अगर याद आउँछ, धेरै कुराहरू याद आउँछ किनकि साँच्चै पनि यो सिनेमा याद गर्ने लायकको सिनेमा थियो। र 2082 सालको सुपरहिट सिनेमाको नाममा चिनिएको उनको स्वेटरको बारेमा आज म कुरा किन गर्दैछु भने अब यो सिनेमाको सिक्वेल बन्ने भएको छ। हालै मात्र काठमाडौँमा एउटा चाहिँ जुन इभेन्ट अर्गनाइज भएको थियो त्यो इभेन्टमा अनाउन्स गरिएको हो यो कुरा कि यो सिनेमाको सिक्वेल बन्ने र सिनेमाको सिक्वेलको नाम भनेर राखिने कलेजी उनको स्वेटर। पहिलाको सिनेमाको नाम उनको स्वेटर मात्र थियो भने अबको नाम कलेजी उनको स्वेटर भनिसकेपछि स्वेटर बुनेको जस्तै समथिङ स्लो ग्रो हुने एउटा लभ स्टोरी पार्ट वानमा थियो, पार्ट टूमा पनि हुनसक्छ त्यस्तै होला। र पार्ट टूकै कुरा गर्ने हो भने यो सिनेमालाई रेडी गरेर रिलिज गर्ने टार्गेट चाहिँ 2084 छ है, 2084 सालमा मात्र यो सिनेमालाई चाहिँ रिलिज गर्ने भनेर टार्गेट राखिएको छ। सो चाँडै नै यसको सुट पनि सुरु गर्ने भनेर कुरा पनि छ। नवीन चौहानको नै लेखन उनैको निर्देशनमा बन्ने हो यो सिनेमा, पहिला पनि उनैको निर्देशन र लेखनमा बनेको सिनेमा हो यो। र अगेन यो सिनेमामा हामीले को को देख्नेछौँ भने अफकोर्स विपिन कार्की त हुने नै भयो, मेरो नाम अगर पनि हुने नै भयो। दुबईको जोडी बिना आई थिङ्क यो सिनेमाको कथा अगाडि बढ्नै सक्दैन, त्यति मिठो लभ स्टोरी प्रेजेन्ट गरिएको थियो उनको स्वेटरमा। त्यो बाहेक पनि सिनेमामा अरू कलाकारहरू जसलाई नोटिस गरियो होइन, जस्तै एलेक्स पारसको कुरा गरौँ, त्यस्तै गरी परीक्षा लिम्बूको कुरा गरौँ होइन, दुबईको चाहिँ जुन केमिस्ट्री थियो, जोडी थियो, त्यो पनि एकदम मन पराएको थियो। अनि दुबईलाई कास्ट गरिएको, दुबईजना माथि पिक्चराइज गरेको भिडियो पनि निकै चर्चामा आएको थियो। र त्यो सबै कुराहरू मिक्स गरेर भनौँ न पुराना तिनै अनुहारहरूलाई मिक्स गरेर यो सिनेमा तयार हुने त भइ नै हाल्यो। त्यो बाहेक पनि एउटा अर्को रमाइलो कुरा जुन मैले तपाईँहरूसँग सेयर गर्न चाहेँ त्यो चाहिँ के भन्दाखेरि, यो सिनेमामा अबको पार्ट टूमा हामीले बलिउडका चर्चित लेखक अनि एक्टर पियुष मिश्रालाई पनि देख्नेछौँ। हजुर, राइट सुन्नुभयो तपाईँहरूले, उहाँलाई पनि यो सिनेमामा कास्ट गर्ने भएको छ। सो हामी के बुझौँ भने सिनेमाको टिमको हिसाबले उनीहरूले के बताएका छन् भने योभन्दा अगाडिको जुन उनको स्वेटर थियो त्यसको आफ्नै जर्नी थियो, कलेजी उनको स्वेटरको यात्रा अझ फराकिलो हुनेछ, अझ डिफ्रेन्ट किसिमले हामीले प्रेजेन्ट गर्नेछौँ। योभन्दा अगाडि चाहिँ कथा कतै कतै आधा अधुरो भयो कि कहिले आउँछ यसको सिक्वेल भनेर धेरै क्वेसन आएको कारणले गर्दाखेरि पनि त्यसको लागि हामीले यो लभ स्टोरी लिएर आउन लागेका छौँ। सो तयार हुनुहोस्, असाध्यै मन छुने एउटा लभ स्टोरी लिएर आउँदैछौँ भनेर भनिसकेका छन्। सो पार्ट वानमा हामीले धरणीधर र फुल सिनेमाका क्यारेक्टरहरू होइन, विपिन कार्की र मेरो नाम अगरको लभ स्टोरी चाहिँ इन्कम्प्लिट देखाइयो नि त, सायद त्यसैले पनि धेरैको मन छोएको थियो कि हुनसक्छ अबको पार्टमा दुवैको मन मिल्छ कि, दुवै भेटघाट हुन्छ कि, आधा अधुरो भएको कथा पुरा हुन्छ कि, त्यो पनि हेर्न बाँकी नै छ। तर मैले तपाईँहरूलाई यो सिनेमाको अब बन्ने सिक्वेलको बारेमा जानकारी गराएँ किनकि मलाई थाहा छ तपाईँहरूले असाध्यै मन पराउनु भएको सिनेमाको पार्ट टू कहिले आउँछ होला भनेर पर्खाइ पनि थियो होइन। सो यो जानकारी पछि म तपाईँहरूलाई बताउन चाहन्छु कि आउने दिनमा यो सिनेमालाई लिएर अरू पनि कुनै अपडेट्सहरू आएको खण्डमा म तपाईँहरूसँग इमिडिएटली सेयर गर्नेछु मुभी एन्ड मोरमा नै।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: Movie and more. सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर। तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। सिनेमाको कुरा गर्छौँ हामी, विशेष गरी नेपाली सिनेमाको। भने आउनुहोस् हामी एकैछिन कुरा गरौँ अगस्त्य सिनेमाको बारेमा, जुन सिनेमा केही वर्ष अगाडि रिलिज भएको थियो। सिनेमालाई सौरभ चौधरीले निर्देशन गरेको थियो र सिनेमाको बारेमा राम्रो कुराहरू पनि भएको थियो। तिनै निर्देशक सौरभ चौधरीले बनाउन लागेको नयाँ सिनेमा द राइज अफ साम्राज्य, मैले अलिकति कुरा त तपाईँलाई योभन्दा अगाडि पनि भनिसकेको थिएँ। अबको पालो भने यो सिनेमा द राइज अफ साम्राज्यको चाहिँ कलाकारहरू कास्टिङ हुने क्रममा चाहिँ यसपल्ट नासिर हुसेनलाई पनि फिल्ममा भित्राइएको छ। सौगात मल्ल अलरेडी असाइन भइसकेका छन्, दयाहाङ राई अलरेडी असाइन भइसकेका छन्, अब नासिर हुसेन पनि। सो यसो हेर्दाखेरि नासिर हुसेनको भूमिका के होला त, आई मिन कस्तो किसिमको क्यारेक्टर पोर्ट्रे गर्दै होला नासिरले, जबकि दयाहाङ राई छ अलरेडी, सौगात मल्ल छ भनेपछि। अनि अर्को कुरा चाहिँ यो सिनेमामा साम्राज्यमा चाहिँ यो निर्देशक सौरभ चौधरी अनि त्यसपछि नासिर हुसेनको पहिलोचोटि काम गर्न लागेको होइन, योभन्दा अगाडि अगस्त्यमा पनि दुवैले एकसाथ काम चाहिँ गरिसकेका हुन्। सो पक्कै पनि एउटा राम्रो क्यारेक्टर चाहिँ नासिरको लागि पनि लेखेको हुनुपर्छ जस्तो चाहिँ लाग्छ है। इन्ट्रेस्टिङ पार्ट यो सिनेमा साम्राज्यको इन्ट्रेस्टिङ पार्ट मैले भन्नुपर्दा चाहिँ म के देख्छु भने कर्णाली ब्लुज फिरफिरे, जति कुरा गरे पनि कम, जतिपल्ट पढ्यो भने पनि त्यो मनलाई छुने, मनलाई हल्लाउने, दिमागलाई हल्लाउने कथा उस्ताको उस्तै, कर्णाली ब्लुज पनि उस्तै, फिरफिरे पनि उस्तै। र यो दुवै किताब जुन असाध्यै राम्रो छ साहित्यको क्षेत्रमा चाहिँ एउटा रेकर्ड सेट गरेको कथा किताब नै भन्छु म चाहिँ, यस्ता यस्ता कथा लेख्नुभएका लेखक बुद्धिसागरको लेखन रहेको छ यो कथामा, अब भन्ने कथामा साम्राज्यमा जसको म कुरा गर्दैछु। निकै ठुलो क्यानभासमा यो सिनेमा म उतार्दैछु, ठुलो बजेटमा उतार्दैछु, ताकि नेपाली सिनेमा यसरी पनि बन्न सक्छ है भनेर एउटा इक्जाम्पल सेट गर्नको लागि म यो सिनेमा बनाउँदैछु भनेर भनिसकेका निर्देशक सौरभ चौधरीको साम्राज्य साँच्चै पनि निकै ठुलो क्यानभासमा बन्ला जस्तो देखिन्छ। कलाकारहरू कास्टिङ त्यही अनुसार हुँदैछ, सुटिङको तयारी त्यस्तै हुँदैछ, एकदमै भव्य सेटहरू लगाउने तयारी छ भनेपछि एउटा सो हामी के बुझ्न पनि सक्छौँ भने विभिन्न कालखण्डको कथाहरू पनि यो सिनेमामा अटाउनु पर्नेछ अरे। भन्नुको अर्थ इतिहासदेखि अहिलेसम्म आउँदाखेरि विभिन्न जर्नी हुँदै आउने साम्राज्यमा चाहिँ पुरानो दिनहरू, पुरानो साम्राज्य, पुरानो समयलाई उतार्न त त्यति सजिलो छैन नि त। त्यो अवस्थामा चाहिँ VFX अफकोर्स युज हुने र ओभरअल सबै कुराहरूलाई समेटेर एउटा भव्य साम्राज्यको लुक्स दिने तयारीमा रहेका छन् यति बेला निर्देशक सौरभ चौधरी। भने नासिर हुसेनको पनि यो सिनेमामा एन्ट्री भइसकेको इन्फर्मेसन मैले तपाईँलाई मुभी इन मोरमा भर्खरै दिएँ भने अब म तपाईँलाई गीत नै सुनाउँछु।

आउनुसम्म हामी एकैछिन कुरा गरौँ एउटा यस्तो सिनेमाको बारेमा जुन सिनेमाले भुटानी, नेपाली र हिन्दी भाषामा बोल्छ। तिनवटा फरक फरक भाषा मैले भनिहालेँ, भुटानी, नेपाली र हिन्दी भाषामा जुन सिनेमालाई नाम दिएको छ टनल 26 भनेर। यो सिनेमाको बारेमा अरू कुरा गर्ने हो भने एक्टर प्रदीप खड्कालाई यो सिनेमामा क्रिएटिभ प्रड्युसरको रूपमा चाहिँ उतारिएको छ। सो यो टिजरमा हामी के देख्छौँ भने एउटा ठुलो टनल छ, डार्क, अनि त्यो टनलमा चाहिँ नि जम्बीहरूबाट बच्नको लागि मानिसहरूले जुन स्ट्रगल गरिरहेको छ त्यो किसिमको कुराहरू देखाइएको छ। अनि सर हेर्दाखेरि तपाईँहरूले यदि ट्रेन टु बुसान हेर्नुभएको छ भने यो सिनेमाको यो टिजरले पनि कति कति झलक छ त्यो पनि दिन्छ क्या, ट्रेन टु बुसानको झलक पनि दिन्छ जुन चाहिँ जम्बीको कथामा आधारित हुन त नेपालमा यो जम्बीको कन्सेप्ट हलिउड मुभी या बलिउड मुभीहरूको लागि हेर्नलाई चाहिँ इजिली अहिलेसम्म लिएकै थियो होइन, नहेरेको होइन, हेरेको हो। अनि कोरियन फिल्ममा पनि हेरेकै हो होइन जम्बीको स्क्रिप्ट कथा, तर नेपालमा या नेपाली भाषाको सिनेमामा अब यसलाई कसरी लिन्छ त्यो पनि हेर्न त बाँकी नै छ। तर पनि यो सिनेमालाई चाहिँ नि एउटा जम्बीको दुनियाँमा लगेर कनेक्ट गर्न खोजेको देखिन्छ। यो सिनेमाको कुरा मैले यसकारणले पनि गरेँ किनकि यो सिनेमामा हामीले हाम्रै नेपाली कलाकारहरू जस्तै अनुप विक्रम साई भयो, जस्तै आना शर्मा भयो, अनि त्यसै गरी प्रदीप खड्कालाई त देख्ने नै छौँ। त्यो बाहेक पनि हामीले भुटानी एक्टर साङ्गे सेल्ट्रिमलाई पनि यो सिनेमामा देख्नेछौँ। अनि यो सिनेमाको जुन रिलिजको कुरा गर्ने हो भने अक्टोबरमा रिलिज हुन लागेको सिनेमा नेपाल, भारत र भुटान तिनैवटा देशमा चाहिँ एकसाथ रिलिज हुन लागेको छ। यो सिनेमालाई पिक्चराइज गर्दा पनि नेपालका सिनेमाटोग्राफर दीर्घ गुरुङ र भुटानका साङ्गे टी तेन्जिङले छायाङ्कन गरेका हुन् भने यो सिनेमाको राइटिङ, यो सिनेमाको स्क्रिप्ट, डाइरेक्सन, एडिटिङ सबै काम चाहिँ डिडी किन्लेले गरेका हुन्। सो हामी आशा गरौँ यो सिनेमा जुन नेपालको लागि पनि नयाँ टेस्ट हुनेछ होइन, नेपालमा रिलिज भइसकेपछि रेस्पोन्स के कस्तो आउँछ तपाईँहरूसँग म सेयर गर्नेछु। अफकोर्स अहिले नै मेरो तर्फबाट यो इन्फर्मेसन मात्रै थियो तपाईँहरूको लागि मुभी एन्ड मोरमा।

अभिनेत्री रेखा थापाको निर्देशकीय कमब्याक फिल्म हो माया भनेकै यस्तै होला, जसको टिजर केही दिन अगाडि सार्वजनिक भएको थियो। समथिङ 1 मिनट 18 सेकेन्ड लामो यो टिजरमा चाहिँ हामीले के देख्छौँ भने लभ स्टोरी देख्न सक्छौँ, आपसमा हुने जुन द्वन्द्व भन्छौँ नि त्यो द्वन्द्व देख्न सक्छौँ, प्रेम देख्न सक्छौँ, बाध्यता देख्न सक्छौँ, ट्र्यापमा परेको अब कुनै क्यारेक्टर देख्न सक्छौँ, होइन लाइफमा सिम्पली भन्नुपर्दाखेरि आउने अप एन्ड डाउन्सलाई चाहिँ यो सिनेमामा उतारिएको छ। रेखा थापा जसलाई हामी एक्टरको रूपमा मात्रै होइन उनले केही सिनेमाहरू निर्देशन पनि गरिसकेको कारणले निर्देशक पनि बन्न सक्छौँ उनलाई, र त्यही मध्येको एउटा उनैको निर्देशनमा बनेको सिनेमा हो यो माया भनेको यस्तै होला है, जसको टिजर सायद तपाईँले हेरि पनि सक्नु भएको छ। यो सिनेमाको कुरा गर्नु पर्दा हामीले दुईजना एक्ट्रेस जो राम्रे एक्ट्रेसको रूपमा चिनिन्छन् दुवैजना, सृष्टि श्रेष्ठ र नीति शाह, दुवैजनालाई हामीले देख्न सक्छौँ यही एउटा सिनेमामा, होइन फिल्ममा एक्टरको रूपमा या दुवैजनासँग इन्भल्भमेन्टको रूपमा चाहिँ देखाइएका एक्टर भने दिल श्रेष्ठ रहेका छन्। र तिज आउँदैछ, तिजको आफ्नै किसिमको मौलिकता छ, आफ्नै किसिमको चाम छ हाम्रो देशमा, होइन सायद यसैलाई टार्गेट गरेर चाहिँ रिलिज गर्न लागिएको छ यो सिनेमा, भादौको 26 गते भनेर त तयारी गरेको छ होइन यो सिनेमालाई रिलिज गर्नको लागि, र केही गीत पनि बाहिर आइसकेको छ, यसको टिजर बाहिर आइसकेको छ, र सबैभन्दा ठुलो कुरा चाहिँ धेरै पछि रेखा थापाले निर्देशन गरेको सिनेमा भनेर पनि यसलाई बाहिर ल्याइएको छ। सिनेमामा मैले अघि भने जस्तै सृष्टि श्रेष्ठ या नीति शाह या दिल श्रेष्ठ मात्रै होइन, हामीले मदन कृष्ण श्रेष्ठलाई पनि देख्छौँ यो सिनेमामा, त्यस्तै गरिकन नम्रता श्रेष्ठलाई, लक्ष्मी गिरीलाई, राजाराम पौडेललाई, विशाल पहाडी, सङ्गम भण्डारी, सुजाता श्रेष्ठ, थुप्रै यस्ता कलाकारहरू छन् जसलाई फिचर गरिएको छ यो सिनेमामा। योभन्दा अगाडि हिम्मत वाली या मल्लिका नाम गरेको सिनेमा रेखा थापा आफैले डाइरेक्सन गरिसकेकी थिइन्, तर फरक के थियो भने ती सिनेमाहरूमा उनी आफै एक्टरको रूपमा पनि चाहिँ प्रस्तुत भएकी थिइन्, एज एन एक्टर डिरेक्टर दुवै काम चाहिँ गरेकी थिए भनेर भनौँ न। तर माया भनेको यस्तै होलाको कथा चाहिँ कम्प्लिटली डिफ्रेन्ट छ, यो एउटा लभ स्टोरी भएको कारणले पनि हुनसक्छ। यसमा चाहिँ उनले अन्य कलाकारहरूलाई चाहिँ कास्ट गरेकी छिन् र अन्य कलाकारहरूलाई मात्रै डाइरेक्सनको काम गरेकी छिन्। सो हामीले हेर्न चाहिँ एक किसिमको क्युरियोसिटी हाम्रोमा छ कि अबको सिनेमा उनको आफ्नो एक्टिङ बिनाको सिनेमा कस्तो बनेको होला भनेर। सो रेखा थापाको डाइरेक्सनमा बनेको यो सिनेमा माया भनेको यस्तै होलाको इन्फर्मेसन पनि मैले मुभी एन्ड मोरबाट तपाईँलाई दिएँ भर्खरै, म फेरि पनि तपाईँलाई गीत सुनाउँछु।

0: रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो। मूवी एंड मोर।

सिनेमा बन्नुभन्दा पहिले सबभन्दा पहिले गरिने काम भनेको स्क्रिप्ट होइन। स्क्रिप्ट तयार भइसकेपछि या कथाको थिम के हो या प्लट रेडी भइसकेपछि अनि मात्रै सिनेमालाई कस्तो लुक्स दिने, कसले डाइरेक्सन गर्ने, के गर्ने भन्ने धेरै कुराहरू आउँछ होइन। अनि एउटा अर्को कुरा के हुन्छ भने कथा लेख्दै गर्दा, स्क्रिप्ट लेख्दै गर्दाखेरि त्यो कल्पना पनि गर्दै गरिन्छ कि यो दृश्य म कहाँ खिच्छु होला, कहाँ देखिन्छ होला, यो अझ राम्रो एउटा सानो घर हुन्छ या एउटा ठुलो घर हुन्छ, कस्तो हुन्छ, के हुन्छ, यो सबै कुरा चाहिँ राइटरको इमेजिनेसनमा बनेको कुराहरू हुन्छ जसलाई डाइरेक्टरले उतार्ने काम गरेका हुन्छन्। तर कहिलेकाहीँ हामी सोच्छौँ स्क्रिप्ट राइटर आफै डाइरेक्टर पनि भएको खण्डमा उनको भिजन अझ क्लियर हुन्छ होला भनेर सोच्छौँ होइन, त्यो धेरै हदसम्म ट्रु पनि हो। यति बेला मलाई कुरा गर्न मन लाग्यो नेपाली फिल्ममा चाहिँ स्क्रिप्ट राइटरको रूपमा राम्रैसँग परिचित सुमन गजमेरको, जसले चाहिँ सिनेमाहरू हेर्ने हो भने, उनले आफूले बनाएको सिनेमाहरू, उनले आफूले लेखेको सिनेमाको कुरा गर्ने हो भने रङ्गी, एक्कातिन, च्याप्टर वान, सेरवा, भित्ते पात्र जस्तो फिल्महरूमा चाहिँ उनीसँग राम्रो एक्सपिरियन्स छ लेखनको। त्यो बाहेक उनको इन्ट्रेस्ट डाइरेक्सनतिर पनि अफकोर्स छ, उनको झुकाव डाइरेक्सनतिर पनि छ। सायद त्यसैले गर्दाखेरि राइटरको रूपमा मात्रै होइन, उनले चाहिँ सहायक निर्देशकको रूपमा पनि कठपुतली, बाबरी, महापुरुष र बलिदानमा पनि काम गरिसकेका छन् सहायक निर्देशकको रूपमा। यो कुरा मैले जुन गर्दैछु सुमन गजमेरको बारेमा तपाईँले अन्दाज लगाइसक्नु भएको हुनुपर्छ कि पहिला राइटर, त्यसपछि सहायक निर्देशक, र अब भने अफकोर्स सुमन गजमेर आफै डाइरेक्सनमा उठेका छन्। उनको डेब्यू डिरेक्टर को रूपमा आउन लागेको सिनेमाको नाम हो हाम्रो सानो घर। हाम्रो सानो घर यसो यो सिनेमाको केही सानो पोर्सन मात्रै बाहिर आएको छ, एउटा सानो फोटो मात्रै बाहिर आएको छ होइन, जसमा चाहिँ हाम्रो सानो घर लेखिएको छ असम बाय सुमन गजमेर भनेर। त्यो पोस्टरमा चाहिँ हामीले के देख्छौँ भने पहाडको छेउछाउतिर एउटा सानो घर छ, त्यो सानो घरलाई नै टार्गेट गरेर बनाउन खोजिएको जस्तो देखिन्छ यसो हेर्दाखेरि। तर त्यति सिम्पल पनि छ जस्तो देखिँदैन पोस्टर हेर्दाखेरि। पोस्टरमा नाम सँगसँगै केही कुराहरू पनि लेखिएको छ, हामीले बनाउने घर, सपनाले बनाउने संसार, अर्को कुरा के लेखेको छ भने रोमान्स, सोसल ड्रामा, थ्रिलर। भनेपछि यो सबैको कम्बिनेसन अफकोर्स राम्रै हुनुपर्छ, किनभने उनले काम गरेको सिनेमाहरूको अघि मैले भने होइन लिस्ट हेर्ने हो भने रङ्गी, एक्कातिन, कठपुतली, बाबरी, बलिदान, महापुरुष, यस्तो हेर्दाखेरि चाहिँ कम्बिनेसन देखिन्छ लभ स्टोरीको पनि, रोमान्सको पनि, कतै कतै थ्रिलरको पनि, सोसल ड्रामाको पनि। सो हामी आशा गरौँ एउटा राइटर डिरेक्टर भइसकेपछि उनले ल्याउने कथा, उनले ल्याउने सिनेमा कस्तो हुन्छ होला। हामीलाई साँच्चै यसको पर्खाइ छ, सुमन गजमेरले बनाउने सिनेमाको हामीलाई पर्खाइ छ। र मैले तपाईँलाई इन्फर्म गरेँ हाम्रो सानो घरको रूपमा उनले ल्याउँदैछन् सिनेमा। सो हाम्रो तर्फबाट अल द बेस्ट स्क्रिप्ट राइटर सुमन गजमेरलाई, एउटा राम्रो डिरेक्टरको रूपमा पनि पक्कै पनि उनले अगाडि आफूलाई ल्याउने नै छन् भनेर।

आजलाई यति नै तपाईँहरूको लागि म नेक्स्ट विक फेरि आउनेछु अनि साथमा मेरो हुनेछ नेपाली सिनेमाको बारेमा लेटेस्ट इन्फर्मेसन. सो तपाईँसम्मको लागि म सङ्गीता श्रेष्ठलाई आजको कार्यक्रमबाट बिदा दिनुहोस्. नेक्स्ट विक तपाईँहरूको लागि अरू कलेक्सन लिएर आउँछु है. तपाईँसम्म सुन्दै गर्नुहोस् पिएफपिएस गोर्खा रेडियो. तपाईँहरूको समय शुभ रहोस्.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो।
3: बाढी प्रभावित क्षेत्र सडक सम्पर्कबाट विच्छेद भएकाले औषधि र खाना पुर्याउन सक्ने ड्रोन चाहिएको बताउनु भएको हो।
4: Making sure that these relief supplies, medicine gets to the people and community is challenging, so we're seeking heavy lift drones to supply these medicines and relief supplies also. So what we're doing is understanding our own context, and based on the feedback we get from our

0: ground team, especially security people, we're reaching out to foreign governments for specific support we need.
1: सबलाई आफन्तको जिम्मा लगाउन फोरेन्सिक प्रविधिको अभाव भइरहेको पनि उहाँले बताउनु भएको छ। मन्त्री खनालले चाहिने सहयोगको मूल्याङ्कन भइरहेको तर अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको होइन भन्नुभएको छ।
0: As the assessment progress, we'll communicate specific requirements later. We've seen some false reports circulating in national and foreign media that Nepal has rejected international assistance and support. Again, I repeat, the scale of devastation is extremely huge. And support and assistance are required, not just in the phase of rescue and relief, but more so in the phase of reconstruction and rehabilitation.
1: मन्त्री खनालले जलविद्युत सुरुङमा उद्धार गर्न सक्ने 11 जनाको भारतीय टोली परिचालन भइसकेको बताउनु भएको छ। यस्तै नेपाल प्रहरीले उद्धार तथा राहतका क्रममा आइरहेका चुनौती जानकारी गराएको छ। प्रहरीका प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले ड्रोनको उपयोग गर्न पाएमा धेरै काम गर्न सकिन्थ्यो भन्नुभएको छ। नदी किनारको दलदलमा जान सक्ने खालका बुट भएमा अरू छिटो काम गर्न सकिने उहाँको भनाइ छ।
2: चुनौती सामना गरिरहेको विषयहरूमा चाहिँ खास गरी जो घटनास्थलहरू छ, अर्थात् खोलाको जुन अहिले बाढीले दलदल छ, त्यो दलदलमा हिँड्न सक्ने गरीको चिप, त्यो खालको बुट, माउन्टेनिङ टाइपको बुटहरू प्राप्त भएको खण्डमा, वा चाहिँ त्यो जो उसको जुन छाउँहरू छ त्यसकोमा जस्तै वायरलेस ट्र्याकिङ डिभाइसेसहरू भयो भने सजिलो हुन्थ्यो भनेर हामीले कम्तीमा 10 वटा हुँदाखेरि राम्रो हुन्थ्यो भनेर त्यसमा नि पहल गरिरहेको अवस्थाहरू छ। ट्रान्सपोर्टेसन डिभाइसेस विथ 100 केजी क्यापेसिटीको ड्रोनहरू व्यवस्थापन गर्न सकियो भने पनि त्यो सहज हुन्थ्यो भन्ने लागेछ। र त्यसै गरी कतिपय स्थानमा प्रायोरिटीमा राखी ट्रान्सपोर्टेसनको कामहरू गरिरहेको अवस्थाहरू छ। मोर फोरेन्सिक डक्टर्सहरूको आवश्यकताको कुराहरू छ।
1: यता अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घ आइएफआरसीले नेपालमा अबका 72 घन्टासम्म खाना र पानी आपूर्तिका लागि काम गर्नुपर्ने जनाएको छ। आइएफआरसीका म्याट प्याडेनले तत्कालको खाना र पानी उपलब्ध गराएपछि बस्ने बास र अन्य संस्थामा काम गरिने स्पष्ट पार्नु भएको छ।
3: Right now, it's about the next 72 hours, which will be food, water, and non-food items. Shelter will certainly be a huge priority. And once we can kind of establish those emergency needs, we'll likely move into other forms of programming to support livelihoods, getting people back into a more permanent shelter.
1: बाढी आएको 4 दिनपछि रसुवाको गोसाईकुण्डा गाउँपालिका 2 टिमरेमा बाटोमा पुरिएकी 7 वर्षीय बालिकाको उद्धार भएको छ। सशस्त्र प्रहरी बल 20 नम्बर गुलमा थुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो। गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टर मार्फत रसुवा जिल्ला अस्पताल थुन्चे लगिएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ। थुन्चे अस्पतालका वरिष्ठ सर्जन डाक्टर सुनिल कुमार दासले बालिकाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा रेफर गरिएको जानकारी दिनुभएको छ। घाइते बालिकाकी आमा अर्घाखाँची स्थायी घर भई हाल ग्लोबल आइएमई ब्याङ्कको टिमुरे शाखामा कार्यरत गीता इचाई मगर र बुबा लोकबहादुर उचाईलाई सोही स्थानबाट उद्धार गरी नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि यसअघि काठमाडौँ पठाइएको सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङले जानकारी दिनुभएको छ। बाढीमा परेर हराएका मध्ये 669 जनाको शव फेला परेको छ। 2301 जनाको उद्धार गरिएको छ। माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङमा थुनेकाको उद्धारका लागि प्राविधिक रूपमा दक्ष चिनिया विज्ञ टोलीलाई परिचालन गरिएको छ। सरकारको अनुमति पश्चात 6 जना सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएका छ। चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेको टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गरेका छन्। संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछन्। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तयारी अवस्थामा राखिएका चिनिया विज्ञलाई पनि तत्काल घटनास्थलमा बोलाइनेछ। यस्तै त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र 45 जना रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनीहरू रहेको सुरुङसम्म पहुँच स्थापित गर्न सुरुङको मुखसम्म पुग्ने काम भइरहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दवाडीले सुरुङको मुखसम्म पुग्न अवरोध हटाउँदै खन्ने काम भइरहेको बताउनु भएको छ। भोटेकुसी बाढीले रसुवाको उत्तर गाउँपालिकालाई पनि तहस नहस पारेको छ। पालिका उपप्रमुख चलेली गुरुङ काठमाडौँबाटै पालिकावासीको सहयोगमा खटिनु भएको छ।
4: बत्ती छैन, नेटवर्क छैन, सम्पर्क हुन सकिरहेको छैन, त्यो कारणले गर्दाखेरि ठ्याक्कै विवरण थाहा छैन, र पनि मोटामोटी हाम्रो अलिअलि आकलन चाहिँ छ, तर वास्तविक आउन सकेको छैन।
5: हताहती कति छ?
4: हजार भन्दा माथि छ,
5: हाम्रै पालिकाभित्र मात्रै।
4: हजुर, बेपत्ता भन्ने कि के भन्ने होइन, सम्पर्क विहीन घर परिवारहरूसँग हामी पालिकासँग सम्पर्क नभएको संख्या चाहिँ ठुलो संख्यामा छ।
5: स्थिति के छ?
4: भयावहित अवस्था छ नि, घर छैन, परिवार छैन, जुन हाम्रो उत्तर गएको त मेन बजार क्षेत्रहरू छैन, पालिकाको नयाँ पुरानो गरेर दुईटा भवन छैन, स्वास्थ्य चौकी छैन, विद्यालय छैन, चारवटा त हाइड्रो पावर छैन, ओडा कार्यालय छैन, हामीसँग त अब के चाहिँ बाँकी छ भन्ने जस्तो आकलन चाहिँ छ। हाम्रो संरचना, मानवीय क्षति, हाम्रो त धेरै अहिले त हाम्रो त सबै कुराहरू चाहिँ बगरमा परिणत भएको छ, हामीसँग केही पनि छैन भन्दा पनि हुन्छ।
5: तपाईँ संयोग भाग्यले काठमाडौँमा हुनुहुँदो रहेछ घटना भएको बेलामा, गाउँलेहरूले फोन गरेर के भनेका छन्?
4: फोन नेटवर्कको कहिले आकल झुकल लाग्छ, त्यही त हो नि, छिटो उद्धार गरिदिनु पर्यो, खोजिदिनु पर्यो, अनि जीवित भएकोलाई पनि राहतको कुराहरू चाहिँ, औषधिको कुराहरू छिटो उपलब्ध गराइदिनु पर्यो भन्ने आवाजहरू आएको छ। त्यही कारणले गर्दाखेरि पनि म काठमाडौँ बस्ने, मन्त्रालय जाने, राहतको प्याकेजहरू वडा कार्यालयसम्म पुर्याउने, सहजीकरण गर्ने।
5: यता मन्त्रालयतिर धाउँदाखेरि के पाउनु भएको छ तपाईँले रेस्पोन्स, सहयोग?
4: बृहस्पतिको दिनभरि हामी सङ्घ प्रदेशसँग कसैसँग समन्वय भएन होइन, 11 गते म बिहानै नुवाकोटसम्म पुग्न सकेँ, रसुवा जान सक्ने बाटो नै केही पनि छैन, नुवाकोटमा म दिनभरि बसेँ, तर्गयावासी जनताहरूको फोन आइरहेको थियो, छिटो उद्धार गर्नु पर्यो भन्दै गर्दाखेरि आकाशमा हेली उडेको देखिन्थ्यो, तर मेरो उत्तर गयाको बासिन्दाहरूलाई उद्धार गर्न रेस्पोन्स नै भएन। मैले त्यहाँ धेरै अनुरोध गरेँ, त्यसपछि 3-4 चोटिको टिपमा गरेर केही केही ठाउँको जनताहरूलाई चाहिँ सुरक्षित स्थानमा ल्याउन सफल भयो, तर बाँकी हामीले जुन रफ्तारमा चाहिँ सरकारले चाहिँ उद्धार गर्छ होला भन्ने आशा थियो त्यो भएन। भोलिपल्टको दिन म काठमाडौँ आइसकेपछि एनडिआरआरएमको मिटिङ बस्दैछ भन्ने सुन्न थाहा पाइसकेपछि प्रमुख प्रशासकीय सर पनि आइपुग्नु भयो, त्यसपछि उहाँ र म चाहिँ गयौँ, मिटिङमा गयौँ, कसरी चाहिँ भाग्न सफल भयो भन्ने कुराहरू विस्तृत रूपमा राख्नु भयो। रसुवाको गोसाईकुण्ड र उत्तर गएको वस्तुस्थिति मैले थाहा पाएँ, समूहको कुरा राखेँ, त्यति गरिसके पश्चात चाहिँ हामीलाई अलिकति रेस्पोन्स भयो। एयरपोर्टमा गएर चाहिँ पहिलो पटक हेली मार्फत औषधि र एक टिप खाद्यान्न प्राप्त गर्यौँ। त्योभन्दा अगाडि मन्त्रालयबाट गएको, सङ्घीय सरकारबाट गएको जति पनि गाडीका गाडी राहतको सामग्रीहरू थियो, औषधिहरू थियो, सबै नुवाकोटको विदुरमा डम्प भएर बस्यो, तर उत्तर गयामा पुग्न सकेन। त्यो हिजोको कुरा हो। आज चाहिँ हामीले सङ्घ संस्थाहरूसँग जोडिएर बिहानैदेखि राहतको कार्यक्रमहरू यहाँबाट गाडीका गाडी हामीले पठाइरहेछौँ। त्यो पनि हामीलाई दुःखमै हामीलाई रोक्यो पुलिसले, तर पनि हामीले फेरि प्रधानमन्त्रीको कार्यालयको सचिवालयसँग कुरा गरिसके पश्चात उहाँहरूले सहजीकरण गरिदिनु भएपछि मात्रै राहत लाने कार्यक्रम छोड्यो। अहिले चाहिँ राहतहरू जाने कार्यक्रमहरू भइरहेछ, र पनि सबै भूगोलमा चाहिँ सडकबाट राहत पुर्याउन एकदमै अप्ठ्यारो छ। अहिले पनि मलाई स्वास्थ्य संस्थाबाट फोन आएको थियो, डेलिभरी हुने केस छ, हामी कहाँ बत्ती छैन, सोलर छैन, अब कसरी गर्ने भनेर स्वास्थ्य संस्थाको प्रमुखले मलाई कुरा गर्नुभयो। त्यसपछि मैले जिल्ला प्रशासन कार्यालयमा कुरा गरेँ। अहिले पनि मेरो उत्तरगया गाउँपालिकाको तिरु भन्ने ठाउँमा चाहिँ केही संख्यामा मान्छेहरू त्यहाँ गएर बस्नु भएको छ भन्ने खबर आएको छ, तर फोन नलागेको कारण आधिकारिक कति संख्यामा छ भन्ने तथ्याङ्क हामीसँग छैन, र पनि उहाँहरूलाई पनि उद्धार गर्न सकिरहेको छैन अहिले।
1: अब खबर फटाफट।
5: भोटेकोशी बाढीपछि हराएका मध्य प्रदेशका 171 जना मध्ये 22 जना परिवारको सम्पर्कमा, 70का 45, पर्साका 39, रौतहटका 17, बाह्रका 23, सर्लाहीका 15, महोत्तरीका 17, धनुषाका 5 र सिराहाका 10 जनाको खोजी हुँदै। भोटेकोशी बाढीबाट रसुवामा करिब 800 निजी घरमा क्षति, रसुवामा 51 जनाको मृत्यु, 405 जना बेपत्ता र 40 जना घाइते भएको प्रशासनको तथ्याङ्क। रसुवामै 15 वटा पक्की पुल र 9 वटा झोलुङ्गे पुल पनि बाढीले लग्यो। भोटेकोशी बाढीमा स्याङ्जाका 1 जना प्रहरी र 2 सैनिक सहित 8 जना सम्पर्कविहीन, भिरकोट र कालीगण्डकीका 3-3 जना, वालिङ र चापाकोटका 1-1 जनाको खोजी गरिदिन प्रशासनमा आग्रह।
1: पीएफएस गोर्खा रेडियोमा अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
6: यो PFBS गोरखा रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र एकजना विशेष नारी, एकजना विशेष पाहुना लिएर आएको छ भनौँ, होइन? र आजको नारीमा प्रत्येक साता हामी विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूसँग कुराकानी गर्छौँ। र आज पनि श्रोताहरू, बीएफबीएस गोर्खा रेडियोको काठमाडौँको यो स्टुडियोमा आउनु भएको छ एकजना विशेष नारी, एकजना विशेष पाहुना। उहाँ शारदा डङ्गोल हुनुहुन्छ, उहाँ म्युजिसियन हुनुहुन्छ श्रोताहरू, र उहाँलाई आज मैले निम्त्याएकी छु र उहाँको यो साङ्गीतिक यात्रालाई हामी बुझौँ, महसुस गरौँ, होइन, उहाँको जिन्दगीलाई अलिकति नजिकबाट चिहाउने कोसिस गरौँ। र आज हाम्रो साथमा शारदा डङ्गोल आइसक्नु भएको छ श्रोताहरू स्टुडियोमा। अब हामी अबेर नगरिकन उहाँलाई स्वागत गरिहालौँ। नमस्ते शारदाजी।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: ठिक छु म।
0: अनि न्यू रोडबाट आइदिनु भएको छ है तपाईँ, न्यू रोडबाट टाढै भनौँ, यहाँदेखि जाउला खेलदेखि बिहान फेरि निकै जाम हुन्छ बाटोमा, होइन, गाडीहरूको, र पनि आइदिनु भएको छ, थ्याङ्क यू सो मच। र तपाईँ एउटा म्युजिसियन हुनुहुन्छ, तपाईँको ग्रुप, आफ्नो ग्रुप छ श्री तारा, होइन? कहिलेदेखि हो यो श्री तारा, कहिलेदेखि फर्म भएको? 2009 भनेपछि धेरै वर्ष भइसकेछ है तपाईँहरू त श्री तारा। तपाईँ ती श्री ताराको मेम्बरहरू कतिजना हुनुहुन्छ?
1: हाम्रो चाहिँ सबै फिमेल भएकोले धेरै चेन्ज भइरहेछ मेम्बरहरू चाहिँ।
0: हजुर हजुर।
1: कोहीको बिहा हुने, कोहीको नानी पाएपछि नआउने, कोही विदेश गयो, त्यस्तो भएकोले धेरैजना आयो गयो भइरहेछ।
0: ए, त्यही त है, फिमेलहरूको त प्रब्लम हुन्छ, त्यसले गर्दाखेरि म्युजिसियनहरू नयाँ नयाँ आउँदै जाँदै फेरि अर्को आउँदै गर्ने, होइन?
1: हामी चाहिँ खास स्टार्ट ब्यान्ड इस्टाब्लिस भएको चाहिँ आनी छोइङ डोल्माजीले चाहिँ, केटीहरूले पनि म्युजिसियन छ, इन्स्ट्रुमेन्ट बजाउने भए चाहिँ ब्यान्ड फर्म गर्नुपर्छ भनेर त्यो हिसाबले हामी फर्स्ट भेटेको थियौँ। त्यति बेला 3 थियो, पछि बिचमा हामीले 5 भएर पनि काम गरे, अनि ओमिनेन्ट कन्सर्ट जाँदाखेरि चाहिँ हामी 5 भएर काम गरेँ, अनि त्यहाँपछि बहिनीहरूको बिहा हुन थाल्यो, कोही विदेश गयो, अनि फेरि त्यो ब्रेक भयो, त्यहाँपछि फेरि हामी 3 मिलेर फेरि अहिले गरिरहेछौँ।
0: अहिले 3 चाहिँ मेन, होइन, को को हुनुहुन्छ 3?
1: सारङ्गी, फ्लुट छ।
0: ए, 3 मेन इन्स्ट्रुमेन्ट्स, होइन, सारङ्गी, फ्लुट र यो तपाईँ चाहिँ के बजाउनुहुन्छ?
1: मादल, स्किन बाजाहरू,
0: छालाको बाजा जति सबै बजाउनुहुन्छ भनेपछि, होइन? र अब यो आनी छोइले गर्दाखेरि चाहिँ विशेष गरेर फिमेलहरू पनि यो क्षेत्रमा उत्रिनु पर्छ तिमीहरू भन्ने हिसाबले चाहिँ उहाँले गर्दाखेरि चाहिँ उहाँको सुझावमा चाहिँ तपाईँहरूले स्टार्ट गर्नुभएछ, ब्यान्ड बनाउनु भएछ, होइन, ब्यान्ड बनिएछ भनौँ न त, होइन? नेवारी समुदायको मात्रै हुनुहुन्छ कि तपाईँहरू?
1: मैले गन्धर्व, सारङ्गी बजाउने गन्धर्व बहिनीसँग पनि काम गरेछु, अनि अर्को भरत गन्धर्व, उहाँसँग पनि काम गरेछु। त्यस्तो हामीले नेवारी समुदाय भनेर सीमित त छैन, तर जो आए नि, जसले चाहिँ सारङ्गी बजाउन सक्छ, बाँसुरी बजाउन सक्छ, हामी काम गर्छौँ।
0: तपाईँहरूको यो डङ्गोल समुदायमा यति धेरै म्युजिसियनहरू हुनुहुन्छ, विशेष गरेर यो छालाको इन्स्ट्रुमेन्टहरू बजाउने हुनुहुन्छ है?
1: हजुर, हाम्रो समुदायमा चाहिँ बाजा सिक्ने चाहिँ एउटा रुल जस्तै हो, उसले सिक्नुपर्छ भने केटाहरूको चाहिँ है, केटीहरूलाई चाहिँ अहिले चाहिँ सिकाउन थालेछ। अहिले पनि घरको मूल जेठो छोरा हुन्छ नि, त्यो गएर त्यहाँ बाजा बजाउने, त्यो एउटा कम्युनिटीमा उसको एक्टिभिटीहरू सबै, हाम्रो फेस्टिभलहरू यो आउँदाखेरि यो गर्ने भन्ने, त्यो मूल मान्छे एउटा चाहिँ गइराख्नुपर्ने एउटा रुल जस्तै हो हाम्रो हाम्रो कम्युनिटीमा चाहिँ।
0: हजुर हजुर, जानै पर्छ, म्युजिक सिक्नै पर्ने, होइन, म्युजिकको बारेमा थाहा हुनै पर्ने, आफ्नो आफ्नो त्यो भनौँ न त
1: गुठी गुठी नै हुन्छ, नासा गुठी भनेर भोज खाने, अनि त्यहाँ बाजा बजाउने, दाफाहरू बजाउने,
0: हजुर हजुर,
1: लाइफको एक्टिभिटीमै पर्छ त्यो,
0: कम्पलसरी,
1: हजुर,
0: कल्चर,
1: हजुर,
0: कल्चरमा परेको छ,
1: हजुर। तर केटाहरूलाई है, फेरि केटीहरूको त्यस्तो गुठी छैन फेरि। अनि योभन्दा 15 अगाडि जति नै मैले, म पनि दाफा सिक्ने भनेर हाम्रो कम्युनिटी हुन्छ नि, त्यहाँ कुरा गर्दाखेरि चाहिँ केटीहरूले चाहिँ यो बाजा सुन्न मिल्दैन, ढिमे चाहिँ सिकाउँछौँ हामी, यस्तो खी बाजा चाहिँ मिल्दैन भनेर सिकाउनु भएन.
0: ओके, डाफा भनेको चाहिँ के हो?
1: डाफा भनेको चाहिँ हाम्रो नेवार कम्युनिटी स्पेसल नेवारमै, त्यो चाहिँ एउटा हाम्रो पूर्णिमाको दिन होइन, एउटा हरेक ओकेजनमा चाहिँ ग्रुप मान्छे बसेर गीत गाउने, त्यो चाहिँ क्लासिकल रागा बेसमा पर्छ. फेरि
0: हजुर,
1: गाउन पनि गाह्रो, अब तपाईँ आयो तपाईँले गाइहाल्न सक्ने त्यस्तो हुँदैन, त्यसलाई एकदम लामो ट्रेनिङ चाहिन्छ, अनि बल्ल ऊ क्यापेबल हुन्छ त्यो चिज प्रेजेन्ट गर्नलाई.
0: रागमै आधारित हुनेछ. अनि यो श्री तारा चाहिँ नाम चाहिँ कसरी आयो फेरि?
1: आन्जीले नि राख्नुभएको.
0: ए हजुर हजुर, जे होस् धेरै राम्रो काम गर्नुभएको रहेछ हाम्रो आनी छोइङ डोलमाजीले. र कन्ट्याक्टमा हुनुहुन्छ उहाँसँग अहिले?
1: अहिले त्यस्तो छैन. हामी भुइँचाल आउनु अगाडि चाहिँ त्यहाँसम्म चाहिँ हाम्रो थियो, भेटघाट हुन्थ्यो.
0: हजुर हजुर,
1: हाम्रो यस्तो भइरहेछ, हामी यस्तो गरिरहेछौँ भन्ने अपडेट थियो.
0: अपडेट है. अनि प्रोग्रामहरू बाहिरतिर, जे होस् आफ्नो समुदायमा, नेवारी समुदायमा त भयो होइन, बाहिरतिर पनि गर्नुहुन्छ तपाईँ?
1: हजुर, अस्ति हामी भूमि फोल्क फेस्टिभल भनेर जनकपुरको मधेसकोहरूले नै हामीलाई बोलाएको थियो, हामी नेवारी सारी लाएरै तिनजना गएर बजाएको थियो.
0: ए हजुर, तिनजनामा पनि राम्रो देख्छ, अझै धेरैमा राम्रो देख्छ है तपाईँहरूको त्यो
1: मधेस उताको हो नि त.
0: हजुर,
1: तै पनि हामीलाई बोलायो, हामी गएको थियो.
0: कुन कुन इन्स्ट्रुमेन्ट लगेर जानुभयो?
1: हामीले खी बाजा मादल धिमेहरू नि लगेको थियो, अनि सारङ्गी र फ्लुट त भइहाल्यो.
0: धिमे भने पनि मादल जस्तै हुन्छ होइन?
1: धिमे भनेको चाहिँ खरी हुँदैन त्यसमा,
0: ए
1: स्किनकै मात्र हुन्छ.
0: स्किन मात्रै,
1: हजुर, खरी ठुलो सेपको हुन्छ.
0: हजुर हजुर हजुर, हाम्रो यता ढोलकहरू जस्तो होला,
1: ढोलक भन्दा अझ ठुलो साइजको हुन्छ, त्यो पनि दुई थरी हुन्छ. एउटा चाहिँ धेरै ठुलो खालको, यता राइट लेफ्ट र राइट बराबरै गोलो हुने, अनि सानो धिमे भनेर चाहिँ अलिकति सानो साइजको हुन्छ, तर त्यस्तै गोलो लेफ्ट राइट बराबरकै.
0: ए ओके, तपाईँहरूको त्यो फेस्टिभलतिर त्यो बजाउँदै सडकमा नाच्दै हिँड्नु,
1: त्यो सानो धिमे हो.
0: सानो धिमे है. र अब तपाईँले एउटा बाजा लिएर आउनुभएको छ, हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ आजको नारीमा होइन, एउटा म्युजिसियन आउनु भएको छ जसले चाहिँ श्रोताहरू शारदा डङ्गोल उहाँले चाहिँ छालाले बनेको जति, स्किनले बनेको जति इन्स्ट्रुमेन्ट्स सबै बजाउनु हुँदो रहेछ भनेपछि हामीलाई त नाम पनि थाहा छ. नाम एकपल्ट सरर भनिदिनु होला,
1: बाजाहरूको नाम.
0: यो स्किनले बनिएको
1: बाजा, अब मेरो कम्युनिटीमा तगौ धिमे भनेर ठुलो खालको धिमे र चिगौ धिमे भनेर दुई थरी भयो, अनि मादल पनि बजाउँछ हाम्रो कम्युनिटीमा, नेवारी गीतमै बजाउँछ, अनि त्यस्तै ढोलक पनि बजाउँछ, तर उनीहरूको अर्कै स्टाइल हुन्छ, फरक हुन्छ. अनि खी बाजा हुन्छ, त्यो चाहिँ विशेष गरी दाफा गीतमा बजाउँछ, अनि नगडा हुन्छ लट्ठीले बजाउने, त्यो पनि स्किनकै हुन्छ. नगडा बाजा
0: मैले त देखेको एउटा दुखी तबला हो होइन, ड्रम अनि मादल, अनि हामी त्यो साई भजनमा बजाउँथ्यौँ डफली होइन, डफली, अनि त्यति नै होला ढोलक, तामाङको डम्फु पनि, त्यस्तोहरू मात्रै देखेको होइन. तपाईँहरूको त धेरै प्रकारको हुन्छ बाजाहरू. तपाईँले के चाहिँ ल्याउनु भएको छ?
1: डप डप भनेर अर्को एउटा नि, हातले नबजाउने त्यसलाई समात्ने मात्र, अनि डम्बरू जस्तो हुन्छ नि, त्यो पनि हुन्छ हाम्रोमा कान्ता डप डप.
0: स्किनको भनौँ न, यो बाजा त उहाँबाट सुरु भएको छ है, भगवान शिवजीबाटै सुरु भएको छ, त्यसले गर्दाखेरि त बजाउनु पर्छ. लु बजाउनु त, अब निकालेर के ल्याउनु भएको छ?
1: मैले आज चाहिँ खी बाजा ल्याएको छु.
0: हजुर श्रोताहरू, खी बाजा रे, यो चाहिँ ठुलो मादलको डिजाइनको छ, तर ठुलो छ, मादल भन्दा धेरै ठुलो छ. उहाँले बिचाराले एउटा इन्स्ट्रुमेन्ट चाहिँ लिएर आउनुहोस् है शारदाजी भनेको थिएँ मैले, हुन्छ नि म एउटा लिएर आउँछु भन्नुभएको थियो. धेरै ठुलो सामान बोकेर आउनुभएको छ, इन्स्ट्रुमेन्ट भनौँ न है, बोकेर आउनु भएको छ. अब यसलाई कसरी बजाउनु छ हाम्रो श्रोता?
1: अहिले मैले बजाउनु लगाएको चाहिँ हाम्रो दाफामै बज्ने सात मात्राको छ यो.

0: तपाईँले मिठो गीत गाउनु हुँदो रहेछ।
1: जे होस् थ्याङ्क यू सो मच, कति म त सुनिरहँ जस्तो लाग्थ्यो, कस्तो मजाले हात तपाईँको त्यो हिर्काउँदाखेरि भनौँ न होइन, कस्तो मजाले त्यो हामी कहाँ सक्छौँ सक्दैनौँ नि, आवाज चाहिँ सानो
0: सिकाउँछु पनि,
1: सिकाउनु पनि हुन्छ है,
0: स्कुलहरूमा सिकाउँछु, मेरो युकेमा युकेबाट पनि अनलाइन सिक्ने एउटा स्टुडेन्ट पनि छ।
1: ओहो, को हुनुहुन्छ?
0: रबिन, उहाँ इन्जिनियर हुनुहुन्छ, अनि मैले चिनेको त होइन, यस्तै सोसियल मिडियाबाटै उहाँले चाहिँ सिक्ने भनेर क्लास लिएको।
1: रबिनजी तपाईँको गुरुमा आजको नारीमा आउनु भएको छ, सुन्नुहुँदै होला होइन, मिठो एउटा सात मात्राको ताल होइन, यता चाहिँ रूपक ताल भन्छौँ नि हामी यसलाई चाहिँ होइन, सात मात्राको ताल बजाइदिनु भयो। तपाईँले त अनलाइन सिक्दै हुँदो रहेछ, कस्तो सिक्दै हुनुहुन्छ, पछि आउँदाखेरि यसो सुन्नु पर्ला होइन। जे होस् थ्याङ्क यू सो मच शारदाजी, यो एउटा इन्स्ट्रुमेन्ट बजाइदिनु भएकोमा, अरू ताल पनि अहिले हामी सुन्नेछौँ होइन, तपाईँको यो मादलभन्दा ठुलो, धेरै ठुलो इन्स्ट्रुमेन्ट छ यो, यसको नाम के भन्नुभयो?
0: खि बाजा।
1: खि होइन,
0: हजुर,
1: खि बाजा।
0: यही यसैलाई फेरि हाम्रो गाउँतिर चाहिँ समला बाजा भनेर तपाईँले भर्खर अघि
1: हाल्नु
0: भयो नि, त्यसमा चाहिँ यो यही बाजा हो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
1: र अब श्री तारा फर्म भएको पनि धेरै भइसकेछ, धेरै प्रोग्रामहरू गर्नुभएको छ, तपाईँहरूले धेरै अनुभव बटुलिसक्नु भएको छ, विदेशतिर चाहिँ जानुभएको छैन होला प्रोग्राम लगेर?
0: छैन, एकचोटि चाहिँ अफर आएको थियो अस्ट्रेलियामा जाने, त्यति बेला म त्यो प्रोग्राम हुने बेला ठ्याक्क 8 months हुने थियो म प्रेग्नेन्ट,
1: ए ओके,
0: अनि त्यही भएर जान पाएन, पछि फेरि जुरेन।
1: बच्चा कत्रो भइहाले, बच्चा कत्रो
0: अहिले, मेरो नानी 8 वर्ष भइसक्यो,
1: 8 वर्ष अघि होइन, र अब फेरि पनि हाम्रो श्रोताहरूले सुन्दै हुनुहुन्छ। अनि यता नेपालभरि चाहिँ अब विशेष आफ्नो समुदायमा त प्रशस्तै बजाउनुहुन्छ तपाईँहरू, नेपालभरि चाहिँ कता कता भर्खर जनकपुर गएर आउनुभयो तपाईँहरू? अरू
0: पोखरा गएको छु म, बुटवल, हाम्रो लियो क्लबले हामीलाई श्री तारा ब्यानलाई नै बोलाएको थियो त्यति बेला।
1: अनि अनुभवहरू कस्तो छ यसो घुम्दाखेरि, अब लेडिज हरेले स्टेजमा बसेर लहरै बसेर होइन बजाउँदै गरेको देख्दाखेरि, भनौँ न अरू महिलाहरू कतिको आकर्षित हुन्छन् तपाईँहरू आएर, के छ कसो छ हामी सिक्न चाहन्छौँ भन्नेहरू कति निस्किन्छन्?
0: हुनुहुन्छ, आउनुहुन्छ, ओहो तपाईँहरू केटी भएर यस्तो बाजा बजाइराख्नु भएको छ, कस्तो राम्रो भन्नुहुन्छ, अनि त्यहाँबाट फेरि अरूले नि बोलाउनुहुन्छ, कोहीले सिक्ने भन्नुहुन्छ, अनि त्यसैले कनेक्सन चाहिँ हुन्छ। तर अब ब्यानलाई चाहिँ हामीले स्ट्रङली अगाडि लग्न सकेनौँ केटी नै भएको कारण।
1: हजुर, के कस्ता गाह्रो अप्ठ्यारोहरू के कस्ताहरू फेस गर्नु भएको छ अहिलेसम्म फिमेल ब्यान्ड भएको?
0: हजुर, यस्तो म चाहिँ प्रेग्नेन्ट भएको बेला पनि बजाउन गइरहेको थिएँ, तर कति अब फिमेलहरू आउन चाहँदैन, त्यसैले नै हामीले ब्रेक हुन्छ, अनि पछि नानी पाइसकेपछि पनि म पोखरामा नानी 3-4 महिना हुँदाखेरि म पोखरा प्रोग्राम गएको छु, कति प्रोग्रामहरूमा म नानीलाई लिएर भामी सर्न जान्ने नभएको बेला हुन्छ नि, त्यसलाई यतिकै भुइँमा त्यहीँ राखेर म स्टेजमा प्रोग्राममा पनि बजाएको छु। मैले एक फेर मलाई दीपक बजाचार्यको प्रोग्राममा पनि बोलाएको थियो, त्यति बेला चाहिँ 10-15 मादल प्लेयर चाहिएर मलाई नै एकजना तिमी पनि आउनु भनेर नरेश प्रजापतिजीले बोलाउनु भएको थियो, गयो, अनि मम्मीको पनि नभ्याउने हस्बेन्डको पनि प्रोग्राम थियो, मेरो हस्बेन्ड चाहिँ मङ्गोलियन हटमा फ्लुट बजाउनुहुन्छ।
1: ए हजुर, उहाँको नाम चाहिँ के हो?
0: विनय महर्जन।
1: विनय महर्जन,
0: अनि दुवैजना नभएपछि उसलाई छोड्ने ठाउँ भएन, मैले लिएर गएँ, अनि म स्टेज जाने बेला मैले यत्तिकै साउन्ड सिस्टमको भाइ एकजनालाई मेरो नानी म स्टेज जान्छ एकचोटि पक्रिनु है भनेर मैले त्यसरी पनि काम गरेँ।
1: हजुर, मङ्गोलियन हार्ट भनेपछि हाम्रो राजु लामाको टिम होइन, हस्बेन्ड एन्ड वाइफ दुईजनै म्युजिसियन हुनुहुँदो रहेछ होइन। आराम नि त अब त्यतिको नानीलाई सानो बामी सर्ने, बामी सर्नुभन्दा पहिलाको नानीलाई अथवा बामी सर्दै गरेको नानीलाई स्टेजमा एकपट्टि राखेर अब दुईजना म्युजिसियन भएपछि त्यति पागलपन त हुनु पर्यो नि त होइन।
0: अरू फेरि अब जस्तै मैले यसरी आएँ, तिमी पनि यसरी आऊ भनेर मैले अरू मेरो कलिग साथीहरूलाई त आउनु बिहानमा गर्नुपर्छ हामीले भनेर त्यो गर्ने नै हुँदैन। फेरि हामीलाई यो बिहानमा काम गरेर फाइनेन्सियली स्टेबिलिटी छैन, अब एउटा प्रोग्राममा गयो पैसा आउँछ कहिले कहिले, कहिले आउँदै आउँदैन होइन, फोनै उठाइदिँदैन काम सकेपछि। अनि त्यस्तो भएपछि मैले साथीहरूलाई नि आउन तिमी जे छोडेर नि आऊ भन्न पनि मिल्दैन।
1: त्यही त अघि बढ्नै गाह्रो फिमेल, विशेष गरेर फिमेल ब्यान्ड भएकोले गर्दा श्रोताहरू धन सुरु सुरुमा त अप्ठ्यारो भयो होला तपाईँहरूलाई एउटा फिमेल ब्यान्ड फर्म गरेर त्यसको सुरुवात गर्दाखेरि त धेरै के कस्ता अप्ठ्यारो त्यति बेला चाहिँ मान्छेको भनौँ के गरेको यस्तो घरमा नबसेर भन्ने
0: नेगेटिभ यस्तो त हामीले त्यस्तो कहिले सुन्नु परेन। त्यो एक्सपिरियन्स चाहिँ छैन, केटी भएर किन आएको यस्तो स्टेजमा त्यस्तो छैन। ओहो कति राम्रो गर्यो, गर्नुपर्छ गर गर भन्ने,
1: तर काम चाहिँ अलिक कम पाइयो होइन।
0: हजुर,
1: त्यो नै ठुलो अप्ठ्यारो भयो नि होइन, काम कम पाइयो भने त। तर अहिले जमाना कस्तो छ भने शारदाजी, समय कस्तो छ भने आफ्नो पब्लिसिटी आफै गर्ने खालको समय छ। जबसम्म आफू फ्रन्टमा गएर म यस्तो यस्तो गर्छु होइन भनेर अब समय त्यस्तै छ भनिँदैन, तबसम्म मान्छेले क्या त त्यो, किनभने धेरै छ नि त अहिले म्युजिसियनहरू धेरै होइन, फिमेल सिङ्गर्सहरू धेरै, आर्टिस्टहरू एकदमै धेरै छ होइन। आफ्नो क्षमता देखाउनलाई आफू पनि अघि जानुपर्ने हुन्छ नि त, के भन्नुहुन्छ यसमा?
0: म तपाईँले भनेको त्यो कुरामा चाहिँ सहमत छु, किनभने मैले मेरो साथीहरूले मलाई कति अगाडिदेखि टिकटक खोल्नु, तिम्रो बाजा बजाएको राख्नु भनेर कति भन्दा पनि मलाई त्यो टिकटक खोलेर मेरो के गर्नु जस्तो हुन्छ नि, आफैलाई धेरै ऊ भयो थियो। तर त्यही टिकटकबाट आज तपाईँले मलाई आज बोलाइरहनु भएको छ, पछि मैले खोलेँ मेरो बजाउनेहरू सबै राखेँ मैले, त्यसलाई अब मैले कन्टिन्यू त गरिनँ तर क्लिप्सहरू म राख्न थालेँ, एक वर्ष जति भयो होला।
1: हजुर हजुर, त्यसरी आफूले आफूलाई समय भने नि त्यस्तो छ। अहिले कस्तो छ भने समय लुक्स हेरेर हिसाब लगाउँछ होइन, आफ्नो क्षमता पहिला त्यसलाई प्रदर्शन गरेर देखाएर चाहिँ अब त्यति बेला मात्रै एक्सेप्ट गर्ने मान्छेले होइन, चलनहरू छ नि त मान्छेलाई यसो हेरेर। हुन त नेभर जज अ बुक बाई इट्स कभर भन्छ नि होइन, तर अब त्यो छैन।
0: तर हामी म चाहिँ प्रोग्राम आएँ नि नआएँ नि मेरो रेगुलर म 2 घन्टा त्यस्तो म रेगुलर बजाउँछु। एक दिन पनि मेरो प्रोग्राम आएन आज हुन्छ नि, यहाँ प्रोग्राम सोग्राम आएन म बजाउँदिनँ जस्तो हुँदैन मलाई। यो अझ पाएँ त म बजाइराख्नु पाएँ हुन्छ जस्तो हुन्छ, तर घरको काम, फेरि म फार्मासिस्ट हो, मेरो फार्मेसी पनि छ, एकदम टाइम सेड्युल मिलाउन गाह्रो हुन्छ।
1: त्यही त अब मल्टी ट्यालेन्टेड मान्छे मल्टी टास्किङमा होइन हुनुहुँदो रहेछ, फार्मासिस्ट पनि हुनुहुन्छ श्रोताहरू, उहाँको आफ्नै फार्मेसी पनि रहेछ, म्युजिक पनि साथसाथै परिवारलाई पनि लानु पर्यो होइन। अहिले भनाइ छ नि अहिले कलियुगमा अरे कस्तो हुन्छ भने हामी आध्यात्मिकमा जाने यस्तो भन्छौँ नि
0: होइन,
1: अहिले कलियुगमा सांसारिक र आध्यात्मिक जीवनलाई भनौँ, सांसारिक र आध्यात्मिक कुरालाई ब्यालेन्स गरेर सँगसँगै लानुपर्छ अरे, त्यस्तै भएछ तपाईँको त। अब यो तपाईँको त साधना नै हो, आध्यात्मिक साधना नै भनौँ होइन।
0: मलाई त्यति बेला पनि एसएलसी सकेपछि मैले खास पहिला मादल बजाएको चाहिँ स्कुलमै हो, स्कुलमा केटाहरू मादल बजाइरहेको थियो अनि त्यो आवाज सुनेरै म एकदम मलाई खोइ के भयो, म गएँ क्लासमा अनि मादल सिकेँ मैले। पछि एसएलसी सकेपछि पनि मलाई अझ सिक्न मन थियो, मैले नुच्चेबहादुर ढङ्गोल सरकोमा गएर सिकेँ। मलाई म्युजिक नै पढ्न मन थियो पढ्न चाहिँ, तर मलाई फ्यामिलीमा चाहिँ के भन्नुभयो भने तिमीलाई अब यो म्युजिकले तिमीलाई फाइनेन्सियली सपोर्ट गर्दैन, तिमीले अलिअलि तिम्रो रहर मात्र हो यो तिमीले जीवन चलाउन सक्ने यस्तो केही यसमा हुँदैन, तिमीले पढ्नुपर्छ भनेर। अनि मैले साइन्स पढेँ, म्युजिक नै पढ्न पाएँ, मलाई अझ म्युजिकमै रहन धेरै मन थियो।
1: आफ्नो आफ्नो डेस्टिनी हो।
0: पछि मैले प्लस टू साइन्स पढिसकेपछि डिप्लोमा इन फार्मेसी गरेँ, ब्याचलर पनि सकाएँ, ब्याचलर सकेपछि बिहा भयो मेरो, बिहा भइसकेपछि अब चाहिँ म पढ्छु, अब मम्मीहरूले त्यस्तो भन्नुहुन्न होला नि भनेर कलेज एडमिट पनि आफै गरेर गरेर कलेजहरू जान थालेँ। पछि म प्रिग्नेन्ट भएँ, मैले एक्जामको बेला चाहिँ थ्योरी एक्जाम दिन जानै सकेन, प्र्याक्टिकल चाहिँ दिएँ, मलाई धेरै गाह्रो भयो थियो अनि प्र्याक्टिकल चाहिँ सकाएँ, थ्योरी म दिन जानै सकेन मैले त्यति बेला, कीर्तिपुर थियो कलेज। अनि त्यहाँपछि नानी पाएपछि अब म पछि यो ठुलो भएपछि जान्छु भनेर बस्दा बस्दा अहिले त्यो समय परिस्थिति आएन। तपाईँले भने जस्तो डेस्टिनेसन रहेनछ,
1: हो डेस्टिनेसन एउटा भनाइछ नि, त्यो भाग्य र लेखेको हुन्छ समय भन्छ नि, हामी समय बलवान भन्छौँ नि होइन। यसको यो एउटा भनाइ छ हिन्दीमा, समय से पहले भाग्य से ज्यादा कुछ नहीं मिलता भन्ने, एउटा हिन्दीमा एक इन्च पनि तलमाथि हुन्न भन्ने भन्छ सुन्छौँ हामी होइन, ईश्वरको इच्छा बिना पत्ता पनि हल्टिँदैन भन्ने कुराहरू, यस्तो कुराहरू म सुनेर पनि अलिकति सन्तुष्टि पनि लिनुपर्छ क्या होइन।
0: होइन म चाहिँ अब भाग्यले नदिने, म चाहिँ कर्ममा धेरै विश्वास गर्छु, म मेरो प्र्याक्टिस गर्ने, म सिक्ने, म युट्युबहरूमा पनि हेरेर कति यिनीहरूले कसरी गर्दो रहेछ क्लासिकल म्युजिक, त्यहाँबाट पनि म सिक्छु हेरेर।
1: अब यस्तो छ नि शारदा जी, कर्म र सङ्घर्ष हामी त उठेकोदेखि बेलुका सुतिन्जेलसम्म
0: गर्छौँ,
1: यसो गरेर पो हुन्छ कि यसो गरेर पो बन्छ कि यसो गरेर पो बन्छ कि भने होइन, त्यो त हाम्रो कन्टिन्यू नै छ जन्मेकोदेखि होइन। र अब त्यसमा अब हुनु नहुनु समयको खेल हो, जे होस् तपाईँ जे हुनुहुन्छ दामी हुनुहुन्छ बिन्दास होइन, र यसैलाई कन्टिन्यू गर्नुहोस्। प्र्याक्टिस त हो सबैभन्दा ठुलो होइन, तपाईँले आखिरी यो बेसिक नलेज पाएपछि त त्यसलाई बढाउने त आफूबाट पनि भर पर्छ होइन। जे होस् अब म्युजिसियनै भेट्नु भएको रहेछ श्रीमान,
0: मैले भेटेकै उहाँलाई इन्स्टिच्युटमा भेटेको।
1: हजुर हजुर, अनि के गर्दै हुनुहुन्छ हाम्रो विनयजी चाहिँ अहिले, कति व्यस्त हुनुहुन्छ?
0: उहाँहरूको युरोपको लागि युरोप टुरको प्रोसेसहरू चल्दैछ।
1: अनि बिस्तारै सुटुक्कै श्रीमानलाई होइन विनयजीलाई म पनि एउटा खि बोकेर जान्छु नि भन्नु मिल्दैन
0: होइन। म अहिले फेरि मेरो मैले चाहिँ यो दाफाको काम गर्नलाई मेरो छुट्टै एउटा प्रोजेक्ट छ अहिले, दाफा धिङताङ दाफा समाज नेपाल भनेर मैले दाफाहरू रेकर्ड गर्ने, अनि केटीहरूलाई नै दाफा सिकाउने हुन्छ नि भोकल सिकाउने, अनि त्यो गीतहरू रेकर्ड गरेर मैले दुइटा चाहिँ बनाइसकेँ।
1: मलाई दाफा चाहिँ सुन्नु मन लाग्यो।
0: अनि म त्यस्तो कामहरूमै बिजी हुन्छु, फार्मेसी हुन्छ, फेरि बच्चा छ, हामी दुवैजना एकै ठाउँमा हिँड्नै मिल्दैन।
1: तपाईँ डाफा सिकाउने, डाफा अघि भन्नुभएको थियो त्यो क्लासिकल सिङ्गिङ होइन,
0: हजुर,
1: भनेपछि तपाईँ एउटा भोकलिस्ट पनि हुनुहुन्छ?
0: होइन, मैले यो डाफामा चाहिँ म चाहिँ बाजा बजाउँछु।
1: ए ओके।
0: अनि अरू लेडिज जो इन्ट्रेस्टेड हुन्छ उहाँहरूलाई चाहिँ म, हामी यस्तो गरौँ, यस्तो यस्तो छ, यो पछि यो गर्ने, पहिला रेकर्ड गर्ने, पहिला ट्रेनिङ हुन्छ, अनि स्टुडियोमा रेकर्ड गरेर त्यसको भिडियो निकाल्ने।
1: एक दिन तपाईँको डाफा सुन्न चाहिँ म आउँछु।
0: मेरो युट्युबमा छ,
1: होइन लाइभ सुन्ने नि।
0: अब अहिले फेरि हामीले अर्को गर्न लाजौँ, यो एक डेढ महिनामा सुरु हुन्छ,
1: तपाईँहरूको प्र्याक्टिसमा बोलाउनुहोस् न, होइन भइहाल्छ नि त्यति बेला। अब यही नोटमा एउटा कुनै एउटा ताल सुनाउन त,
0: म एउटा सानो टुक्रा बजाउँछु,
1: टुक्रा मात्रै,
0: एउटा सानो टुक्रा क्लासिकल
1: ओके
0: बेसमा।

0: यो चाहिँ के ताल हो?
1: यो चाहिँ तीन ताल, धा दिन दा 16 मात्राको, अनि मैले अहिले भर्खर टुक्रा बजाएको चाहिँ चक्रधार, एउटै तिनचोटि रिपिट गरेर।
0: अनि अब तपाईँको जुन चाहिँ छ श्री तारा, यसलाई अब अघि बढाउनलाई होइन, अब फेर्दै भनौँ केटीहरू बहिनीहरू होइन,
1: 20-30 जनासँग काम गरिसक्यो होला।
0: जे होस् अब आफूलाई त रोक्नु भएन नि त तपाईँ।
1: हजुर, मैले चाहिँ अब अहिले नै हाम्रो टेवा नेपालबाट एउटा प्रोग्राम आएको छ, अनि अब अहिले चाहिँ कस्तो भएको छ भने प्रोग्राम आयो भने हामी भेट्ने अनि बल्ल त्यो प्रेजेन्टेसनलाई ध्यान दिएर गर्ने भइरहेछ। पहिलाको जस्तो हामी ग्रुपमा बसेर प्र्याक्टिस गर्ने त्यो चाहिँ छैन
0: छैन है।
1: कन्टिन्यू गर्न गाह्रो भयो, एक त फेरि म आफैमा पनि बिजी भएँ।
0: तपाईँको त आफ्नै बिजनेस पनि रहेछ होइन, यस्तोमा चाहिँ भेला हुनु गाह्रो होइन, कोही कता कोही कता कोही हस्पिटल,
1: अनि फेरि कोहीको भ्याउँदैन, उसको के छ भने कि फेरि को छ म खोज्छु, अनि
0: र पनि सम्हाल्दै हिँड्नु भएको छ।
1: हजुर,
0: सम्हाल्दै अँगाल्दै खाली भएको ठाउँमा अरूलाई खोज्दै है, कस्तो छ यात्रा? यो यात्रा चाहिँ
1: पहिला त साह्रै रुन मन लाग्थ्यो मलाई, खोजेर नि नपाउने। कोरिया जानुभयो हाम्रो फ्लुटिस्ट होइन,
0: हजुर,
1: अनि सारङ्गीमा पनि कोही भएन, अनि त्यहाँपछि मैले 2-2.5 वर्षसम्म इन्ट्रेस्टेड दुईजना बहिनी अलिअलि बजाउने चाहिँ भेटेँ, अनि उहाँहरूलाई 2-2.5 वर्षसम्म हामीले प्र्याक्टिस गरेर अनि बल्ल स्टेजमा गएको। त्यसरी जेरोबाट पनि सुरु गर्ने,
0: 2-3 दिन सिकाएर
1: होइन, 2-2.5 वर्ष।
0: ए ओके,
1: मैले फेसबुकबाट खोजेँ को छ फ्लुट बजाउने, को छ सारिङ्गी बजाउने भनेर खोजेपछि भेटाएँ, अनि हामी भेटेर अनि ल उहाँहरू दुईजना चाहिँ बजाउनु चाहिँ हुन्थ्यो, उहाँ भोइलिन बजाउनु हुन्थ्यो, अनि ल अब सारिङ्गी बजाउनु पर्छ भनेर त्यसरी 2-2.5 वर्ष कुरेर प्र्याक्टिस गरेर हामी स्टेजमा फेरि आएको। तर त्यो बहिनीहरूको अहिले हामी भूमि फोल्कमा पनि मैले फोन गरेको थिएँ, तर उहाँहरूको चाहिँ नानी प्रेग्नेन्ट, अहिले नानी सानो सानो छ उनीहरूको।
0: तर यसरी जुन प्रकारले तपाईँ हिँड्दै हुनुहुन्छ होइन, मान्छे खोज्दै फेरि लैजाँदै, अर्को खाली हुन्छ फेरि मान्छे खोज्दै लैजाँदै सिकाउँदै तपाईँ जुन गर्दै हुनुहुन्छ, यो अब तपाईँको ड्रिम हो होइन, यसलाई तपाईँ छोड्नु सक्नुहुन्न।
1: म्युजिक पनि एउटा किसिमले मलाई चाहिँ के मैले भोगेको सबैलाई त भन्दिनँ, एडिक्सन जस्तै भयो मलाई।
0: वन्स यु टेस्ट इट होइन, एकपल्ट टेस्ट गरिसकेपछि यसको टेस्ट त्यो जिप्रोको टुप्पामा बसिरहन्छ, कहीँ कतै अलिकति सुन्यो भने।
1: मेरो प्लस टूको एक्जाम हुँदाखेरि बाहिर केटाहरू गिटार बजाएर गीत गाउँथ्यो, मलाई एकचोटि मादल बजाउनु पायो भनेर रुन्थ्यो म।

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: BFPS गोर्खा रेडियो।
2: म सानोमा नाच्थेँ स्कुल पढ्दा, सुन्नु न मेरो कुरा, स्कुल पढ्दा म नाच्थेँ, कस्तो साह्रो नाच्थेँ, झन् स्कुलको प्रोग्राममा पुरा नाच्थेँ, नि गाउँको प्रोग्रामतिर पनि लिन आउँथेँ क्या, मामाहरू लिन आउने गाउँको मामाहरू, त्यो जानु दिएन भन्ने कम्ता आँसु आउँदैन थियो मलाई, है घुवा गरुनु पनि नसक्ने, या मन दुखेर कस्तो आँसु आउने, है त्यस्तै नै अब है, म त्यति बेला नच्री थिएँ स्कुल पढ्दा, नच्री नाच्नु भनेपछि हुन त अझै पनि नाच्छु नाच्नु, तर चाहिँ सङ्गीतको जुन चाहिँ छ डान्स भन्दाखेरि पनि अझै डान्स त अब गीत तालमा मलाई लाग्छ सबैको खुट्टा अलिअलि हल्लिन्छ, सबैको अलिकति त्यो तबलाको तालमा म्युजिकमा होइन, एउटा कुनै फिल्मी गीत बज्दैछ आफूलाई मनपर्ने भनेपछि अलिकति खुट्टा मान्छेहरू यसो टाउको होइन खुट्टा हल्लाउँछ, तर यो सङ्गीत जुन चाहिँ गीत छ होइन गीत सङ्गीत यसको चाहिँ मैले भने नि वन्स यु टेस्ट इट यु नेभर फर्गेट होइन, कहिले पनि त्यो टेस्ट जिब्रोको पामा बसिरहन्छ, कहीँ कतै अलिकति धुन सुन्यो भने आहा भन्ने त्यहीँ डुबिजाउँ जस्तो हुन्छ, मलाई पनि हुन्छ किनभने मैले पनि अलिकति टेस्ट गरेको छु है। र अब सपना के छ त हो, अब यो श्रीतारालाई के गर्ने त, कसरी अगाडि लैजाने, कसरी अलिकति सबैको सामु भनौँ होइन देखाउने, हामी पनि छौँ नि यहाँ भनेर के छ।
3: अब अहिले चाहिँ मैले म्युजिक नै युनिभर्सिटीमै म्युजिक नै पढ्ने बहिनीहरू भेटाएको छु, अनि अब होप उहाँहरूले चाहिँ कन्टिन्यू हुन्छ नि पछिसम्म पनि लामो लङ रेस होला भनेर म होपमा छु।
2: त्यही त धेरै राम्रो नि, अब
3: मेन त फाइनेन्सियली स्टेबिलिटी हुनु पर्दो रहेछ, अनि मेम्बर पनि टिक्छ
2: हो
3: सोच्नु पर्यो पहिला,
2: अब त्यो बिना त हुँदै भएन नि, अब बाजा मात्रै बजाएर पेट चाहिँ कुही कुही छ भने त मजा आएन नि होइन, अनि त्यो गर्नलाई चाहिँ तपाईँले के सोच्नु भएको छ, प्लान तपाईँको स्टेप अब फर्दर स्टेपहरू के छ, तपाईँको प्लान के गर्नु भएको छ, मनमा कल्पना त आउँछ नि किनभने आफू पनि छोड्नु सक्दिनँ।
3: अब अहिले म नै त्यो अर्कै बाटो गएको जस्तो हुन्छ नि, मैले मेरो डेस्टिनेसन भन्ने के हो मलाई थाहा छैन, मैले भने नि मैले एउटा संस्था इस्ट्याब्लिस गरेर केटीहरूको दाफा प्रेजेन्टेसन निकाल्ने भनेर म त्यसैमा लागिरहेको छु, मैले फर्स्ट चाहिँ हारतीमाको दाफा गरेको थियो, त्यसबाट चाहिँ मलाई केएमसीबाट पनि सपोर्ट छ, अनि मैले त्यो गरेँ, अब अहिले म यही दाफाकै प्रोजेक्टमा छु, अनि स्टिल त्यो जुन हाम्रो श्रीताराकै बहिनीहरू पनि त्यसमा पनि इन्भल्भ छन्।
2: श्रीतारा कति राम्रो नाम है, हाम्रो आनी छोइङजीले राख्नु भएको रहेछ श्रोताले, यो श्रीतारा उहाँहरूको ब्यान्डको नाम जसमा चाहिँ फिमेल म्युजिसियनहरू मात्रै हुनुहुन्छ उहाँहरू, जे होस् अहिले चाहिँ अलिक भनौँ न पछिसम्म लान सकिन्छ कि भन्ने खालको म्युजिसियन
3: अहिले भेटिरहेको हुन्छु दाफाको काममा, अनि श्रीताराको प्र्याक्टिस पनि भइरहेको छ।
2: तपाईँले पो लक्कीली म्युजिसियन हस्बेन्ड भेट्नु भएछ त, अब सबैको उसमा के हो के हो, तर कोसिस चाहिँ जारी हुनु पर्यो तपाईँहरूको, यो श्रीतारालाई अगाडि लैजाने कोसिस चाहिँ तपाईँहरूले जारी नै राख्नुपर्छ होइन, तपाईँहरूले यति राम्रो ब्यान्ड फिमेलहरू अगाडि आउनु जरुरी छ, अहिलेसम्म देखिँदैन नि फिमेल ब्यान्डहरू फिमेल म्युजिसियनहरू सबै बसेर बजाएको देखिँदैन पनि, देख्यो भने ए केटीहरू पनि रहेछ कि भन्यो सक्यो गर्छ है, तर त्यो थट प्रोसेस जुन चाहिँ छ होइन लेट ए के बहिनीहरू पनि रहेछ त है बजाउनेहरू पनि हुन्छ, त्यो थट प्रोसेस त्यसलाई चेन्ज गराउन कसरी सकिन्छ त तपाईँ त्यसको लागि त मैले भनिहालेँ अगाडि आउनु पर्यो हामी पनि छौँ है भनेर
3: एउटा चाहिँ कन्टिन्युटी हुनुपर्छ कन्टिन्युटी मेन हो अनि एउटा पेसेन्स हुनु पर्यो म यसैमा गर्छु म यसमा गर्न सकिन्छ भनेर एउटा पोजिटिभ एटिच्युड पनि चाहियो
2: होइन
3: एउटा चाहिँ फाइनेन्सियल्ली स्टेबिलिटी पनि चाहियो त्यो कुरामा त्यो तिनवटा भयो भने सकिन्छ
2: आफू पनि अलिकति फाइनेन्सियल्ली स्ट्रङ छ भने त्यो एउटा ब्याक फोर्सको काम गर्ने भयो होइन
3: नभए त म्युजिसियनै भएर नहुने पनि होइन भइरहेछ गर्नेहरू पनि छ तर इन्स्ट्रुमेन्टल बजाउनेमा चाहिँ धेरै गाह्रो छ
2: गाह्रो छ जे होस् श्रोताहरू सुन्दै हुनुहुन्छ आजको नारीमा हाम्रो शारदा डङ्गोल हुनुहुन्छ उहाँ म्युजिसियन हुनुहुन्छ उहाँको एउटा ब्यान्ड चाहिँ श्री तारा फिमेलहरू मात्रै उहाँहरू को ब्यान्ड रहेछ यसो तपाईँहरू हेर्नुहोला टिकटकमा हाम्रो शारदा डङ्गोल हुनुहुन्छ एउटा श्री ताराको चाहिँ छैन आफ्नो ब्यान्ड चाहिँ त्यो भन्नाले
3: टिकटक चाहिँ छैन
2: छैन त्यो तपाईँहरूले बनाउनु जरुरी छ
3: युट्युबमा चाहिँ छ
2: ए हजुर हजुर हजुर आजकल त युट्युबभन्दा पनि धेरै टिकटक
3: हेर्छन्
2: मान्छे किनभने टिकटकको क्लिपले एउटा दुईवटा क्लिप हेऱ्यो भने सबै कुरा बुझिन्छ क्या अझै कमेन्ट बक्समा जानुपर्छ है ए माथिको भिडियो यस्तो रहेछ भनेर बुझिन्छ है त्यस्तो जमाना छ फास्ट एकदमै होइन यस्तो बेलामा हामी पनि छौँ है भन्ने चाहिँ जनाउनुपर्छ तपाईँहरू है र कतिजना हुनुहुन्छ जम्मा तपाईँहरू अहिले
3: अहिले चाहिँ तिनजना मात्रै हो
2: अहिले तिनजना मात्रै चाहिएको बेलामा बहिनीहरूलाई बोलाउनु
3: हजुर
2: ए अनि स्कुलहरूमा पढाउनुहुन्छ कुन कुन स्कुलमा
3: स्कुलमा मादल सिकाउने अस्ति भर्खर मैले यो केएमसीकै प्रोजेक्ट थियो फ्राइडे हाम्रो उनीहरूको बुक फ्री फ्राइडे भनेर हुँदो रहेछ त्यसमा चाहिँ महानगरपालिकाबाटै मादल सिकाउने त्यो थियो त्यहाँ चाहिँ मैले कन्या मन्दिर जेपी स्कुलमा सिकाएँ अनि त्यो चाहिँ सर्टेन पिरियडको हुन्छ वर्षभरिको छैन तर अहिले निकाल्ने छ उहाँहरूको प्लान चाहिँ अनि डिलाइट भन्ने एउटा स्कुल छ ताइवानबाट ताइवानको पर्सनल फन्डिङबाट नेपालमा चाहिँ उनीहरूले बाजा किनिदिने टिचर हालिदिने त्यसरी एउटा संस्था छ त्यहाँको पनि टिचर हो म
2: ए हजुर हजुर जे होस् स्कुलमा पनि पढाउनु हुँदो रहेछ म्युजिक अनि तपाईँको श्रीमान पनि फ्लुटिस्ट हुनुहुन्छ होइन विनय महर्जन मङ्गोलियन हार्टको होइन एउटा मेम्बर हुनुहुन्छ फ्लुटिस्ट हुनुहुन्छ म्युजिसियन हुनुहुन्छ वाइफ पनि म्युजिसियन के कस्तो सपोर्टहरू पाउनुहुन्छ श्रीमानबाट कतिको इन्करेज गर्नुहुन्छ
3: पहिला त नबजाइदिए हुन्थ्यो जस्तो उहाँले पनि त्यस्तै गर्नुहुन्थ्यो अब फ्रेङ्कली स्पिकिङ अनि मैले चाहिँ म गर्छु मैले गर्नुपर्छ भनेर म धेरै अगाडि बढेँ अनि कामहरू यसरी गर्ने उसो गर्ने त्यो चाहिँ गर्नुहुन्छ
2: जे होस् अहिले चाहिँ अलिअलि सपोर्ट गर्नु
3: हजुर
2: आफ्नो समुदायको
3: होइन हाम्रो यो कम्युनिटी नै हाम्रो समाज नै त्यस्तै छ क्या केटीहरू चाहिँ बाहिर गएर एक्सपोज नभए हुन्थ्यो भन्ने
2: हजुर हजुर
3: त्यो मेन्टालिटी
2: काम होइन
3: घरकै काम गरेर
2: टिक्का लगाएर
3: यताउता नहिने हुन्थ्यो जस्तो उसलाई नै हुन्थ्यो पहिला
2: हजुर हजुर
3: नगए हुन्थ्यो जस्तो गर्नुहुन्थ्यो पहिला चाहिँ अब अहिले चाहिँ हाम्रो यो प्रोजेक्टको काम सेफ दाफा प्रोजेक्ट भनेर गरेको छौँ हामीले त्यो प्रोजेक्टको काममा पनि उहाँले धेरै हेल्प गर्नुहुन्छ
2: जे होस् समय आउँछ होइन सबैको समय आउँछ
3: होइन
2: त्यसले गर्दा समय अब समयमा
3: म एउटा म नानी पाइसकेपछि त बिचमा एकचोटि मलाई डिप्रेसन जस्तो पनि भएको थियो म केही गर्नै नसक्ने हुन्छ नि मैले अब छोड्नुपर्छ म्युजिक म गर्दिनँ होला जस्तो पनि एउटा त्यो श्री तारा ब्यान्डमा पनि मेम्बर्स थिएन त्यति बेला अनि एकदम होपलेस भइसकेको थियो अनि मैले त्यति बेला चाहिँ उजाला महर्जन भेटाएँ उहाँले चाहिँ फिमेल म्युजिसियनहरू नै खोजिरहनु भएको रहेछ उहाँ चाहिँ राइटर हुनुहुन्छ उहाँ ऱ्याप पनि गर्नुहुन्छ तर फिमेल
2: गाउनुहुन्छ
3: हजुर फिमेलको राइट्सहरूको बारे गर्नुहुन्छ उहाँले अनि उहाँ भेटेपछि तिमीले यस्तो बजाउँदो रहेछ हामीसँगै गर्नुपर्छ भनेर अनि उहाँसँग भेटेपछि मेरो फेरि मैले चाहिँ त्यो कन्टिन्यू अझ मैले गर्नुपर्छ भनेर म्युजिकमा धेरै काम गरेँ मैले त्यहाँपछि
2: सङ्गीतमा त सङ्गत हुनु पर्यो नि त है सङ्गत र माहौल
3: हजुर
2: सङ्गीत कुनै पनि काममा भनौँ होइन सङ्गत हुनु पर्यो अनि त्यसको माहौल पनि एउटा राम्रो माहौल पाउँदैन तबसम्म मनमै दबाएर राख्नुपर्ने हुन्छ त्यो सङ्गीतप्रतिको सपनाहरू इच्छाहरू होइन रहरहरू
3: त्यति बेला चाहिँ धेरै म तपाईँले भने जस्तो एकदम धेरै दबाएर पनि बसेको थियो म डिप्रेसनमै गएको थिएँ क्या म त्यति बेला म अब म्युजिक छोड्ने भन्ने ठाउँतिरै पुगेको थियो पछि होइन उसले तिमीलाई कसैले आएर तिमी बाजा बजाऊ तिमीलाई बाजा बजाएपछि म यहाँ लग्छु त्यहाँ लग्छु भनेर कसैले भन्दैन पहिला तिमीले बजाउनु पऱ्यो भन्ने कुरा चाहिँ मेरो दिमागमा त्यो चाहिँ आयो त्यहाँपछि अनि बाटोहरू पनि बन्दै गयो मैले स्कुलहरूमा सिकाउन थालेँ यताउता धेरै गर्न थालेँ म एकछिन पनि फ्री नहुने इन्भल्भ भइरहने एउटा इन्भाइरोमेन्ट नै बन्यो
2: ठुलो सपोर्ट पाउनु भएछ उज्वला महर्जन भन्नुभयो ऱ्यापर पनि हो उहाँ राइटर पनि हो ऱ्यापरले त आफ्नो कथा आफै लेख्छ होइन र उहाँको नम्बर पनि पाऊँ है मलाई अहिले जाने बेलामा होइन जे होस् एउटा राम्रो सपोर्ट पाउनु भएको रहेछ सङ्गीतको क्षेत्रमा तपाईँले सपनाहरू छन् धेरै होइन पुरा गर्नु होला अहिलेलाई चाहिँ अब एउटा फेरि सुनाऊँ न एउटा कुन चाहिँ ताल होइन कुन चाहिँ सुनाउनु
3: अब अहिले चाहिँ हाम्रै कम्युनिटी नेवारीमा बज्ने नेवारी
2: हजुर हजुर
3: नयाँ नयाँ

0: आहा, थ्याङ्क यू सो मच. जे होस्, अब आजको नारीको समय प्राय समाप्त हुन लागेको छ. शारदाजी, तपाईँको स्टुडेन्ट पनि हुनुहुन्छ युकेमा, होइन, र अब अनलाइन अझै क्लासहरू कोही श्रोताहरू गर्न चाहनुहुन्छ भने शारदा डङ्गोल उहाँ हुनुहुन्छ टिकटकमा. हजुर, टिकटकमा, र उहाँलाई यसो फलो गर्नुहोला, अनलाइन क्लासहरू गर्नुहोला. जे होस्, अब हाम्रो विश्वभरि बस्नुभएका, भनौँ न विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई जाँदा जाँदै एउटा म्युजिसियन शारदा डङ्गोल के भन्न चाहनुहुन्छ?
1: म एउटा फिमेल भएकोले चाहिँ फिमेलहरूले म्युजिसियन अथवा फिमेलहरू कसैलाई केही गर्ने इच्छा हुन्छ, आफ्नो रहर हुन्छ, तर मेलहरूलाई यस्तो सजिलो हुँदैन, केटीहरूलाई गाह्रो हुन्छ, उनीहरूलाई चाहिँ एउटा प्रोत्साहन चाहिन्छ. अनि म पनि त्यस्तै एक्सपेक्ट गर्छु. तपाईँ अरू पनि तपाईँहरूको घरमा दिदी बहिनी हुनुहुन्छ नि, उहाँहरूलाई चाहिँ प्रोत्साहन इन्करेज गरिदिनु होला. केही गर्छ, कोही राइटर हुनसक्छ, कोही के गर्न, तर उसलाई चाहिँ फ्रिडम हुँदैन. उसमा तिमीलाई जे मन लाग्छ तिमी गर न भन्ने चाहिँ हुँदैन क्या. त्यो चाहिँ उसले राम्रो काममा कसैले केही गरेछ भने चाहिँ प्रोत्साहन चाहिँ दिनु होला. अनि मेरो युट्युब च्यानल छ, त्यसमा गएर मेरो कामहरू हेरिदिनु होला, कस्तो छ प्रतिक्रियाहरू दिनु होला, सब्सक्राइब गरिदिनु मेरो च्यानल, अनि त्यसले गर्दाखेरि चाहिँ म अझ धेरै गर्न सक्ने बन्छु.
0: हजुर, श्रोताहरू उहाँको युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला, उहाँको कामहरू हेर्नुहोला. उहाँ एउटा राम्रो म्युजिसियन हुनुहुन्छ. र शारदाजी, समय दिनुभयो, यो यसको खी होइन बाजाको नाम, खी बजाइदिनु भयो, होइन, आनन्द आयो, धेरै कुराहरू सेयर गर्नुभयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद. र तपाईँलाई र तपाईँको टिम श्री तारा टिमलाई हामी सबैको तर्फबाट, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट, हाम्रो तर्फबाट अल द बेस्ट.
1: थ्याङ्क यू. मलाई पनि तपाईँले यहाँसम्म बोलाइदिनु भयो, मेरो कुराहरू राख्नलाई एउटा स्पेस दिनुभयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद.
0: हस्, थ्याङ्क यू. हजुर श्रोताहरू, आजको नारीको निम्ति तोकिएको समय अब प्राय समाप्त हुन लागेको छ, र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस्. नमस्ते, बाई.

0: pe Live Buddy,
1: On Air,
0: App-ma,
1: ani Smart Speaker-ma bannhos.
0: Play BFBS. You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
2: जलपिथ्यो तारजना क्षेत्रमा फँसेका 279 को उद्धार गरिएकोमा हालसम्म 16 हेलिकप्टरले 236 पटक उडान भरेको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभएको छ। उहाँका अनुसार बाढीबाट विस्थापित 3,500 नागरिकलाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था मिलाइएको छ। उहाँले प्रधानमन्त्री राहत कोषमा 5,04,00,000,000 बढी पैसा जम्मा भएको जानकारी दिनुभएको छ। यस्तै हिमालयन र लक्ष्मी ब्याङ्कमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ। आज मात्रै MI-17 हेलिकप्टर मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चेमा पुर्याइएको छ। सहयोगी संस्थानबाट सहयोगको प्रतिबद्धता आइरहेको बताएका प्रधानमन्त्रीले भारतबाट 2,000 र चीनबाट 2,000 शव व्यवस्थापनका लागि एयर टाइट ब्याग प्राप्त भएको उल्लेख गर्नुभएको छ। स्विजरल्यान्डबाट 10,00,000 स्विस फ्रेङ्क संयुक्त राष्ट्रसङ्घबाट खर्च हुने गरी प्राप्त भएको छ। प्रभावित क्षेत्रमा अवरुद्ध भएका नेपाल टेलिकमका 120 मध्ये 90 र

0: मिसाइलका 78 मध्ये 71 बिटिएस टावर सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ। बाढीपछि हराइरहेका नागरिकका आफन्तको भिडले चितवन उद्योग सङ्घको परिसर भरिभराउ हुने गरेको छ। भरतपुर अस्पताल नजिकै चितवन उद्योग सङ्घको आडेमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई अहिले सब संरक्षण स्थलका रूपमा प्रयोग गरिएको छ। नारायणी र त्रिशुली नदी किनारबाट सङ्कलन गरिएका 233 बढी शवमध्ये हालसम्म 4 वटाको मात्रै पहिचान हुन सकेको छ। बाँकी शवलाई होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएको चितवनका सिडिओ गणेश अर्यालले जानकारी दिनुभएको छ। परिसरमा बेगन्ज महानगरपालिका 22 का अली मोहम्मद मिया आफ्ना 22 वर्षीय छोरा साबुद्दिन मन्सुरीको तस्विर लिएर अस्पताल र शवगृहका ढोकाहरूमा पहुँतारिरहनु भएको छ।
1: अहिलेसम्म सम्पर्क भएको छैन। बिरगन्जबाट बिहानै आएको मेरो छोरालाई खोजिदिनु होला, आफू सबैसँग आग्रह गर्छु, हर पुलिस चौकीमा खबर गरिदिनु होला।
0: धादिङको धुनिवेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्य पालिकाका बेपत्ता 11 गाडी चालक खोज्न आउनु भएको छ।
2: सबै संयमित भएर अब यो खोज र उद्धारमा लाग्नुपर्ने यो बेलामा हामीले एक्लै अर्कालाई दोषारोपण भन्दा पनि हामी सबै सक्रिय रूपमा लागौँ भनेर म अनुरोध पनि गर्न चाहन्छु र यो विपदको घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनेर म भगवान्सँग प्रार्थना। कुनै सम्पर्कमा हुनुहुन्न।
0: लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत 31 वर्षीय सिभिल इन्जिनियर अभिषेक आचार्यका काका गणेश प्रसाद बरालले सुरुङभित्रै मस्तुर थुनिएको हुन सक्ने आशंका व्यक्त गर्नुहुन्छ।
3: टनेलभित्रै चाहिँ छ भन्ने हामीलाई लागिरहेको छ। त्यही भएर अहिलेसम्म त्यहाँ त्यो लाङटाङ खोला हाइड्रो पावर स्याफुर बेसीमा अहिलेसम्म टनेलको मान्छेको कुनै पनि चाहिँ उद्धार कार्य भएको छैन।
0: नदी किनारमा शव फेला पर्ने क्रम जारी रहे पनि अधिकांश शवको अनुहार र शारीरिक बनावट बिग्रिएकाले पहिचानमा गम्भीर समस्या थपिएको छ। बाढीपछि टेलिफोन र सडकबाट विच्छेद गाउँहरूमा सम्पर्कका लागि ड्रोनको प्रयोग उपयोगी देखिएको छ। सशस्त्र प्रहरीले रसुवाका केही गाउँमा मोबाइल चार्ज गर्ने पावर ब्याङ्क र सहायक चाहिने मानिसको सङ्ख्या यकिन गर्न ड्रोन उपयोग गरेको हो। सशस्त्र प्रहरीका इन्सपेक्टर विजयले सम्पर्क विच्छेद भएको तर मानिस बसेको ठाउँमा ड्रोन पुर्याएर सूचना आदान प्रदान गरिरहनु भएको छ। इन्सपेक्टर विजयले उडिरहेको ड्रोन नजिकै बसिरहेका मानिससँग कुरा गर्दै हुनुहुन्छ।
4: हजुरहरूको बसोबास क्षेत्रमा 20 जना भन्दा बढी हुनुहुन्छ भने एउटा हात मात्र खडा गर्नुहोस्, 40 जना भन्दा बढी हुनुहुन्छ भने दुईटा हात खडा गर्नुहोस्।
0: रसुवाको चिनिमे जलविद्युत आयोजनाको सुरुङमा 120 मिटर भन्दा अगाडि पस्ने अवस्था नरहेको माउन्टेन गाइड एसोसिएसनले जनाएको छ। एसोसिएसनको टोलीले नेपाली सेनासँग भित्र गएर अवलोकन गर्दा थप खोजीका लागि यन्त्र नै प्रयोग गर्नुपर्ने अवस्था रहेको जनाएको छ। माउन्टेन गाइड एसोसिएसनका आशिष गुरुङ, दोर्जी शेर्पा, जेनजेन लामा र सबिन ठकुरीको टोली उद्धारका लागि चिलिमेको सुरुङमा पुगेर फर्केको एसोसिएसनले जनाएको छ। एसोसिएसनले अन्य सुरुङको खोजीका लागि आवश्यक बारेमा सम्पर्क गर्न पनि भनेको छ। बाढीले त्रिशुली नदीको गोर्खातर्फको बगरमा ल्याएका शवको अन्त्येष्टि गरिएको छ। प्रशासन कार्यालयले जिल्लामा हालसम्म फेला परेका 55 वटा शवमध्ये 29 शवको अन्त्येष्टि गरेको जानकारी दिएको छ। पहिचान खोल्न नसक्ने शरीरका विभिन्न अङ्गको अन्त्येष्टि गरेको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद श्रेष्ठले बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
5: यो BFBS गोर्खा रेडियो हो।

BFB is going to read you some news inside. I'll get a crumb card. Since I've got a mobile gazelle, that'll be some for a little diddy swag at Gurna Jahansi, Sami, Mosini, Gadarfa Bata. You're going to go get a crumb, Jahan card, since I'm going to see the Sundar one on a second sub. It's about a mobbish penalty because Sami Charza Gurnini Su. Mira Miriki Sangit Gustatma, Monor and Zipin Gurani Su. Ra Aza, Matabiko Maza Mazi, Bishis Greta, Samanda. Relationship को बारे में कुरा गर्छु र एउटा घरमा चाहिँ वैवाहिक सम्बन्ध जसरी एउटा श्रीमान श्रीमतीबाट चाहिँ परिवार बन्दै जान्छ हैन र यसमा चाहिँ एउटा कपलको एउटा श्रीमान श्रीमतीको सम्बन्ध हेल्दी रहने एकदमै महत्त्वपूर्ण हुन्छ र अनहेल्दी हुँदाखेरि घर नै टुटी जान्छ त घर संसार सुन्दर हुनको लागि चाहिँ एउटा यो कपलबाट एउटा श्रीमान श्रीमतीबाट नै सुरुवात हुन्छ अब अरूबाट प्रभावित भएर जीवनसाथीमा कमजोरी खोज्ने कतिको बानी हुन्छ हैन तर यसलाई कसरी हटाउने भन्ने विषयमा चाहिँ आज चर्चा हुनेछ कार्यक्रम घर संसार सुन्दै गर्नुहोस् शैलीको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रममा र त्यस पछाडि आजको घर संसारमा हामी यसबारेमा टिप्स राख्ने नै छौँ

पीएफपी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ, कार्यक्रम घर संसारमा हुनुहुन्छ। म सैनिकको साथमा र म चर्चा गरेको छु अरूबाट प्रभावित भएर जीवनसाथीमा कमजोरी खोज्ने बानी कसरी हटाउने। वैवाहिक जीवन केवल दुई व्यक्तिको कानुनी वा सामाजिक सम्बन्ध मात्र होइन, यो विश्वास, सम्मान, स्वीकार्यता, सहकार्य र भावनात्मक निकटतामा आधारित दीर्घकालीन साझेदारी हो। स्वस्थ वैवाहिक सम्बन्धमा दुवै व्यक्तिले आफूलाई सुरक्षित, मूल्यवान र स्वीकार गरेको महसुस गर्नुपर्छ। पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग, अरूसँगको तुलना, फिल्म तथा सिरियलमा देखाइने अवास्तविक सम्बन्धका चित्रणको प्रभाव धेरै व्यक्तिमा परेको देखिन्छ। यस्ता प्रभावको कारणले गर्दा धेरै व्यक्तिहरू आफ्नो जीवनसाथीका सकारात्मक पक्षभन्दा कमजोरीहरू खोज्न बढी केन्द्रित हुन थालेका छन्। अब जब मानिसले आफ्ना सम्बन्धलाई वास्तविकताको आधारमा नभई अरूको जीवनसँग तुलना गरेर मूल्याङ्कन गर्न थाल्छ, तब सम्बन्धमा असन्तुष्टि, निराशा र तनाव बढ्न थाल्छ। वास्तवमा सम्बन्ध बिगार्ने धेरै समस्याहरू बाह्र परिस्थितिभन्दा पनि अवास्तविक अपेक्षा र निरन्तर तुलनाबाट सुरु हुने गर्दछ। अब किन तुलना गर्ने बानी? मनोविज्ञानमा सामाजिक तुलना सिद्धान्त सोसियल कम्पेरिजन थ्योरी भन्ने अवधारणा छ। यो चाहिँ 1954 मनोवैज्ञानिक लियोन सेफ्टी सिङ्गर मानिसहरू आफूलाई बुझ्न र मूल्याङ्कन गर्न अरूसँग तुलना गर्ने स्वाभाविक प्रवृत्ति राख्ने बताएका छन्। सीमित मात्रामा तुलना स्वाभाविक भए पनि अत्यधिक तुलना सम्बन्धका लागि हानिकारक बन्न सक्छ। अब सामाजिक सञ्जालको प्रभाव रहेको छ, यो बारेमा म चर्चा गर्नेछु। अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ।

SBS को घर रेडियो सुन्ने हुनुहुन्छ अहिले हामी कार्यक्रम घर संसारमा छौँ र चर्चा गरिरहेको छु अरूबाट प्रभावित भएर जीवनसाथीमा कमजोरी खोज्ने बानी कसरी हटाउने भन्ने विषयमा रहेको छ र यसै क्रममा रहेको छ सामाजिक सञ्जालको प्रभाव फेसबुक इन्स्टाग्राम टिकटक लगायतका माध्यममा मानिसहरूले प्राय आफ्नो जीवनका सबैभन्दा सुखद आकर्षक र सफल क्षणहरू मात्र सार्वजनिक गर्छन् त्यहाँ झगडा आर्थिक चुनौती मानसिक तनाव पारिवारिक मतभेद र व्यक्तिगत सङ्घर्ष देखिँदैन फलस्वरूप धेरै व्यक्तिहरूले अरूको हाइलाइटलाई आफ्नो वास्तविक जीवनसँग तुलना गर्न थाल्छन् यसले आफ्नै सम्बन्धलाई कम मूल्यवान वा अपूर्ण देख्न बाध्य बनाउँछ अमेरिकाको युनिभर्सिटी अफ पेन्सिल्भेनिया गरिएको एक अध्ययनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले तुलना गर्ने प्रविधि असन्तुष्टि र एक्लोपनको भावना बढाउन सक्ने देखाएको छ यसैमा अवास्तविक अपेक्षा धेरै मानिसहरू विवाहपछि जीवनसाथीले आफ्नो सबै भावनात्मक आर्थिक र सामाजिक अपेक्षाहरू पुरा गरिदिनुपर्छ भन्ने सोच राख्छन् तर वास्तविक जीवन अपेक्षा अनुसार हुँदैन तर उनीहरू अरूका सम्बन्धसँग तुलना गर्न थाल्छन् अब यसैमा साथीभाइ र परिवारको प्रभाव पनि हुन्छ कहिलेकाहीँ साथीभाइ वा आफन्तका अनुभव सुनेर पनि मानिसहरू प्रभावित हुन्छन् उसको श्रीमान यति रोमान्टिक छ उसकी श्रीमतीले यस्तो गर्छिन् जस्ता टिप्पणीहरूले आफ्नै सम्बन्धप्रति असन्तुष्टि बढाउन थाल्छ यसैमा पूर्णताको खोजी पनि हुन्छ यो बारेमा म चर्चा गर्ने नै छु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

SBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम घर संसारको हामी यो पहिलो यो अहिले छौँ श्रोता र अवश्य पनि म चर्चा गरिरहेको छु तपाईँको माझमा अहिलेको यस समयमा चाहिँ अरूबाट प्रभावित भएर जीवनसाथीमा कमजोरी खोज्ने बानी चाहिँ कसरी हटाउने भन्ने विषयमा रहेको छ। अवश्यमा पूर्णताको खोजी कतिपय व्यक्तिहरू पूर्ण जीवनसाथी खोज्ने मानसिकताबाट ग्रसित हुन्छन् तर वास्तविकता के हो भने संसारमा कुनै पनि व्यक्ति पूर्ण हुँदैन। प्रत्येक व्यक्तिसँग बलियो पक्ष र सीमितता दुवै हुन्छन्। अब तुलना र आलोचनाले सम्बन्धमा पार्ने असर आत्मसम्मान कमजोर हुन्छ। जीवनसाथीलाई बारम्बार अरूसँग तुलना गर्दा उसले आफू पर्याप्त राम्रो छैन भने महसुस गर्न थाल्छ। समयसँगै यसले आत्मविश्वास र आत्मसम्मानमा गम्भीर असर पार्न सक्छ। यसै गरी भावनात्मक दूरी बढ्छ। निरन्तर आलोचना सुनिरहँदा व्यक्तिले आफ्नो भावना व्यक्त गर्न छाड्न सक्छ। उसले आफूलाई बुझिँदैन वा स्वीकार गरिँदैन भने अनुभव गर्न सक्छ। यसले सम्बन्धमा भावनात्मक दूरी पनि बढाउँदछ। यसै गरी विश्वास कमजोर हुन्छ। स्वस्थ सम्बन्धको आधार नै स्वीकार्यता हो। यदि जीवनसाथीले आफूलाई निरन्तर जाँचिएको तुलना गरिएको वा अस्वीकार गरेको महसुस गर्छ भने सम्बन्धको विश्वास कमजोर बन्दै जान्छ र यसै गरी झगडा र तनाव पनि हुन्छ। यो पनि बारेमा म जानकारी राख्नेछु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFBS कोरका रेडियो सुन्ने हुनुहुन्छ र कार्यक्रम घर संसारमा हुनुहुन्छ। म चर्चा गरिरहेको छु अरूबाट प्रभावित भएर जीवनसाथीमा कमजोरी खोज्ने बानी कसरी हटाउने भन्ने विषयमा रहेको छ। अब यसै गरी हामी हेर्छौँ भने झगडा र तनाव पनि बढ्छ, आलोचना दोषारोपण र तुलना बारम्बार दोहोरिँदा साना विषयहरूले पनि ठुलो विवादमा परिणत हुन सक्छन्। सम्बन्ध विज्ञहरूले आलोचना तिरस्कार प्रतिरक्षात्मक व्यवहार र संवादमा भाग्ने प्रवृत्तिलाई सम्बन्ध विघटनमा प्रमुख सङ्केत मानेका छन्। अब मानसिक स्वास्थ्यमा पनि असर परिने हाले भयो। लामो समयसम्म आलोचना र तुलनाको सामना गर्नुपर्दा तनाव, चिन्ता, हीनताबोध, उदासीनता र सम्बन्धजन्य थकानको जोखिम पनि बढ्न सक्छ। यसैमा आत्मीयता पनि घट्छ। जब व्यक्तिले आफूलाई निरन्तर आलोचना महसुस गर्छ तब सम्बन्धमा भावनात्मक र शारीरिक आत्मीयता दुवै घट्न सक्छ। यसले सम्बन्धलाई झन कमजोर बनाउँछ। अब तुलना गर्ने बानीले वास्तवमा कसलाई बढी क्षति पुर्याउँछ त? धेरै तुलना गर्दाखेरि केवल जीवनसाथीलाई मात्र असर पर्छ भन्ने थाहा छन्, तर अनुसन्धानले तुलना गर्ने व्यक्तिको मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव परेको देखा परेको छ। निरन्तर अर्को जीवन हेरेर आफ्नै जीवनसँग तुलना गर्ने व्यक्तिहरूमा यस्ता समस्या हुन सक्छन्। असन्तुष्टि बढ्दै हुने, कृतज्ञताको भावना कम हुने, खुसीको स्तर घट्ने, चिन्ता र तनाव बढ्ने, सम्बन्धमा सन्तुष्टि कम हुने। अर्थात् तुलना गर्ने बानीले सम्बन्ध मात्र होइन व्यक्तिगत सुख र मानसिक शान्तिलाई पनि कमजोर बनाउँदछ। अब यस्तो अवस्थालाई कसरी सम्हाल्ने त, यो विषयमा म चर्चा गर्ने नै छु। तर त्योभन्दा अगाडि लागौँ श्रोता यो मिठो गीत सुन्ने क्रमतर्फ।

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोरखा रेडियो हो।

पीएफबीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम घर संसारमा हुनुहुन्छ. अहिलेको यस समय म सुनेको साथमा र म चर्चा गरिरहेको छु तपाईँको समक्षमा. अहिलेको यस समयमा चाहिँ अरूबाट प्रभावित भएर जीवनसाथीमा कमजोरी खोज्ने बानी कसरी हटाउने भन्ने विषयमा रहेको छ, के कसो कारणले रहेको छन् भन्ने विषयमा पनि मैले राखिएको नै थिएँ. र अब अन्तमा चाहिँ रहेको छ अब हामीले यस्ता अवस्थालाई कसरी सम्हाल्ने भन्ने विषयमा. पहिलो त खुला र सम्मानजनक संवाद गर्ने, त्यस पछाडि सामाजिक सञ्जाललाई वास्तविकता नठान्ने, यसै गरी सकारात्मक पक्षमा ध्यान केन्द्रित गर्ने, कृतज्ञता अभ्यास गर्ने, सम्बन्धको आफै मापदण्ड बनाउने, गुणस्तरीय समय बिताउने, पूर्णता होइन स्वीकार्यता खोज्ने, सीमारेखा तय गर्ने र अन्तमा आवश्यक परे विशेषज्ञको सहयोग पनि लिने. त श्रोता, आज कार्यक्रम घर संसारमा मैले घरको संसार जसरी एउटा श्रीमान श्रीमतीको सम्बन्धबाट सुरु हुन्छ भनेको थिएँ र कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा रहेको थियो. फाइदाजनक भएको छ भने म आशा गर्दछु. अरूबाट प्रभावित भएर जीवनसाथीमा कमजोरी खोज्ने बानी कसरी हटाउने, एकदमै महत्त्वपूर्ण टपिक. र अवश्य पनि यस्तै जानकारीमूलक कुराहरू म अर्को हप्ता पनि ल्याउनेछु भन्दै म सुने पनिको लागि बिदा लिनेछु. यो मिठो गीत एन्जोय गर्नुहोला. तपाईँसँग अवश्य पनि हामी अर्को हप्ता भेट्ने नै छौँ. नमस्ते, बाई बाई.

0: AM FM online apps तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFPS गोरखा रेडियो हो।
1: माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङको माथिल्लो भाग ग्राउन्ड छिचोलिएको गृहमन्त्री सुदन गुरुङले जानकारी दिनुभएको छ। 45 जना श्रमिक थुनिएको ठानिएको सुरुङमा चिनिया 6 जना प्राविधिकको सहायतामा राति पनि काम भइरहेको मन्त्री गुरुङले जानकारी दिनुभएको हो। सुरुङमा पाल पारेर भित्र हावाका साथै सन्देश पनि पठाइएको छ, तर हालसम्म जवाफ नआएको जनाइएको छ। मन्त्री गुरुङले अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाइने बताउनु भएको छ। चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेको चिनिया टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग सहकार्य गर्दै काम गरिरहेका छन्। विपद व्यवस्थापन प्राधिकरणले हाइड्रोपावर सुरुङभित्र फँसेका मानिसको संख्या यकिन गर्न नसकिएको जनाएको छ। पत्रकार सम्मेलन गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले सुरुङ फोडेर भित्र पुगेपछि मात्रै मानिसको अवस्था र संख्या थाहा हुने बताउनु भएको छ।
2: रेस्क्यु गर्ने काम चाहिँ हिजो 191 र आज 88 गरेर 279 हुनुहुन्छ, तर हामीसँग त्यहाँ एक्ज्याक्ट कतिजना हुनुहुन्थ्यो भन्ने डिटेल्ड विवरण चाहिँ त्यो कतिपय यो सुरुङहरू चाहिँ मेसिनले फोरेर अझ त्यहाँभित्र गएर नै हेर्नुपर्ने, अलिकति त्यहाँको अवस्था नै अलिक क्रिटिकल भएको भएर हामीले सजिलै त्यहाँ कतिजना हुनुहुन्छ भनेर भन्न सकिने अवस्था हामीसँग विवरण प्राप्त भएको छैन।
1: जलविद्युत आयोजनाका सुरुङबाट हिजो 191 र आज 88 गरी जम्मा 279 जनालाई उद्धार गरिएको छ। उहाँका अनुसार राहत सामग्री आपूर्तिले गति लिन लागेको छ।
2: 37 ट्रक खाद्य र गैर खाद्य सामग्रीहरू चाहिँ प्रभावित क्षेत्रका प्रभावितहरूको लागि चाहिँ राहत वितरणको लागि पठाइएको छ। हेलिकप्टरबाट 7 वटा उडान भएको छ राहत सामग्रीहरू लिएर गएका हेलिकप्टरहरू।
1: काठमाडौँको अस्पतालमा घाइतेभन्दा मृतकको शव व्यवस्थापन चुनौती बनेको डाक्टरले बताएका छन्। काठमाडौँको एक अस्पतालका डाक्टर गोपाल सेना

0: गर्दाखेरि घाइतेको संख्या सानो भएकाले उपचारमा समस्या नभएको तर सब पहिचान समस्या बनिरहेको बताउनु भएको छ.
1: The river has taken the bodies to the plain regions. In our hospital, we have received 41 bodies. We have managed that, but looking at the scale of problem, we will be getting more and more bodies. So managing those bodies might be a huge problem.
0: पछिल्लो तथ्याङ्क अनुसार विभिन्न जिल्लामा गरेर 675 शव भेटिएका छन्. प्रमुख प्रतिपक्षी काङ्ग्रेसले सुरुङभित्र थुनिएका नागरिकलाई उद्धार कार्यमा ढिलाइ नगर्न भनेको छ. बाढी प्रभावित क्षेत्र हेरेर फर्केपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्दै काङ्ग्रेस नेता भीष्मराज आङदम्बेले थुनिएका श्रमिकलाई जीवितै उद्धार गर्न ढिलाइ भइसकेको जानकारी गराएको बताउनु भएको छ.
2: र त्यहाँ चाहिँ नि अहिले वेदर अलिकति खराब भएको हुनाले त्यहाँ पुग्न अलिक असजिलो भइराखेको छ, तर अब चाँडै त्यहाँको पनि चाहिँ नि रेस्क्युहरू सुरु हुन्छ भनेर भनेको अवस्था हो. तर अब आज तिन दिन भइसक्यो, चाँडै चाँडै भन्दाखेरि त्यहाँनिर टनेलभित्र रहेको मान्छेहरूको बडी मात्रै प्राप्त गर्ने अवस्था भयो भने त्यो पनि राम्रो भएन. त्यसले गर्दाखेरि यसलाई चाँडो चाहिँ नि झन् तीव्रताका साथ चाहिँ यसलाई अगाडि लानुपर्छ भन्ने विषयमा चाहिँ नि मैले पिएमको ध्यान आकर्षण गराएको छु.
0: सो अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले अन्तर्राष्ट्रिय उद्धारकर्मीको टोली आउने क्रममा रहेका जानकारी दिनुभएको छ.
2: पिएमले पनि चाहिँ हिजै चाहिँ हामीले अनुमति दिइसकेको अवस्था हो. चाइनाका साथीहरू हिजै आउनु खोजिराख्नु भएको थियो तर वेदरको कारणले सकिराख्नु भएको छैन. अन्य साथीहरू पनि आउने क्रम छ. यसलाई हामीले यो र त्यो भनेर बन्देज गरेका छैनौँ भन्ने खालको पिएमले भन्नुभएको छ. अहिलेसम्मको यही हो.
0: नेता आङदम्बेले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन सक्नेतर्फ सचेत हुन भनेको बताउनु भएको छ. अहिले पक्की र झोलुङ्गे सबै पुल बगिसकेका हुनाले तत्काल बनाउन सकिने ट्विनको व्यवस्था गर्न उहाँले भन्नुभएको छ.
2: र अर्को तत्कालै जस्तो हेलिकप्टरले पनि रेस्क्यु गर्दाखेरि एकचोटिमा 5-6 जनादेखि बढी ल्याउन सक्दैन. सेनाको हेलिकप्टर ठुलो हुन्छ, त्यो जताततै ल्यान्ड हुने खालको चाहिँ अवस्था पनि छैन. र अर्को वेदरले पनि गाह्रो पारिराखेको बेलामा त्यहाँका साथीहरूले बेली ब्रिज पनि नबनिराखेको अहिलेको अवस्थामा तुरुन्तै तुइनको व्यवस्था गरिदिनु पर्यो भनेर साथीहरूले भनिराख्नु भएको अवस्था छ. त्यसले गर्दाखेरि तुइनको अवस्था चाहिँ तुरुन्तै त्यहाँनिर विभिन्न ठाउँहरूमा तुइनहरू चाहिँ तुरुन्तै राख्ने भनेर पनि मैले सल्लाह दिएको छु त्यहाँको साथीहरूको भनाइ. र पिएमले पनि हिजोसम्ममा 3-4 ठाउँमा तुइनहरू राखिसकेको भन्ने खालको मलाई जवाब दिनुभएको छ.
0: बाढी आएको 4 दिनपछि रसुवाको गोसाईकुण्ड गाउँपालिका 2 टिमुरेमा माटोमा पुरिएकी 7 वर्षीय बालिकाको उद्धार भएको छ. सशस्त्र प्रहरी बल नेपाल नम्बर 20 गुल्मा धुन्चेबाट खटिएको टोलीले हिलाम्य अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो. गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टर मार्फत रसुवा जिल्ला अस्पताल धुन्चे लगिएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ. धुन्जे अस्पतालका वरिष्ठ सर्जन डाक्टर सुनिल कुमार दासले बालिकाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि सेक्सन अस्पताल महाराजगञ्जमा रेफर गरिएको जानकारी दिनुभएको छ. घाइते बालिकाकी आमा अर्घाखाँची स्थायी घर भई ग्लोबल आइएमई ब्याङ्कको टिमोरे शाखामा कार्यरत गीता इचाई मगर र बुबा लोकबहादुर इचाईलाई सोही स्थानबाट उद्धार गरी नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि लगिएको छ. खबर यति नै, नमस्कार.
3: PFBS, Gorkha Radio. Pardesi ko sandesh.

0: कार्यक्रम परदेशीको सन्देश हजुर तपाईँको घर आँगनमा आइसकेको छ। श्रोता यहाँहरू सबै सबैलाई हार्दिक स्वागत छ र अभिवादन पनि टक्र्याउँछु। मेरो नाम हो निशा गुरुङ। यहाँहरू सबै सबैलाई पुनः स्वागत गर्दै दिदीलाई पनि स्वागत गर्छु। नमस्ते दिदी।
1: नमस्ते नमस्ते निशा। अनि यतिखेर परदेशीको सन्देश सुनेर बस्नुभएका सबै सबैलाई धेरै धेरै स्वागत तथा नमस्कार छ म मीना थापाको तर्फबाट।
0: हजुर आज हामी दुईजना दिदी बहिनी आएका छौँ। भदौ महिनाको यो दोस्रो हप्ता भइसकेको छ दिदी होइन, र अब भने धेरै टाइम पनि छैन, दिदी बहिनीहरूको महान चाड हरितालिका तिज आइसकेको छ र यसको लागि चाहिँ हाम्रा दिदी बहिनीहरू एकदमै तयारी रूपमा हुनुहुन्छ होला र तयार गर्दै हुनुहुन्छ कि अब कहाँ कहाँ जाने होइन, कुन कुन गीतमा नाच्ने अनि दर चाहिँ हामीले के खाने त भनेर चाहिँ उहाँहरूले मेन्यूहरू पनि तयार गर्दै हुनुहुन्छ होला र सपिङमा पनि एकदमै व्यस्त हुनुहुन्छ होला कि कसो दिदी?
1: पक्कै पनि निशाले भने जस्तै गरेर नेपाली दिदी बहिनीहरूको चाड पर्व भनौँ हरितालिका तिज एकदमै नजिक आइसक्यो र दिदी बहिनीहरू पुरा तयारी अवस्थामा हुनुहुन्छ र सँगसँगै नाच्न पनि थालिसक्नु भयो के निशा, रमाइलो गर्दै हुनुहुन्छ, पक्कै पनि रमाइलो गर्नु होला होइन?
0: हजुर हजुर,
1: यही भन्न चाहन्छौ, हामी पनि गर्ने विचारमा पनि छौँ।
0: अवश्य पनि अवश्य पनि। र 11 सेप्टेम्बरको दिनमा भने ब्रिटिस क्याम्पमा हाम्रा दिदी बहिनीहरूले भव्य रूपमा मनाउँदै हुनुहुन्छ र उहाँहरूले हामीलाई पनि आउनुहोस् भनेर निमन्त्रणा गर्नु भएको छ है दिदी, र हामी यहाँ समय हेरेर अवश्य पनि जानेछौँ। र अन्य हाम्रा दिदी बहिनीहरू जो अहिले नेपालमा र परदेशमा हुनुहुन्छ उहाँहरू सबै सबैलाई सुरुवातमा यो हरितालिका तिजको धेरै धेरै शुभकामना हामी दिन्छौँ र तपाईँहरू पनि जे जस्तो अवस्थामा भए पनि रमाइलो गर्नुहोला। वर्षमा एकचोटि आउने चाड हो, नाचेर गाएर अनि मिठा मिठा परिकार खाएर मनोरञ्जन गर्नुहोला भन्न चाहन्छौँ हामी। आज भने हामीले अब विशेष गरी यो हरितालिका तिजभन्दा अगाडि त रक्षाबन्धन र बुवाको मुख हेर्ने दिन आइसकेको छ। रक्षाबन्धनको अवसरमा हाम्रा 2RGR का दिदी बहिनीहरूले यसपालि आफ्ना दाजुभाइहरूलाई सम्झेर सन्देश पठाउनु भएको छ दिदी। कार्यक्रमको थालनीमै उहाँहरू सबै सबैलाई धेरै धन्यवाद छ र सन्देश रेकर्ड गरेर पठाउन मद्दत गर्नुहुने ब्रुनाईका हाम्रा स्टेसन म्यानेजर दाजु लाल र उहाँको टिमलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अब हामी ढिला नगरीकन ठेगाना भन्छौँ दिदी।
1: हजुर हजुर निशा, अब ढिला नगरी ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश पोस्ट बक्स नम्बर 50-95 काठमाडौँ नेपाल र BFPO ठेगाना BFBS नेपाल SQBGN BFPO4 र हाम्रो इमेल आइडी BFBSGorkha@BFBS.com र फेसबुक पेज रहेको छ BFBS। तपाईँले टाइप गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, त्यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ र हाम्रा फोन नम्बरहरू छन् 54-28-055-54-33-364 र 54-33-930 हाम्रो फोन नम्बर हो निशा।
0: हजुर, यी तपाईँ हाम्रा सम्पर्क नम्बर, ठेगाना र जुनै पनि माध्यमबाट तपाईँले हामीलाई पत्र अथवा आफ्नै आवाजमा सन्देश पठाउन सक्नुहुन्छ। अब त झन् धेरैभन्दा धेरै चाडपर्वहरूको लर्को लागिसकेको छ दिदी होइन, चाडपर्वहरूलाई तपाईँले कसरी मनाउँदै हुनुहुन्छ र तपाईँका आफन्तजन मित्रजन र घर परिवार सँगै मनाउँदै हुनुहुन्छ भने त निकै रमाइलो हुन्छ। यदि उहाँहरू तपाईँभन्दा अलि टाढा हुनुहुन्छ होइन, भौगोलिक हिसाबले टाढा हुनुहुन्छ तर मनबाट निकै नजिक हुनुहुन्छ भने तपाईँले उहाँहरूको लागि सन्देश पठाउन सक्नुहुन्छ है दिदी। र सन्देश पठाउन हामी एउटा तपाईँको पुलको माध्यम बनेका छौँ, त्यसैले कार्यक्रम परदेशीको सन्देशलाई नबिर्सनुहोला। यो भन्दै हामी अब लाग्छौँ पहिलो श्रोताको पत्रतर्फ। दिदी, पहिलो श्रोता स्वदेशी श्रोताको रूपमा आउनु भएको छ हाम्रा नियमित श्रोता अरुण नदी खत्री, पासीकोट उज्यालो बस्ती नारायणथानबाट उहाँले हामीलाई पत्र लेख्नु भएको छ। सुरुवातमा भन्नुभएको छ, BFBSको प्रस्तुति कार्यक्रम परदेशीको सन्देशको म नियमित श्रोता हुँ। यस कार्यक्रम मार्फत निशा गुरुङ, सुसन बाला, विरुद्धोज खड्काजी, आरती लम्सार, निरा राणाभाट, मीना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नर्जङ गुरुङमा बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार छ भनेर भन्नुहुन्छ।
1: हजुर हजुर, अरुण नदी खत्रीजीलाई धेरै धेरै स्वागत छ कार्यक्रममा र हामी दुईजना छौँ आज, निशा र म, दुवैजनाको नमस्कार पनि छ, सन्चै आरामै हुनुहुन्छ होला र हामीलाई सधैँ सधैँ साथ दिन आउनुहुन्छ, एकदमै खुसी लाग्छ। अरुण नदी खत्रीजी यसरी आउँदै गर्नुहोला है त।
0: श्रावण महिनाको 31 गते आइतबारको दिन दिउँसो 1 बजे टोखा नगरपालिकाको भवनमा अक्षर लोकले सम्मान कार्यक्रममा पुगेँ भनेर भन्नुभएको छ। उहाँ भने यो वर्ष सम्मानित हुनुभएको छ, धेरै धेरै कार्यक्रमहरूमा सम्मानित हुनुभएको छ दिदी, होइन? उहाँले धेरैभन्दा धेरै व्यक्तित्वहरूको जीवनी पनि लेख्नु भएको छ र पुरस्कृत पनि हुनुभएको छ। हामीलाई एसएलसीमा पञ्चायत विषय पढाउनु हुने गीतकार डाक्टर विश्वम्भर प्याकुरेल सर, त्यस्तै गरी कलाकार मदन कृष्ण श्रेष्ठ, बुढा नीलकण्ठ नगरपालिकाको उपमेयर कवयत्री अनिता लामालाई सम्मान गरेको थियो भनेर उहाँले चाहिँ त्यो दिन, जुन दिन चाहिँ 31 गते, होइन, श्रावण महिनाको 31 गतेको दिनको यो कार्यक्रमको बारेमा हामीलाई यहाँ जानकारी दिनुभएको छ।
1: ओहो, अरुणा दिदी, एकदमै राम्रो कुरा हो नि, होइन? यस्तो सोसियल हजुरहरूले जुन काम गर्नुहुन्छ एकदमै राम्रो काम हो। हजुरले पनि अब कस्तो राम्रो गीतहरू लेख्नुहुन्छ, कविताहरू लेख्नुहुन्छ, त्यो भएर पनि यस क्षेत्रमा तपाईँ अगाडि बढ्नु भएको छ, यहाँलाई बधाई पनि छ।
0: भदौ 20 गतेको दिन शैली साहित्य सेवा समाजले मोती जयन्ती र 30 को अवसरमा साहित्यिक कार्यक्रम कुपनडोलमा हिमालय होटलको ठिक अगाडि गर्दैछ कि म्याग्दी जिल्लाबाट अब छिट्टै मलाई सम्मान गर्न बोलाउँदैछ। ओहो, भनेपछि त अरुणजी निकै सम्मानित व्यक्तित्व भइसक्नु भएको छ, होइन? उहाँलाई विभिन्न ठाउँबाट बोलाउनुहुन्छ, अब छिट्टै म्याग्दी जिल्ला पनि जाँदै हुनुहुँदो रहेछ दिदी। मिना दिदीको यो छिमेकी जिल्ला, होइन? अब उहाँ यति भन्दै सम्झनातर्फ लाग्नु भएको छ। स्याङ्जाका नरेन्द्र रिमाल, वीरगन्ज घवा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी, कोहलपुर बाँकी बस्नुहुने युक्त प्रसाद श्रेष्ठ र महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवराज शाही, इलाम बस्ने स्टार अमृत लिम्बू, बेलायतमा बस्नुहुने मेरो पहिलो पत्र मित्र साथी किरण भट्टराई सानुकाजी र ठालुमान माबो, त्यसै गरी बर्दिया बस्नुहुने पत्र मित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटका मित्र राजाराम राय माझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, रामबहादुर खड्का, ओम मणि सापकोटा, सिमला चिम्सी राई, बिमला याम्फु, पञ्चा खजुम पारघरी, सुनिल निर्दोषी पारघरी, नानु करुणा, सामना तामाङ, दर्पण देविका रुदुङ, ग्रौतहट बस्नुहुने राम पुकार राई, बेलायत बस्नुहुने राजेन्द्र बान्तवा राई, छवि थापा, धनवीर पुन, सबिना मगरमा धेरै धेरै सम्झना छ, भनिदिनु होला है भनेर भन्नुभएको छ। र अन्तमा धरानका शेखर प्रसाद श्रेष्ठ र पर्साको अमर निर्दोषमा पनि स्वास्थ्य लाभको कामना गर्दछु भनेर लेख्नु भएको छ। जाँदा जाँदै ज्ञानु राणाले गाउनु भएको कसैले बुझेन मेरो मनको बहलाई बोलको गीत सुनाइदिनु भए आभारी हुने थिए भनेर यहाँ कविताका टुक्काहरू पनि पढाउनु भएको छ दिदी।
1: अरुणा दिदीको कविता त भइहाल्छ नै, होइन?
0: हो नि,
1: अगाडि बढिहालौँ।
0: उहाँले थुप्रै पत्र मित्र साथीहरू, त्यस्तै गरी फेसबुकका साथीहरू, होइन, र कार्यक्रमबाट हुनुभएका साथीहरूलाई पनि सम्झाउनु भएको छ। सायद उहाँहरूले सुन्न पाउनु भयो नै होला है, गीत पनि मगाउनु भएको छ, त्यो भने हामी अन्तमा राख्नेछौँ। र उहाँको कविता टुक्काहरू यस प्रकार छ, श्रोता। कसरी भनौँ म यो मनका कुरा, सक्दिनँ जुटाउन सुनका छुरा। कसरी भनौँ म यो मनका कुरा, सक्दिनँ जुटाउन सुनका चुरा। तिमीदेखि टाढा जाउँ कसरी, रुवाएमा मन दुख्छ बेसरी। तिमीदेखि टाढा जाउँ कसरी, रुवाएमा मन दुख्छ बेसरी भनेर लेख्नु भएको छ। र अन्तिम हरफहरू, म रोए पनि तिमी नाचिदेऊ, म रोए पनि तिमी नाचिदेऊ, बिग्रिए म खुसी भई बाँचिदेऊ, बिग्रिए म खुसी भई बाँचिदेऊ भनेर चाहिँ आफू जे होस् बिग्रिए पनि, होइन, उहाँले चाहिँ आफ्नो साथीलाई एकदमै खुसी भएर बाँच्नुहोस् भनेर भन्नुभएको छ। र सुरुमा लेख्नु भएको छ नि, कसरी भनौँ म यो मनका कुरा, सक्दिनँ जुटाउन सुनका चुरा। अब 30 पनि आउँदैछ, होइन? 30 आउन लाग्दाखेरि सायद भन्नुभएको हो कि जस्तो पनि लाग्यो मलाई, कि कसो दिदी?
1: आफू एकदमै रोएर पनि अरू खुसी भएको देख्न चाहने हाम्रा अरू नदी खत्रीले निकै मिठो कविता लेख्नु भएको छ, एकदमै खुसी लाग्यो। र सायद भन्नु पनि भयो होला, होइन, दिदी बहिनीहरूको चाड पर्व आउँदैछ, त्यो भएर कसरी दिउँ सुनको चुरा भन्नु पनि भएको हुनसक्छ
0: कि सरिताजीले भन्नु त भएको होइन, उहाँको जीवनसाथी, होइन? हजुर, सरिताजीलाई भन्नुभएको हो भने चाहिँ सरिताजीको त अलरेडी छ होला, होइन? हजुर, थपथाप गर्नु परेमा अब अलिकति सुनको भाउ घट्ने बेलामा किन्नु भयो हुन्छ नि त, होइन? एकदमै अहिले त अब यो तीजको संघारमा अहिले निकै यो सुनको भाव बढेको छ अब सुन होइन लसुन चाहिँ किन्नु पर्ला जस्तो छ होइन हजुर उहाँले रोज्नु भएको गीत निकै मार्मिक निकै सदाबहार गीत ज्ञानु राणाज्यूले गाउनु भएको कसैले बुझेन मेरो मनको बहलाई तपाईँको मनको बह बुझ्ने साथी हुनुहुन्छ सरिता खड्काजी होइन दिदी हजुर उहाँलाई भन्नु होला तपाईँको मनभित्रका उथल पुथल कुराहरू होइन हजुर हजुर उथल पुथल भएका कुराहरू सरिताजीलाई भन्नुहोला किनभने श्रीमान र श्रीमती भनेको रथका दुई पाङ्रा हुन् हजुर दुवै रथका पाङ्रा अलायन भएर चल्यो भने होइन बराबर भएर चल्यो भने के हुन्छ त जिन्दगी एकदमै सुमधुर हुन्छ ल तपाईँले सुन्न चाहनुभएको गीत हामी राख्छौँ त्यसपछि फेरि पनि हामी तपाईँको सेवामा हाजिर हुनेछौँ धन्यवाद छ अरुणजी

0: कसैले बुझेन मेरो मनको बहलाई, एकदमै मिठो गीत होइन दिदी, पुरानो सदाबहार गीत सुन्न चाहनुहुने हाम्रा श्रोता हुनुहुन्छ अरुण नदी खत्री. हजुर, पासीकोट उज्यालो बस्तीबाट हामीलाई लेख्नु भएको थियो, उहाँलाई धेरै धन्यवाद छ र सम्मानित हुँदै हुनुहुन्छ, म्याग्दी जिल्ला जाँदै हुनुहुन्छ, शुभयात्रा भन्छौँ र बधाई पनि भन्छौँ. अब हामी कता लाग्दैछौँ दिदी?
1: हजुर, अरुण नदी खत्रीलाई बधाई दिँदै हामी फेरि पनि अगाडि बढौँ. अगाडि बढ्ने क्रममा राजा राम रायमाझी हुनुहुन्छ, उहाँ चाहिँ थाहा 3 शिखरकोट पालुङ मकवानपुरबाट हामीलाई पत्र लेख्नु भएको छ. उहाँ भन्नुहुन्छ, नमस्कार निशाजी भनेर, र निशालाई नै सम्बोधन
0: गर्नुभएको छ है. हजुर हजुर, अब राजा रामजीले चाहिँ मेरो मेसेन्जरको इनबक्समा लेख्नु भएको थियो दिदी है. राजारामजी, तपाईँले इमेल गर्नुभयो भने अझ अफिसियल देखिन्छ होइन, त्यही कारणले गर्दाखेरि अब भने तपाईँले तपाईँका सन्देशहरू इमेल गर्नुहोला हामीलाई. तपाईँसँग हाम्रो इमेल आइडी छँदैछ है, त्यो गर्यो भने के हुन्छ त, म नहुने बेलामा जस्तै मिनादीले पनि चेक गर्न सक्नुहुन्छ होइन. हजुर, एकदम अफिसियल हुन्छ. bfpsgorkha@bfps.com इमेल गर्नुहोला. बिदामा पढ्यो भने पनि होइन तपाईँको मेसेज हामीले हेर्न सक्छौँ, पाउन सक्छौँ होइन दिदी. र यदि म बिदामा बसेँ भने त फेरि मेरो इनबक्समा तपाईँले पठाउनु भयो भने दिदीहरूले पाउन सक्नुहुन्न है. त्यही भएको कारणले गर्दाखेरि तपाईँले इमेल गर्नुहोला. सुरुवातमा तपाईँलाई कार्यक्रममा स्वागत छ र हामी दुवैजनाको नमस्कार पनि छ.
1: हजुर, उहाँले लेख्नुहुन्छ, हजुर लगायत बिएफबिएसका विनोद सर, मिना, सुसन बाला लगायत सबैमा नमस्कार छ भन्नुभएको छ. हामी सबैजनाको नमस्कार छ, कार्यक्रममा स्वागत छ है. अनि उहाँ लेख्नुहुन्छ, मलाई हजुरहरूकै रोजाइमा मिठो गीत बजाइदिनुहोला. यो गीत मेरो जीवन सङ्गिनी किशोर राईमाझी, लप्ली छोरा राजाराम राईमाझी, अनि स्याङ्जाका नरेन्द्र रिमाल, अरुण नदी खत्री, सुमी लिम्बू, मुना मुखिया, रामबहादुर खड्का, सुखराम लामा, ओम मणि सापकोटा, थाहा 7 कासुरे लामा, राम पुकार राई, राजेन्द्र बान्तवा राई लगायत मलाई राजा राम राईमाझी भनेर चिन्ने सबै सबैलाई धन्यवाद भनेर बिदा माग्नु भएको छ. हवस् त नमस्कार भनेर राजा राम राईमाझीले बिदा माग्नु भएको छ. निशा,
0: हजुर, आज भने एकदमै छोटो अनि मिठो पत्र लेख्नु भएको छ राजा रामजीले है. उहाँको छोरा अमेरिकामा अध्ययनरत हुनुहुन्छ, राम राजा रायमाझी होइन, नाम पनि एकदमै मिल्ने, राजा राम, राम राजा. हजुर, अब भाइलाई पनि कार्यक्रममा हामी सम्झन्छौँ होइन, जहिले पनि राजा रामजीले सम्झिराख्नुहुन्छ. सो भाइको पनि उत्तरोत्तर प्रगतिको हामी कामना गर्छौँ. र आज उहाँले कुनै पनि गीत रोज्नु भएको छैन दिदी, त्यसैले हामीले कुन गीत राखिदिएका छौँ?
1: हजुर निशा, हामी यति बेला हामी लामाया लाम यो सुजिल कर्मचारी र मिलन नेवारले गाउनु भएको एकदमै मिठो चर्के पनि छ.
0: हजुर,
1: लगायत सम्पूर्ण हाम्रा श्रोताका लागि यो गीत राखिदिएका छौँ.

0: हजुर राजा राम राई माझीलाई धेरै धेरै धन्यवाद छ यसरी आउँदै गर्नु होला है त।
1: हामी अब लाग्दैछौ आवाजमा रहेको सन्देश तर्फ दिदी, र हामीलाई आवाजमा सन्देश पठाउनु हुने हाम्रा दिदी बहिनीहरू मध्येमा सरिता राईजी हुनुहुन्छ है। निकै राम्रो आवाज लाग्यो मलाई, एकदमै रेडियो भोइस छ उहाँको, मिठो आवाज सुनिरहँ जस्तो लाग्दो है। उहाँको आवाजमा यो सन्देश छ र उहाँले कुनै पनि गीत रोज्नु भएको छैन, त्यसैले हामीले यो रक्षाबन्धन स्पेसल उहाँहरूको सन्देश भएको कारणले गर्दा हामी हिन्दी गीत राख्छौँ, फुलोका तारोका यो गीत हामी सुनाउँछौँ सबै सबै श्रोताको लागि, विशेष गरी टुआर जिआरका हाम्रा दिदीबहिनीहरू जसले यो रक्षाबन्धन स्पेसल मेसेज पठाउनु भएको छ, उहाँहरूको दाजुभाइहरूको निम्ति पढाउनु भएको छ। हुन त उहाँहरूको आफ्नै दाजुभाइ पनि हुनुहुन्छ र संसारभरि फैलिएका नेपाली दाजुभाइहरूको लागि पनि उहाँले यो सन्देश पठाउनु भएको छ दिदी।
0: एकदमै राम्रो होइन, आफ्नो दाजुभाइ लगायत संसारभरका दाजुभाइका लागि यो सन्देश रहेको छ। सरिता राई जे हुनुहुन्छ उहाँको सन्देश सुन्छौ निशा होइन।
1: हजुर
2: नमस्कार, म सरिता राई ब्रुनाईबाट, म चाहिँ क्याप्टेन विश्वहाङ राईको मिसेस हो। अनि मलाई चाहिँ यो परदेशीको सन्देश कार्यक्रम एकदम मनपर्ने हो, अनि यो चाहिँ हाम्रो बिएफबिएसमा एकदम लोकप्रिय कार्यक्रम हो र यो चाहिँ सबैतिर देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण श्रोताहरूले एकदम सुन्नुहुने यो चाहिँ एउटा प्रसारण हुने एउटा कार्यक्रम हो। आज म एकदम भाग्यवानी ठानेको छु यो प्रोग्रामबाट मैले आफ्नो आफन्तलाई सम्झिने मौका पाइरहेको छु। जस्तै म रक्षाबन्धनको कार्यक्रममा मेरो दाजुभाइ, मेरो कजिन ब्रदर सिस्टरहरू अनि मेरो आफन्तजन होइन विश्वमा छरिएर बसिरहनु भएर उहाँहरूलाई सम्झना चाहन्छु। रक्षाबन्धनको अवसरमा मिल्ने खालको जुनै पनि गीत प्रसारण गरिदिनु भयो भने म एकदम कृतज्ञ हुने थिएँ। धन्यवाद।

0: बीएफबीएस गोर्खा रेडियोको प्रस्तुति हो कार्यक्रम परदेशीको सन्देश। हजुर, परदेशको सन्देश घरदेशमा अनि घरदेशको सन्देश परदेशमा पुर्याउने एक मात्र माध्यम हो कार्यक्रम परदेशीको सन्देश। हजुर श्रोता, यो कार्यक्रम लिएर हामी पुनः आइसकेका छौँ। छोटो विश्राम पनि हामीले लियौँ र विश्राम लगत्तै अब हामी छोटकरीमा ठेगाना भन्छौँ।
1: हजुर, अब ढिला नगरी फेरि पनि ठेगाना भनौँ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल, एचक्युबिजिएन बिएफपिओ 4। हाम्रो फोन नम्बरहरू छ 5408055 5437 364 र 5433930। हाम्रो फोन नम्बर हो।
0: हजुर, हाम्रा सम्पर्क नम्बर पनि तपाईँलाई कण्ठस्थ भइसक्यो होला दिदी, होइन त? अब त हजुर नयाँ श्रोता, यदि तपाईँ अहिले सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम परदेशीको सन्देश, र यस कार्यक्रममा तपाईँले विभिन्न माध्यमबाट हामीलाई सन्देश पठाउन सक्नुहुन्छ। र हाम्रा माध्यमहरू इमेल पनि छ, फेसबुक पनि छ, र हाम्रा सम्पर्क नम्बर त भइहाल्यो। यदि तपाईँले आफ्नै ह्यान्ड राइटिङमा अथवा आफ्नै हस्तलेखनमा पत्र पठाउन सक्नुहुन्छ भने हामीलाई पोस्ट बक्स नम्बर 5095 पत्र खसाल्न सक्नुहुन्छ अथवा पठाउन सक्नुहुन्छ है दिदी। र हामीले के पनि अनाउन्स गरेका छौँ भने, यदि तपाईँले आफ्नै हातले लेखेको पत्र पोस्ट बक्स मार्फत पठाउनुहुन्छ भने हामी तपाईँलाई पुरस्कृत गर्छौँ। आजदेखि लागि पढ्नुहोस्। हाम्रा दुईजना श्रोता युक्त प्रसाद श्रेष्ठ र उमेश रेग्मीजी, उहाँहरू दुवैजनाले विशेष पुरस्कार प्राप्त गरिसक्नु भएको छ दिदी।
1: ल, हामीलाई मजाले सन्देशहरू पठाउनु होला, आफ्नै आवाजको सन्देशहरू पनि पठाउन सक्नुहुन्छ। अनि तपाईँले आफैले हातले लेखेर पनि हामीलाई पोस्ट बक्स नम्बरमा पठाउन सक्नुहुन्छ। इमेलहरू पनि छ हाम्रो, होइन, धेरै कुराहरू छन्, फेसबुक छन्, म्यासेन्जरहरू छ, धेरै माध्यमहरू छन्, तपाईँलाई एकदमै सजिलो छ। त्यसैले छिटोभन्दा छिटो
0: हजुर हो। अब भने हामी फेरि पनि टुआर जिआर बुनाईतर्फ लाग्छौँ दिदी। त्यहाँबाट हाम्रा दिदीबहिनीहरूले रक्षाबन्धनको अवसरमा यहाँ सन्देश पढाउनु भएको छ है। उहाँहरूको दाजुभाइहरू विभिन्न ठाउँमा हुनुहुन्छ, नेपालभन्दा बाहिर अथवा नेपालमा पनि हुनुहुन्छ, होइन? उहाँहरूलाई सम्झेर एकदमै अन्तर आत्मादेखि रक्षाबन्धन स्पेसल मेसेज पठाउनु भएको छ। र यही क्रममा अब हामी लाग्छौँ शान्ति गुरुङ राईजीको यो सन्देशतर्फ। उहाँले चाहिँ एकदम मिठो गीत रोज्नु भएको छ दिदी, जोन चामलिङ राईको माया लाउन बल्ल सिक्दैछु। हजुर, यो गीत रोज्नु भएको छ, निकै मिठो गीत, अहिले एकदमै ट्रेन्डिङमा रहेको गीत पनि हो दिदी, होइन? हजुर, अहिले युवा पुस्ताको एकदमै हुन्छ नि एउटा मेन्टर, एउटा गायक, होइन, एकदम फेमस गायक भन्छु म जोन चामलिङलाई। हजुर हजुर, हजुर। अब त्यो गीतभन्दा अगाडि हामी शान्ति गुरुङ राईजीको यो सन्देश सुनौ। र शान्तिजीलाई सुरुवातमै धेरै धेरै धन्यवाद छ।
2: नमस्कार, म शान्ति गुरुङ राई बुर्नाईबाट बोल्दैछु, र मेरो श्रीमानको नाम यादेश राई हो। हामी हाम्रो दुईवटा नानीहरू र हाम्रो परिवार सकुशल रहेको जानकारी गराउँदछु। बिएबिएस गोर्खा रेडियोको कार्यक्रम परदेशीको सन्देश मार्फत म नेपालको धरानमा हुनुभएको मेरो सासू ससुरा, आमा बाबा र युकेमा हुनुभएका मेरो भाइ बुहारी र सबै विश्वभरि छरेर बस्नुभएका मेरा आफन्तजनहरूलाई धेरै धेरै सम्झना पठाउन चाहन्दछु। यस र रक्षाबन्धनको अवसरमा चाहिँ म मेरो युकेमा हुनुभएको, युकेमा बस्नुहुने, स्टाफोर्डमा बस्नुहुने मेरो भाइ बुहारीलाई धेरै धेरै सम्झना, साथै मेरो भाइको फेभरेट सिङ्गर चाहिँ जोन चामलिङ भएको कारणले गर्दाखेरि म जोन चामलिङको मायाले भन्ने गीत डेडिकेट गर्न चाहन्दछु, र अन्त्यमा जाँदै जाँदै सबैलाई यो गीत पनि डेडिकेट गर्न चाहन्दछु। धन्यवाद।

0: हजुर, निकै निकै मिठो गीत, ट्रेन्डिङ सङ हैन दिदी? माया लाउन बल्ल सिक्दैछु, जोन चामलिङ राईको यो मिठो गीत सुन्न चाहनुहुने हाम्रा श्रोता हुनुहुन्थ्यो। शान्ति गुरुङ राईजी, हजुर धेरै धेरै धन्यवाद छ शान्तिजी। तपाईँ लगायत सम्पूर्ण दिदी बहिनीहरू अनि दाजुभाइहरूलाई हाम्रो फेरि पनि रक्षाबन्धनको धेरै धेरै शुभकामना छ। अब हामी लाग्दैछौँ अब फेरि पनि आवाजको सन्देशतर्फ दिदी।
1: हजुर निशा, फेरि पनि आवाजको सन्देश लिएर आउनु भएको छ। युमा राई र सङ्गीता सुब्बा हुनुहुन्छ, दुवैजना बुर्नाईमा हुनुहुन्छ होइन, उहाँहरूले पनि रक्षाबन्धनकै गीत रोज्नु भएको छ। दाजुभाइहरूको लागि नै स्पेसल यो गीत मगाउनु भएको छ र सन्देश पनि त्यही अनुसार रहेको छ। अब युमा राई र सङ्गीता सुब्बाको आफ्नै आवाजको सन्देश सुन्छौँ र सँगसँगै एउटा भोजपुरी सङ्ग राखिदिएका छौँ है नि।
0: हो हो हजुर, रक्षाबन्धन स्पेसल सङ्ग।
2: नमस्कार, म युमा राई ब्रुनेबाट, मेरो श्रीमानको नाम चाहिँ आशिष देवन। कार्यक्रम परदेशी सन्देश मार्फत नेपालमा रहनुहुने मेरो सबैजना आफन्तहरूलाई चाहिँ हामी यहाँ सन्चै छौँ भनेर भन्न चाहन्छु, अनि मेरो युकेमा पनि बस्नुहुने साथीहरूलाई पनि हामी यहाँ सन्चै छौँ, ठिकै छौँ, धेरै धेरै सम्झेको छु भनेर भन्न चाहन्छु। अब आउँदै गरेको चाडपर्व रक्षाबन्धनमा मेरो माइतीहरूलाई धेरै धेरै मिस गरेको छु भन्न चाहन्छु। जाँदा जाँदै गीत म डेडिकेट गर्न चाहन्छु मेरो सबैजना आफन्तलाई, स्पेसली चाहिँ मेरो माइतीहरूलाई। धन्यवाद।
3: नमस्कार, म सङ्गीता सुब्बा ब्रुनाईबाट बोल्दैछु। मेरो श्रीमानको नाम विनोद तुम्बा आम्फे, हामी यहाँ सन्चै कुशलै छौँ। बिएफबिएस गोर्खा रेडियोको कार्यक्रम परदेशीको सन्देश मार्फत नेपालमा रहनुभएका सम्पूर्णमा मेरा आफन्तजनहरूलाई धेरै धेरै सम्झना। मेरो दाजु दिदी भाइ बहिनी जहाँ पनि हुनुहुन्छ यहाँहरूलाई यस वर्षको रक्षाबन्धनको अवसरमा धेरै धेरै सम्झना माया दिन चाहन्छु। मेरो सिङ्गापुरमा रहनुभएको मेरो भाइ बुहारी र भदालाई डेडिकेट गर्दै मेरो दुई शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।

0: हजुर, भर्खरै हामीले सुन्यौं युमा राईजी र संगीता सुब्बाजीको यो रक्षाबन्धनको सन्देश नि दिदी. हजुर, रक्षाबन्धन भने शुक्रबारै परेको छ दिदी, तर पनि हाम्रो कार्यक्रम शनिबार र आइतबार बज्छ र एक दिन अगाडि भए पनि होइन रक्षाबन्धनकै माहौल हुन्छ. अब हामी अन्ततिर आइसकेका छौँ दिदी, र अन्तमा पनि हाम्रा दिदीबहिनीहरूकै सन्देश परेको छ है. र अन्तिम सन्देश विष्णु राईजीको सन्देश छ. उहाँले पनि हामीलाई ब्रुनाईबाट सन्देश पठाउनु भएको छ. एउटा मिठो राखी गीत राखिदिनु भनेर भन्नुभएको छ. त्यसैले हामीले रिया राज र सुरेशजीको आवाजमा रहेको यो राखी गीत राखिदिएका छौँ.
1: नमस्ते, म चाहिँ विष्णु राई हो. मेरो श्रीमानको नाम मेजर दिल्ली कुमार राई हो. आजको दिन चाहिँ विशेष गरेर रक्षाबन्धनको अवसर भएको हुनाले म मेरो नेपालतिर हुनुभएको मेरो सम्पूर्ण मेरो माइतीहरू, दाजुभाइ अनि युकेतिर हुनुभएको, अनि विशेष यतातिर पनि सबैजना दाजुभाइहरूलाई चाहिँ रक्षाबन्धनको शुभकामना दिन चाहन्छु. उहाँहरूको स्वास्थ्य, दीर्घायु होइन एकदम राम्रो होस् भन्न चाहन्छु. त्यति भन्दै म चाहिँ यो रक्षाबन्धनको मिल्दो जुल्दो एउटा गीत लगाइदिनु अनुरोध गर्दै म यति दुई शब्द बोल्नु पर्ला. धन्यवाद.

0: आज जति पनि भाग लिनुभयो सबै सबैलाई धन्यवाद भन्दै फेरि पनि आउने बाचा गर्दै बिदा भए, यहाँको दिन शुभ रहोस् भन्दै बिदा भए। हवस् त, नमस्ते।
1: हजुर, कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धेरै धन्यवाद छ। र आगामी दिनहरूमा पनि यहाँहरूको साथ र माया हामीले यसरी नै पाउँदै जाउँ। कार्यक्रममा सहभागी हुनको लागि तपाईँलाई हामीले ठेगाना भनिसकेका छौँ र हाम्रा सम्पर्क नम्बर 5428055 पनि फोन गरेर तपाईँले आफ्नै आवाजमा सन्देश रेकर्ड गर्न पनि सक्नुहुन्छ। यो भन्दै टुआरजिआरका हाम्रा दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद छ र विशेष विशेष धनराज राई दाई र उहाँको टिमलाई पनि धेरै धेरै धन्यवाद छ। अथवा भनौँ ब्रुनाईका सबै सबै हाम्रा बिएफबिएसका टिमलाई धेरै धेरै धन्यवाद भन्दै यो निशा गुरुङ आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन, बाई।

0: भएको छ। 45 जना श्रमिक थुनिएको छानिएको सुरुङमा चिनिया 6 जना प्राविधिकको सहायतामा राति पनि काम भइरहेको मन्त्री गुरुङले जानकारी दिनुभएको हो। सुरुङमा वाल पारेर भित्र हावाका साथै सन्देश पनि पठाइएको छ, तर हालसम्म जवाफ नआएको जनाइएको छ। मन्त्री गुरुङले अब खन्ने काम शुरू गरी उद्धार टोली पनि भित्र पठाउने बताउनु भएको छ। चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेको टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग सहकार्य गर्दै काम गरिरहेका छन्। बाढी प्रभावित क्षेत्रबाट 18,700 सुरक्षाकर्मीले 7,500 बढी मानिसलाई उद्धार गरेका छन्।
1: जलविद्युत आयोजना क्षेत्रमा फँसेका 279 उद्धार गरिएकोमा हालसम्म 16 हेलिकप्टरले 236 पटक उडान भरेको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभएको छ। उहाँका अनुसार बाढीबाट विस्थापित 3,500 नागरिकलाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था मिलाइएको छ। उहाँले प्रधानमन्त्री राहत कोषमा 5,04,00,000,000 बढी पैसा जम्मा भएको जानकारी दिनुभएको छ। यस्तै हिमालयन र लक्ष्मी ब्याङ्कमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ। आज मात्रै MI-17 हेलिकप्टर मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चेमा पुर्याइएको छ। सहयोगी संस्थानबाट सहयोगको प्रतिबद्धता आइरहेको बताएका प्रधानमन्त्रीले भारतबाट 2,000 र चीनबाट 2,000 सब व्यवस्थापनका लागि एयर टाइट ब्याग प्राप्त भएको उल्लेख गर्नुभएको छ। स्विजरल्याण्डबाट 10,00,000 स्विस फ्रेङ्क संयुक्त राष्ट्रसङ्घबाट खर्च हुने गरी प्राप्त भएको छ। प्रभावित क्षेत्रमा अवरुद्ध भएका नेपाल टेलिकमका 120 मध्ये 90 र एनसेलका 78 मध्ये 71 BTS टावर सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ।
0: विपद व्यवस्थापन प्राधिकरणले हाइड्रो पावर सुरुङभित्र फँसेका मानिसको संख्या यकिन गर्न नसकिएको जनाएको छ। पत्रकार सम्मेलन गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले सुरुङ फोडेर भित्र पुगेपछि मात्रै मानिसको अवस्था र संख्या थाहा हुने बताउनु भएको हो।
2: रेस्क्यु गर्ने काम चाहिँ हिजो 191 र आज 88 गरेर 279 हुनुहुन्छ, तर हामीसँग त्यहाँ एक्ज्याक्ट कतिजना हुनुहुन्थ्यो भन्ने डिटेल्ड विवरण चाहिँ त्यो कतिपय यो सुरुङहरू चाहिँ मेसिनले फोडेर अझ त्यहाँभित्र गएर नै हेर्नुपर्ने, अलिकति त्यहाँको अवस्था नै अलिक क्रिटिकल भएको भएर हामीले सजिलै त्यहाँ कतिजना हुनु

0: छ भनेर भन्न सकिने अवस्था हामीसँग विवरण प्राप्त भएको छैन।
1: बाढीपछि हराइरहेका नागरिक आफन्तको भिडले चितवन उद्योग संघको परिसर भरिभराउ हुने गरेको छ। राक्षसका सनद अधिकारीको रिपोर्ट।
2: भरतपुर अस्पताल नजिकै चितवन उद्योग संघको आडेमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई अहिले सब संरक्षण स्थलका रूपमा प्रयोग गरिएको छ। नारायणी र त्रिशुली नदी किनारबाट संकलन गरिएका 233 बढी शवमध्ये हालसम्म 4 वटाको मात्रै पहिचान हुन सकेको छ। बाँकी शवलाई होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएको चितवनका सिडिओ गणेश अर्यालले जानकारी दिनुभएको छ। परिसरमा बिरगञ्ज महानगरपालिका 22 का अली मोहम्मद मिया आफ्ना 22 वर्षीय छोरा साबुद्दिन मन्सुरीको तस्विर लिएर अस्पताल र शवगृहका टोकाहरूमा पहुँतारिरहनु भएको छ।
3: अहिलेसम्म सन्पर भएको छैन। बिरगञ्जबाट बिहानै आएको मेरो छोरालाई खोजिदिनु होला, आफू सबैसँग आग्रह गर्छु, हर पुलिस चौकीमा खबर गरिदिनु होला।
2: धादिङको धुनिवेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्य पालिकाका बेपत्ता 11 गाडी चालक खोज्न आउनु भएको छ।
4: सबै संयमित भएर अब यो खोज र उद्धारमा लाग्नुपर्ने यो बेलामा हामीले एक्लै अर्कालाई दोषारोपण भन्दा पनि हामी सबै सक्रिय रूपमा लागौँ भनेर म अनुरोध पनि गर्न चाहन्छु र यो विपदको घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनेर म भगवान्सँग प्रार्थना। कुनै सम्पर्कमा हुनुहुन्न।
2: लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत 31 वर्षीय सिभिल इन्जिनियर अभिषेक आचार्यका काका गणेश प्रसाद बरालले सुरुङभित्रै मस्तुर थुनिएको हुन सक्ने आशंका व्यक्त गर्नुहुन्छ।
5: टनेल भित्रै चाहिँ छ भन्ने हामीलाई लागिरहेछ। त्यही भएर अहिलेसम्म त्यहाँ त्यो लाङटाङ खोला हाइड्रो पावर स्याफुर बेसीमा अहिलेसम्म टनेलको मान्छेको कुनै पनि चाहिँ उद्धार कार्य भएको छैन।
2: नदी किनारमा सब भेला पर्ने क्रम जारी रहे पनि अधिकांश सबको अनुहार र शारीरिक बनावट बिग्रिएकाले पहिचानमा गम्भीर समस्या थपिएको छ।
1: काठमाडौँका अस्पतालमा घाइतेभन्दा मृतकको शव व्यवस्थापन चुनौती बनेको डाक्टरले बताएका छन्। काठमाडौँको एक अस्पतालका डाक्टर गोपाल सेडाईले घाइतेको संख्या सानो भएकाले उपचारमा समस्या नभएको तर शव पहिचान समस्या बनिरहेको बताउनु भएको छ।
6: The river has taken the bodies to the plain regions. In our hospital we have received 41 bodies. We have managed that, but looking at the scale of problem, we will be getting more and more bodies. So managing those bodies might be a huge problem.
1: पछिल्लो तथ्याङ्क अनुसार विभिन्न जिल्लामा गरेर 675 शव भेटिएका छन्। अहिलेसम्मका खबर यति नै।

पहिलो भेटमा यो रूपमा खै के देखेछ, भोलिपल्टै उसले मलाई चिठी लेखेछ। नमस्ते, आजको सङ्गीत सागरको पर्खाइमा रहनुभएका, विश्वभरि छरिएर बस्नुभएका मेरा प्रिय प्रिय श्रोताहरूमा यो सुसन बालाको तर्फबाट

हजुर, विश्वभरि छरिएर बस्नुभएका मेरा प्रिय प्रिय श्रोताहरू, सङ्गीत सागर आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, र आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र आजको सङ्गीत सागरमा एउटा मिठो सुमधुर गीतबाट हामीले प्रवेश गरिसकेका छौँ श्रोताहरू। देविका वन्दनाको आवाजमा रहेको गीतबाट हामीले प्रवेश गरेका छौँ आजको सङ्गीत सागरमा। र गायिका देविका वन्दना भन्दै हुनुहुन्थ्यो, पहिलो भेटमा यो रूपमा खै के देखिछ, भोलिपल्टै उसले मलाई चिठी लेखेछ। दीपक समीरले लेख्नु भएको शब्दहरू थिए भने सङ्गीत यसमा राम थापाको रहेको थियो श्रोताहरू। र यस्तै मिठा मिठा सुमधुर नेपाली गीत सङ्गीतको कोशेली लिएर आएको छ आजको सङ्गीत सागरले। र आजको सङ्गीत सागरको यी छालहरूमा, आजको सङ्गीत सागरको यी लहरहरूमा तपाईँ हाम्रो बसाई सदाझै एक घन्टासम्म रहनेछ। र यो एक घन्टाको समयमा श्रोताहरू, तपाईँ हामी आज मिठा मिठा सुमधुर नेपाली गीतहरूमा डुब्नेछौँ। हजुर श्रोताहरू, आउनुहोस् अब हामी आजको यो सङ्गीत सागरलाई अघि बढाउँ। र आजको सङ्गीत सागरलाई अघि बढाउँदाखेरि यहाँ गायक जगदीश समाल आइपुग्नु भएको छ आजको सङ्गीत सागरको यी छालहरूमा, आजको सङ्गीत सागरको यी लहरहरूमा। उहाँ राजु बाबा श्रेष्ठको शब्दहरू बोकेर आउनु भएको छ, भन्नाले गीतकार राजु बाबा श्रेष्ठले लेख्नु भएको शब्दहरू बोकेर आजको सङ्गीत सागरको यी छालहरूमा आइपुग्नु भएको छ। र सङ्गीत ती शब्दहरूमा भनौँ सुरेश अधिकारीले दिनुभएको छ। र जगदीश समाल भन्नुहुन्छ, अबको प्रस्तुतिमा धन हुनेलाई धनकै भारी, मान हुनेलाई मानकै भारी, आफू त परे मनकारी, सधैँ सधैँ तिम्रो चिन्ता लाग्छ पियारी भनेर भन्दै हुनुहुन्छ अबको प्रस्तुतिमा हाम्रो जगदीश समालजी। आउनुहोस् अब हामी उहाँलाई स्वागत गरिहालौँ।

हजुर श्रोताहरू, धन हुनेलाई धनकै भारी, मान हुनेलाई मानकै भारी पक्कै पनि साँचो कुरा पनि हो, होइन त श्रोताहरू? धन नभए पनि हुँदैन, मान पनि चाहिन्छ, होइन? तर कहिलेकाहीँ यो धन हुनेलाई धनकै भारी पनि बनिदिन्छ, मान हुनेलाई त्यो मान पनि भारी बनिदिन्छ कहिलेकाहीँ। जे होस्, यस बेलामा हाम्रो गायक जगदीश समाल चाहिँ मनकारी पर्नु भएछ र सधैँ सधैँ आफ्नै प्यारीको चिन्ता लिनेमा उहाँ पर्नु भएछ भनौँ, होइन? हजुर श्रोताहरू, अब हामी अर्को गीततर्फ लागौँ। अर्को गीत मैले यहाँ लिएकी छु। गायिका येरिका खाती आउनु भएको छ श्रोताहरू। उहाँले गाउनु भएको गीत मैले अबको प्रस्तुतिमा राख्न लागेकी छु। शब्दहरू किरण खरेलले लेख्नु भएको छ भने सङ्गीत यसमा आलोक श्रीको रहेको छ। गीतको बोल यस प्रकार छ। अलिअलि गरी मात लागे जस्तो लाग्यो, अलिअलि गरी मात लागे जस्तो लाग्यो, मेरो दिलमा बास माग्न कोही आए जस्तो लाग्यो। ओहो, कति मिठो शब्दहरू! कहीँ कतै आफूलाई अलिअलि गर्दै मात पनि लागे जस्तो, मात लागेको बेलामा आफ्नो दिलमा आफ्नो मनमा कोही बास माग्न आए जस्तो उहाँलाई आभास भएको रहेछ भन्यौँ, होइन? हामीले यो बुझ्यौँ र आउनुहोस् अब हामी गायिका येरिका खातीलाई पनि स्वागत गरिहालौँ।

0: SBS गोरखा रेडियो, गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोताहरू। संगीत सागरमा छौँ, संगीत सागरको चालहरूमा, संगीत सागरको यी लहरहरूमा तपाईँ हामी रमाइरहेका छौँ, होइन त श्रोताहरू? र आजको संगीत सागरले मीठा मीठा सुमधुर गीत संगीतको कोसेली लिएर आएको छ र तपाईँ हामी अहिले संगीत सागरमा रमाइरहेका छौँ। आशा छ विश्वास एन्जोय गर्दै हुनुहुन्छ होला, होइन त? आजको संगीत सागरमा रमाउँदै हुनुहुन्छ होला कि कसो? र आउनु श्रोताहरू, अब हामी अर्को गीततर्फ लागौँ। 1974 AD गीत रहेको छ भन्नाले 1974 AD लिड भोकलिस्ट फिरोजको आवाजमा रहेको गीत छ अबको प्रस्तुतिमा। गीतको बोल छ, गुराँसै फुल्यो बनैमा, मेरो मन झुल्यो तिम्रो मनैमा। हजुर श्रोताहरू, चर्चित ब्यान्ड हो यो 1974 AD र 1974 AD को गीतहरू धेरै राम्रा राम्रा गीतहरू छन् श्रोताहरू। र आज उहाँ हाम्रो फिरोज हजुर 1974 को लिड भोकलिस्ट उहाँ हुनुहुन्छ, उहाँको गीत सुनौ।

हजुर श्रोताहरू, अब हामी अर्को गीत तर्फ पनि लागि हाल्नौ। अमृता साम्बा हाम्फेलाई स्वागत गर्दैछौ आजको संगीत सागरको यी छालहरूमा, आजको संगीत सागरको यी लहरहरूमा। उहाँ गीतकार जानु काम्बाङ लिङदेनले लेख्नु भएको शब्दहरू बोकेर आउँदै हुनुहुन्छ। ती शब्दहरूमा उत्तम जङ लिम्बुले संगीत दिनुभएको छ भन्नाले ती मिठा मिठा शब्दहरूलाई उत्तम जङ लिम्बुले आफ्नो संगीतले सजाइदिनु भएको छ। गीतको बोल छ, झुमु भन्छ यो मन, उडु भन्छ यो मन, चरी भने आकाशमा। कहिले काहीँ त्यस्तै हुन्छ नि होइन श्रोताहरू, कहिले काहीँ त्यसै त्यसै खुसी भए जस्तो हुन्छ मन, कहिले काहीँ त्यसै त्यसै झुम्नु मन लाग्छ, कहिले काहीँ त्यसै त्यसै उडु उडु मन लाग्छ मनलाई, होइन चरी जस्तै भनेर आकाशमा चारैतिर घुमु जस्तो लाग्छ। आज गायिका अमृता साम्बा हाम्फे पनि त्यस्तै त्यस्तै भनौँ अनुभूतिहरू लिएर आउँदै हुनुहुन्छ। जानु काम्बाङ लिङदेनले लेख्नु भएको शब्दहरू छन् अबको प्रस्तुतिमा, अमृता साम्बा हाम्फेले गाउँदै हुनुहुन्छ।

BFBS Gorkha Radio. Gorkha Radio. BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र संगीत सागरमा छौ तपाईँ हामी अहिले र संगीत सागरको यी छालहरूमा संगीत सागरको यी लहरहरूमा बसेर भनौँ संगीत सागरको किनारामा बसेर तपाईँ हामी रमाइरहेका छौँ. आशा छ विश्वास छ तपाईँहरूले आजको यो संगीत सागरलाई एन्जोय गर्दै हुनुहुन्छ होला भन्ने होइन. र यही नै आशा र विश्वासको साथमा अब यहाँ चलचित्र कान्छीको गीत मैले प्रस्तुत गर्न लागेकी छु श्रोताहरू. प्रकाश श्रेष्ठ र विमला राईको आवाज मा रहेको छ, साथमा साथीहरू पनि रहेछ र शब्दहरू चेतन कार्कीको रहेको छ. श्रोताहरू नेपाली चलचित्र कान्छीबाट लिएकी छु यो गीत. मैले गीतको बोल छ, कान्छी है कान्छी केही त बोलन मनको कुरा खोलन.

कान्छी केही त बोलन मनको कुरा खोलन भन्दै हुनुहुन्थ्यो प्रकाश श्रेष्ठ विमला राई नेपाली चलचित्र कान्छीबाट लिएकी थिएँ यो गीत मैले र अब श्रोताहरू गायक उदित नारायण झाले गाउनु भएको गीत मैले राख्न लागेकी छु तपाईँको निम्ति रमन घिमिरेले लेख्नु भएको छ शब्दहरू भने सङ्गीत यसमा आलोक श्रीले दिनुभएको छ कहिले तिम्रो पछ्यौरीमा अल्झे कहिले तिम्रो चौबन्दीमा अल्झे भनेर भन्दै हुनुहुन्छ उदित नारायण झाजी अबको प्रस्तुतिमा आउनुहोस् अब उहाँलाई पनि हामी स्वागत गरिहालौँ

रेडियो। कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर श्रोता, र आजको सङ्गीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र भर्खर एउटा गीत सुन्नुभयो नेपाली चलचित्र चिनोबाट नारायण गोपाल र आशा भोसलेको आवाजमा। उहाँहरू एकाअर्कामा भन्दै हुनुहुन्थ्यो मोहनी लाग्लाहै गाउँलेको बोलीले। हजुर श्रोता, यो मिठो गीत पश्चात नेपाली चलचित्र चिनोबाट लिएको यो गीत पश्चात अब तपाईँ हाम्रो छुट्ने बेला पनि भइसक्यो र अर्को साता भेट छँदैनछ तपाईँ हाम्रो, र जाँदा जाँदै गायक अमृत गुरुङले गाउनु भएको गीत म तपाईँहरूको निम्ति छोडिदिन्छु र गीतको बोल छ सालै जो। हजुर, यो गीत यहाँहरूको निम्ति छोड्दै म सुसन बाला भने आज्ञा चाहन्छु। नमस्ते, बाई।

0: छ। नेपाली सेनाका अनुसार सुरुङको प्रवेशद्वारमा थुप्रिएको बाढी लेदो तथा भग्नावशेष पन्छाएर भित्र प्रवेश गर्नका लागि उद्धार टोलीले खन्ने र बाटो बनाउने काम भइरहेको छ। स्काभेटर लगायतका विभिन्न उपकरण तथा औजारको प्रयोग गरी निरन्तर लेदो र भग्नावशेष पन्छाउने काम भइरहेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोली प्राथमिकताका साथ खोजी तथा उद्धारमा जुटिरहेको बताइएको छ। प्रतिकूल मौसम र भौगोलिक चुनौतीका बावजुद संयुक्त टोलीले सुरुङको मुख खोलेर उद्धार कार्यलाई अघि बढाउन निरन्तर प्रयास गरिरहेका छन्। सुरुङको प्रवेशद्वार नै पुरिएकाले लेदो हटाउने काम पूरा हुनासाथ टोली भित्र प्रवेश गर्ने भनिएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत र पुनस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताउनु भएको छ। जिल्ला समन्वय समिति नुवाकोटले आयोजना गरेको सर्वपक्षीय छलफलमा उहाँले उद्धार, राहत सामग्री वितरण र सब व्यवस्थापन अहिले सरकारको मुख्य मुद्दा रहेको बताउनु भएको हो। अर्थमन्त्री मुवागले राहत सामग्री वितरणलाई न्यायोचित ढंगले वास्तविक पीड़ितसम्म पुर्याउन तिनै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले बाढीका कारण सम्पर्क विच्छेद भएका प्रमुख 2-3 स्थानमा तुरन्तै बेली ब्रिज राखिने समेत बताउनुभयो। बाढी तथा विपदमा ज्यान गुमाएकाहरूको पहिचान र सब व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले नयाँ निर्देशिका स्वीकृत गरेको छ। मधु 10 गतिको बाढी तथा विपदपछि सबहरूको खोजी, पहिचान, भण्डारण तथा परिवारलाई बुझाउने कार्य चुनौतीपूर्ण बन्दै गएपछि सरकारले सब व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गरेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ निर्देशिका अनुसार सबलाई लामो समयसम्म सुरक्षित राख्न सम्भव नहुने भएकाले भविष्यमा पहिचान गर्न सकिने गरी फोरेन्सिक परीक्षणका लागि आवश्यक नमूना संकलन तथा सुरक्षित राख्ने व्यवस्था मिलाइएको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले नयाँ निर्देशिका अनुसार सब व्यवस्थापनको प्रक्रिया अघि बढाइएको बताउनुभयो। यसैबीच बाढी प्रभावित क्षेत्रमा जनावरका सब, सडे गलेका फोहोर तथा दूषित पानीका कारण संक्रामक रोग फैलिन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले सर्वसाधारणलाई सतर्कता अप्नाउन आग्रह गरेको छ। अस्थायी शिविरमा विस्थापितहरू एकै ठाउँ बस्दा रुगाखोकी, इन्फ्लुएन्जा तथा अन्य संक्रामक रोग फैलिन सक्ने भएकाले प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता बढाइएको मन्त्रालयले जनाएको छ। इलामको रोङ गाउँपालिकामा लोपोन्मुख लेप्चा समुदायसँग सम्बन्धित रहेर एउटा गाउँलाई लेप्चा मोडल भिलेज निर्माण गरिने भएको छ। प्रेम अधिकारीको रिपोर्ट।
1: फोर बेटर भिलेजको अवधारणा अनुसार नमुना पर्यटकीय गन्तव्यका रूपमा लोपोन्मुख लेप्चा जातिसँग

0: सम्बन्धित रहेर रोङ गाउँपालिका तीनको चिल्बुङ गाउँलाई लेप्चा मोडल भिलेज निर्माण गरिने भएको हो। विश्वभरका पर्यटक तथा अनुसन्धानकर्ता आएर अध्ययन अवलोकन गर्ने स्थानको रूपमा करिब 40 घर परिवार लेप्चाको बसोबास रहेको चिल्बुङ गाउँलाई लेप्चा मोडल भिलेज निर्माण गर्नका लागि प्रक्रिया शुरू गरिएको छ। नमुना पर्यटन गाउँ निर्माणका लागि गाउँपालिका, कोशी प्रदेश सरकार र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले सहयोग गर्ने भएका छन्। गाउँपालिका अध्यक्ष मणि कुमार स्याङबो:
1: सांस्कृतिक पाटोको ऐतिहासिक महत्त्व वस्तुहरू दस्तावेजहरूलाई खोजी गर्ने, संरक्षण गर्ने, त्यहाँ राख्ने एउटा पाटो, अर्को यो उद्यमशीलता, उत्पादन, प्रशोधन, बजार र बजारीकरणसम्मलाई कसरी लाने, के उत्पादन गर्ने।
0: करिब 40 घर परिवार समेटी परम्परागत रूपमा लेप्चा समुदायको वेशभूषा, रहन सहन, ऐतिहासिक वस्तु र लेप्चा समुदायको संस्कृति झल्किने गरी होमस्टे मोडलमा नमुना पर्यटन गाउँ निर्माण गरिनेछ। लेप्चा समुदायका अगुवा सागर लेप्चा:
2: थेसिसहरू लेख्नु आइराख्दाखेरि पनि कहाँ छौ भनेर सोध्नु भन्दा पनि लोकेसन ट्र्याक गरेर आउने वातावरण बनाउँदाखेरि सबैभन्दा बेस्ट हो।
0: गाउँपालिकाले पहिलो चरणमा सो क्षेत्रसम्म पुग्ने सडक विस्तार गर्ने, लेप्चा संग्रहालयको निर्माण सम्पन्न गरी सो समुदायको इतिहास झल्किने वस्तु राख्ने र नमुनाका रूपमा केही घर निर्माण गर्ने भएको छ। रोङ गाउँपालिकामा 246 घरमा 1072 जना लेप्चाको बसोबास रहेको छ। इलाम, झापा, मोरङ सहित देशभरमा लेप्चाको संख्या करिब 4000 रहेको छ।
3: विपद व्यवस्थापन प्राधिकरणले बाढीग्रस्त क्षेत्रमा प्रशासनको पूर्व स्वीकृति बिना ड्रोन नउडाउन भनेको छ। प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा उद्धारमा लगातार हेलिकप्टर उडिरहेकाले ड्रोनले जोखिम पैदा गर्ने भन्दै नउडाउन भनेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो BFBS कुलकर्म रेडियो हो।

भनिन्छ नि आपत विपद यो प्राकृतिक प्रकोप अथवा मानिसहरूलाई सङ्कट जुन एकदम आपतकालीन अवस्था छ नि त्यो बाजा बजाएर आउँदैन। त्यो यसरी आउँछ कि हामीलाई अगाडि पछाडि दायाँ बायाँ केही सोच बुझ गर्ने समय नै दिँदैन। यस्तोसँग हाम्रो जीवनमा त्यो आइपुग्छ कि हामी समयको बहावसँगै बग्ने गर्दछौँ। बेला बेलामा यो प्राकृतिक प्रकोपले हामीलाई सताइरहेको छ, दुःख दिइरहेको छ। गएको वर्ष पनि मेलम्ची फुटेर सिन्धुपाल्चोकमा कति नोक्सानी भयो। 72 सालकै भूकम्पको कुरा गरौँ। विपत्ति भनेको यस्तोसँग आइलाग्छ कि अब अहिलेको कुरा हेरौँ न, जुन भोटे कोसी फुट्नाले कति धनजनको नाश भयो, कति मानिसले ज्यान गुमाए, गाउने सखाप बजारे सखाप कैयौँ क्षेत्र प्रभावित भयो, कैयौँ भौतिक संरचनाहरू तहस नहस भए, कैयौँ मानिसको ज्यान गयो, कैयौँ विस्थापित भए, कैयौँ आफन्तहरू कहाँ छन् भनेर हाहाकार गुहार गर्दैछन्, कैयौँ टाढा काँडा चढेर ज्यान बचाउँदैछन्, कैयौँ माटो मुनि पुगे, कैयौँलाई कहाँबाट बगाएर कहाँ पुर्यायो। सहयोगी मनहरू, सङ्घ संस्थाहरू, समाज सुधारकहरू, सामाजिक कार्यकर्ताहरू खटिएका छन्। नेपाल प्रहरी, आर्मी, नेपाल सरकार सबै लागि परेका छन्। यो विपत्कालीन अवस्थामा कसैको ज्यान नजाओस् भनेर तत्पर छन्। तर यस्तोसँग त्यो प्राकृतिक प्रकोप बढ्यो कि मानिसले के गर्ने के नगर्ने, भाग्दा भाग्दै दौडिँदा दौडिँदै ए भन्दा भन्दै पनि आफ्नो सबै जय जाथा उनीहरूले गुमाउनु परेको अवस्था छ। हामी सबै मिलेर यो दुःखको सामना गर्नु छ। ईश्वरसँग यही प्रार्थना छ, धनजनको नाश नहोस्, जनजनको ज्यान बचोस्। हामी प्रार्थना गर्दछौँ जति सक्दो छिटो यो विनाश बन्द होस्, जति सक्दो छिटो मानिसहरूको उद्धार होस्, धनजनको रक्षा होस्। ज्यान गुमाएका सम्पूर्ण प्रति श्रद्धा सुमन अर्पण गर्दछु र जसले आफन्तहरू गुमाउनु भएको छ, यो पीडामा हुनुहुन्छ, उहाँहरूमा त्यो धैर्य धारण गर्ने शक्ति मिलोस्, उहाँहरूको स्वास्थ्य राम्रो होस्, उहाँहरूको छिटोभन्दा छिटो उद्धार होस् भन्ने प्रार्थनाका साथ अत्यन्तै दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै मनको आवाजलाई

आफै नै दयालु व्यक्ति थियो होइन। ऊ चाहिँ आफूले सकेको सेवा गर्दाखेरि दङ्ग पर्थ्यो। एक दिन के भयो भने ऊ आफ्नो खेतमा जाँदै थियो, जाँदा जाँदै उसले एउटा घाइते चरोलाई भेट्यो। बिचरा चरा फटफटाइरहेको थियो। उसले त्यो चरालाई बोकेर घरमा लिएर आयो, मरम पट्टी गर्यो, औषधि लगाइदियो, हेरविचार गर्यो अनि त्यो चरा केही दिनपछि निको भयो। जब ऊ उड्न सक्ने भयो अनि उसले त्यो व्यक्तिसँग बिदा माग्यो, अब म सक्षम भएँ, म अब उड्न सक्छु, म अब आफ्नै संसारमा फर्किन्छु, यो तपाईँको जुन सहयोग, जुन तपाईँले मलाई मद्दत गर्नुभयो, तपाईँले जुन म प्रति स्नेह दया देखाउनु भयो, यसका लागि म हृदयबाट नै आभार प्रकट गर्दछु भनेर उसले त्यो व्यक्तिलाई धन्यवाद दिएर ऊ उड्यो। एक हिसाबले हेर्ने हो भने त एउटा चरा घाइते भयो, कुनै एक दयालु व्यक्तिले उसलाई बचायो र जब ऊ निको भयो ऊ आफ्नो संसारमा उड्यो। कुरो त सिद्धियो नि, तर यो कथा अहिले सिद्धिएको छैन। यो कथाको रोचक भाग बाँकी छ, म अन्तिममा तपाईँलाई बताउनेछु। तपाईँ साथै बस्नुहोस् मनका आवाजमा रेडियो स्टेशन BFBS गोर्खा रेडियो, र तपाईँलाई मनका आवाजमा थुप्रै थुप्रै मायाका साथ।

हरेक व्यक्ति स्वतन्त्र जन्मिन्छ र ऊ स्वतन्त्र भएर बाँच्न चाहन्छ। स्वतन्त्रताको अर्थ यो पनि होइन कि जे मन लाग्यो त्यही बोलौँ, जे मन लाग्यो त्यही गरौँ, जे मन लाग्यो त्यही भनौँ। हामी सामाजिक प्राणी हौँ र सामाजिक प्राणी भएको नाताले एउटा हाम्रो समाजको जुन घेरा छ त्यसलाई नाघ्यौँ भने हामीले नै दुःख पाउँछौँ। त्यो संस्कृति, त्यो सामाजिक रीतिरिवाज, त्यो घेरालाई मान्दा मान्दै पनि मान्छे निश्चिन्त भएर बाँच्न पाउनु चाहिँ स्वतन्त्रता हो। कसैले भेडा बाख्रा जस्तो गरेर खोरमा राखेर बाँध्नु पनि हुँदैन र स्वतन्त्र भन्न साथै हाम्रो दायरालाई नाघेर स्वतन्त्रता पाउने पनि होइन। स्वतन्त्रता भनेको मनबाट विचारबाट हुनु पर्यो, जुन चाहिँ असल के हो, गलत के हो, मैले के गर्नुहुन्छ, मैले के गर्नुहुन्न भन्ने अरूलाई सोध्नै पर्दैन, यो मनले हामीलाई आफै उत्तर दिन्छ। तसर्थ सामाजिक प्राणी भएको नाताले सामाजिक मर्यादालाई ननाघिकन कुरीतिलाई चाहिँ हटाउनु पर्यो। यदि व्यक्तिको भलो हुन्छ, यदि समाजमा त्यसले नयाँ रूपान्तरण ल्याउँछ र सबैको हित हुन्छ भने, होइन भने चाहिँ अब स्वतन्त्रताको नाममा जे पाए त्यही गर्दाखेरि दुःख आइलाग्छ। सूर्यलाई थुक्यौँ भने के हुन्छ? सूर्यसम्म त्यो थुक पुग्दैन अनि कहाँ खस्छ भन्दा आफ्नै टाउको माथि। हरेक शब्द निकाल्दा विचार पुर्याएर मात्र शब्द ओके।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो. अनि तपाईँको छेउमा मन्दिरा छु र एउटा सानो कथा तपाईँको लागि छ. आज पनि एउटा चोर थियो, उसको कामै चोर्ने. चोर्दै हिँड्दा हिँड्दै एक रात चाहिँ ऊ एउटा साधुको कुटीमा बास बस्न पुगेछ. अनि साधुले, को आउ तिमी, कहाँबाट आएको? उसले चाहिँ भन्यो, म त चोर हुँ, आज यहाँ आइपुगे त्यही भएर बास माग्न आएको. तिमीले मैले भनेको मान्यौ भने चाहिँ म तिमीलाई बास दिन्छु भनेछन् होइन साधुले. अनि उसले भनेछ, हुन्छ ठिक छ, तर एउटा कुरा चाहिँ नभन्नुहोस् है भनेछ. के भन्दाखेरि चाहिँ, म चोर हुँ, नचोरिकन बस्न सक्दिनँ. यदि तपाईँले मलाई नचोर भन्नुभयो भने चाहिँ म तपाईँको वचन मान्न सक्दिनँ, तर मैले चोर्न पाएँ भने अरू तपाईँले जे भने पनि म मान्छु भनेर चाहिँ उसले वचन दिएछ. त्यसो हो भने तिमी आज यहीँ बस, तर तिमीले एउटा कुरा मान्नुपर्छ, तिमीले जहिले पनि सत्य बोल्नु, कहिले पनि झुटो कुरा नबोल्नु, जहाँ जस्तो सुकै परिस्थिति आए पनि सत्य बोल्नु. अब चोरलाई त आपत पर्यो, उसको कामै चोर्ने. अब चोरेर आउँदाखेरि पुलिसले समात्यो अथवा कसैले सोध्यो भने त को होस् भन्दा म चोर हुँ भन्नु परिहाल्यो, के चोरेर लिएर आइस् भन्दा यो चोरे भन्नु परिहाल्यो. अब यसै पनि पुलिसले समात्ने भयो, उसै पनि समात्ने भयो. तै पनि उसले हुन्छ भन्यो. त्यसपछि त्यो रात ऊ त्यहीँ बस्यो. भोलिपल्ट साधुसँग बिदाबारी भएर ऊ फेरि चोर्ने काममा हिँड्यो. त्यो रात चाहिँ ऊ चोर्नको लागि कतै जाँदै थियो. बाटोमा उसले अर्को एकजना व्यक्तिलाई भेट्यो. अनि त्यो व्यक्तिले त्यो चोरलाई सोध्यो, तिमी को हौ, यति राति कहाँ जान लागेको? अब त्यो चोरलाई आपत पर्यो, किनकि उसले त साधुलाई सत्य बोल्ने वचन दिएको छ. उसले सत्य नै बोल्यो, म चाहिँ चोर हुँ, चोर्न जान लागेको. अब कहाँ जाउँ, के चोरौँ भनेर सोच्दैछु, तर तिमी चाहिँ को हौ? उसले चोरले त्यो अर्को व्यक्तिलाई सोध्यो. खासमा त्यो अर्को व्यक्ति चाहिँ त्यो देशको राजा थिए. उनले चाहिँ आफ्नो देशको वातावरण बुझ्नको लागि, सबै कुरा हेर्नको लागि चाहिँ भेष बदलेर चाहिँ राति राति हिँडिरहेका रहेछन् होइन. अनि राजाले पनि भनेछन्, म पनि चोर हुँ भनेर राजाले भनेछन्. अब त्यसो भए के गर्ने त, आज कहाँ चोर्न जाने त? राजाले भनेछन्, मलाई एउटा ठाउँ थाहा छ, म तिमीलाई चोर्नलाई मद्दत गर्छु, सबै कुरा म देखाइदिन्छु तिमीलाई, तर चोर्नु चाहिँ तिमीले पर्छ हुन्छ. अनि तिमीले चोरेर लिएर आएको सम्पत्ति चाहिँ आधा आधा गर्नुपर्छ. राजाले त्यसो भनेपछि चोरले भनेछ, ल ठिक छ, हुन्छ, म चोर्छु र चोरेर लिएर आएको सम्पत्ति म आधा दिन्छु. राजाले सबै बाटो देखाइदिए, गोप्य सम्पत्ति लुकाएको ठाउँ समेत पनि बताइदिए. अनि चोरले भन्यो, ल ठिक छ, म अब चोर्न जान्छु. राजा बाहिरै बसे, ऊ चोर्नलाई भित्र बस्यो. त्यसपछि के भयो यो गीतपछि म तपाईँलाई सुनाउँछु. आज मनको आवाजमा यो चोरको क

हजुर, त्यसपछि त्यो चोर राजाले बताए अनुरूप त्यो गोप्पे कोठामा पुग्यो जहाँ धन सम्पत्ति राखिएको थियो र उसले सबै खोलेर हेर्दाखेरि त्यहाँ अरू त केही भेटेन होइन, एउटा सानो बाक्सामा चाहिँ 3 झलझल गर्ने मोती भेट्यो। असल मोती कि त्यो कोठै चम्किरहेको थियो। अनि उसले सोच्यो, ओहो, आधा आधा गर्ने भनेको छ, यहाँ 3 मात्रै मोती छन्, 3 कसरी आधा गर्ने? अब एउटा चाहिँ म यहीँ छोडिदिन्छु, 2 मोती म लिएर जान्छु, एउटा मलाई, एउटा त्यो अर्को चोरलाई भनेर उसले एउटा मोती त्यही भाँडोमा राखिदियो र 2 मोती खल्तीमा राखेर ऊ फर्केर आयो। अनि राजाले सोधे, चोर्यौ त? उसले भन्यो, चोरे। अनि के पायौ त? उसले भन्यो, एउटा बाक्सामा चाहिँ यस्तो राम्रो सुन्दर असल एकदमै सक्कली मोती रहेछ 3। मैले 3 कसरी बाँड्ने भनेपछि चाहिँ एउटा मोती त्यहीँ छोडिदिएँ त्यही भाँडोमा, अनि 2 लिएर आएँ ताकि हामीलाई आधा आधा गर्न सजिलो होस्। यो तपाईँको भाग ललिनुहोस्, यो मेरो भाग। त्यसपछि चोर आफ्नो बाटो लाग्यो। भोलिपल्ट राजाले आफ्ना मन्त्री लगायत सबै सेना बेनालाई बोलाए, त्यो मोती राखेको ठाउँ हेर्न पठाए। त्यहाँ हेर्दाखेरि चोरले चोर्यो भनेर सबैले थाहा पाए। थाहा पाइसकेपछि मन्त्री जुन हेर्न गएका थिए उनले भाँडोमा हेर्दाखेरि एउटा मात्रै मोती बाँकी थियो, 2 चोरी भएको थियो। मन्त्रीले सोचे, यो खल्तीमा हाल्छु र भन्छु सबै चोरले चोरेछ। दरबारमा राजाको अगाडि उनले भने, हजुर, सबै चोरले चोरेछ, केही पनि छैन। होइन, त्यहाँ केही हुनुपर्ने, त्यहाँ त केही पनि छोडेन चोरले, सबै लगेछ, केही पनि थिएन। त्यसपछि राजाले भने, ल त्यो चोरलाई खोजेर लिएर आऊ। अनि चोरलाई समातियो, उसलाई सोधियो, खोइ मोती? उसले भन्यो, मैले 2 मात्रै मोती चोरेको हुँ, एउटा त्यहीँ थियो, एउटा मैले लिएँ, अनि एउटा चाहिँ मेरो अर्को चोर पार्टनर थियो, म चिन्दिनँ, राति भेट भएको थियो, उसले नि मलाई चोर्नको लागि यहाँ यहाँ छ भनेर बताएको थियो, मैले एउटा उसलाई दिएँ, उसको भाग, मेरो भाग मैले लिएँ र म गएँ, यही एउटा मात्रै हो मैले चोरेको। उसले सत्य कुरा बतायो। त्यसपछि राजाले ती मन्त्रीलाई भने, अर्को एउटा मोती थियो, त्यो तिमीले नै चोरेको हुनुपर्छ। तर मन्त्रीले होइन कि होइन भने, तर खान तलासी गर्दाखेरि त्यो मोती उनकै खल्तीमा भेटियो। त्यसपछि ती मन्त्रीलाई चाहिँ सजाय भयो। त्यो चोर जसले सत्य बोले, चोरले पनि यस्तो सत्य बोल्ने, म चोर हुँ, मैले यतिवटा चोरे, यति तिमीलाई दिएँ, यति मैले लिएँ, यति त्यहीँ छोडेँ, यस्तो सच्चा असल व्यक्ति कहाँ पाइन्छ भनेपछि ती मन्त्रीलाई कारागारमा हालियो र त्यो चोरलाई चाहिँ राजाले मन्त्री बनाए। विश्वासपात्र सत्य बोलेको हुनाले चाहिँ उसले मन्त्रीको पद पायो। अब यसबाट जसले जस्तो शिक्षा लिन चाहे पनि भयो, तर संगतको असर, सत्य कुराको अनुसरण गर्दाखेरि त्यो चोर मन्त्री बन्यो। संगतको असर भनेको यस्तो।

एउटा गाउँमा एउटा केटो थियो होइन, केटो बस्दा थियो र ऊ गरिब थियो तर सपना धेरै देख्थ्यो र उसको एउटा धोको के थियो भन्दा डक्टर बन्न पाए हुन्थ्यो भन्ने उसको सपना थियो तर परिवार भने गरिब थियो। अब गरिबको छोराले डक्टर कसरी बन्ने, पैसा छैन। त्यसपछि उसले के गर्यो भन्दाखेरि चाहिँ राति दियो बालेर रा, किताबहरू खोजेर लिएर आएर पढ्न थाल्यो। कहिले मागेर कहिले खोजेर लिएर आएर उसले त्यो किताबहरू पढ्न थाल्यो। अनि एक दिन उसले के भन्यो भने, यदि मैले आज मेहनत गरेँ भने भोलि त पक्कै पनि मेरो भविष्य परिवर्तन हुनसक्छ, चेन्ज त केही न केही आउला नि। त्यसपछि उसले दिन दिनै मेहनत गरेर एउटा रुटिन अनुसार अगाडि बढ्न थाल्यो। सानो सानो पाइला बढाउँदै गयो, बढाउँदै गयो, बढाउँदै गयो, बढाउँदै गयो। थुप्रै वर्ष बित्यो अनि उसले एक दिन आफ्नो सपना पुरा गर्यो। कसरी भन्दाखेरि, उसको जुन मनको सपना थियो नि, उसले त्यो सपनालाई मर्न दिएन। उसले त्यो आफ्नो डक्टर बन्ने सपनालाई पुरा गर्नको लागि चाहिँ भएभरको काम मागेर हुन्छ कि कतै खोजेर हुन्छ कि सापट गरेर हुन्छ कि कतैबाट पाएर हुन्छ कि भनेर चाहिँ उसले यति प्रयास गर्यो र 10 वर्ष लगाएर आफूलाई डक्टर बनाएर छोड्यो। कारण के हो भन्दाखेरि चाहिँ उसको मेहनत, उसको डेडिकेसन, उसको लगनशीलता, उसको धैर्यता। दिनभरि काम गरेर भए पनि, उसले राति टुकी बालेर भए पनि उसले पढ्यो र आफूलाई डक्टर बनायो। भन्नुको मतलब, ट्यालेन्ट छ, खुबी छ, प्रतिभा छ भन्दैमा मानिसले सबै कुरा गर्न सक्छ भन्ने छैन, तर त्यो सबै कुरा हुँदाहुँदै पनि लगनशीलता र त्यो हार्ड वर्क छ नि, त्यसले चाहिँ मान्छेलाई सफल बनाउँछ भन्ने कुरा चाहिँ यही केटाको कथाबाट नै सिद्ध हुन्छ। यो त अब एउटा कथा हो होइन, तर हामीले साँच्चैकै वास्तविक जीवनमा हेर्ने हो भने पनि जसले जसले मेहनत गरे, जसले जसले हार्ड वर्क गरे, उनीहरू सफल भएकी छन्, उनीहरूले एउटा शिखर चुमेकी छन् भन्दा सफलताको लागि कडा परिश्रमको पनि आवश्यकता पर्दछ।

0: एचपीएससी गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFPS Gorkha Radio।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको नजिकै मन्दिरा छु। तपाईँले घाटे वैराग्य भनेको सुन्नु भएको छ? कसैले घाटे भूत भन्छन्, कसैले घाटे वैराग्य भन्छन्, होइन कसैले के भन्छन्। उदाहरणका लागि त्यो प्रयोग गरिने शब्द विविध भए पनि त्यसको भावार्थ एउटै हो, त्यसको चुरो कुरो एउटै हो। त्यो के भन्दाखेरि, जब कोही व्यक्तिको निधन हुन्छ, हामी पशुपति आर्यघाटमा पुग्छौँ, अथवा देश परिस्थिति काल अवस्था अनुसार कोही व्यक्तिको निधन भएको बेलामा हामी समवेदना प्रकट गर्न जान्छौँ नि, त्यति बेला के हुन्छ भन्दाखेरि त्यो व्यक्ति संसार छोडेर जान्छ। उसले केही पनि लिएर जाँदैन। राम्रो थियो, नराम्रो थियो, जे जस्तो थियो, त्यो व्यक्तिले यस संसारलाई छोडेर जाँदाखेरि हाम्रो मन रुन्छ, हाम्रो मन दुख्छ। अनि उनीहरूको आफन्त परिवारजन रोएको देख्दा हामीलाई यति वैरागी लागेर आउँछ कि ओहो, संसारमा केही पनि रहेनछ, यो संसार मिथ्या, यानि कि यो संसार झुटो रहेछ, यो संसारमा लिएर जाने केही होइन रहेछ। बाँचुन्जेल खायो पियो, अब कसैसँग मित्रता हुन्छ, कसैसँग रिस राग द्वेष झगडा आदि इत्यादि व्यवहारमा आइहाल्छ, अनि लोभ गर्यो, मेरो भन्यो, तेरो भन्यो, आखिरमा छोडेर एक्लै जानुपर्छ, यस्तो अवस्था हुन्छ। त्यो देखेपछि मानिसहरू झस्याङ्ग पनि हुन्छन्, अनि सबै आफूले गरेका क्रियाकलापलाई चाहिँ सरर एकचोटि व्यक्तिले सम्झिन्छ। मैले पनि यसै गरी एक दिन जानुपर्छ, ओहो अब म नराम्रो काम गर्दिनँ, पाप गर्दिनँ, अथवा कसैलाई नराम्रो गर्दिनँ, कसैको कुभलो चिताउँदिनँ, लोभ गर्दिनँ आदि इत्यादि त्यो मान्छेको मनमा आउँछ। तर जसै त्यो क्रियाक्रम सकिएर हामी आफ्नो बाटो लाग्छौँ नि, दुई मिनट पनि भएको हुँदैन त्यो सबै सिद्धिएको कुरा, त्यसपछि हामीलाई लोभ, ईर्ष्या, रिस, घमण्ड, द्वेष, घृणा यति चिजले समातिहाल्छ कि हामीलाई ती चिजले समात्यो भनेर पनि हामीले अनुभूति पनि गर्दैनौँ। एकैछिन गरेको जुन प्रण छ नि, त्यो पनि पताभङ्ग हुन्छ। यस्तोलाई भनिन्छ घाटे वैराग्य। एकैछिनमा त्यस्तो सोचेको, त्यस्तो अब यो गर्दिनँ भनेर मनले प्रण गरेको थियो नि, तर जसै बाहिर निस्केर घर पुग्दा नपुग्दै पनि भयभरको रिस राह त्यो मनमा आइसकेको हुन्छ। खोइ त हाम्रो प्रतिज्ञा, मन हाबी भयो भने यस्तै गरी हामीलाई नाच नचाउँछ अरे मनले, त्यसैले सोच्नु जरुरी छ। मनका आवाजमा यति बेला तपाईँको लागि अत्यन्तै सुन्दर गीत 19

को र एउटा चराको कथा सुनाउँदै थिए हैन। एउटा व्यक्ति कतै जाँदै थियो, उसले बाटोमा घाइते चरोलाई भेट्यो र त्यो घाइते चरो देखेपछि उसलाई अत्यन्तै दुःख लाग्यो र यो चरा मर्न लागेको रहेछ, यसलाई बचाउनु पर्यो। उसले रुनु कराउनु अथवा आ होसै भनेर छोड्नुको सट्टा त्यो चरालाई टपक्क टिप्यो र घर लग्यो। उसले औषधि उपचार गरेर त्यो चराको उसले हेरविचार गर्यो। जब ऊ निको भयो, जब ऊ उड्न लायक भयो, त्यसपछि एक दिन चरोले त्यो व्यक्तिसँग भनेछ, अब म ठिक भएँ, तपाईँको सहयोगको लागि धन्यवाद, म आफ्नो संसारमा उड्छु। ऊ त्यो व्यक्तिसँग बिदाबारी भएर उड्यो। यतिसम्म त तपाईँले सुन्नुभयो। अब यसभन्दा पछाडि के हुन्छ भन्दाखेरि, समय बित्यो, हप्ता दिन, दुई हप्ता, तिन हप्ता, चार हप्ता, पाँच हप्ता, छ हप्ता, चरो उसको घरबाट उडेको। अब एक दिन के भयो भन्दा, यति ठुलो आँधी, बेरी, हुरी, बतास आयो है। अब सबै बाली नष्ट हुने अवस्थामा पुग्यो। अब त्यो चराले के गर्यो भने, भयभरका चरालाई बोलाएर लिएर आयो। हरेक बालालाई त्यसका पखेटाले छोपेर त्यो उसको अन्न बालीलाई चाहिँ ती चराहरूले बचाए। सबैको खेत सोत्राम थियो हुरी बतास पानीले, तर उसको खेतका धान बालीहरू भने केही पनि नोक्सान भएका थिएनन्। सबै चराहरू, जति पनि जङ्गलमा चराहरू थिए, तिनलाई बोलाएर लिएर आएर ती धानका बालाहरूलाई चाहिँ ती चराहरूले बचाए। र भोलिपल्ट हेर्दा सबैको खेतबारीको अन्न बालीहरू नासिएका थिए, तर उसका बालीका अन्न बालीहरू हराभरा थिए र झुलिरहेका थिए। कसको कारणले भन्दा, त्यो चरा र ती चराका अरू थुप्रै थुप्रै चराहरूको कारणले। हेर्दाखेरि सानो कथा छ, सुन्दाखेरि सानो अपत्यारिलो कथा छ, तर यसले हामीलाई के नैतिक पाठ पढाउँछ भने, जुन हामीसित भएको दयालुपन छ, दयालुता छ, त्यो सदैव यदि हामीले कसैप्रति देखायौँ, कसैप्रति सहानुभूति जतायौँ, कसैलाई मद्दत गर्यौँ, कसैका बारेमा राम्रो सोचिदियौँ भने त्यसको प्रतिफल एकदमै सकारात्मक भएर आउँछ। त्यसले सुखद फल दिने गर्दछ, आत्मा सन्तुष्टिको भावना जगाउने गर्दछ, जसले मानिस सन्तुष्ट रहन सक्छ। तपाईँ हाम्रो मनलाई, तपाईँ हाम्रो हृदयलाई त्यो सन्तुष्टिको आवश्यकता छ, र त्यो दयालुपन, त्यो दयालुता हामी भित्रै छ। त्यसलाई खुम्च्याएर नराखौँ, त्यसलाई उदार भएर जति सकिन्छ त्यसलाई चाहिँ अगाडि ल्याउँ।

ल हजुर, सुखी रहनुहोस्, खुसी रहनुहोस्। तपाईँको जीवनमा सुख शान्ति समृद्धि र सुस्वास्थ्य आओस्, यसैले जीवनलाई समृद्ध बनाउँदछ। र आजलाई तपाईँसँग म बिदा माग्दछु। अर्को साता फेरि राम्रा राम्रा कोसिलीहरू लिएर तपाईँलाई भेट्न अवश्य नै आउनेछु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोठा रेडियो हो।
3: त्यसपछि बाढीले रसुवाको उत्तर गया पालिकालाई पनि तहस नहस पारेको छ। यो पालिकाका अध्यक्ष र केही कर्मचारीले भागेर ज्यान जोगाएका छन्। पालिका उपप्रमुख समिली गुरुङ काठमाडौँबाटै पालिकावासीको सहयोगमा खटिनु भएको छ।
4: घर छैन, परिवार छैन, जुन हाम्रो उत्तर गएको त मेन बजार क्षेत्रहरू छैन, पालिकाको नयाँ पुरानो गरेर दुईटा भवन छैन, स्वास्थ्य चौकी छैन, विद्यालय छैन, चारवटा त हाइड्रो पावर छैन, ओडा कार्यालय छैन, हामीसँग त अब के चाहिँ बाँकी छ भन्ने जस्तो आकलन चाहिँ छ।
5: तपाईँ संयोग भाग्यले काठमाडौँमा हुनुहुँदो रहेछ घटना भएको बेलामा, गाउँलेहरूले फोन गरेर के भनेका छन्?
4: फोन नेटवर्कको कहिले आकल झुकल लाग्छ, त्यही त हो नि, छिटो उद्धार गरिदिनु पर्यो, खोजिदिनु पर्यो, अनि जीवित भएकोलाई पनि राहतको कुराहरू चाहिँ औषधिको कुराहरू छिटो उपलब्ध गराइदिनु पर्यो भन्ने आवाजहरू आएको छ। त्यही कारणले गर्दाखेरि पनि म काठमाडौँ बस्ने मन्त्रालय जाने, राहतको प्याकेजहरू वडा कार्यालयसम्म पुर्याउने, सहजीकरण गर्ने।
5: यता मन्त्रालयतिर धाउँदाखेरि के पाउनु भएको छ तपाईँले रेस्पोन्स सहयोग?
4: बृहस्पतिको दिनभरि हामी सङ्घ प्रदेशसँग कसैसँग समन्वय भएन, होइन, 11 गते म बिहानै नुवाकोटसम्म पुग्न सकेँ, रसुवा जान सक्ने बाटो नै केही पनि छैन। नुवाकोटमा म दिनभरि बसेँ, तरगयावासी जनताहरूको फोन आइरहेको थियो छिटो उद्धार गर्नु पर्यो भन्दै गर्दाखेरि आकाशमा हेली उडेको देखिन्थ्यो, तर मेरो उत्तर गयाको बासिन्दाहरूलाई उद्धार गर्न रेस्पोन्स नै भएन। मैले त्यहाँ धेरै अनुरोध गरेँ, त्यसपछि 3-4 चोटिको टिपमा गरेर केही केही ठाउँको जनताहरूलाई चाहिँ सुरक्षित स्थानमा ल्याउन सफल भयो, तर बाँकी हामीले जुन रफ्तारमा चाहिँ सरकारले चाहिँ उद्धार गर्छ होला भन्ने आशा थियो त्यो भएन। भोलिपल्टको दिन म काठमाडौँ आइसकेपछि एनडिआरआरएमको मिटिङ बस्दैछ भन्ने सुन्न थाहा पाइसकेपछि प्रमुख प्रशासकीय सर पनि आइपुग्नु भयो, त्यसपछि उहाँ र म चाहिँ गयौँ, मिटिङमा गयौँ, कसरी चाहिँ भाग्न सफल भयो भन्ने कुराहरू विस्तृत रूपमा राख्नु भयो। रसुवाको गोसाईकुण्ड र उत्तर गएको वस्तुस्थिति मैले थाहा पाएँ, सम्मको कुरा राखेँ, त्यति गरिसके पश्चात चाहिँ हामीलाई अलिकति रेस्पोन्स भयो। एयरपोर्टमा गएर चाहिँ पहिलो पटक हेली मार्फत औषधि र एक टिप खाद्यान्न प्राप्त गर्यौँ। त्योभन्दा अगाडि मन्त्रालयबाट गएको, सङ्घीय सरकारबाट गएको जति पनि गाडीका गाडी राहतको सामग्रीहरू थियो, औषधिहरू थियो, सबै नुवाकोटको विदुरमा डम्प भएर बस्यो, तर उत्तर गयामा पुग्न सकेन। त्यो हिजोको कुरा हो। आज चाहिँ हामीले सङ्घ संस्थाहरूसँग जोडिएर बिहानैदेखि राहतको कार्यक्रमहरू यहाँबाट गाडीका गाडी हामीले पठाइरहेछौँ। त्यो पनि हामीलाई दुःखमै हामीलाई रोक्यो पुलिसले, तर पनि हामीले फेरि प्रधानमन्त्रीको कार्यालयको सचिवालयसँग कुरा गरिसके पश्चात उहाँहरूले सहजीकरण गरिदिनु भएपछि मात्रै राहत लाने कार्यक्रम छोड्यो। अहिले चाहिँ राहतहरू जाने कार्यक्रमहरू भइरहेछ, र पनि सबै भूगोलमा चाहिँ सडकबाट राहत पुर्याउन एकदमै अप्ठ्यारो छ। अहिले पनि मलाई स्वास्थ्य संस्थाबाट फोन आएको थियो, डेलिभरी हुने केस छ, हामी कहाँ बत्ती छैन, सोलर छैन, अब कसरी गर्ने भनेर स्वास्थ्य संस्थाको प्रमुखले मलाई कुरा गर्नुभयो। जो भागेर डाँडा काँडामा गएर बसिसक्नु भएको छ उहाँहरू भोकै हुनुहुन्छ कि, यो उद्धार छिटो भन्दा छिटो गर्नुपर्ने जरुरत छ, अनि बगरहरूमा लासहरू छरिपस्तो छ, त्यसलाई सङ्कलन गर्न सकेको अवस्था छैन।
5: गाउँपालिकावासीलाई के भन्नुहुन्छ यहाँबाट?
4: मेरो उत्तर गयावासी जनताहरूलाई चाहिँ म अहिलेको समयमा बाँच्नु ठुलो कुरा हो रहेछ, तपाईँहरू जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ एकदमै धैर्यता भएर बाँच्नुहोस्, केही समयमा हामी समन्वय गरेर सहकार्य गरेर छँदैछौँ।
3: परराष्ट्र मन्त्री शिशिर खनालले बढी ओजन बोक्ने ड्रोन दिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ। बाढी प्रभावित क्षेत्र सडक सम्पर्कबाट विच्छेद भएकाले औषधि र खाना पुर्याउन सक्ने ड्रोन माग गर्नुभएको हो।

चलचित्र लाउरेको यो साङ्गीतिक कोसेलीमा आवाज भने स्वर्गीय सुर सम्राट र स्वर्गीय आशा भोसलेको रहेको थियो भने यसमा सङ्गीत रञ्जित गजमेरको र शब्द कुसुम गजमेर र तुलसी घिमिरेको रहेको छ। र यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियोको रेडियो नेटवर्कबाट विभिन्न गीत सङ्गीत र कार्यक्रम सुन्दै हुनुहुन्छ भने अब भने लागौँ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ।

0: A very, very good, good, good afternoon and namaste. Sampurna Shrota, yahalai swagat cha Karyakram Children's Club ma. With full on energy, aaja pani ma tapaiko studio ma aipugisakeko chu. For 1 hour, we will be together. Ra last week maile bhaneko thie yaharu maj euta school bata chai hamro ekdam talented bhai bahini haru aaudai hunuhuncha bhanera. And I have them with me as a friend. Hami offer pani esto majale kura gardai chhau. A very chubby guy and then a very pretty bahini pani hunuhuncha. And ekdam like hirdakhiri is like very ke bhanne aba very calculative, very ekdam serious type of person haina. Let us find out who are they and how are they haina. So aaja chai hamro sath ma children's club ma ko hununcha maile tyo reveal garnu bhanda agadi children's club ko barema alikati bhanau. This program is all about children. Hamro bhai bahini haru ko barema hamile yes karyakram ma kurakani gardai aeka chhau. Waharko holistic development including mental, physical and emotional development को कुराकानी गर्दै उहाँहरूसँगै भएका प्रतिभाहरू हामी यस कार्यक्रममा सुन्दै आइरहेका छौँ. एन्ड वी विल ह्याभ गेस्ट फ्रम डिफ्रेन्ट स्कुल्स. एकदम ट्यालेन्टेड भाइ बहिनीहरूलाई हामीले यस स्टुडियोमा लिएर आएर उहाँहरूसँग भएको प्रतिभाहरू ट्यालेन्टहरूलाई हामीले प्रत्यक्ष रूपमा सुन्ने गर्छौँ. र आज पनि आई ह्याभ थ्री स्टुडेन्ट्स फ्रम एकिता इन्टरनेसनल स्कुल. फर्स्ट अफ अल वेलकम टु आवर सो.
1: थ्याङ्क यू.
0: ओके, आज हाम्रो साथमा चाहिँ हुनुहुन्छ तिनजना भाइ बहिनी. फर्स्ट अफ अल मैले तपाईँहरूले तपाईँहरू आफ्नो इन्ट्रोडक्सन दिनु भने है त. सो लेट्स स्टार्ट फ्रम यु है.
1: गुड इभिनिङ एभ्रीबडी, माई नेम इज अनुषी शर्मा. आई एम 12 इयर्स ओल्ड एन्ड आई स्टडी इन ग्रेड 8.
2: नमस्ते, मेरो नाम बिहान रोकायो. म कक्षा 8 पढ्छु.
3: Namaste, my name is Rajat Jejani. I study in class 8 at Ekita International School.
0: Okay, aaja tapaiharu aaudai garda khiri pani parye thiyo haina. So first I would like to ask you, pani parne yo seasons huncha monsoon season, man parcha ki man pardaina?
1: मनसुन सिजन चाहिँ मलाई चाहिँ राम्रै लाग्छ किनकि जाडो नै हुन्छ तर बेला बेला गर्मी नै हुन्छ. सो मलाई चाहिँ ठिक्कै मौसम हुन्छ.
0: तपाईँहरूलाई
2: लाइक मनसुन सिजनमा चाहिँ म बाहिर जान्छु, भिज्छु तर मलाई भिज्न किन किन मन लाग्छ.
0: ओके, सो यु लभ इट इन द एन्ड वाट अबाउट रजतजी?
3: मलाई मनसुन त्यति मन पर्दैन किनभने मनसुनमा बाहिर जान पनि मिल्दैन, साथीहरूसँग खेल्न मिल्दैन एन्ड पुरै ब्लक हुन्छ बाहिर जान. इट्स लाइक
0: COVID-19 आइसोलेटेड हुन्छ. राइट, ओके. आई वुड लाइक टु आस्क रजतजीलाई नि मलाई सोध्नु मन लाग्यो क्या. सो यु सेड द्याट बाहिर जान पाउँदैन होइन, बाहिर खेल्न जान पाउँदैन मनसुन सिजन भयो भनिसकेपछि. सो यसबाट के जस्तो बुझ्यो भन्दाखेरि यु लभ प्लेइङ आउटसाइड रादर देन स्टेइङ इनसाइड हो कि अरू लाइक भित्रै बस्नु पनि मनपर्छ? फेरि बाबा मम्मीले सबैले सुन्दै हुनुहुन्छ नढाटिकन भन्ने है मलाई होइन खुसीमा नि. ओके, सो तपाईँले बाहिरतिरको आउटडोर एक्टिभिटिजहरू धेरै मनपर्छ अथवा इन्डोर घरभित्रै अथवा कतिजना त गेम्सहरू मात्रै खेलेर बस्नुहुन्छ नि त, त्यस्तो मनपर्छ?
3: अब कहिलेकाहीँ लाइक यस्तो छ कि लाइक मोबाइल मात्र हेरिराख्यो भने मोबाइल हेर्न मन लाग्छ तर एकछिनको लागि बाहिर जाँदा फेरि बाहिर नै एडिक्टिभ हुन्छ. दुवैतिर छ त्यस्तो फेरि.
0: सो कस्तो लाग्छ ऊ हाम्रो बिहानजीलाई? सो आर यु लाइक इन्डोर पर्सन ओर आउटडोर पर्सन?
2: आई एम मोस्टली इन्डोर बिकज आई लाइक प्लेइङ भिडियो गेम्स विथ माई फ्रेन्ड्स एन्ड वेन आई गो आउट लाइक माई फ्रेन्ड्स don't want to come to play, they just want to play video games with me.
0: Oh, so bahir khelna khelne khalko sathi hununna tapai ko dherai?
2: I have like 4 to 5
0: only. Surprises. Yeah. So you just enjoy playing PlayStations. Yeah. And all video games and all. Oh
2: yeah.
0: Okay, same. Oh, Anushree ko pani same. Oh,
1: mala yeah, kind of like the same because ma bahir chai dherai jadina, specific mantar sanga matra ma khelchu ke. तर मोस्टली चाहिँ म भित्रै बसेर बोल्न धेरै मन पराउँछु.
0: ओके, आइएम ट्राइङ टु फाइन्ड आउट तपाईँहरूलाई कस्तो कस्तो चिजहरू मनपर्छ भनेर होइन, कस्तो अनि सुन्दाखेरि कस्तो लाग्यो भने जस्तै हाम्रो बेलामा वी युज टु प्ले आउटसाइड के धेरै, यु नो लाइक सो मेनी थिङ आउटसाइड. सो यु गाइज आर सो मच इन टु द हाउस है अहिले होइन. इट्स फाइन, ठिक छ. अब एकैछिन तपाईँहरू सबैजना ग्रेड 8 हुनुहुन्छ है. सो सेम सेक्सन पनि सेम हो होइन. ओके, अलिकति चुग्ली गरौँ ल. डु यु नो वाट इज मिन बाई चुग्ली? हो, क्लासमा सबैभन्दा एकदम अब क्लासको साथीहरू पनि सुन्नु भएको छैन होइन, एकदम हल्ला गरी डर्ने मोस्ट टकेटिभ को हो भन्नुहोस् त? बोइजबाटै हो तपाईँ नै हो कि क्या हो
1: मलाई त बिहानै लाग्छ है सबभन्दा धेरै
0: हो हो रजतजी हो बिहानै हो
3: मलाई त सबभन्दा बढी मनै लाग्छ
0: ल हेर तपाईँ आफै टकेटिभ लाग्छ ओ माई गड अनि सबभन्दा जस्तै डेयरिङ क्या क्लासमा एकदम जे गर्न पनि नडराउने होइन यो पनि गरौँ अँ गरौँ गरौँ भन्ने खालको एकदम डेयरिङ को हुनुहुन्छ
2: मलाई विराज लाग्छ
0: विराज ओके विराज इफ युआर लिसनिङ तपाईँ सबभन्दा डेयरिङ अरे होइन एन्ड एकदम साई काइन्ड अफ पर्सन लाइक साई पनि नभनौँ सम वान हु लाइक टु स्टे भेरी क्वाइट एन्ड एकदम शान्तसँग बस्ने को जस्तो लाग्छ
3: I think it's Ayushman.
0: Ayushman. Okay, Ayushman, if you're listening, hai, tabhar sabbe jana ko parents le saathi le bhandai hununcha. And your important question, aba ekita international school bat tabhar sabbe jana aunu bhayeko cha, haina? Sutukko bhandinu, school jana man parcha ki man pardaina?
1: Thikai lagcha school jana ni, tara dherai chai man pardaina, gharmai basne aaram paru.
0: Man parcha. So, do you like going to school, Bihan?
2: Absolutely not.
0: La, kino? Testo?
2: It's like I go to school, I come home, I don't even get to rest. I have to do homework, I have to go sleep, I have to wake morning and go back to school.
0: Okay, and same ho, Raja ji ko?
3: I think you like. It depends because school ma koile gai ramro activities pani hona sakcha, jasle it won't like matter that bad. So sometimes I am happy to go to school, but sometimes when the school day is too pressurizing and all, then...
0: मन पर्दैन ओके ल ठिक छ है त एउटा जस्तै तपाईँहरूलाई मैले अलिकसम्म हामी एउटा गेम पनि खेल्छौँ होइन सो विल बी प्लेइङ द्याट एज वेल तर आजको कार्यक्रममा हाम्रो श्रोताहरूलाई पनि भनौँ आज मसँग एकता इन्टरनेसनल स्कुलको हाम्रो एकदम स्विट स्विट भाइ बहिनीहरू हुनुहुन्छ र उहाँहरूले चाहिँ आफूसँग भएको प्रतिभा ट्यालेन्ट पनि हामीहरूलाई सुनाउनुहुनेछ र सुनाउने क्रममा चाहिँ आई लाइक टु स्टार्ट कसले सुरुमा सुनाउने भन्नुहोस् त ओके सो बिहान Everyone is pointing to Bihane. Alikati filler badaidinna ra. Ke bhancha Ravindra da alikati filler badaidinna hai. Oh, I think this is perfect. So Bihane, are you ready? Ho? Ready when is tapai ready when we count down din swani.
2: I'll only sing a portion.
0: Okay la. Thik chha hai ta. So tapai le git gauni, kavita bhashan garni, ke garni? What do you want to do?
2: Kavita bhashan.
0: Okay la. Thik chha hai ta. 3 2 1 start.

0: त्यति मात्रै हो. ओके ल, द्याट्स गुड, द्याट्स गुड. सो कविता भाषण भन्दाखेरि मलाई एउटा कुरा सोध्नु मन लाग्यो. डु यु लाइक टु राइट पोइम्स? मनपर्छ लेख्नलाई?
1: या काइन्ड अफ, बट माई फादर इज बेटर.
0: बाबाले चाहिँ लेख्नुहुन्छ धेरै. ओके, तपाईँलाई चाहिँ त्यति मन पर्दैन. लाइक तपाईँ लिट्रेचरमा कुन लिट्रेचर, इङ्ग्लिस लिट्रेचरमा अलिकति इन्ट्रेस्टेड अथवा नेपाली लिट्रेचरमा?
1: इङ्ग्लिस लिट्रेचर.
0: इङ्ग्लिसमा चाहिँ मनपर्छ. सो थ्याङ्क यू सो मच फर लाइक यर पोइम है. तर यति यति मजाले तपाईँले भनिदिनु भएको छ. एउटा कुरा सोध्नु मन लाग्यो मलाई रजतजीलाई, वाट्स यर हबिज? तपाईँलाई के गर्न मनपर्छ ल भन्नुहोस् त.
2: लाइक आई हेभ अ लट अफ हबिज, बट मोस्टली आई प्ले फुटबल अर क्रिकेट, अर समटाइम्स आई जस्ट प्ले भिडियो गेम्स, अर समटाइम्स आई जस्ट scroll on YouTube or something like that.
0: So scroll on YouTube, and what kind of content do you see, watch?
2: I just scroll shorts and whatever it comes I just watch it and all.
0: Oh, and then football pani mobile mai khelne football ho ki physically khelne football man parne ho?
2: Football and cricket chai physically nai khelcha.
0: Physically nai khelnu huncha. Okay, nice to know that. Well Shruta, tapai hami aile karyakram children's club sundai chhau, and then aaja chai hami sanga hununcha Ekita international school bata hamro pyaro pyaro bhai bahini haru. Now hami kura kani pani gardai janchhau haina. So let's listen to Anushri. Anushri ji lai chi ke garna man parcha tapai ko hobbies haru, or like ke ma chi time spend garna man parcha tapai lai?
3: Malai art banaudai, like sculptures haru, paintings haru gardai chi, yeah, that's what I like to do for fun bhanum na.
0: Freshman ani aru pani hobbies dherai hun sakcha, that's it, or like something else pani chha?
3: Like bhanda ta I also like doing like yoga and like pilates, cuz I do it with my mom mostly.
0: Wow.
3: And I find it like a nice bonding time
0: mom sang.
3: Also
0: okay, mom le aile sundai hununcha ki hunna?
3: हुँदैन
0: ओके, नो वरिस, केही छैन. सो अनुश्री जीले चाहिँ आज हामीलाई के सुनाउने विचार छ? मेक अस लेसन, के चिज तपाईँले सुनाउने आज? जस्तै उहाँले कविता सुनाउनु भयो, तपाईँले के सुनाउने? गीत. ओके, कुन गीत गाउने चाहनुहुन्छ? ओके, सो आर यु रेडी? ठिक छ. ओके, आई थिङ्क याबेस थापाको अलपत्र गीत भन्नुभएको छ होइन? यो गीत हामी सुन्छौँ है त. सो हामी सबै साइलेन्टमा बस्छौँ है त. ओके, 3, 2, 1 स्टार्ट.
3: परदेशको हावाले छोइसकेछ, भुल्न पनि उसकै आउन गाठे, पिरतीको सम्झनामा पागल भइसके, उठ खोली उसकै नाम पुकारी.

0: SBS गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोरखा रेडियो।

0: ओके फेरि पनि यहाँलाई स्वागत छ गो र कार्यक्रममा. आज चिल्ड्रन्स क्लबमा एकता इन्टरनेसनल स्कुलबाट हाम्रो डियर भाइ बहिनीहरू हुनुहुन्छ एन्ड एभ्री वान लाइक हामी अफेयर यति रमाइलो रमाइलो कुरा गरिरहेको थियौँ होइन. सो वी वेयर टकिङ अबाउट लट्स अफ थिङ. सो मैले एउटा क्वेसन सोधेको थिएँ क्या उहाँहरूलाई होइन. तपाईँले चाहिँ आफ्नै एज ग्रुपको भनौँ सर्कलसँग चाहिँ टाइम स्पेन्ड गरेर मनपर्छ कि अर आफूभन्दा ठुलो एजको पनि दाइ दिदी अर मेबी लाइक बाबा मम्मीको एजको अर मेबी लाइक ग्रैंड पेरेंट्स को एज को और बच्चा बच्ची हो सान सानो भाई बहनीस स्पेन्ड कर मन पर्स भादा आई गट डिफ्रेंट काइंड अफ आंसर्स और जो तब सुन हाई तो अनुश्री को भन्न
1: मैं मेरे एज ग्रुप को मन पर्स क्योंकि दे अंडरस्टैंड लाइक मैं कि भन्न खोज मेरे फिलिंग्स अनी माई माइंड सेट.
0: सो व्हाट अबाउट बिहान जी
2: प्रिटी मच लाइक एनी एज
0: एनी एज या ओके एन्ड देन लाइक जस्तै अनुश्रीले भन्नुभयो नि सो आफ्नो एजसँग भयो भने चाहिँ लाइक कति कुराहरू मिल्छ अर्को एज भयो भने चाहिँ अलिकति कुरा बुझ्दैन कि जस्तो लाग्छ अनि ग्रान्ड प्यारेन्ट्सहरूले अथवा सानसानोहरूले अथवा लाइक तपाईँभन्दा ठुलोहरूले बुझ्नुहुन्छ तपाईँहरूको कुरा सो
2: लाइक बुझाउनु पर्छ अनि बिस्तारै मैले भनेको कुरा पनि बुझ्नुहुन्छ
0: एन्ड देन लाइक तपाईँको आफ्नै सर्कल्समा चाहिँ जस्तै साथीभाइहरू ग्रुप ग्यादर गर्दा भित्ता ओर्दा होइन हाउ डु यु लभ स्पेन्डिङ टाइम भिडियो गेम्स बाहेक है भिडियो गेम्स बाहेक के गरेर चाहिँ स्पेन्ड गर्नुहुन्छ
2: प्रिटी मच लाइक सिङ्गिङ सङ्ग्स डुइङ च्यालेन्जेस
0: अघि ओमा यु त ढाटेको अघि यु सेड लाइक आई डोन्ट लिसन टु सङ्ग्स भने है है अफेयरमा नि
2: आई लिसन टु सङ्ग्स अफ वर्ल्ड कप
0: ओके वर्ल्ड कपको मात्रै गीत सुन्नुहुन्छ एन्ड देन लाइक अघि फेरि साथीहरूसँग बस्दा पनि एभ्री टाइम तपाईँहरू वर्ल्ड कपकै गीत सुन्नुहुन्छ त
2: या इन्जोय वर्ल्ड कप सङ्ग्स
0: ओके सो एनी सङ्ग्स अहिले तपाईँलाई यसो गाउनु भन्यो भने कुनै गीत छ गाउनलाई
2: एनी सङ्ग्स
0: छैन ओके ल ठिक छ. हाउ अबाउट रजतजी लाइक तपाईँलाई चाहिँ कस्तो एज ग्रुपसँग चाहिँ टाइम स्पेन्ड गरेको मनपर्छ डु लाइक टु सोसलाइज विथ एभ्री वान ओर लाइक होइन पर्टिकुलर मेरो साथी सर्कलै भए हुन्छ भन्ने.
3: मेरो त यस्तो छ कि लाइक त्यो मान्छेमा डिपेन्ड हुन्छ लाइक इफ दे आर फ्रेङ्क अर नट इफ दे एक्चुअली क्यान बी विथ मी इफ दे आर लाइक mix with me and if they can actually handle me and all.
0: So it's not about the age group, it's about the personality of the person, huh? Okay, right, ठिक छ. सो आई हर्ड द्याट अब अघि अफेयरमा कुरा गरेको थियो हामीले होइन एकता इन्टरनेसनल स्कुलबाट चाहिँ तपाईँहरूले बुक्सहरू पनि आफै लेखेको राइटअप्सहरू अथवा लेट्स चाहिँ रचनाहरू होइन समथिङ क्रिएसन्सहरू चाहिँ तपाईँहरूले पब्लिस गर्ने गर्नुभएको छ भनेर. सो त्यो राइटअप लेखौँ अथवा लेट्स राइट समथिङ भन्ने चाहिँ concept was it from the school side or you loved writing it by yourself?
3: Bhanna ta malai chai school side le nai aako ho because I never knew that ma euta like ordinary manche huda like writing garna sakchu bhanera but school side le garera I started writing a little bit ani publish bhayo.
0: बुकै पब्लिस गर्नुभएको छ है तपाईँहरू तपाईँहरूको स्कुलमा इन्डिभिजुअल बुक्स पनि पब्लिस गर्नुहुन्छ ग्रुप बुक्स पनि पब्लिस गर्नुहुन्छ भन्नुभयो अघि अफेयरमा. सो इज इट लाइक ग्रुप बुक्स भनेपछि चाहिँ कस्तो
3: ग्रुप बुक्स भनेको लाइक एउटा क्लास मिलेर एउटा बुक बन्ने.
0: ओ वाओ सो इच एन्ड एभ्री स्टुडेन्ट्स ह्याभ देयर ओन क्रिएसन समथिङ रिटन अप हो ए नाइस ओके बिहानजीलाई. सो आई वुड लाइक टु आस्क यु कुन क्लासदेखि ग्रेडदेखि चाहिँ तपाईँले त्यो लेख्न सुरु गर्नुभयो.
2: ग्रेड फाइभदेखि हामीले ग्रेड फाइभमा इङ्ग्लिस लेख्यौँ अनि सिक्समा पुगेपछि चाहिँ केशरी अम्काई सरले हामीलाई नेपाली त्यो स्टोरी राइटिङको ब्रान्चेस सिकाएर हामीले लेख्न सुरु गर्यो.
0: सो डु रिमेम्बर यर फर्स्ट रिटन आर्टिकल्स ओर लाइक लेट्स से एनिथिङ पोइम पनि हुनसक्यो द स्टोरी पनि हुनसक्यो डु रिमेम्बर द्याट.
2: नेपालीमा लेखेको अनौठो माछा.
0: नेपालीमा लेखेको अनौठो माछा सो द्याट वाज द्याट अ स्टोरी. ओके अहिले हामी त्यो स्टोरी सुन्नु पर्दैन तर भेरी सर्टमा हुन्छ ल ओके एन्ड देन अनुश्रीले चाहिँ लेख्न थालेको कुन ग्रेडबाट.
1: आई थिङ्क मैले टु कि थ्रीमा चाहिँ फर्स्ट लेखाएको
0: थिएँ.
1: हाम्रो स्कुलले नै हामीलाई लेखाउन इन्करेज गरेको थियो र म र मेरो साथीले चाहिँ एउटा स्टोरी लेखेको थियौँ इङ्ग्लिसमा अनि त्यो चाहिँ पब्लिस गराएको थियो.
0: दुईजना मिलेर एउटा स्टोरी लेख्नु भएको लाइक सेपरेट स्टोरी
1: होइन दुईजना मिलेर एउटा स्टोरी बनाएको थियो.
0: ओके ग्रेड टूमा सो डु रिमेम्बर द टाइटल अफ द स्टोरी.
1: आई रिमेम्बर द टाइटल बाई नो what happened inside the story.
0: Okay. I'll listen to my time. I want to know about your career. Anoutho Macha. Anoutho Macha. So, first of all, Anoutho Macha. There should be something popped up in your head. Or like someone suggested you?
2: It was inspired by like a movie, Titanic, with a fish.
0: Okay.
2: And that was glowing and I had an idea. I will just write a story about it.
0: Okay, so can you shortly tell a story about it?
2: Like there was two friends, but I don't remember the name at all.
0: Mm-hmm.
2: They had just finished their exam and planned to go swimming, and in the swimming pool they found a glowing fish. As the first friend touched it, the friend fainted and the fish also died, and that all was a dream.
0: Okay. Nice one. So ye thi ho story chai.
2: Yeah, but the basic this much.
0: Like starting was so interesting, eh? Did you find it interesting, Raju ji? Okay, tapai ko story ko naam ki bhanu hai?
1: Story ko naam chai yaad chaina.
0: Ha, content chai thaha chha. I'd like to ask you, oily sama lekheko madhyama, haina? Whatever write up you have written, haina? Literature ma je lekhe pani tapai le. Sabai bhanda best malai yo lekhera chai, I'm so happy. Oh my god, I really love this writing ma bhanne kun cha? Aafile lekheko.
1: Publish
0: bhayeko pani huna sakcha, kunai publish garna baki pani hola ni ta, haina? So, bhako na bhako, athawa tapailai man pareko ekdam, oh, die heartily, I love this. Whatever I have done here, whatever I have written, your concept chai malai ekdam man pareko bhanne ke cha?
1: I think it's one of my poems,
0: mm-hmm,
1: that like I wrote about friendship.
0: Okay, so in English ma or Nepali ma?
1: English.
0: Do you remember all the lines and all? Oily?
1: No, it was like a long time back.
0: Okay, that's nice. So, what about Rajat ji? Tapaile likhnu suru garnu bhayeko kati grade dekhi or age dekhi?
3: Maile class 5 dekhi class 6 ko tira dekhi nai suru gare thai likhna.
0: Likhna lai, okay. And then, do you remember your first write up?
3: I don't remember my first
0: writer. So you might remember like malai likhe madhyama yo chai ekdam man parya cha bhanera.
3: Yes.
0: Do you remember that?
3: Yes. Euta tesma chai hamle like ekchoti recently nai lekheko samasmaran bhanne thyo, tesma like real life stories related hamle lekhne thyo afnai anubhav gareko. Tesma malai euta man pareko bhanne, like when I was playing cricket with my friends and I didn't play good at that time, but then how I actually played good, I showed that on the story and I was really happy that I wrote that story.
0: Mm-hmm. So, tapai afnai story lai chai likhnu bhayeko thiyo. Wow. So, euta kura, jastai ghar bata kati ko inspire garnu huncha tapai harule yesari likhna ko lagi? Family harule, baba mummy athawa kati ko inspire garnu huncha?
3: Like mero ta parents harulai dherai writing ko barema like they don't do that much.
0: Thikai alialli. Okay, so pachi afai euta book nikalchu bhanne like thought chha ki chaina?
2: Thiyo
0: aile chaina.
2: Maile euta story lekheko thie, like it was like a long story. Euta chapter was almost like 5 pages.
0: Mm-hmm.
2: And then maile English ma lekheko thie, it was all of us are dead bhanera.
0: Mm-hmm. All of us are dead. You have something very out of the box concept rahecha tapaiharuko. Okay, all of us are dead. Okay, what's the storyline?
2: Storyline was like it was all Korean. I don't remember Korean names. I don't actually remember anything. The thing was like a bully started bullying like 6th to 8th grader, and then the grader suddenly started attacking like a zombie, and then yeah, the whole apocalypse started.
0: And then all of you are dead?
2: Yeah.
0: Oh my god.
2: But then there were 4 survivors.
0: Okay, and what did they do then?
2: At the last, 3 survived, 1 died for their friends. Because it was like nuclear, like the army had sent nuclear to like place where they were hiding for the zombies all to die, but that friend got bitten, so he just jumped with the other zombies. who are saving their own friends.
0: Okay. So you have lots of stories in your mind. Right? There were kosa naya naya concept nikalnu hunda raicha. Really happy to know about your writing journey. So aujo din ma like maybe haina hamile pani kehi padhna pau hai ta. Okay? If you I love to tara stop garei bhanera chai nabhanu. That's pretty nice story if you carry on. Eh? Ani oh bihanji le nikalnu bhako ni malai lyaera euta rakhdinu hai ya. Awesome parts, Lenny. Okay, so I think we'll go for another short commercial break. So the pay hero, sunday garnu.

0: ओके चिल्ड्रेन्स क्लब सुन्दै हुनुहुन्छ एन्ड हामी अफेयरमा अझ रमाइलो गरिरहेका छौँ होइन वी आर टकिङ लट अफ थिङ्स लाइक जुन यहाँ होइन अनरमा बोल्ने बेला चाहिँ अब धेरैजनाले सुनिरहेको हुन्छ अनि त्यस पछाडि के बोल्ने बोल्ने भएर फेरि के भयो भने के भन्ने भनेर भन्नुहुन्छ यु डोन्ट हेभ टु फिल लाइक द्याट है त एकदम कुल तरिकाले तपाईँहरूले कुरा गर्दाखेरि हुन्छ एन्ड ल अब एकैछिन लेट्स टक अबाउट लाइक अघि भर्खर हामीले वी वर टकिङ अफेयरमा पनि कुरा गरिरहेको थियो बुक्सको आइडियाजहरू कसरी पप अप भयो होइन यस्तो उस्तो भन्ने तरिकाले एन्ड तपाईँहरूको अब इन्ट्रेस्ट जस्तै हबिजहरूको बारेमा त कुरा गरिहाल्नु भयो होइन फ्युचरमा अब हुन त युआर इन ग्रेड 8 सो पिपल सम किड्स माइट हेभ देयर एम म यो बन्छु भनेर होइन सम माइट स्टिल बी फिगरिङ आउट होइन अर पछि गएर त्यो चेन्ज पनि हुनसक्छ कुनै टाइममा गएर डु यु हेभ एनी प्लान लाइक म यस्तो बन्छु उस्तो बन्छु भन्ने खालको सो एनी आइडिया
1: इन द फ्युचर मलाई चाहिँ आर्किटेक्ट बन्नु छ किनकि लाइक मान्छेले पर्मनेन्टली बस्ने ठाउँ त राम्रो हुनुपर्छ नि त अनि दे सुड लाइक इन्जोय स्टेइङ देयर भनेर अनि आई वान्ट टु हेल्प लाइक देयर ड्रिम कम ट्रु के अनि मलाई बनाउनु कस्तो रहर हुन्छ त्यही भएर मलाई आर्किटेक्ट बन्छ
0: एउटा कुरा सोधेँ मैले आर्किटेक्ट बन्ने अहिलेदेखि इन्ट्रेस्ट छ भने त लाइक यु माइट बी सो मच इन्ट्रेस्टेड इन टु यर रुम्स एज वेल नि होइन रुम यता गर्ने यस्तो गर्ने यस्तो गर्ने त्यस्तो छ कि होइन मम्मीले आएर मिलाइदिनु पर्छ
1: नै मैले नै मिलाउँछु मैले लाइक बेला बेला अल्छी लाग्दाखेरि लाइक रुमको यताउता चाहिँ गर्दै हुन्छु लाइक बेड सार्छु क्याबिनेटहरू सार्छु त्यस्तो त्यस्तो चाहिँ गर्दै हुन्छु
0: सो व्हाट अबाउट बिहानजी तपाईँले फ्युचरमा के भन्नु मन छ
2: मेरो पहिला थट लाइक सफ्टवेयर इन्जिनियरिङ थियो आई डोन्ट नो हाउ डिड द्याट पप अप इन माई माइन्ड अगेन अनि अर्को मेरो आई वान्ट टु मेक माई होल करियर अ फुटबलर ओर अ गेमर आई डोन्ट नो
0: ओके सो स्टिल येट टु डिसाइड
2: या बट वेन अन्सी सेज आर्किटेक्ट आई ब्रोक अ लट अफ थिङ इन माई हाउस in my room
0: la ho ki why did you do that
2: no
0: kina
2: no the first thing I broke a window in a school with I don't know I broke it with a water balloon just huncha ni I was trying to like throw it in my friend but then it suddenly hit the window and broke एन्ड मेरो घरमा मेरो लाइक त्यो दराजको मेरो हुन्छ नि इट वाज त्यो धेरै विक छ नि त सो मैले खोल्छु कि फेरि निक्लिन्छ फेरि बनाउँछु खोल्छु फेरि बिग्रिन्छ त्यो बनाऊ बनाइ गर्छु
0: यु सुड हायर अनुश्री फर द्याट बुझ्यो नि तपाईँहरू होइन हाँस्दाखेरि तपाईँहरू खुलेर हाँस्नु मिल्छ साउन्ड निकाल्नु मिल्छ है ल एभ्री वान इज लाफिङ भेरी साइलेन्ट होइन अनुश्रीलाई बोलाउने होइन एन्ड सी हेयर अ प्लान एन्ड सी विल डु समथिङ अर्के पछि अहिले अहिले बोलाउँदा पनि भयो होइन त्यो टेक्निकल के रहेछ भनेर हेर्ने ओके एन्ड मिरर त्यस्तो भयो सो सी सी सी क्यान सल्भ द्याट अर्को
2: अनि अनि अर्को चाहिँ आई ब्रोक दुबईबाटै आएको वाच
0: त्यो चाहिँ के खेल्दा खेल्दै
2: होइन आई डिड द्याट अन पर्पस
0: ला त्यो चाहिँ मलाई अफेयरमा भन्नुहोस् है त ल
2: ओके
0: के अनियरमा भन्ने
2: अनियरमै भन्छु
0: ल हुन्छ
2: के भयो भन्दाखेरि त्यो मैले भर्खर भर्खर स्पाइडरम्यानको मुभी हेरेको थिएँ आई वान्ट टु मेक द वेब सुटर त्यो वाचले होइन अनि मैले त्यो वाचको स्क्रिन निकालेँ अब स्क्रिन बिग्रियो त्यो वाचै चलेन अब त्यसको त्यो बटन त्यो बटन त्यो त्यो बटनहरूले त्यो वेब फाल्छ कि भनेर बटनहरू टाँसे लास्टमा त्यो बिग्रियो वाचै
0: ओके एन्ड देन बाबा मम्मीले केही भन्नुभयो कि भएन
2: कुटाइ खाएँ
0: ला हो र I know, but one thing I really loved about is like you are so much curious and like you want to examine everything, you know. And in Spider-Man, go abo kundina Superman ko chhat bata fer fly na garnus ra okay just a joke okay Roshan ji I find and thulo sorle asnus ke pani hudaina radio ma haina so I find now asera sakyo haina nice okay what's your future plan ke garnu huncha
3: my future plan is to become a software engineer
0: For software company तपाईँको फ्रन्ट एन्ड एन्ड ब्याक एन्ड हुन्छ नि वाट डु यु लभ टु डु ब्याक एन्डमा बसेर काम गर्ने लाइक भनौँ न अगाडि जुन हामी स्क्रिनमा देख्छौँ त्यसम्म केही प्लान गर्नु भएको छैन अहिले.
3: इट्स
0: लाइक सफ्टवेयर इन्जिनियर होइन. हाम्रो बिहानको कुरा सुनेर हाम्रो टेक्निसियन दाई पनि एकदम हाँस्दै हुनुहुन्छ, हो घडीको बाट वेभ निकाल्ने भाइ भनेर होइन. ओके एन्ड देन अर्को कुरा चाहिँ आई वुड लाइक टु आस्क, सो अनुश्रीले चाहिँ अब वी ह्याभ बिहानदेखि बेलुकासम्मको टाइम होइन, सो वाट्स युर प्रपर रुटिन? लाइक कहिलेकाहीँ त वी जस्ट लाइक टु डु दिस एन्ड द्याट यताउता कहिलेकाहीँ मिस आउट गर्छौँ होइन, तर प्रपर रेगुलर रुटिन चाहिँ कसरी गर्नुहुन्छ? बिकज यु गाइज हेभ सो मेनी थिङ टु डु, स्कुल जानु पऱ्यो, आफ्नो केयर पनि गर्नु पऱ्यो, पढ्नु पऱ्यो, एन्ड यु गाइज विल ह्याभ होमवर्क एन्ड अल होइन. अनि त्यसबाहेकमा बिच बिचमा अलिकति आफूलाई खेल्न पनि मनपर्छ, कसैलाई भिडियो गेम खेल्न मनपर्छ, कसैलाई फुटबल खेल्न मनपर्छ होइन. सो साथीसँग एकछिन टाइम पनि स्पेन्ड गर्नु पऱ्यो. सो हाउ डु यु म्यानेज अल दिस थिङ्स? तपाईँको स्केड्युल कस्तो हुन्छ डेली रुटिन बिहानदेखि?
1: सो बिहान चाहिँ म 5 बजे उठ्छु अनि त्यो पछि
0: साथी हाँस्दैछ.
1: मैले यिनीहरूलाई भनेको नि छ 5 बजे उठ्छु होइन. अनि बेसिकली लाइक पुरै रुटिन गर्छु कि, स्किन केयरहरू कपालहरू मिलाउँछु, समटाइम्स सावर नि गर्छु, अनि एक्जाम हुने बेला चाहिँ त्यो टाइममा पढ्छु र त्यो पछि खाना खाएर स्कुल जान्छु. स्कुलबाट लाइक फेरि फिर्ता आउँदाखेरि लाइक 5 बज्छ किनकि एक्स्ट्रा क्लास ट्युसन लिन्छ. 5 बजेपछि आउँदाखेरि फेरि लाइक फेरि लुगा सुगा फेरि फेरेर त्यसो त्यसो गरेर खान्छु. त्यो पछि होमवर्क सुरु गर्नुपर्छ. होमवर्क लाइक 9 बजेतिर सकिन्छ. त्यो पछि खाना खाएर अनि एकैछिन मोबाइल हेर्छु र 10 बजेतिर सुत्छु.
0: ओके सो स्याटरडे सन्डे बिदा हुन्छ होइन तपाईँहरूको स्कुल?
3: स्याटरडे
0: सन्डे बिदा जस्तो भयो होइन. हलिडेको डेमा हलिडेलाई चाहिँ कसरी युटिलाइज गर्नुहुन्छ रजतजी?
3: म त लाइक अलि होलिडेको दिनमा बढी होमवर्क भयो भने अलि बेरसम्म होमवर्क गर्छु, अनि त्यसपछि स्याटरडे हाम्रो छुट्टी हुन्छ, त्यो दिन प्यारेन्ट्सहरूको पनि छुट्टी हुन्छ. सो लाइक प्यारेन्ट्सहरूसँग लाइक हाउस होल्ड वर्क्सहरू जुन हुन्छ त्यो वर्क्सहरू पनि गर्छु, एन्ड समटाइम्स लाइक अरू प्रोग्राम लाइक साथीहरूसँग कुरा गर्छु, अरू लाइक रिलेटिभ्सहरूसँग कुरा गर्छु अन वाट्सएप, द्याट्स इट.
0: ओके एन्ड देन बिहानजी
2: त्यो छुट्टी हुनुभन्दा अगाडिको म पहिला सबै होमवर्क जति नै टाइम लाग्यो भने सिद्धै हुन्छ, अनि भोलि बिहान म लाइक किन छुट्टीको दिन 3 बजे उठ्छु.
0: बेलुका बिहान 3 बजे कि बेलुका 3 बजे?
2: बिहान 3 बजे उठ्छु किन अनि फेरि सुत्छु, फेरि उठ्छु, उठ्दाखेरि फेरि 5 उठ्छु. अनि त्यो म मम्मीहरू कोही उठाउँदैन अनि मलाई अल्छी लाग्छ, के गरौँ हुन्छ
0: फेरि, अनि फेरि सुत्छु
2: होइन. म प्यान लिन्छु, तेल तताएर आलु फ्राई गर्न थाल्छु.
0: ओके यु डु द्याट बाई योरसेल्फ?
2: नाइस.
0: ओके
2: अनि मिनिट लाइक मोस्टली म कहिलेकाहीँ आलु फ्राई बनाउँछु, कहिलेकाहीँ स्यान्डविच बनाउँछु. अल्छी लाग्यो भने म केही नबनाइछु, पानी खाएर बस्छु.
0: ओके सर इट्स लाइक हलिडे भइदिएको मनपर्छ कि स्कुल लागिदिएको मनपर्छ?
2: अब इफ इट इज लाइक ओन्ली प्ले टाइम देन स्कुल.
0: ओ माई गॉड, प्ले टाइम भयो भने सबैजनाको त्यही जस्तो छ हौ, स्कुल चाहिँ प्ले टाइम भएको बेला मात्रै लागिदियोस् भनेर भन्ने. ओके अल राइट ठिक छ. सो अहिले भने हामी कार्यक्रममा आई थिङ्क विल गो फर अनदर सर्ट कमर्सियल ब्रेक.
4: बीएफबीएस गोरखा रेडियो, गोरखा रेडियो.
5: बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन. समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्. त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्. धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन. यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ.

0: Give me freedom, give me fire, give me reason, take me higher. See the champions, take the field now. Unify us, make us feel proud. In the streets our heads are lifting, as we lose our inhibition. Celebration, it's around us. Every nation all around us, staying forever young. Singing songs underneath the sun. Let's rejoice in the beautiful game. And together at the end of the day, we all say, when I get older, I will be stronger. They'll call me freedom, just like a waving flag. So wave your flag, now wave your flag, now wave your flag.
1: So you have a big clap for Roger. That was great. एकदम राम्रो लाग्यो है. अब अझै पनि तपाईँहरूसँग कति धेरै कुरा गर्न मन लागेको छ होइन. एक दुईवटा कुराहरू सोध्छु कि, जस्तै वी अल आर इन्डिभिजुअल्स हुन्छ होइन, आफू आफ्नो बानी हुन्छ, एभ्रिथिङ हुन्छ होइन. कसैले मेबी हुनसक्छ तपाईँको पेरेन्ट्स अर लाइक टिचर्स अर फ्रेन्ड्स होइन, मलाई यो चाहिँ नगरिदिए हुन्थ्यो भन्ने खालको हुन्छ नि त. कुनै त्यस्तो छ भने चाहिँ प्लिज सेयर, आज ओपनली सेयर गर्दा हुन्छ है. मेबी लाइक मैले काम गरिरहेको बेलामा चाहिँ मलाई यो चाहिँ डिस्टर्ब नगरिदियो हुन्थ्यो भन्ने मलाई फिल हुनसक्छ भने, इफ देयर इज समथिङ लाइक यो चाहिँ मलाई नगरिदियो हुन्थ्यो अथवा यो पार्टको कुरा चाहिँ नभनिदियो हुन्थ्यो भन्ने खालको छ भने प्लिज सेयर. के कस्तो लाग्छ त त्यसपछि तपाईँलाई?
2: म गेम खेलेर आउँछु मजाले होइन,
1: भिडियो गेम्स,
2: अनि त्यसपछि बिचमा टुङ्ग मेसेज आउँछ, अनि फेरि माथि छर्छु, फेरि आउँछ, फेरि माथि छर्छु, फेरि आउँछ, फेरि माथि छर्छु, फेरि आउँछ, फेरि द्याट्स द इरिटे मलाई. अनि त्यसपछि द ओन्ली सल्युसन इज आई किप द्याट इन लाइक साइलेन्ट मोड.
1: ओके, सो त्यो मोबाइलमा गेम खेल्दाखेरिको कुरा, एन्ड द्याट्स मोबाइल इज यो पेरेन्ट्सको अरू तपाईँको
2: मेरो
1: ए हो नि. अन्त ओके, सो नोटिफिकेसन नआउने बनाउनु मिल्छ नि त नि. ओके, सो तपाईँलाई रजुजीलाई
0: मेरो त लाइक समटाइम्स लाइक वेन आई प्ले विथ माई फ्रेन्ड्स लाइक फुटबल, देन समटाइम्स लाइक इन स्कुल, देन समटाइम्स लाइक भाइ बहिनीहरू आउँछ, एन्ड देन हामी फुटबल खेलेको बिचमा नै उनीहरू पनि लाइक त्यही फुटबलबाट नै हाकी खानिदिन्छ, एन्ड देन एकदम इरिटेटिङ लाग्छ कि लाइक गोल हुनै लागेको थियो, मैले गर्नै लागेको थिएँ, त्यही बेला उनीहरूले आएर इन्टरसेप्ट गरिदिन्छ, त्यहाँहरू अलिक फ्रस्ट्रेटिङ लाग्छ.
1: डिज मन पर्दैन. ओके, वाट अबाउट अनुश्री?
3: लाइक मैले एउटा केही काम गर्न लागेको छु, अनि फेरि आएर मम्मी बाबा हो कि साथीहरू कि यो गरिदेऊ न, त्यही जुन काम गर्न लाग्छ त्यही काम गरिदेऊ न भन्दाखेरि गर्नै मन लाग्दैन कि फेरि.
1: ओके, सो फर इक्जाम्पल तपाईँ पढिरहनु भएको छ अनि पढ न भन्यो भने, अर लाइक
3: लाइक म पढ्न गइरहेको छु लाइक कपी सपी बोकेर होइन, पढ्न जाऊ भनेपछि गर्नै मन लाग्दैन कि.
1: ओके, सो आई थिङ्क कतिजनाले यहाँ सुनिरहनु भएको छ भने चाहिँ, सो उहाँहरूलाई के मन पर्दैन भन्ने कुरा पनि थाहा पाउनु भयो होइन. अब मन पर्दैन भनेपछि लेट्स टक अबाउट वाट मन पर्छ ल, के चाहिँ गरिदियो भने चाहिँ मलाई चाहिँ ओ आई विल बी सो ह्याप्पी ह्याप्पी भन्ने हुन्छ नि त, त्यस्तो के छ ल भन्नु. लेट्स स्टार्ट विथ को भन्ने सुरुमा ल, चार चार भनिहालौँ है त, यही हो है चान्स भन्ने.
2: लाइक म मेरो बाबा अनलाइन काम गर्नुहुन्छ अनि लाइक बाहिर पनि काम गर्नुहुन्छ नि त लाइक, अनि त्यो बेला मलाई मेरो बाबाले आऊ मुभी हेरौँ भने नेटफ्लिक्समा मुभी हेरौँ आऊ, त्यही पनि शाहरुख खानको हेरौँ आऊ ल आऊ भन्दाखेरि कस्तो मजा लाग्छ. किनकि मैले हिजो एउटा एपिसोड चाहिँ ल्याएँ.
1: ओके,
2: ह्याप्पी न्यु इयर.
1: ह्याप्पी न्यु इयरको. ओके, सो द्याट्स अ मुभी एक्चुअली द्याट्स, अनि त्यो पनि एपिसोडमा हेरिरहनु भएको छ?
2: मतलब
1: त्यो मनपर्छ भनेपछि ल ठिक छ, द्याट्स नाइस. एन्ड रजतजीलाई चाहिँ के चाहिँ गरिदियो भने मलाई एकदम ओ आई विल बी सो ह्याप्पी भन्ने?
0: लाइक समटाइम्स लाइक मेरो बाबाले लाइक केही भन्नुहुन्छ काम, एन्ड देन आई लाइक के हो के हो कसरी हो कसरी आई अल्सो डोन्ट नो, बट आई समटाइम्स डु इट एन्ड इभन डु इट बेटर देन हिम, एन्ड इज लाइक हाउ टु डु दिस बट आई स्टिल डु इट देन आई फिल लाइक आई डिड बेटर देन हिम.
1: लाइक छोरा कसरी गऱ्यो तिमीले यो, वा ओहो राम्रो तिमीले राम्रो गऱ्यो यार भनेर भनिसकेपछि अनि खुसी लाग्छ. वा ल रजतको बाबाले सुन्नुभयो भने. एन्ड वाट अबाउट अनुश्री?
3: मलाई चाहिँ मान्छेको लाइक आई लाइक वेन पिपल आर पेसेन्ट के, अनि मान्छेले म पर्सनली होइन आई फिल आई एम हार्ड टु गेट अलङ विथ होइन मान्छेले मसँग लाइक इफ दे ट्राई टु गेट टु नो मी रियली वेल मलाई त्यस्तो चाहिँ कस्तो राम्रो लाग्छ कि मान्छेमा
1: ओके सो कसैले चाहिँ अनुश्रीको बारेमा बुझ्न खोज्यो भने मनपर्छ ओके अबदेखि सबैजना भन्यो अनुश्रीलाई चाहिँ अनुश्रीले जसले बुझ्छ यु आई ट्राइङ टु से समथिङ
2: या आई द्याट्स लाइक सी हरसेल्फ इज नट पेसेन्ट सी इज हरसेल्फ इज नट पेसेन्ट
1: ओ भन्नु होइन त्यो त यस्तो हो नि त आफू हुनु एक ठाउँमा छ मनपर्ने भने द्याट्स अ डिफ्रेन्ट थिङ बट वी क्यान ट्राई फर द्याट वे लाइक होइन बिस्तारै बिस्तारै ट्राई गर्न सकिन्छ नि त एन्ड लास्टली अब तपाईँहरूलाई आफै पनि होइन केही कुराहरू भन्न मन छ सोध्न मन छ भने चाहिँ भन्दा हुन्छ ल आफै पनि केही कुरा भन्न मन छ भने सोध्न मन छ भने बिकज वी हेभ आई थिङ्क 2-3 मिनट्स बाँकी छ हो केही भन्न मन छ जस्तै ए मलाई यो भन्नु मन थियो प्रियङ्का दिदीले चाहिँ आज सोध्नु भएन भन्ने खालको फिल भएको छ भने चाहिँ जस्तै छ स्कुलको बारेमा घरको बारेमा अनि तपाईँहरूले आफ्नो इन्टरनल कुरा भन्नुपर्छ भने चाहिँ आफ्नो इन्ट्रेस्टको बारेमा होइन ओर्ला मलाई त यो कस्तो कविता यो गीत फेरि गाउनु मन थियो गाउनै पाएन भन्ने छ भने पनि तपाईँले भन्दा हुन्छ
0: लाइक मलाई चाहिँ यस्तो लाग्यो लाइक मलाई चाहिँ अलि ए आई थिङ्क इट डिपेन्ड्स अन माई ब्रेन द्याट वाइ आई थट द्याट बट आई थट द्याट मोस्टली मान्छेहरूले मलाई देख्ने बित्तिकै सोध्छ कि तिमी नेपालबाटै हो भनेर एन्ड लाइक आज चाहिँ त्यो क्वेसन आएन भनेर म सोचिरहेको थिएँ
1: म सोधौँ कि क्या त्यो क्वेसन ओके सो हामी अब प्रोग्रामको एन्डमा आइपुगेका छौँ होइन एन्ड वी आर सो थ्याङ्कफुल मी प्रियङ्का एन्ड देन टायर टिमर्स

0: for them and for all the people who have lost their lives from us.
1: मैले जो न्यूजमा देखेको थिएँ कि लाइक एउटा अल थ्याङ्क्स टु रियल माद्रिड द्याट बिफोर देयर म्याच दे प्रेड फर नेपाल फर लाइक दे मोर त्यो विक्टमहरू धेरै नमरोस् भनेर बिफोर देयर म्याच दे प्रेड फर नेपाल इन्स्टेड अफ देयर ओन एन्थम
2: सो थ्याङ्क्स टु देम एज वेल होइन हामी सबैजना पनि लेट्स प्रे अझै जो चाहिँ अब अलिकति भिक्टिमाइज भइरहनु भएको छ उहाँहरूलाई एकदम चार चारो सेफ लाग्ने गराउन सकौँ भनेर लेट्स प्रे एन्ड देन तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच फर कमिङ एन्ड जोइनिङ विथ अस
3: सैन्य समुदायमा
4: बेलायत भरि
3: अन एयर
4: एपमा
3: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
5: फ्लाइ बीएफबीएस
4: यो बीएफबीएस गोर्खा रेडियो
6: गराउन सरकारले नयाँ निर्देशिका स्वीकृत गरेको छ भदौ 10 गतिको बाढी तथा विपदपछि शवहरूको खोजी पहिचान भण्डारण तथा परिवारलाई बुझाउने कार्य चुनौतीपूर्ण बन्दै गएपछि सरकारले शव व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गरेको हो स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ निर्देशिका अनुसार शवलाई लामो समयसम्म सुरक्षित राख्न सम्भव नहुने भएकाले भविष्यमा पहिचान गर्न सकिने गरी फोरेन्सिक परीक्षणका लागि आवश्यक नमूना संकलन तथा सुरक्षित राख्ने व्यवस्था मिलाइएको छ मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले नयाँ निर्देशिका अनुसार शव व्यवस्थापनको प्रक्रिया अघि बढाइएको बताउनुभयो यसैबीच बाढी प्रभावित क्षेत्रमा जनावरका शव सडेगलेका फोहोर तथा दूषित पानीका कारण संक्रामक रोग फैलिन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ अस्थायी शिविरमा विस्थापितहरू एकै ठाउँमा बस्दा रुगाखोकी इन्फ्लुएन्जा तथा अन्य संक्रामक रोग फैलिन सक्ने भएकाले प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता बढाइएको मन्त्रालयले जनाएको छ विपद व्यवस्थापन प्राधिकरणले हाइड्रो पावर सुरुङभित्र फँसेका मानिसको संख्या यकिन गर्न नसकिएको जनाएको छ पत्रकार सम्मेलन गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले सुरुङ फोडेर भित्र पुगेपछि मात्रै मानिसको अवस्था र संख्या थाहा हुने बताउनु भएको छ
7: रेस्क्यु गर्ने काम चाहिँ हिजो 191 र आज 88 गरेर 279 हुनुहुन्छ तर हामीसँग त्यहाँ एक्ज्याक्ट कतिजना हुनुहुन्थ्यो भन्ने डिटेल्ड विवरण चाहिँ त्यो कतिपय यो सुरुङहरू चाहिँ मेसिनले फोरेर अझ त्यहाँभित्र गएर नै हेर्नुपर्ने अलिकति त्यहाँको अवस्था नै अलिक क्रिटिकल भएको भएर हामीले सजिलै त्यहाँ कतिजना हुनुहुन्छ भनेर भन्न सकिने अवस्था हामीसँग विवरण प्राप्त भएको छैन
6: जलविद्युत आयोजनाका सुरुङबाट दुई पटक गरेर 279 जनालाई उद्धार गरिएको छ उहाँका अनुसार राहत सामग्री आपूर्तिले गति लिन थालेको छ
7: 37 ट्रक खाद्य र गैर खाद्य सामग्रीहरू चाहिँ प्रभावित क्षेत्रका प्रभावितहरूको लागि चाहिँ राहत वितरणको लागि पठाइएको छ हेलिकप्टरबाट 7 उडान भएको छ राहत सामग्रीहरू लिएर गएका हेलिकप्टरहरू
6: अब खबर फटाफट
8: भोटेकोशी बाढीपछि हराएका मध्य प्रदेशका 171 जनामध्ये 22 परिवारको सम्पर्कमा 70 45 पर्साका 39 रौतहटका 17 12 23 सर्लाहीका 15 महोत्तरीका 17 धनुषाका 5 र सिराहाका 10 जनाको खोजी हुँदै भोटेकोशी बाढीबाट रसुवामा करिब 800 निजी घरमा क्षति रसुवामा 51 जनाको मृत्यु 405 जना बेपत्ता र 40 जना घाइते भएको प्रशासनको तथ्याङ्क रसुवामै 15 पक्की पुल र 9 झोलुङ्गे पुल पनि बाढीले लग्यो भोटेकोशी बाढीमा स्याङ्जाका 1 प्रहरी र 2 सैनिक सहित 8 जना सम्पर्कविहीन भिरकोट र कालीगण्डकीका 3 जना वालिङ र चापाकोटका 1 जनाको खोजी गरिदिन प्रशासनमा आग्रह भोटेकोशी बाढीपछि सडक सम्पर्क टुटेको धादिङ सदरमुकाम जोड्ने वैकल्पिक सडक खुल्यो परेवाटार नेपालटार गजुरीटार पिपलटार आदमटार बेलिनटार केवरिनीटार हुँदै मासटार जोड्ने सडक सञ्चालनमा भोटेकोशी बाढी पीडितका लागि मुस्ताङको घरबजोङ 3 जमसङको पुथाङ गाउँ समाजले 551,000 सहयोग गर्ने गाउँ समाजको कोषबाटै रकम दिने खोजी र उद्धारमा प्रयोग भइरहेका हेलिकप्टरका लागि आयल निगमले 41,000 लिटर हवाई इन्धन नुवाकोट पठायो निगमको थानकोट कार्यालयबाट बाढी प्रभावित क्षेत्रका पम्पमा 72,000 लिटर पेट्रोल र 62,000 लिटर डिजल उपलब्ध र भोटेकोशी बाढीपछिको उद्धार व्यवस्थापनका लागि 100 बढी एम्बुलेन्स निशुल्क परिचालन हुँदै एम्बुलेन्स चालक संघको सहयोगमा रसुवादेखि कपिल वस्तुसम्मका एम्बुलेन्स प्रयोग हुँदै
6: इलामको रोङ गाउँपालिकामा लोपुनमुख लेप्चा समुदायसँग सम्बन्धित रहेर एउटा गाउँलाई लेप्चा मोडल भिलेज निर्माण गरिने भएको छ प्रेम अधिकारीको रिपोर्ट
9: थोर बेटर भिलेजको अवधारणा अनुसार नमूना पर्यटकीय गन्तव्यका रूपमा लोपुनमुख लेप्चा जातिसँग सम्बन्धित रहेर रोङ गाउँपालिका 3 को

0: गाउँलाई लेप्चा मोडल भिलेज निर्माण गरिने भएको हो। विश्वभरका पर्यटक तथा अनुसन्धानकर्ता आएर अध्ययन अवलोकन गर्ने स्थानको रूपमा करिब 40 घर परिवार लेप्चाको बसोबास रहेको जिल्पुङ गाउँलाई लेप्चा मोडल भिलेज निर्माण गर्नका लागि प्रक्रिया सुरु गरिएको छ। नमुना पर्यटन गाउँ निर्माणका लागि गाउँपालिका, कोशी प्रदेश सरकार र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले सहयोग गर्ने भएका छन्। गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो:
1: सांस्कृतिक पाटोको ऐतिहासिक वस्तुहरू दस्तावेजहरूलाई खोजी गर्ने, संरक्षण गर्ने, त्यहाँ राख्ने एउटा पाटो। अर्को यो उद्यमशीलता, उत्पादन, प्रशोधन।
2: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा
2: हजुर नमस्कार बीएबएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सङ्गीतमय अभिवादन। आदरणीय श्रोताहरू गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाई अर्को एउटा श्रृङ्खलामा आज पनि उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर यही आशाको साथ अब नै कार्यक्रम सङ्गीत गङ्गाको बसाईको ढोका उगार्न चाहन्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट देश बोलेको गीतबाट माटो बोलेको गीतबाट र श्रोताहरू आज भने मैले व्यवसायको उठानमा राख्न गइरहेको छु गीतकार नन्दा गुरुङले लेख्नुभएको एउटा गीत राजनराज शिवाकोटीको सङ्गीत अनि रमन रेग्मीको स्वरमा यही गीत कार्यक्रमको उठानमा

नेपालै जाउँ जाउँ लाग्छ। आदरणीय श्रोताहरू, एउटा नेपाली मन जुन मन संसारको जुनसुकै मखमली सुखमा समेत लोभिँदैन। नेपालसँगको उसको नाता दुनियाँको कुनै पनि धन दौलत ऐश र ऐश्वर्यले समेत किन्न सक्दैन, किमार्थ किन्नै सक्दैन। किनकि नेपाल भनेको त नेपालै हो, जसको अगाडि सिङ्गो ब्रह्माण्ड समेत एउटा सानो कण जस्तै लाग्छ हरेक नेपालीहरूलाई। यति सुन्दर देश पृथ्वीको कुनै कुना कन्दरा र ठाउँहरूमा भेट्न मुस्किल छ। प्रकृति र संस्कृतिको धनी देश नेपालभित्रको पूर्व होस् या पश्चिम, जहाँ जता पनि जाउँ जाउँ लागिरहन्छ नेपाली मनहरूलाई। अनि कहिले यहीँका अग्ला हिमाल चढेर रमाउन मन लाग्छ नेपालीहरूलाई, र कहिले पहाड उक्लेर सुसेल्न मन लागिरहन्छ। अनि तल तराई झरेर डुल्ने मन कुन नेपालीको नहोला, जहाँ जता बसे पनि अन्तत नेपालमै फर्किएर नेपालमै बसेर नेपालीहरूको सेवामा लाग्ने इच्छा र हरेक नेपालीहरूको रहेको एउटा वास्तविकता बोलेको गीत राखे। नेपाली गाउँ बस्तीमा केही गरेर नेपालकै सहर सुधारेर सुन्दर शान्त सुशासित नेपाल बनाएर यही मातृभूमिको काखमा बसेर हाँस खेल गर्दै नेपाल बनाउने मन बोकेर नेपाललाई फर्केर नेपालमै आएर केही गर्ने मन बोकेको नेपाली सक्लो मन मनको गीत, यो देशभक्ति गीत राखेँ मैले कार्यक्रम सङ्गीत गङ्गाको उठानमा रमन रेग्मीको स्वरमा। गीत रचना रहेको थियो नन्दा गुरुङको, भने यसमा सङ्गीत रहेको थियो राजन राज शिवाकोटीको। आदरणीय श्रोताहरू, गीतको भाव सङ्गीतको जानकार अनि स्वरको लय राख्ने यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि एउटा अर्को सुमधुर गीत यहाँहरू माझमा राखिहाल्छु। र यति बेला भने चाहिँ म मुरलीधरले गाउनु भएको एउटा गीत राख्न चाहन्छु, गीतकार सिएरा आचार्यको गीत रचना अनि सुरेश अधिकारीको सङ्गीतमा।

मायाको त्यो गहिराई अनि त्यो विशालतालाई बुझ्न नसक्ने एउटी प्रेयसीको त्यही वास्तविकताको धारले मुटु रेटिन पुग्दा अझ भनु मायाको त्यही पवित्रताको कसीमा शङ्का गरेर तिललाई पहाड बनाउने कुरौटीहरूकै कुरा सुनेर त्यही वास्तविकता चिन्न नसक्दा टाढिएको मायाको त्यही दूरीलाई नजिक पार्न नसक्नुको एउटा दुखेसो तितो सत्य बोलेको गीत मौकामा चौका हान्न नसक्ने त्यही पर पुगेकी मान्छेसँग अनेकौँ प्रश्न उठाउँदै वास्तविकताको नजिक पुग्न नसक्ने प्रिय मान्छेसँगको गुनासो बोलेको गीत राखेँ मैले यहाँहरू माझमा गीतकार सुरेश आचार्य अर्थात् सियरा आचार्यको गीत रचना सुरेश अधिकारीको सङ्गीत अनि मुरलीधरको स्वरमा हुन त आदरणीय श्रोताहरू मायामा हो यस्तै सानो तिनो खोट हुँदैमा त्यसबाट टाढा भइहाल्नु हुँदैन किनकि चन्द्रमामा समेत थोरै दाग हामी देख्न सक्दछौँ त्यसैले मायामा समेत ब्रह्माण्ड हुन्छ त्यसलाई देख्न र भेट्टाउन भने चाहिँ सक्नु पर्दछ प्रेमीहरूले।

0: SBS गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
3: हजुर आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियो घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो बिएबिएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो क्षण यो बेला सुन्दै हुनुहुन्छ। र भर्खरै मैले एउटा गीत राखेँ, म बोल्दा धुन निस्कन्छ रुदा खुन निस्कन्छ। माया गरेकै प्रिय मान्छेले त्यही मायाभित्र लुकेको त्याग नदेख्दा, समर्पण नदेख्दा आफै जलेर उसैलाई उज्यालो पार्दासम्म, त्यसको चमक नदेखेपछि आफ्नै इज्जत र प्रतिष्ठासम्म दाउमा राखेर लिलाम गर्दासम्म पनि त्यो त्याग देख्न नसक्ने, बुझ्न नसक्ने एउटा कठोर मनले एकोरो प्रहार गरेपछि जिउँदै मरे तुल्य बन्दा समेत उल्टो धारे हात र आरोपको पहाडले थिच्न खोज्दा तिनै निठुरीप्रति गरेको गुनासो थियो प्रस्तुत गजल। समीक्षा अधिकारीको स्वरमा जीवनदास सुनारले यो गजलका शेरहरू लेख्नु भएको थियो भने सङ्गीत रहेको थियो सिडी विजय अधिकारीको। हुन त आदरणीय श्रोता, यो मायाको दुनियाँमा थुप्रै अचम्म अचम्मका मोडहरू आइदिन्छ। कहिले एकतर्फी प्रहारको चोटले पिरोलिन्छ त अनि कहिले त्यही मायाको कैदी भएर मुटुकै जेलमा हराउन चाहन्छन् प्रेमी मनहरू।

कैदी बनाऊ मलाई तिम्रो मुटुको जेलैमा। आदर श्रोताहरू, मायाको जेलभित्र बसेर मिठो मायाको अनुभूति लिन चाहने प्रेमी मनको चाहना, कदममा कदम मिलाएर हिँड्ने चाहना बीच मायाकै छाया बन्न आतुर मनको गीत, दुःख आफै लिएर भए पनि सुख भने बाँड्ने इच्छा पोख्दै गरेको, अझ भनौँ झरी बादल वर्षालाई समेत मायाले नै छोप्न चाहने प्रेमिल भावको यो गीत राखे मैले यहाँहरू माझमा विश्व नेपालीको स्वरमा। नूतन भूषालको गीत रचना अनि सुनिल मास्केको सङ्गीतमा। वास्तवमा आदरणीय श्रोता, मायाको मोह त्यति बेला बढी दिन्छ नि जति बेला ऐनासँगै रूप रङको बेगलाई छेक्न नसक्दा अनि चढ्दो उमेरको छालले कत्तिखेर मनलाई तानिदिँदा हुत्याइदिँदाखेरि त्यति बेला मायाको त्यो बेग रोक्न छेक्न साँच्चै नै गाह्रो भइदिन्छ।

हजुर आदरणीय श्रोताहरू, उमेरले ल्याइदिने जीवनको एउटा कठिन अनि अत्यन्तै प्रमिल र चञ्चल समयसँग खुल्न खोज्दै गरेकी एउटी नारी मन जो ऐनासँग आफ्नो बदलिँदै गरेको जीवनका रङ्गहरूसँग दङ्ग र फुरुङ्ग भएर जिस्किरहेकी छिन्, जुन जस्तै सुकिली अनि फुल जस्तै ताजा जवानीको एउटा अभाव प्रस्तुत गीत थियो गायिका शिखा भारतीको स्वरमा। गीतकार अनि सङ्गीतकार हुनुहुन्छ श्रोताहरू राजन राज शिवाकोटी। वास्तवमा यस्तै चञ्चलता र खुलदली बीचमा श्रोताहरू कसिएको माया जब जब झाँगिँदै जान्छ नि, हो त्यही बेला हो प्रेमी मनहरू एक अर्का बीच छुट्टिन नसक्ने, अनि त्यही बेला हो त्यस्ता ढुकढुकीका लागि एउटा जुनी समेत थोरै लागिदिने। त्यही भएर त्यही पाएको जुनीमा मायाका सबै बेली विस्तार लगाउन चाहन्छन् त्यस्ता प्रेमी मनहरू।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: ओह, यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। यसै क्रममा भर्खरै मैले एउटा प्रेमिल भावको गीत यहाँहरू माझमा राखेको थिएँ श्रोताहरू,
3: जहाँ मायाले वाँधेको मन जो एक अर्का बीचको कमीमा अपुरो र अधुरो भइदिन्छ, छुट्न परे पनि मरे तुल्य भइदिन्छ, आँखाकै नानी वरिपरि भएर बाँच्न चाहने दुई प्रेमी मनको एउटा भाव थियो। हेमकुमार राईको गीत रचना, महेश खड्काको सङ्गीत अनि जगदीश समाल र रजिना रिमालको सुर रहेको थियो प्रस्तुत गीतमा। हुन त आदरणीय श्रोताहरू, जब मन खोलेर माया गर्नेहरूले ठिक त्यस्तै मायाको अपेक्षा समेत राख्नु स्वाभाविकै हो। त्यही भएर पनि श्रोताहरू, त्यस्ता सच्चा प्रेमीहरूको ख्याल र बन्दोबस्ती समेत
2: उस्तै दरिलो तरिकाले राख्नु चाहिँ पर्दछ।

भन के छ बन्दोबस्त, म आउँदैछु सुस्त सुस्त बोकेर प्रेम गङ्गा, भन के छ बन्दोबस्त। आदरणीय श्रोताहरू, प्रेमको गङ्गा नै बोकेर आउँदै गरेकी एउटी प्रेयसी, जसले कुनै कुरा नलुकाएर खुलस्त एउटा खुला किताब जसरी आउँछ भने त्यो माया साँच्चै कञ्चन पानी जस्तै हो, जहाँ न कुनै खोट हुन्छ न त कुनै चोट नै हुन्छ। श्रोताहरू, बरु उल्टो प्रेमको सागर नै उर्लिएर आइदिन्छ अनि त्यसलाई सम्हालेर राख्नलाई हिम्मत आँट चाहिँ गर्न सक्नुपर्छ। माया गर्छु भन्नेहरूले, माया दिन्छु भन्नेहरूले, अझ भन्ने भने प्रेमी मनहरूले, प्रेमीहरूले। गीतकार आनन्द अधिकारीको गीत रचना अनि मिलन नेवारको स्वर र आनन्द राईको सङ्गीतको प्रस्तुत गीत पनि आदरणीय श्रोताहरू यसैको प्रतिनिधि गीत हुन सक्दछ। अनि श्रोताहरू, जब यति धेरै मखमली मायामा मन बेरिन्छ नि, त्यहाँ पक्कै पनि सिन्दुर र पोतेको महत्त्व हुनेछ।

बस्नु मन सम्माली आदरणीय श्रोताहरू, मायाको असली उपहार सौभाग्यको सामग्री सिन्दूर पोते बोकेर एउटी प्रिय मान्छेको अगाडि मायाको स्वीकारोक्तिको आग्रह गर्दै गरेको एउटा प्रेमिल भावको गीत थियो प्रस्तुत गीत। साधुराम गुरुङको गीत रचना, युवराज चौ लगाएको स्वर अनि राजकुमार बगरको सङ्गीतमा। आदरणीय श्रोताहरू, अब कार्यक्रमको पुछारमा यो विषौनीमा गीतकार लीलाराज कामबाङको गीत रचना रहेको एउटा गीत यहाँहरू माझमा छाड्दै बिदाउन चाहन्छु। यस गीतमा स्वर रहेको छ गायिका शान्तिश्री परियारको, भने सङ्गीत यसमा शङ्कर थापा स्माइलको रहेको छ। गीत रचना लीलाराज कामबाङको। यसै गीतको साथ म बिदाउन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बिलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो। 45 जना श्रमिक थुनिएको छानिएको सुरुमा छिनिया 6 जना प्राविधिकको सहायतामा राति पनि काम भइरहेको मन्त्री गुरुङले जानकारी दिनुभएको हो। सुरुङमा प्वाल पारेर भित्र हावाका साथै सन्देश पनि पठाइएको छ, तर हालसम्म जवाफ नआएको भनिएको छ। मन्त्री गुरुङले अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउने बताउनु भएको छ। चिनी हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेको टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग सहकार्य गर्दै काम गरिरहेका छन्। बाढी प्रभावित क्षेत्रबाट 18,700 सुरक्षाकर्मीले 7,500 बढी मानिसलाई उद्धार गरेका छन्।
3: जलविद्युत आयोजना क्षेत्रमा फँसेका 279 को उद्धार गरिएकोमा हालसम्म 16 हेलिकप्टरले 236 पटक उडान भरेको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभएको छ। उहाँका अनुसार बाढीबाट विस्थापित 3,500 नागरिकलाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था मिलाइएको छ। उहाँले प्रधानमन्त्री राहत कोषमा 5,04,00,000,000,000 बढी पैसा जम्मा भएको जानकारी दिनुभएको छ। यस्तै हिमालयन र लक्ष्मी ब्याङ्कमा थप 18,08,199 अमेरिकी डलर जम्मा भएको छ। आज मात्रै MI-17 हेलिकप्टर मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चेमा पुर्याइएको छ। सहयोगी संस्थानबाट सहयोगको प्रतिबद्धता आइरहेको बताएका प्रधानमन्त्रीले भारतबाट 2,000 र चीनबाट 2,000 सब व्यवस्थापनका लागि एयर टाइट ब्याग प्राप्त भएको उल्लेख गर्नुभएको छ। स्विजरल्यान्डबाट 10,00,000 स्विस फ्रेङ्क संयुक्त राष्ट्रसङ्घबाट खर्च हुने गरी प्राप्त भएको छ। प्रभावित क्षेत्रमा अवरुद्ध भएका नेपाल टेलिकमका 120 मध्ये 90 र एनसेलका 78 मध्ये 71 BTS टावर सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ।
1: अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार राहत तथा पुनस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताउनु भएको छ। जिल्ला समन्वय समिति नुवाकोटले आयोजना गरेको सर्वपक्षीय छलफलमा उहाँले उद्धार राहत सामग्री वितरण र सब व्यवस्थापन अहिलेको सरकारको मूल मुद्दा रहेको बताउनु भएको हो। अर्थमन्त्री मुआग्लेले राहत सामग्री वितरणलाई न्यायोचित ढंगले वास्तविक पीड़ितसम्म पुर्याउन तीनै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले बाढीका कारण सम्पर्क विच्छेद भएका प्रमुख 2-3 स्थानमा तुरन्तै बेली ब्रिज राखिने समेत बताउनुभयो। बाढी तथा विपदमा ज्यान गुमाएकाहरूको पहिचान र सब व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले नयाँ निर्देशिका स्वीकृत गरेको छ। भदौ 10 गतिको बाढी तथा विपदपछि सबहरूको खोजी पहिचान भण्डारण तथा परिवारलाई बुझाउने कार्य चुनौतीपूर्ण बन्दै गएपछि सरकारले सब व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गरेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ निर्देशिका अनुसार सबलाई लामो समयसम्म सुरक्षित राख्न सम्भव नहुने भएकाले भविष्यमा पहिचान गर्न सकिने गरी फोरेन्सिक परीक्षणका लागि आवश्यक नमूना संकलन तथा सुरक्षित राख्ने व्यवस्था मिलाइएको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले नयाँ निर्देशिका अनुसार सब व्यवस्थापनको प्रक्रिया अघि बढाइएको बताउनुभयो। यसैबीच बाढी प्रभावित क्षेत्रमा जनावरका सब सडे गलेका फोहोर तथा दूषित पानीका कारण रोग फैलिन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले सर्वसाधारणलाई सतर्कता अप्नाउन आग्रह गरेको छ। अस्थायी शिविरमा विस्थापितहरू एकै ठाउँमा बस्दा रुगाखोकी इन्फ्लुएन्जा तथा अन्य संक्रामक रोग फैलिन सक्ने भएकाले प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता बढाइएको मन्त्रालयले जनाएको छ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल निर्माण व्यवसाय महासंघले आफ्ना देशभरका सदस्यसँग सवारी साधन माग गरेको छ। महासंघका महासचिव शिवहरि घिमिरेले शनिबार परिपत्र जारी गर्दै बाढी पीड़ितको सहयोगको लागि मिनी ट्रक पिकअप लगायतका सवारी साधन उपलब्ध गराउन सम्पूर्ण सदस्यलाई अपील गर्नुभएको हो। विज्ञप्तिमा भोटेकोशीको बाढीले रसुवा नुवाकोट थादिङ लगायतका जिल्लामा अकल्पनीय मानवीय एवं भौतिक क्षति पुर्याएको उल्लेख छ। मुलुक अत्यन्त ठूलो पीड़ामा रहेको वर्तमान परिस्थितिमा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नु साझा दायित्व भएको महासंघले जनाएको छ। बाढीबाट अति प्रभावित रसुवा नुवाकोट लगायतका जिल्लामा भौतिक पूर्वाधार विकास मन्त्रालयसँगको समन्वयमा तत्काल राहत सामग्री पुर्याउन र हजारौं बाढी पीड़ितलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ लैजान सवारी साधनको आवश्यकता परेको महासंघले स्पष्ट पारेको छ।

0: काठमाडौँ महानगरले बाढीग्रस्त क्षेत्र मालपत्र रहेका यात्रुहरू उद्धारका लागि निशुल्क यातायातको व्यवस्था गरेको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: दिनुभयो। उद्धार गरिएका पर्यटकमध्ये भारतका 167, चीनका 40, बेल्जियमका 1, बुल्गेरियाका 1, जर्मनीका 4, इटालीका 3, माल्टाका 4, ओमानका 1, पोर्चुगलका 1, रसियाका 2, स्पेनका 2, स्विजरल्याण्डका 2, टर्कीका 2, युक्रेनका 8 र अमेरिकाका 3 जना छन्। यस्तै देश र परिचय नखुलेका 21 पर्यटकको उद्धार गरिएको बोर्डले जनाएको छ। बाढीमा परेर अझै 320 पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन्। घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल निर्माण व्यवसाय महासंघले आफ्ना देशभरका सदस्यसँग सवारी साधन माग गरेको छ। महासंघका महासचिव शिवहरि घिमिरेले शनिबार परिपत्र जारी गर्दै बाढी पीड़ितको सहयोगको लागि मिनी ट्रक, पिकअप लगायतका सवारी साधन उपलब्ध गराउन सम्पूर्ण सदस्यलाई अपील गर्नुभएको हो। विज्ञप्तिमा भोटेकोशीको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा अकल्पनीय मानवीय एवं भौतिक क्षति पुर्याएको उल्लेख छ। मुलुक अत्यन्त ठूलो पीड़ामा रहेको वर्तमान परिस्थितिमा सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु साझा दायित्व भएको महासंघले जनाएको छ। बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट लगायतका जिल्लामा भौतिक पूर्वाधार विकास मन्त्रालयसँगको समन्वयमा तत्काल राहत सामग्री पुर्याउन र हजारौं बाढी पीड़ितलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ लैजान सवारी साधनको आवश्यकता परेको महासंघले स्पष्ट पारेको छ। जुम्लाको तातोपानी गाउँपालिका 6 बाजारावलमा 7,140 रोपनीमा सामूहिक रूपमा स्याउ खेती गरिएको छ। 52 जना किसान मिलेर सामूहिक स्याउ खेती सुरु गरेका हुन्। कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले यो स्याउ बगैँचा जिल्लाकै नमूना भएको र यो वर्ष मात्र 6,000 बढी बिरुवाले फल दिन थालेको बताउनुभयो। उहाँका अनुसार यो वर्ष नमूना बगैँचामा 34-35 मेट्रिक टन स्याउ उत्पादन भएको छ। यो वर्ष जुम्लामा औसत प्रति किलो 90 रुपियाँमा स्याउ खरिद गरिएको छ। जुम्लामा झन्डै 2,080 रोपनीमा स्याउ खेती हुने गरेको छ। इलामको रुङ गाउँपालिकामा लोपुनमुख लेप्चा समुदायसँग सम्बन्धित रहेर एउटा गाउँलाई लेप्चा मोडल भिलेज निर्माण गरिने भएको छ। प्रेम अधिकारीको रिपोर्ट।
1: फोर बेटर भिलेजको अवधारणा अनुसार नमूना पर्यटकीय गन्तव्यका रूपमा लोपुनमुख लेप्चा जातिसँग सम्बन्धित रहेर रोङ गाउँपालिका 3 जिल्बुङ गाउँलाई लेप्चा मोडल भिलेज निर्माण गरिने भएको हो। विश्वभरका पर्यटक तथा अनुसन्धानकर्ता आएर अध्ययन अवलोकन गर्ने स्थानको रूपमा करिब 40 घर परिवार लेप्चाको बसोबास रहेको जिल्बुङ गाउँलाई लेप्चा मोडल भिलेज निर्माण गर्नका लागि प्रक्रिया सुरु गरिएको छ। नमूना पर्यटन गाउँ निर्माण का लागि गाउँपालिका, कोशी प्रदेश सरकार र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले सहयोग गर्ने भएका छन्। गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबो:
2: सांस्कृतिक पाटोको ऐतिहासिक वस्तुहरू दस्तावेजहरूलाई खोजी गर्ने, संरक्षण गर्ने, त्यहाँ राख्ने एउटा पाटो। अर्को यो उद्यमशीलता, उत्पादन, प्रशोधन, बजार र बजारीकरणसम्मलाई कसरी लाने, के उत्पादन गर्ने।
1: करिब 40 घर परिवार समेटी परम्परागत रूपमा लेप्चा समुदायको वेशभूषा, रहन सहन, ऐतिहासिक वस्तु र लेप्चा समुदायको संस्कृति झल्किने गरी होमस्टे मोडलमा नमुना पर्यटन गाउँ निर्माण गरिनेछ। लेप्चा समुदायका अगुवा सागर लेप्चा:
3: थेसिसहरू लेख्नु आइराख्दाखेरि पनि कहाँ छौ भनेर सोध्नु भन्दा पनि लोकेसन ट्र्याक गरेर आउने वातावरण बनाउँदाखेरि सबैभन्दा बेस्ट हो।
1: गाउँपालिकाले पहिलो चरणमा सो क्षेत्रसम्म पुग्ने सडक विस्तार गर्ने, लेप्चा संग्रहालयको निर्माण सम्पन्न गरी सो समुदायको इतिहास झल्किने वस्तु राख्ने र नमुनाका रूपमा केही घर निर्माण गर्ने भएको छ। रोङ गाउँपालिकामा 246 घरमा 1,072 जना लेप्चाको बसोबास रहेको छ। इलाम, झापा, मोरङ सहित देशभरमा लेप्चाको संख्या करिब 4,000 रहेको छ।
0: अहिलेसम्मका खबर यति नै।

0: भोटेकोशी बाढीले रसुवाको उत्तर गया पालिकालाई पनि तहस नहस पारेको छ। यो पालिकाका अध्यक्ष र केही कर्मचारीले भागेर ज्यान जोगाएका छन्। पालिका उपप्रमुख चमेली गुरुङ काठमाडौँबाटै पालिकावासीको सहयोगमा खटिनु भएको छ।
1: घर छैन, परिवार छैन, जुन हाम्रो उत्तर गएको त मेन बजार क्षेत्रहरू छैन, पालिकाको नयाँ पुरानो गरेर दुईटा भवन छैन, स्वास्थ्य चौकी छैन, विद्यालय छैन, चारवटा त हाइड्रो पावर छैन, ओडा कार्यालय छैन, हामीसँग त अब के चाहिँ बाँकी।

0: मुन्नै भएन होइन, 11 गते म बिहानै नुवाकोटसम्म पुग्न सकेँ, रसुवा जान सक्ने बाटो नै केही पनि छैन। नुवाकोटमा म दिनभरि बसेँ, तरगावासी जनताहरूको फोन आइरहेको थियो छिटो उद्धार गर्नु पर्यो भन्दै गर्दाखेरि आकाशमा हेली उडेको देखिन्थ्यो, तर मेरो उत्तर गयाको बासिन्दाहरूलाई उद्धार गर्न रेस्पोन्स नै भएन। मैले त्यहाँ धेरै अनुरोध गरेँ, त्यसपछि 3-4 चोटिको टिपमा गरेर केही केही ठाउँको जनताहरूलाई चाहिँ सुरक्षित स्थानमा ल्याउन सफल भयो, तर बाँकी हामीले जुन रफ्तारमा चाहिँ सरकारले चाहिँ उद्धार गर्छ होला भन्ने आशा थियो त्यो भएन। भोलिपल्टको दिन म काठमाडौँ आइसकेपछि एनडिआरआरएमको मिटिङ बस्दैछ भन्ने सुन्न थाहा पाइसकेपछि प्रमुख प्रशासकीय सर पनि आइपुग्नु भयो, त्यसपछि उहाँ र म चाहिँ गयौँ, मिटिङमा गयौँ, कसरी चाहिँ भाग्न सफल भयो भन्ने कुराहरू विस्तृत रूपमा राख्नु भयो। रसुवाको गोसाईकुण्ड र उत्तर गयाको वस्तुस्थिति मैले थाहा पाएँ, समूहको कुरा राखेँ, त्यति गरिसके पश्चात चाहिँ हामीलाई अलिकति रेस्पोन्स भयो। एयरपोर्टमा गएर चाहिँ पहिलो पटक हेली मार्फत औषधि र एक टिप खाद्यान्न प्राप्त गर्यौँ। त्योभन्दा अगाडि मन्त्रालयबाट गएको, सङ्घीय सरकारबाट गएको जति पनि गाडीका गाडी राहतको सामग्रीहरू थियो, औषधिहरू थियो, सबै नुवाकोटको विदुरमा डम्प भएर बस्यो, तर उत्तर गयामा पुग्न सकेन। त्यो हिजोको कुरा हो। आज चाहिँ हामीले सङ्घ संस्थाहरूसँग जोडिएर बिहानैदेखि राहतको कार्यक्रमहरू यहाँबाट गाडीका गाडी हामीले पठाइरहेका छौँ। त्यो पनि हामीलाई डोखामै हामीलाई रोक्यो पुलिसले, तर पनि हामीले फेरि प्रधानमन्त्रीको कार्यालयको सचिवालयसँग कुरा गरिसके पश्चात उहाँहरूले सहजीकरण गरिदिनु भएपछि मात्रै राहत लाने कार्यक्रम छोड्यो। अहिले चाहिँ राहतहरू जाने कार्यक्रमहरू भइरहेछ, र पनि सबै भूगोलमा चाहिँ सडकबाट राहत पुर्याउन एकदमै अप्ठ्यारो छ। अहिले पनि मलाई स्वास्थ्य संस्थाबाट फोन आएको थियो, डेलिभरी हुने केस छ, हामी कहाँ बत्ती छैन, सोलर छैन, अब कसरी गर्ने भनेर स्वास्थ्य संस्थाको प्रमुखले मलाई कुरा गर्नुभयो। जो भागेर डाँडा काँडामा गएर बसिसक्नु भएको छ उहाँहरू भोकै हुनुहुन्छ कि, यो उद्धार छिटो भन्दा छिटो गर्नुपर्ने जरुरत छ, अनि बगरहरूमा लासहरू छरिपष्ट छ, त्यसलाई सङ्कलन गर्न सकेको अवस्था छैन।
1: गाउँपालिकावासीलाई के भन्नुहुन्छ यहाँबाट?
0: मेरो उत्तर गयावासी जनताहरूलाई चाहिँ म अहिलेको समयमा बाँच्नु ठुलो कुराहरू रहेछ, तपाईँहरू जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ एकदमै धैर्यता भएर बाँच्नुहोस्, केही समयमा हामी समन्वय गरेर सहकार्य गरेर छँदैछौँ।
2: अब खबर फटाफट।
1: भोटेकोशी बाढीपछि हराएका मध्य प्रदेशका 171 जना मध्ये 22 जना परिवारको सम्पर्कमा, 70का 45 वर्षका 39, रौतहटका 17, 12का 23, सर्लाहीका 15, महोत्तरीका 17, धनुषाका 5 र सिराहाका 10 जनाको खोजी हुँदै। भोटेकोशी बाढीबाट रसुवामा करिब 800 निजी घरमा क्षति, रसुवामा 51 जनाको मृत्यु, 405 जना बेपत्ता र 40 जना घाइते भएको प्रशासनको तथ्याङ्क। रसुवामै 15 वटा पक्की पुल र 9 वटा झोलुङ्गे पुल पनि बाढीले लग्यो। भोटेकोशी बाढीमा स्याङ्जाका 1 जना प्रहरी र 2 सैनिक सहित 8 जना सम्पर्कविहीन, भिरकोट र कालीगण्डकीका 3-3 जना, वालिङ र चापाकोटका 1-1 जनाको खोजी गरिदिन प्रशासनमा आग्रह। भोटेकोशी बाढीपछि सडक सम्पर्क टुटेको धादिङ सदरमुकाम जोड्ने वैकल्पिक सडक खुल्यो, परेवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, केवरिनीटार हुँदै मासटार जोड्ने सडक सञ्चालनमा। भोटेकोशी बाढी पीडितका लागि मुस्ताङको घरबजोङ 3, जमसङको पुथाङ गाउँ समाजले 551,000 सहयोग गर्ने, गाउँ समाजको कोषबाटै रकम दिने। खोजी र उद्धारमा प्रयोग भइरहेका हेलिकप्टरका लागि आयल निगमले 41,000 लिटर हवाई इन्धन नुवाकोट पठायो। निगमको थानकोट कार्यालयबाट बाढी प्रभावित क्षेत्रका पम्पमा 72,000 लिटर पेट्रोल र 62,000 लिटर डिजल उपलब्ध। र भोटेकोशी बाढीपछिको उद्धार व्यवस्थापनका लागि 100 बढी एम्बुलेन्स निशुल्क परिचालन हुँदै, एम्बुलेन्स चालक संघको सहयोगमा रसुवादेखि कपिल वस्तुसम्मका एम्बुलेन्स प्रयोग हुँदै।
2: अहिलेसम्मका खबर यति नै, नमस्कार। यो BFBS कुल खबर रेडियो हो।

0: ए केटा हो, किन र साइला आज पारी जिम्माल बाजेको घरमा रमाइलो छ अरे। पारी गाउँको केटीहरू पनि आउँछ होला, रमाइलो गर्न जानुपर्छ है।
1: लु लु हुन्छ।
2: ओए केटी हो, हाँ भन न, आज जिम्माल बाबुको घरमा रमाइलो छ अरे, रमाइलो हेर्न त जाने हो। पल्लो गाउँका केटाहरू आउँछ होला, पछ्याउरा तान्छ, विचार गर है।
3: ल ल, तैँले चिन्ता नलिन,

रसुवाको भोटेको सीमा पुनः बाढी आएको छ। लेन्दै खोलाउँदै भोटेको सीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुब प्रसाद अधिकारीले जानकारी दिनुभयो। सहायक प्रजी अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अप्नाउन अनुरोध गर्नुभएको हो। यसअघि भदौ 10 गते बुधबार लेन्दी खोला हुँदै पोटेको सीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीबाट ठूलो मानवीय र भौतिक क्षति भएको छ। धादिङ बेसी जाने वैकल्पिक सड़क सञ्चालन भएको छ। परेवाटार, नेपालचार, गजुरीटार, पिपलचार, आदमचार, बेलिनचार, केउरिनीटार जाने बाटो सञ्चालनमा आएको हो। यो सँगै धादिङ सदरमुकामसँग सड़क सञ्जालसँग जोडिएको छ। पोटेको सीमा आएको बाढीले पुल बगाउँदा धादिङ सदरमुकाम सड़क सञ्जालबाट विच्छेद भएको थियो। त्रिशुली तथा नारायणी नदी किनारमा फेला परेका पहिचान हुन नसकेका सबलाई भविष्यमा आफन्तले पहिचान गर्न